0: सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आम नागरिकको सन्देश चिठी मार्फत बोकेर घर घर पुर्याउने हुलाक सेवाले पछिल्लो समय राहदानी सवारी चालक अनुमति पत्र सहित शैक्षिक प्रमाणपत्र बोक्न थालेको छ। सूचना तथा संचार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घर दैलोमा सेवा पुर्याउँदै आएको हो।
2: महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदनले वार्षिक नीति तथा कार्यक्रममा समेटिएका कतिपय कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेटमा समावेश नगरेको औल्याएको छ। महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमलाई बजेटमा समावेश गरेर कार्यान्वयन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ।
2: अहिले अधिकांश उद्योगले अमेरिकाबाट पत्थर कोइला मगाएर उद्योगमा प्रयोग गरिरहेका छन् तर अमेरिका र इरान बीचको तनावले इरान छेउमा रहेको स्ट्रेट अफ होर्मुजबाट यस्तो कोइला आउन नपाइरहेका बेला झापामा स्थानीय एक उद्योगले पत्थर कोइलाको विकल्पमा बाल्न मिल्ने पेट्रोल ब्रिकेट उत्पादन शुरू गरेको छ।
1: चालू आर्थिक वर्ष 2082-83 दश महीनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले करिब 58 अर्ब रूपियाँ दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्क अनुसार बीमा कम्पनीहरूले 57 अर्ब 97 करोड़ 50 लाख रूपियाँ बीमा दावी भुक्तानी गरेका हुन्।
2: अब शेयर बजार। सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गत साता समग्र नेप्से 26.5 अंकले घटेको छ।
3: सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा एउटा व्यङ्ग्यात्मक मीमको रूपमा शुरू भएर गठन भएको कक्रोच जनता पार्टीले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन थालेको छ। शनिबार कक्रोच जनता पार्टी सीजेपीको ब्यानर मुनि हजारौंको संख्यामा भेला भएका युवा र विद्यार्थीहरूले शिक्षा प्रणालीमा देखिएको चरम लापरवाही र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। परीक्षाको प्रश्नपत्र चुहावट र बेरोजगारीको निराशाबाट उब्जिएको यो आन्दोलनले अब एउटा संगठित विद्रोहीको रूप धारण गरेको छ। शनिबार बिहान 7:45 जाँदा अमेरिकाबाट आएको विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। विमानबाट बाहिर निस्केका 30 वर्षीय युवा अभिजित दीपकको अनुहारमा कुनै थकान थिएन, बरू एउटा दृढ़ संकल्प देखिन्थ्यो। विमानस्थल बाहिर निस्कन साथ उनले आफ्नो हातमा भारतीय संविधानका निर्माता डाक्टर बाबा साहेब अम्बेडकरको जीवनी उठाएर प्रदर्शन गरेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग 69 रनको लज्जास्पद हार बेहोरेको छ। मलेसियाको क्वालालम्पुर स्थित कलेज 2N को जाफर ओबलमा शनिबार भएको खेलमा नेपाल 110 रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मात्र 40 रनमा समेटिँदै ऐतिहासिक रूपमा कमजोर प्रदर्शनको शिकार बनेको हो।
1: अब विचार तथा विश्लेषण। जीवनस्तर बढ़ेको कि जीवन बाँच्ने तरिका मात्र बदलिएको शीर्षकमा हिमालय टाइम्समा डाक्टर महेन्द्र चालिसेको विचार छापिएको छ। जीवनशैली र जीवनस्तर बीचको भिन्नता बुझ्नु जरूरी छ। जीवनशैली भनेको मानिसले कसरी जीवन बिताउँछ भन्ने कुरा हो। उसले कस्तो घरमा बस्छ, के लगाउँछ, के खान्छ, कुन प्रविधि प्रयोग गर्छ, कसरी यात्रा गर्छ, यी सबै जीवनशैलीका सूचक हुन्। तर जीवनस्तर भनेको त्यो जीवनशैलीलाई ठान्न सक्ने वास्तविक आर्थिक र सामाजिक क्षमता हो।
2: परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ राष्ट्रपाको त्यही नीति हो शीर्षकमा कान्तिपुर दैनिकले राष्ट्रपा सांसद तथा सहमहामन्त्री विपिन कुमार आचार्यसँग गरेको संवादलाई छापेको छ। यो संवादका मुद्दाहरू यस्ता छन्। दुई देशबीच समस्याहरू छन् भने डायलग डिस्कोर्ड र फ्याक्टमा आधारित भएर समाधान गर्नुपर्छ। त्यसको अगाडिको बाटो पार्टीले नभइकन सरकारले गर्ने हो। सीमा जस्तो सेन्सेटिभ विषयको समाधान गर्ने जिम्मा सरकारको हो। राष्ट्रपा महाधिवेशनले पार्टीको आइडियोलोजीमा थप स्पष्टता ल्याउँछ। देशभित्रको सत्ता समीकरणको गफ गर्नका लागि राष्ट्रपाको नेतृत्वलाई बोर्डर क्रस गर्नु पर्दैन।
1: शिक्षाको आलोकमा बजेट शीर्षकमा सुमन्त घिमिरेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। फिनल्याण्ड जस्ता देशको शिक्षा प्रणालीले देखाए चाहिँ सार्वजनिक रूपमा गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न सकेमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छ। नेपालले शिक्षा पूर्वाधार, शिक्षक प्रशिक्षण, पाठ्यक्रम सुधार र समावेशी नीतिमा लगानी बढ़ाएर शिक्षा प्रणालीमा सुधार गर्नु जरूरी छ। बजेटको सफल कार्यान्वयनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमबाट ज्ञान, सीप, नवप्रवर्तन र राष्ट्र निर्माणको आधार शक्तिमा रूपान्तरण गर्न सक्नेछ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला नेपाली रेडियो नेटवर्क।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 900
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
3: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: सम्पर्क नम्बर 9841443 5195 9141443 1490।

0: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: कृष्ण पक्षको सप्तमी तिथि
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने आन्तरिक सुरक्षामा आधा बजेट कटौती
3: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने
2: विकास पुगे पनि रेतिदै गाउँ बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान रूपन्देहीमा मौरी पालनमा आकर्षित किसानको संख्या बढ्दै सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन
3: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रो जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो इरानमा अमेरिकाको फेरि आक्रमण
2: र एसीसी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित एसिया कपको फाइनलमा पुग्न नेपाल र ओमान बीच आज खेल हुने साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचमा भएका 3 सहमतिको प्रसंग
3: नेपाल र भारत बीच 3 विषयमा सहमति समझदारी भएको छ भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न सहमति र समझदारी गरिएको हो दिल्लीस्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई संचालनमा ल्याउने सहमति भएको छ 3 वर्ष अघि एनसीएचएल र एनपीपीआईको अन्तर्राष्ट्रिय शाखा एनपीपीआई इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको थियो दुई छिमेकी देशबीच निर्वात डिजिटल वित्तीय सम्बन्ध स्थापना गर्ने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरिएको थियो त्यसक्रममा नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाउने भएका छन् यसैबीच दिल्लीमा नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय वार्तामा सहमति भएको छ दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने काठमाडौँमा परराष्ट्र मन्त्री स्तरीय बैठक बस्ने लगायतका सहमति भएको हो परराष्ट्र मन्त्री सुशील खनालले दिल्लीबाट टेलिफोनमा भन्नुभयो दुई देशका सबै पक्षमा अत्यन्त सकारात्मक संवाद भएको छ हामी विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सफल भयो छलफलमा भएका विषयहरूमा ती संयन्त्रले छलफल गर्नेछन् त्यसपछि चाँडै नै दुई परराष्ट्र मन्त्री बीच अर्को बैठक बस्ने गरी सहमति समेत भएको छ
2: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बिम्स्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि

0: नेपाल सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
1: नेपाली अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा थप 6.5 अर्ब कर्जा पाउने भएको छ। आईएमएफको कार्यकारी बोर्डले ईसीएफ अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ता बापतको कर्जा समेत पाउने भएको हो। कार्यक्रम अन्तर्गत तय गरिएको थप आईएमएफको शर्त अनुसार नेपालले सुधारका कार्यक्रम अघि बढ़ाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो। यस अन्तर्गत नेपालले एसडीआर मार्फत 31.32 मिलियन करिब 42.9 मिलियन अमेरिकी डलर बराबरको कर्जा पाउने भएको छ। यो भनेको शुक्रबारको विनिमय दर अनुसार 6.5 अर्ब 44 लाख रूपियाँ बराबर हुन आउँछ। त्यसै गरी बजेट सहायक अन्तर्गत नेपालले आईएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडीआर 282.42 मिलियन करिब 384.1 मिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको शुक्रबारको विदेशी विनिमय दर अनुसार 58.23 करोड़ 72 लाख रूपियाँ बराबर हुन आउनेछ। आईएमएफको कार्यकारी बोर्डले 12 जनवरी 2022 नेपालका लागि एसीएफ कार्यक्रम स्वीकृत गरेको थियो।
0: सन् 2026 वसन्तकालीन पर्वतारोहण सिजनमा नेपालका 31 हिमालका लागि 1,195 जना आरोहीले अनुमति लिएका छन्। यस अवधिमा राजस्व बापत 1.26 करोड़ 47 लाख रूपियाँ संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाले सार्वजनिक गरेको रोयल्टी प्रतिवेदन 2026/3/1-2026/6/1 अनुसार अमेरिकी डलरमा कुल 84,70,376 डलर राजस्व संकलन भएको हो। कुल 1,195 जना आरोही मध्ये 908 जना पुरूष र 287 जना महिला रहेका छन्। यी आरोहीहरू विश्वका 79 देशबाट नेपाल आएका हुन्। 149 वटा टोलीका यी आरोहीहरूले 31 वटा विभिन्न हिमालमा आरोहणको अनुमति लिएका थिए। विश्वकै सर्वोच्च शिखर सगरमाथा 8,848.86 मिटर यस सिजनमा पनि सर्वाधिक आरोही र राजस्वको प्रमुख स्रोत बनेको छ। 52 टोलीका कुल 495 जना आरोहीले सगरमाथाको अनुमति लिएका छन्। यसमध्ये 390 पुरूष र 105 जना महिला छन्। सगरमाथाबाट मात्रै 72,42,141 अमेरिकी डलर अर्थात 1.08 करोड़ 10 लाख भन्दा बढ़ी रूपियाँ राजस्व संकलन भएको छ, जुन यस सिजनको कुल राजस्वको झण्डै 85% हो। सगरमाथापछि मकालु 8,463 मिटर दोस्रो सर्वाधिक राजस्व दिने हिमाल बनेको छ। 11 टोलीका 72 जना आरोहीले मकालुको अनुमति लिए 2,13,330.16 अमेरिकी डलर अर्थात 3,17,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। त्यस्तै लोत्से 8,516 मिटरमा 16 टोलीका 150 जना आरोहीले अनुमति लिए 4,44,655 डलर अर्थात 1,68,00,000 रूपियाँ राजस्व उपलब्ध भएको छ। आमा दबलम 6,814 मिटर पनि यस सिजनमा आरोहीको संख्याको हिसाबले उल्लेखनीय देखिन्छ। 10 टोलीका 111 जना आरोहीले यस हिमालको अनुमति लिई 1,11,000 डलर अर्थात 1,66,09,200 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। कञ्चनजंघा मेनमा 5 टोलीका 37 जनाले अनुमति लिई 1,11,000 डलर अर्थात 1,65,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएको पाइएको छ।
1: इटलीको उत्तर पूर्वी शहर टिएग्रोको सेन्टर रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया ब्रुब्रा ओडीभी एसोसिएशनको मदत खोज्दै गर्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले टीएकटी सेन्टरको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिकताका साथ स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसिएनकी संस्थापक लोरेना फोडरले यहाँको कमजोरी प्रशासनका कारण आश्रय पाउने मध्येमा नेपाली हरू रहेको समेत बताइएको छ। सन् 2025 मात्र बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1060 नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको विभिन्न स्थानमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पार्क र सड़कमा महिनो बिताए पनि धेरै जस्तो अझै शरणार्थीको मान्यता पाउन सकिरहेका छैनन्। जोखिम मोलेर इटलीमा नेपालीहरूले शरण लिँदै आएको बताइएको छ।
0: मौसमविदले आज र भोलि तातो अझ बढ़ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन अनुरोध गरेका छन्। विगतका केहीदेखि नै तातो लहर चलिरहेको भए पनि तुलनात्मक रूपमा आज र भोलि केही बढ़न सक्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
2: अहिले उपल्लो वायुमण्डलमा चाहिँ पश्चिमी न्यूनचापीय रेखा अवस्थित छ र स्थानीय वायुको पनि आंशिक प्रभाव नेपालमा रहेको छ। आज रातिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी, लुम्बिनी, कर्णाली प्रदेशमा र बाँकी पनि हिमाली पहाड़ी भूभागका केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ र यो मधेस र कोशी प्रदेशका तराईमा पनि सामान्य वर्षा हुन सक्ने देखिन्छ र भोलि पर्सीको लागि चाहिँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा चाहिँ फेरि तातो दिन हुन सक्ने र अरू पनि तराईका भूभागहरूमा बिस्तारै गर्मी बढ्ने देखिएकोले सबैले ख्याल गर्नुहोला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भान्सा र घर परिवारबाट गर्न सकिने सहयोग
3: स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ।
0: कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने, विकास पुगे पनि रीतिँदै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चर

0: आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सअस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। NITS नेपाल, WWF र CIN।

0: 계속하고 또 누알레다 아케 보려니 사스페나 가르보요.
1: 에서리 돌아보니 그때 사파 언저게 봐주.
2: 어 라미다이코 그래다 ठीकै हो. 더라 많이 없어서 전하우다 카본 다이옥사이드 카본 모노옥사이드 र सूक्ष्म कणहरू निस्किन्छ यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
0: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
3: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईं
1: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
3: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
1: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
4: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य
5: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
4: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्तारूढ राष्ट्रपाको महाधिवेशनको तयारीको शीर्षकमा खबर प्रकाशित छ 66 जिल्लामा अधिवेशन शुरू भएको प्रसंग पनि उल्लेख गरिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ सात असार 2079 स्थापना भएको पार्टीले चार वर्ष स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनको पहिलो महाधिवेशन गर्दैछ महाधिवेशन तयारीका लागि राष्ट्रपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन समेत गरेको छ त्यस्तै 30 अरू उपसमिति पनि बनाइएको छ उपसमितिले काम गरिरहेको महामन्त्री कविन्द्र बुल्लाकोटीले बताउनु त्यस्तै पार्टी स्थापनाको चार वर्षपछि आगामी 7-9 असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले जिल्ला नेतृत्व चयन गर्न शुरू गरेको छ महामन्त्री बोलाकोटीका अनुसार हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुनेछ त्यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ सोधपूछ भन्दै प्रहरले गर्यो निर्घात कुटपीट शीर्षकमा अर्को खबर प्रकाशित छ भने कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब खरिद गरेको 32 बिघा जमीन पनि बेवारिसे अधिकांश अतिक्रमणको चपेटामा शीर्षकमा अर्को खबर प्रकाशित छ त्यस्तै भित्रपृष्ठमा आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकमा खबर छ सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गत मन्त्रालयको निकायको बजेटमा भारी कटौती गरेको छ जुन गत आर्थिक वर्ष को विनियोजित बजेटको तुलनामा 48.25% कम हो सरकारले चालू आर्थिक वर्षमा 2,08,62,44,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो तर आगामी आर्थिक वर्षका लागि मात्रै 1,07,95,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ त्यस्तै कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने शीर्षकमा अर्को खबर छ कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने भएको छ पार्टीका वरिष्ठ नेताहरूले क्रियाशील सदस्यता स्रोत अध्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहले सदस्यता अध्यावधिक एवं सदस्यले नै गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो अध्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो टेलिफोन नम्बर सामाजिक सञ्जाल लगायतका विवरण रेकर्डमा राखिन्छ सो कारण कसैको पनि अध्यावधिक नहुने उहाँले बताउनुभयो गत 1 वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको काम जारी रहेको छ त्यस्तै परीक्षामा जफत गरिएका 1 करोड़ मूल्य बराबरको मोबाइल नष्ट प्रकरण कानूनी परीक्षणको विषय बन्न सक्ने शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बुढ़ी गण्डकी निर्माणमा जानु अघि ड्यामको उचाई पुनरावलोकन गरिँदै शीर्षकको अर्को खबर छ भने उत्पादनमूलक उद्योगको वृद्धि सुस्त शीर्षकमा पनि खबर प्रकाशित छ
7: विकास पुगे पनि रित्दै गाउँ शीर्षकमा गोर्खापत्र दैनिकमा गणेश खनालले अर्घाखाँचीबाट लेख्नु भएको खबर छ बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन् तर विकासको यही चमकभित्र अर्को पीड़ादायी यथार्थ छ लुकेको छ गाउँ क्रमशः रित्दै गएको छ। सत्रदीप गाउँपालिका एक ठूला खर्कका कमल गेवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ। उहाँले भन्नुभयो, यहाँका सबै मानिस बसाई सरेर शहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ। परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था गाउँमा हुने अवस्था छैन। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकमा कविराज घिमिरेले लेख्नु भएको खबर भित्रीपन्नामा छ। धनकुटा महालक्ष्मी नगरपालिका पाँच मिलाङचुङका चमक बहादुर कुँवरले अहिले करिब 10 रोपनी बारीमा विसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुँवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि विसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको खबर पनि छापिएको छ। मौरीले मह उत्पादन मात्र गर्दैन, पराग सिंचन मार्फत कृषि उत्पादन बढ़ाउन पनि महत्वपूर्ण भूमिका खेल्न थालेकोमा किसानहरू खुशी छन्। किसानहरू मौरी पालनतर्फ आकर्षित भएका छन्। मल खोज्दै सीमा पार शीर्षकमा ज्योति पन्थीले बबई बर्दियाबाट लेख्नु भएको खबर पनि छापिएको छ। धानको बिउ राख्ने समय शुरू भए पनि एका कुँवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि बेसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको

0: किसान नेपाल भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन्। मलको खोजीमा घण्टौं साइकिल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन शीर्षकमा संगम प्रसाईले कान्तिपुर दैनिकमा लेख्नुभएको खबर छ। आधार शिविर र क्याम्प दुई बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8 देखि 10 पटक आवत जावत गर्नुपर्नेमा ड्रोनका कारण पथ प्रदर्शकले औसतमा यसपल्ट 4 पटक मात्रै आउजाउ गर्नु परेको छ। अर्को खबर, एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेको छ। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको हो। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ़नुपर्ने विज्ञहरूको भनाई छ। आर्थिक कारोबार दैनिकमा आगामी वर्ष खर्च होला 4 खर्ब 31 अर्ब पूँजीगत बजेट शीर्षकमा कौशिला कुँवरले लेख्नु भएको खबर छ भने 25 करोड़ भन्दा कम पूँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाई छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छोडेको हो। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकमा हजारौं कलिला मुनामा कुपोषण शीर्षकमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ। 5 वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणकोबाट प्रभावित छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण देखिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 वटा स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिले उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसका कारण बालबालिका विभिन्न रोगबाट प्रभावित हुने गरेका छन्। 18,309 शीघ्र कड़ा कुपोषित देखिएको छ भने 88,205 शीघ्र कुपोषण देखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रू जनता पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रूजको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक समेत बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजीत दीपेकी आन्दोलनको अगुवाई गरिरहनु भएको थियो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै आउनुभएका उहाँ हिजो नै शनि दिल्ली आइपुग्नु भएको थियो। इन्स्टाग्राममा सीजेपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर छन्। एक महिना नबित्दै 2 करोड़ भन्दा धेरैले सीजेपीलाई फलो गरिसकेका छन्। आन्दोलनका क्रममा दिल्ली पुलिसले 6 जनालाई हिरासतमा लिएको छ। प्रदर्शन र सरकार समर्थित मुठभेट हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। एसिया अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कड़ाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उल्टाइदिएका छन्। जोन म्याककोनले आदेशमा भनेका छन् यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई अन्यलमा पारिदिनेछ। र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एसियामा जारी तनाव कायम रहेको र युद्ध विरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरान तर्फबाट प्रक्षेपण गरिएका 4 वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो।
0: साझा खबरमा अब खेल खबर। भारत 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जित्न सफल भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गरेको साफ च्याम्पियनशीपमा भारत 6ौं पटक उपाधि हात पार्न सफल भयो। पछिल्लो 2 संस्करण भने बंगलादेशले जितेको थियो। यसपटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बनेको हो। एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलकुद छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20ौं संस्करणको

0: एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15 सदस्यीय टीम घोषणा गरेको हो र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसीसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग मात्र 40 रन बनाउन पुग्यो। यो सँगै नेपाली महिला टोली टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ।
1: वातावरण संरक्षणमा किसानको भूमिका कस्तो हुन्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब वातावरण संरक्षणमा खेल्नुपर्ने भूमिका। वातावरण संरक्षणका लागि सरकारले चालेका कदम मात्र पर्याप्त हुँदैनन्। नागरिकले पनि आफ्नो आनी बानी र खेती प्रणालीमा सुधार ल्याउन सक्छन्। यसो भए भान्सादेखि खेतबारीमा हामीले सुधारमा ल्याउन के गर्न सकिन्छ? साथी सुशीला श्रेष्ठले वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँग कुराकानी गर्नुभएको छ।
4: किलो किलो पाउ पाउ लिएर आउने हो कि अलिकति भोल्युममा ल्याएर स्टोर गर्यो भने त्यही अनुसारको वेस्ट भित्रिने हो। स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ होइन। सो उहाँहरूलाई पनि राम्रो गरिदिन सक्छौँ र हामीले आफ्नो बच्चा बच्चीलाई परिवारलाई के खुवाइरहेको छौँ अर्ग्यानिक इनअर्ग्यानिक किनभने यो प्रभावबाट रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्ने भन्ने हो।
5: किसानको कुरा गर्दाखेरि किसानले गर्न सक्ने के छ वातावरण?
4: किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्न बालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दियौँ भने हामीले हाम्रो स्वार्थको लागि म बुझ्छु त्यो घर चलाउनको लागि आर्थिक कुरा पनि छ तर अहिले भएको थोरै प्रफिटले हामीले फ्युचर मेरो नाति नातिना छोराछोरीको भविष्य त स्टेकमा छ नि त त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुन्छ।
5: मलको प्रयोग भयो, बिउको कुराहरू भयो,
4: बिउको कुराहरू भयो र अरू उहाँहरूले जुन भोग्नु भएको छ नि किनभने म एउटा किसान हो तपाईँ अर्को किसान हो भने त्यो लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ कि अहिले हाम्रो सोसियल मिडियाको टाइम छ होइन। कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ जस्तै मेरो प्लान्टमा चाहिँ यस्तो यस्तो किरा लाग्यो तपाईँहरूको पनि लाग्छ होला यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर उहाँले कति राम्रो
5: घरेलु उपाय
4: घरेलु उपायहरू एउटा एन्टरप्राइज हुनुहुन्थ्यो जसले चाहिँ बायो इन्जाइमको थ्रु चाहिँ क्लिनिङ प्रोडक्टहरू के जस्तो तपाईँको टेबल पुस्ने भुइँ पुस्ने कुराहरू ह्यान्ड वासहरू हामीले त त्यो सबै केमिकल्स वी स्टार्ट आवर डे विथ केमिकल्स नि त पेस्ट हो तर पेस्ट पनि त्यही भएर सानो पी साइडमा युज गर्नुहुन्छ नि त हामी कति सर पुरै ब्रस लगाइदिन्छौँ कुनै त्यही भएर चाहिँ यो जे गर्छौ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो। गर्नलाई गरे मेरो मम्मीले गर्नुभयो बुवाले गर्नुभयो मलाई गरायो मैले पनि छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा
5: अब किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अब अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि अलिकति आकर्षक नहुने भएको भएर बजारमा बिक्री हुँदैन त्यसले गर्दाखेरि चाहिँ विषादै हाल्नै पर्ने बाध्यता छ हामीलाई हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त।
4: मलाई याद छ मेरो म जब भर्खर भर्खर बिहा भएको थियो मेरो श्रीमानले भन्नुहुन्थ्यो काँक्राहरू किन्दा चाहिँ अलिकति सडक्क परेको भन्दा पनि बाङ्गो टिङ्गो भएको लिनु त्यो चाहिँ अलिकति अर्ग्यानिक हो भन्ने कुरा
5: विषादी प्रयोग
4: हामीलाई त्यही भएर हामीलाई हेर्दा चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ तर त्यो होइन।
0: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
0: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान। जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली काँग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने,
1: विकास पुगे पनि रितिदै गाउँ बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ्दै, सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन,
0: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रोच जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा, ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो,
1: र एसएससी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित, एसिया कपको फाइनलमा पुग्न नेपाल र ओमन बीच आज खेल हुने, साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही समय अगाडि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको क्रममा नेपालबाट पनि केही भूभाग मिचिएको भनेर अभिव्यक्ति दिनुभयो र जसको अहिलेसम्म पनि विरोध भइरहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले मिचिएको विषय नभएर केही दश गजा क्षेत्रमा नेपाल र भारत तर्फबाट बसोबास भइरहेको भन्नेतर्फ उल्लेख गरेको थियो। यहाँ नेपाल भारत सीमा क्षेत्र जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन् आम्ने सामने भएर सीमा क्षेत्रमै बसेर कुराकानी गर्दैछन् र ती दुई बीचको संवाद चलिरहँदा एकजनाले गरेको प्रश्नमा अर्को दुब्ला पातला जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अलि होस गरेर हिँड्नु है, फेरि फ्याट्टै सीमा मेचिएला।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको सीआईएन संवादमा हामीसँग संवादका लागि पाल्पाका सफल व्यवसायी किसान उद्योग क्षेत्रमा र प्रेरणा जगाउने क्षेत्रमा लामो समयदेखि क्रियाशील कमल प्रसाद घिमिरे हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ
1: धन्यवाद
0: पाल्पामा एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाइ राख्नु भएको छ त्यसको लागि के गर्नु पर्यो त्यही अगाडि बढौँ
1: 1961 सालतिर सबैले सुन्तला लाउने एउटा वेम थियो त्यो बेलामा बारीमा करिब 500 पोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ
0: क्षेत्रफल चाहिँ कतिमा
1: क्षेत्रफल त्यति बेला लगभग 15-20 रोपनी थियो होला त्यो सुरुमा लगाउँदा
0: अहिले चाहिँ बढ्यो
1: अहिले चाहिँ लगभग 60 रोपनीको सेरोफेरोमा सुन्तला चाहिँ
0: सुन्तला मात्रै 60 रोपनी
1: रोपनीमा विस्तार गरेको छु र यो चाहिँ कोभिडको बेलामा बुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा अनि लामो लकडाउन भयो हजुर सबैलाई थाहा छँदैछ अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूलाई बोलाएर अनि खरबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्ने म त्यहाँको पहिलो व्यक्ति नै हो र अहिले 1200 बोट सुन्तला छ मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5000 मान्छेहरू हुनुहुन्छ रेगुलर रूपमा बत्ती घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ रोजगारी पाउनु भएको छ अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ एउटा हातको चाहिँ 4 औँला छैन अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगार दिइराखेको छु र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा एक हप्ता पहिला म त्यो गाउँमा पनि पुगेका थिएँ एउटा कामको सिलसिलामा अनि लगभग अहिले पनि 10-12 घरले सबै चाहिँ उहाँहरूको जङ्गल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फडानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना बनाउनु भइरहेको मैले चाहिँ देखेँ
0: त्यसको प्रेरणाको स्रोत चाहिँ यहाँले आफूलाई
1: त्यो देख्दाखेरि आफूलाई एउटा लिडर भनेको लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो पनि लागेन अहिले
0: त्यो तपाईँकै कारणले हो भन्ने त्यसको कसरी पुष्टि हुन्छ
1: त्यहाँ यस्तो छ सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो पैसा कमाएको छ बुटोलतिर यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन अनि त्यो चाहिँ उता पैसा कमाएर यता लिएर आएर अब जे गरे पनि भयो अहिले भन्ने जस्तो कुरा पनि आयो काम त सुरुमा नयाँ गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ होइन त्यो मेरो मात्रै होइन अन्य क्षेत्रमा पनि आइहाल्छ अनि पछि चाहिँ के भयो भन्दा यो त अहिलेको मात्रै त हजुरलाई उदाहरण दिएको हो मैले योभन्दा पहिला त त्यहाँ त लगभग सबै घरहरूले तपाईँको सुन्तलामा खेत चाहिँ खरबारीमा विस्तार गरिसक्नु भएको छ जसले हिजो कमेन्ट गर्नुहुन्थ्यो अथवा जसले चाहिँ मेरो बारेमा अब यो हुन्न यताउति खर्च मात्रै हो भन्नुहुन्थ्यो अहिले उहाँहरूका पनि सुन्तला लगभग हामी जत्र वर्ष भइसकेका छन्
0: सुन्तला बारी बनाउनको लागि खरबारी मास्नु पर्यो होइन
1: खरबारी
0: अनि यसको नाफा खाता कस्तो छ त तपाईँको 60 रोपनीमा लगाएको सुन्तला खेतीको अनुभव सुनौ
1: मेरो यस्तो छ मलाई एउटा लक्ष्य हुन्छ मैले लक्ष्य राखेर काम गर्ने मान्छे हो म चाहिँ यहाँसम्म आउँदा मैले धेरै सेक्टरमा हात हालेँ अनि जुन सेक्टरमा हात हालेँ त्यहाँ मैले हालेको ठाउँमा चाहिँ मैले काम गर्दासम्म अनि म चाहिँ असफल भएको छैन
0: तपाईँलाई त्यहाँ अहिले हावापानी मौसम सिँचाइले राम्रै साथ दिइरहेको
1: हाम्रोमा मेरोमा तुलनात्मक रूपमा पानीको अलि धेरै चाहिने मेरो पूर्वपट्टि फर्केको बारी छ अनि चाहिँ पानी सुक्खा बढी हुन्छ र पानी चाहिँ त्यति पर्याप्त मात्रामा सिँचाइको लागि छैन र अहिले चाहिँ मैले गएको वर्ष 1,25,000 लिटर पानी अटाउने क्षमता भएको ट्याङ्की निर्माण पनि गरेको छु त्यो बगैँचाकै लागि हो र मेरो हजुरले भनिसक्नुभयो त्यहाँबाट फाइदा घाटा के छ भन्दा पनि मेरो 2085-86 त्यो बगैँचाबाट 1 करोडको सुन्तला निर्यात गर्ने लक्ष्य हो मेरो
0: त्यो त्यही बाटोमा छ कि अथवा अवरोधहरू
1: केही छ अब 1 करोड भन्दा 80 लाख होला आफ्नो ठाउँमा छ तर मेरो लक्ष्य 1 करोडकै
0: अहिले लगानी र अहिलेसम्मको आमदानीको हिसाब गर्यो भने चाहिँ मैले जम्मा जम्मी सुन्तला बगैँचामा मात्रै यति गरेँ र हालसम्म यति प्राप्त भयो भन्ने खालको चाहिँ
1: अहिले यस्तो छ पहिलाको बोट चाहिँ हामीले लगाउँदाखेरि हामीसँग त्यति नलेज भएन अनि जुन त्यो बोटहरूको बिच हुनुपर्ने डिस्टेन्स होइन अनि त्यो चाहिँ पनि हामीलाई त्यति धेरै थाहा जानकारी भएन र कोही ठाउँ लगाएका बोटहरू बाक्लो भए अनि कोही फेरि हामीले त्यो बिउहरू चाहिँ छनौट गर्न जानिएन होइन अर्कोले जे लगाउनु भएको छ त्यही लगाइयो अनि कुन त्यहाँ माटोमा कलम बिरुवा लगाउने कुन माटोमा बिजी लगाउने होइन डिस्टेन्स कति राख्ने त्यस्तो चाहिँ अलि ज्ञान कम भयो तर अहिले चाहिँ 60 सालमा लगाएको सुन्तला अहिले 83 भनेपछि 23 वर्ष भयो 23 वर्षमा त्यसलाई गरेको स्याहार सुसार त्यसले दिएको प्रतिफलको आधारमा जुन पछि मैले 700 बोर्ड चाहिँ मैले विस्तार गरेँ त्यो चाहिँ तपाईँको एकदम साइन्टिफिक छ।
0: पैसाको कुरा गरौँ न, आमदानीको हिसाबले कति दिन प्राप्त
1: हुन्छ? अब अहिले चाहिँ मेरो विस्तारकै फेजमा भएको भएर अहिले कृषिमा के छ भन्दा लगानी मात्रै छ अहिले हजुरले भन्दाखेरि मेरो प्रत्येक दिन खर्च हो र त्यो त्यहाँ मैले राखेको मेरो हाम्रो जुन जति काम गर्नुहुन्छ होइन रोजगार दिइरहेको छु उहाँहरूलाई पैसा दिन र मलाई त्यहाँ अघि बगैँचा व्यवस्थापन गर्नको लागि अहिले उतापट्टिको 500 बोट बिरुवा चाहिँ पुगिरहेको छ किनभने राम्रो मौसम अनुकूल मौसम हुँदा 15-20 लाखको सुन्तला बिक्री हुन्छ त्यसबाट
0: वर्षमा
1: अनि कहिले 5 लाख पनि हुन्छ फेरि त्यो अब पहिला सिँचाइको सुविधा थिएन होइन अनि पानी परेन भने त गइहाल्यो सकिहाल्यो फुल्ने बेलामा पानी परेन भने सुन्तला चाहिँ फेरि उत्पादन गर्न गाह्रो हुन्छ
0: भनेपछि अहिले खरबारीलाई सुन्तला बारीको रूपमा विकास गर्ने क्रम प्रतिस्पर्धा जस्तो देखियो रेडान्त विश्वमा
1: तपाईँले कुनै दिन त्यहाँको रिपोर्ट चाहिँ त्यहाँको चाहिँ भिजुअल चाहिँ जुन तपाईँले प्राप्त गर्नुहुन्छ त्यो मलाई लाग्छ त्यो जसरी इलाममा जता गए पनि चियाबारी छ चियाका बोटहरू छन् त्यहाँ पनि जता पनि तपाईँ सुन्तला भए केही देख्नु जस्तो लाग्दैन मलाई।
0: यो राम्रो एउटा किसानको पहिचान बनाउनको लागि अथवा त्यसबाट आमदानी बढाउनको लागि मौसम कतिको महत्वपूर्ण रहेछ भन्ने तपाईँको अहिलेसम्मको अनुभव रुचायो?
1: मलाई अहिलेसम्मको मेरो अनुभवमा एउटा त जस्तो किसानै भन्दा पनि मान्छेले पहिला हामीले पढ्दा मेरो पढ्ने पालामा अब साथीहरूले मेरो बुवाले यस्तो गर्नुहुन्छ भन्दा एकदम म गर्व हामीलाई पनि है त्यसको बुवाले त यस्तो गर्नुहुन्छ भन्ने हामीलाई पनि एकदम हुन्छ नि त हामी एक्साइटेड हुने अनि सरले तेरो बुवाले सर घर के गर्नुहुन्छ भन्दाखेरि कृषि गर्नुहुन्छ भनेर भन्दाखेरि हामीलाई अलि लाज लाग्यो जस्तो मलाई आफैले मैले भएको त्यस्तो हुन्थ्यो पहिला मैले पढ्दा विद्यालयमा र अहिले पनि कतिपय हाम्रा मित्रहरूले कृषि गरिरहनु भएको छ तर खेती किसानी गर्छु भन्न उहाँहरूलाई लाज लाग्छ त्यस्तो छ अहिले पनि हजुरले त्यो यसो सर्वे गर्नुभयो भने उहाँले अरू सामान्य व्यवसाय बताउनुहुन्छ जहाँबाट धेरै इन्कम गर्नुभएको छ त्यसलाई लुकाउनुहुन्छ भनेर भन्न चाहनुहुन्न र एउटा त के भन्दा संसारको सबैभन्दा ठूलो पद भनेको कृषक होइन सबैभन्दा ठूलो पेसा भनेको कृषि हो यो मेरो अहिलेसम्मको अनुभवमा मलाई त्यस्तो लाग्यो एउटा र अर्को चाहिँ फेरि के छ भने जुन तपाईँले चाहिँ मौसमको कुरा गर्नुभयो मौसमलाई हामीले कसरी हेर्न सकिन्छ भने अब हजुरले कुनै मरुभूमिमा हुने बोट पनि त छ नि होइन पानी नहुने ठाउँमा हुने बोटहरू पनि छ त्यो नगदी बाली छ त्यसलाई बेचेर पैसा आमदानी गर्न सकिन्छ कुनै फेरि पानीमाथि हुने बिरुवाहरू पनि छ पानीमा मात्रै लगाइदिए पनि त्यहाँ चाहिँ त्यसको चाहिँ आमदानी लिन सकिन्छ तर के छ भन्दा सबैभन्दा पहिला आफ्नो जग्गामा कस्तो प्रकारको खेती हुन्छ त्यसको बारेमा निर्कल गर्न पर्यो अनि त्यस पछाडि जुन खेती त्यो माटोमा सुइटेबल हुन्छ अनि त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्यो
0: त्यसको लागि अब जस्तो तपाईँसँग तपाईँको घर परिवारमा कति अलि पाको पुस्ताको व्यक्ति हुनुहुन्छ त्यो महत्वपूर्ण हो कि तपाईँले कति प्राविधिक त्यो सिप क्षमता अथवा सहयोग गर्ने निकायलाई चिन्नु भएको छ त्यो महत्वपूर्ण कुरा हो कि तपाईँसँग कति धेरै पैसा छ भन्ने कुरा महत्वपूर्ण हो त त्यो मौसम अनुसारको खेती प्रणालीको विकास अथवा अभ्यास गर्नु
1: एउटा त तपाईँ हाम्रो सबैको घरमा हेर्नुभयो भने पहाडको कुरा गर्दा त्यहाँ सुन्तला पनि हुन्छ पहिल्यैदेखि एक दुई बोट कागती हुन्छ दुई चार बोट मौसम लगाएको हुनुहुन्छ केराको रुखहरू हुन्छ होइन कहीँ चाहिँ कफी पनि हुन्छ पहिल्यैदेखि लगाउनु भएको एक दुई बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवा पुस्ताहरूले अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ होइन अनि त्यसलाई विस्तारमा जान सकियो। दोस्रो कुरा अहिलेको पहाड भनेको पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन स्थानीय सरकार छ त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ उहाँहरूलाई लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ होइन त्यो त सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो र अर्को कुरा पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता हो धैर्यता नै पैसा
0: कुर्न सक्नु पर्यो
1: यहाँ अहिले के छ भने आज बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो त सम्भव छैन होइन नत्र भने तपाईँको कृषिमा चाहिँ अब सामान्य हिसाब गर्नु न यसलाई कसरी केरा खेती नै गर्नुभयो एउटा केराको बोटलाई तपाईँको कति पऱ्यो उसलाई 85 रुपियाँ परेछ अरे एउटा केराको बोटलाई एक्जाम्पल दिएँ मैले होइन अब तपाईँको 100 बोट लगायो भने तपाईँको कति पऱ्यो 5000 त पऱ्यो त्यो 5000 लगानीलाई त हामीले त्यसो लगानी त देख्नु भएन नि त होइन अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ एउटा सैलुन खोल्दा कति लगानी हुन्छ होइन त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्न पर्दैन र त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो. अहिले गएको छ एक वर्ष एकदम स्याहार सुसार गरेको छ मसार्या छ होइन उयो हामीले भन्छ नि अहिले ब्युटिसियनले जस्तो गरेर सबै गरेको छ अनि अर्को वर्ष केही पनि छैन होइन त्यो निरन्तरता भएन भने पनि कृषि पेसामा अगाडि बढ्न गाह्रो.
0: अघि हामीले जुन मौसमको कुरा गर्दै गर्दाखेरि हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ यो डाँडोमा अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो खडेरीपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने के के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने त्यो परम्परागत सिप कस्तो खालको मौसम कस्तो खालको बाली भन्ने कुरा अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने माटो परीक्षणको कुरा पनि आइसक्यो सिंचाई कति चाहिन्छ कति आमदानी होला के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ.
1: अब यसमा हामीले यसरी हेर्न सकिन्छ आजभन्दा लगभग 40 वर्ष जति पहिला हाम्रो जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो. मैले यसरी बुझ्दाखेरि उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो. त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन. तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ कति बिक्री हुन्छ अहिले अकबरे खोर्सानी कुरा छ त अकबरे खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ. र त्यति बेला जसले मकै फलाउनुहुन्थ्यो उहाँले आफ्नो बालबच्चालाई बचाउनुहुन्थ्यो अथवा जसले धान फलाउनुहुन्थ्यो उहाँले आफ्नो बालबच्चालाई पाल्न सक्नुहुन्थ्यो र जसले त्यति बेला अकबरे खोर्सानी फलाउनुहुन्थ्यो उहाँलाई त बच्चालाई अकबरे खोर्सानी खानुदिने कुरा भएन आफूले अकबरे खोर्सानी खाने कुरा पनि भएन अनि त अकबरे खोर्सानीको बजार बिक्री वितरण हुने कुरा पनि भएन होइन. त्यसले गर्दा पहिला र अहिले फरक के छ भने पहिला जस्तो छुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाडी एरियामा त्यही थियो
0: अनुभवको आधारमा
1: त्यो त्यति बेला आवश्यकता पनि त्यही
0: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति.
1: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको पनि सम्भावना छैन होइन. कहिले काहीँ फेरि टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ होइन. यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त्यो पालामा भन्दा हामीलाई धेरै सजिलो छ अहिले
0: प्रविधिको कारणले.
1: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्न पर्थ्यो र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो अरूले उत्पादन गरे होइन त अन्न त तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो अनि हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो हरेक कुरा त्यहाँ जे हुन्छ उत्पादन. मैले हजुरलाई यतिसम्म भने अहिले तपाईँको त्यो अमृसो भन्ने हजुरलाई थाहा छ होइन अमृसोको त्यो असारमा अमृसोको बोट मात्रै राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृसो छ भने त्यो अमृसाको बेर्ना बेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ.
0: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिर्नाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो.
1: अहिले यस्तो छ एउटा चाहिँ हामी दुईटा कुरा हेर्न सकिन्छ. एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिल्यै भनिसकेँ पहिला जो कुरा बिग्रिन थियो अहिले त्यो कुरा बिग्छ. पहिला अमृसा तपाईँको अमृसाको जंगलै भए पनि तपाईँ त्यहाँ बेर्ना बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन मलाई पनि थाहा थिएन किन बिग्दै बिग्रिन थियो. अनि अहिले चाहिँ तपाईँको त्यो अमृसो खोजी खोजी आउनुहुन्छ अनि त्यो कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ होइन आउनुहुन्छ नि त अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन घरै घरै आउनुहुन्छ कुचो छ कि छैन सबै कुरा छ कि छैन भन्दै एउटा त्यो भयो. अहिले चाहिँ त बजारले गर्दाखेरि बजारमा के डिमान्ड छ त भन्ने कुरा जस्तो अब आज हाम्रो मोबाइल आउनुभन्दा पहिला नेपालमा कसैको मोबाइल पसल त थिएन नि होइन कति दोकान त थिएन त काठमाडौँमा यस्तै चहल पहल थियो सबै कुरा थियो. अहिले हेर्नुहुन्छ नि यहाँ कति पर्सेन्ट भाग यो मोबाइल पसलले घटेको होला किनभने मोबाइल आयो. अब भोलि फेरि केही नयाँ कुरा आयो भने अहिले हामीलाई थाहा छैन नि त एआई भनिन्छ त एआईको पनि सामान्य कुरा आइरहेछ भोलि सबै कुरा आउँदा त्यसैको फेरि पसल राखेर बस्ने सबै एआईको दोकान हुने अवस्था पनि आउन सक्छ. त्यो भोलि देखिने कुरा
0: त्यसो भए अहिले जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ त्यो वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा त्यो राम्रै सहयोग पुगिरहेको छ किसानलाई अथवा केही अझै पनि त्यस्तो अभाव.
1: हजुरले मैले लिल सरलाई मैले के जना मैले एउटा अनुरोध पनि के गरेँ भने यो अत्यन्तै तपाईँको प्रश्न अत्यन्तै राम्रो प्रश्न हो. तपाईँले एउटा रिपोर्ट के बनाउनु भने रिपोर्टै मैले हजुरलाई अनुरोध गरेँ बनाउनलाई जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खोलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौं र त्यहाँ हेर्नुहोस् सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन् किन आफ्नो काम आफै गरिरहन् नि त होइन सबै त्यहाँ भोलिरहन् र जुन पालिकाले अहिले पनि तपाईँको कृषिलाई यताउता दुनियाँ तोडमोड गरेर अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ त्यो लगानी गर्नबाट ऊ चाहिँ भागिरहेको छ त्यस्ता पालिका असफल पनि छन् तपाईँले हेर्नुहोस् त नम्बरै आउँदा पनि पालिका यति नम्बरमा पर्यो उति नम्बरमा पर्यो भन्नुहुन्छ कारण त्यही नै हो
0: तर त्यसको लगानीको जुन खालको माहौल बनाउने भनेको त्यो अध्ययन अनुसन्धान राम्रै भएर देख्नुहुन्छ कि अथवा त्यो लगानी गर्नुभन्दा अगाडि पनि स्थानीय सरकारले अथवा जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ
1: यसमा यस्तो छ कसैको जस्तो पालिकाको अध्यक्ष जो हुनुहुन्छ नि मेन सरकारको प्रमुख त उहाँ नै हो होइन अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ यसमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ टोली खटाउनु भएको छ अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ
0: यो मौसम बारेको जानकारी पनि स्थानीय सरकारले दिन्छ जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन
1: छैन यो यस्तो छ आइटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर तर आइटीको सेक्टरमा मौसम मात्रै होइन उसले भएर सूचना पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन् दिनुपर्छ त धेरै राम्रो ऊ अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबैभन्दा प्रमुख कुरा के हो भन्ने कुरा त पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त होइन त्यही गर्न नसक्दाखेरि त तपाईँको यहाँ असफल भइरहेको छ एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ कर तिर्न किसानलाई केही ठुलो कुरा छैन मैले सुन्तला उत्पादन गर्छु र मानव केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौँ तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि सुन्तला जोन छ पकेट एरिया छ त्यहाँ कति पैसा पालिकालाई करोड छ होला अनि किसानलाई पनि चिन्ता भएन होइन उत्पादनमा तपाईँले क्वालिटी मात्रै ध्यान दिनुहोस् क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ नि
0: अहिले सबभन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ मध्येमा पाल्पा पनि जिल्लामा त्यो पर्यो
1: पाल्पा हाम्रो पकेट क्षेत्रभित्र
0: अनि त्यहाँनिर तपाईँहरूले अहिले चाहिँ कसरी बेचिराख्नु भएको छ त फलेको सुन्तला यस्तै तपाईँले जुन परिकल्पना गरे जस्तै स्थानीय सरकार आएर ल 2 रुपियाँ हामीलाई तिर्नुहोस् हामी बजारसम्म पुर्याउँछौँ यस्तो भनिराखेको हो कि अथवा कसरी यसमा सुख दुःखहरू के छन् किसानहरूले
1: यसमा अहिले चाहिँ कस्तो छ भन्दा सर अहिलेसम्म चाहिँ कोही चितवनबाट जानुहुन्छ सुन्तला खरिद्ने मान्छे अब ठेकेदार भनौँ उहाँलाई होइन अनि कोही बुटवलतिरबाट जानुहुन्छ अनि उहाँ जाने त्यसपछि हामीसँग किसानसँग प्रत्यक्ष उहाँहरूले भेट्नुहुन्छ अनि त्यस पछाडि अब रेट त्यही हो अब सकेसम्म किसानले बढी पार्न खोज्नुहुन्छ सकेसम्म उहाँहरूले कम दिन खोज्नुहुन्छ होइन अनि त्यो त्यसैमा अब आपसमा सम्झौता हुन्छ अनि त्यस पछाडि हामीले केजीको 80 रुपियाँ भनेपछि अनि हामीले चाहिँ मान्छे लगाएर टिप दिने अनि हाम्रो आँगनसम्म ल्याइदिने गर्छौँ अनि उहाँले ग्रेडिङ गरेर लानुहुन्छ जोखेर होइन लास्टमा पैसा हिसाब किताब हुन्छ यसमा बिक्री वितरणमा पालिकाको स्थानीय तहको कुनै पनि ठाउँमा अब समर्थन
0: तपाईँहरूले माग गर्ने लैसो गरौँ तपाईँहरूको अलिकति नेतृत्व लिनुहोस् भन्ने टाइपको कुरा हुन्छ
1: त्यस्तो त कति छ कति उहाँहरूले चाहनु भयो भने हाम्रो त्यो जुन पकेट क्षेत्र छ नि त्यहाँ बाटो बनाउन पानी ल्याउन अरू सबै कुराहरू विकासका कुराहरू गर्नलाई उहाँहरूले पैसा विनियोजन गर्नै पर्दैन त्यो किसानतिर करबाटै त्यहाँ सबै कुरा बन्छ तर
0: त्यो खालको सुविधा अहिले किसानले पाइरहेको छ
1: छैन
0: बगैँचासम्म बाटोको कुरा होला ढोली ढुवानीको कुरा हुनसक्छ बिउ बिजनमा यो अहिले स्थानीय सरकार तिनै तहको सरकारले किसानलाई सहयोग गर्छ भनेपछि किसानले ओहो पाइन्छ कि भन्ने अलिक अपेक्षा धेरै पनि हो कि जस्तो पनि देखिन्छ किसानहरूको कुरा सुन्दा खास पाइन्छ के
1: यसलाई यस्तो छ सर यसलाई हामीले 2-4 तरिकाबाट हेर्नुपर्छ एउटो चाहिँ निम्न वर्ग किसान छ भने त्यसलाई सबै कुरा त्यसलाई उपलब्ध गराएर अनि त्यसको आर्थिक उपलब्धि कसरी हुन्छ होइन अनि त्यो चाहिँ तपाईँको चाहिँ अन्य मान्छे सरह त्यसले चाहिँ आर्थिक जीवनयापन कसरी गर्न सक्छ भन्ने कुरामा पालिकाको ध्यान जानै पर्छ
0: अहिले त यदि कसैले पाउँछ भने त्यो कुनै राजनीतिक दलको नजिकको अथवा अलिकति हालीमुहाली भएको बिचौलिया प्रकारको त्यस्तो व्यक्तिले मात्रै पाउँछ भनेर हामीले त्यो बेला बखत बजाइराख्नु परिरहेको छ।
1: त्यो त हजुरले थाहा पाइसक्नु भयो नि, अब यो सरकारले चाहिँ किसानलाई सहुलियत ऋण दिने भनेर तपाईँको चाहिँ एउटा आयो पहिला होइन, अनि आइसकेपछि बिचैमा चोरेको के अन्त किसानले, अब सबै त्यो किसानले भनेको 10% किसान लिनुभयो होला, अनि 90% त अरू सबै त्यही हजुरले भने जस्तै उहाँहरू लिनुभयो, ठुला बडाले लिनुभयो, अनि त्यसपछि के भयो भन्दा पछि राष्ट्र ब्याङ्कले सर्वे गर्यो, अनि सर्वे गर्दा पछि चाहिँ सबै पैसा कहाँ गयो त भन्दा जो किसानै छैन त्यसैकोमा पैसा गएको छ, त्यसैले लगाएको छ, त्यसैले सहुलियत कर चलाइरहेछ।
0: यो विकृति कसरी रोक्ने त, अब नयाँ सरकार शक्तिशाली सरकार अथवा केही गर्छौं भन्ने योजना बनाएका आएका छौं भन्नेहरू पनि सरकारदेखि संसदमा पुगेको अवस्थामा यो रोक्न सकिन्छ, यसमा सुधार गर्न सकिन्छ।
1: मेन कुरा यसमा उहाँहरूको सबैभन्दा ठूलो कुरा के भन्दा कुनै पनि क्षेत्रमा हामीले विकृति रोक्नको लागि त्यहाँ विज्ञ टिम गठन गर्नुपर्छ, अनि उहाँहरूको सल्लाह सुझावलाई हामीले ग्रहण गर्नुपर्छ, त्यो चाहे स्थानीय तह होस्, चाहे तपाईँको प्रदेश होस्, चाहे संघ होस् होइन, सबै कुरा मैले जानेको छु, हामीले यहाँ माथिबाट लेखेर पठाएपछि जे पनि हुन्छ भन्ने कुराले गर्दा अहिलेसम्म यस्तो भएको हो। र अर्को कुरा के छ भन्दा अहिले त धेरै सजिलो छ नि, ओडामा त्यहाँको सबभन्दा निम्न स्तरको किसानको हो तपाईँले त्यहाँ चाहिँ वर्गीकरण गरेर यहाँ पठाउनु पर्यो भन्ने बित्तिकै त त्यसलाई तपाईँको गाउँ गाउँ बैङ्क गएको छ होइन, हाम्रै तपाईँको कुरा गर्नुहुन्छ भने छवरामा, मेरो जन्मघर छवरा हो, तिनवटा ब्याङ्क छ, नेपाल ब्याङ्क छ, ग्लोबल आइएम ब्याङ्क छ, सिटिजन ब्याङ्क छ, त्यो ए ग्यारेको हो भनौँ न, क वर्गका ब्याङ्क तिनवटा ब्याङ्कहरू छन् होइन, अनि त्यहीँबाट तपाईँको लोन त्यहीँबाट दिए भयो नि त भएन, त्यहीँबाट दिँदा सबैले त्यहीँ दिए भयो नि त, त्यो गरम भन्ने भने त असम्भव केही पनि छैन। तर यहाँ के छ भन्दा ठुला ठुला किसान छन्, किसान पनि ठुला ठुला छन्, अनि उनीहरूलाई बिउ पनि उनीहरूलाई चाहिएको छ फ्रीमा होइन, मलाई भनौँ न मलाई चाहिएको छ, मैले वर्षको 1 करोडको सुन्तला बेच्छु भनेर तपाईँसँग आएर गफ लगाएको छु, यहाँ कुरा गरेको छु होइन, अनि मलाई चाहिँ के चाहिएको छ भन्दाखेरि फेरि सुन्तलाको बेर्न मलाई चाहिएको छ फ्रीमा। जब 1 करोडको सुन्तला बेच्ने मान्छेले सुन्तलाको बेर्न आफै किनेर ल्याउन सक्दैन, मैले ल्याउन सक्दिनँ, अनि मलाई एउटा चाहिँ तपाईँ कपर सल्फेट भन्छ निलो जुथो पनि यति पाएन भनेको छ उसैले कमेन्ट गरेको छ हेर्नु है होइन, यस्तो सबै कुराहरू जब मैले तपाईँको चाहिँ 1 करोड कमाएपछि त्यसको 20% 30% त मैले त्यो बगैँचालाई खर्च त मैले गर्नु पर्यो नि त परेन, अब त्यो छ के भन्दा पालिकादससँग मेरै सम्बन्ध छ होइन, त्यो प्राविधिक प्रमुखसँग मेरै सम्बन्ध छ, अनि सबै कुरा ल्याएको मैले सिधै मेरो घरमा आउँछ, अनि अरू चाहिँ तपाईँको निम्न स्तर किसान भर्खर गर्न खोजेको होइन, अनि स्रोत साधन नभएको त्यस्ता पञ्चित हुनुहुन्छ।
0: तपाईँले कृषिमा अथवा भनौँ न सुन्तला बगैँचाको लागि यो खर्च गर्दै गर्दाखेरि अरू नजिकै भएको अर्को सामान्य किसान जसले राम्रोसँग लगानी पुर्याउन सकिरहेको छैन, पहुँच उसकोमा छैन, प्राविधिकको कुरा होला, स्थानीय सरकार संघ सरकारको होला, त्यस्ता व्यक्तिको लागि पनि मैले केही गरेको छु है, मैले आफूले मात्रै गरेको छैन भन्ने त्यस्तो सुनाउन लाग्छ किसान।
1: अहिले यस्तो छ, मलाई सबैभन्दा खुसी लागेको के हो भने मैले धेरै क्षेत्रमा हात हालेँ अनि भनिसकेँ पहिल्यै, तर अहिले सबैभन्दा सन्तुष्ट म कृषि पेसाबाट छु।
0: पैसा चाहिँ अर्को ठाउँबाट कमाएर यता कृषिमा तपाईँलाई गाह्रो नपरेर पनि तपाईँलाई त्यस्तो सन्तुष्टि अथवा राम्रो लागेको हो कि?
1: अहिले म अहिले आजकै कुरा गर्दा पनि म यो सूर्यज्योति लाइफ इन्सुरेन्सको चिफ एजेन्सी म्यानेजर हो, अनि प्रोडक्ट एम्बासडर हो, दुईवटा प्रोडक्टको म एम्बासडर हो, अनि लगभग 10 वर्षसम्म म चाहिँ एमडीआरटी विनर पनि हो, म टट पनि भएको मान्छे हो होइन, भनेको त्यहाँ सबै जति पनि त्यहाँ रेकर्डहरू हुन्थ्यो तिनी सबै रेकर्डहरू मैले कायम गरेकै मान्छे हो, अहिले पनि आजको दिनमा पनि आजको दिनमा हजुरसँग बोल्दा पनि यो कम्पनीमा अहिलेसम्म सबैभन्दा बढी प्रिमियम सङ्कलन गर्ने आजको डेटसम्म पनि सबैभन्दा बढी प्रिमियम मेरै छ अहिले पनि आजको दिनमा पनि, मैले त यहाँ तपाईँलाई भन्न चाहिँ त्यो छ, र विभिन्न देश विदेश सबै ठाउँ घुम्ने अवसर पनि यो कम्पनीबाट मैले प्राप्त गरेँ, अथवा मैले त्यो मैले त्यहाँ सफल भएँ सफल भए स्वत पाउने कुराहरू पनि हुन्थ्यो, जो होस् प्लेटफर्म त कम्पनीले दियो नि त, त्यो हुँदा पनि अहिले मैले खेती किसानलाई मैले सबै कुरा छोडेर खेती किसानतिर किन लागेको छु भने यदि म चेन्ज भएँ भने होइन म चेन्ज भयो भने म त्यो गाउँमा बसेँ भने तपाईँले बसाइसकेको कुरा गर्नुहुन्छ भने तपाईँले त्यहाँ पछि फेरि रिपोर्ट बनाउनुहुन्छ पनि तपाईँले पाउनुहुन्छ त्यहाँ हाम्रै गाउँको बीएससी एमएससी गरेका भाइ भतिजाहरू पनि छन् त्यहाँ मेरा होइन गाउँमा, उहाँहरूले सबै कुरा पढेर अनि अलिक खेती किसान सुन्तला खेती गर्दै बस्नु भएको छ, र यो मानेमा मलाई गर्व पनि लाग्छ कि तपाईँको यो आजको 5 वर्ष पछाडि वास्तवमै छवराको त्यो अमलावास अथवा छवरा सेरोफेरो भनौँ समग्र छवरा हेर्न लायक पर्यटकहरू जान लायक अनि केही खेती किसानी गरौँ गरौँ भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। यो कारण भनेको के भन्दा हामी जस्तै हामी जस्तै म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछि मै बोल्न पर्यो होइन, म जस्तै जुन पौरही किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
0: तपाईँले अघि विभिन्न क्षेत्रमा तपाईँको संलग्नताको कुरा बताउनु भयो होइन, अब घरजग्गा कारोबारमा पनि तपाईँले त्यसै खालको लगानी गर्नुभयो, बिमा, अब धार्मिक रूपमा पनि तपाईँ आफै एक तहबाट अगाडि बढिराख्नु भएको छ, कतै यो आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
1: होइन, यस्तो छ, अहिले पनि पालिकाले के कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
0: के विचार पुर्याउनु पर्यो पालिका,
1: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन, अनि अर्को चाहिँ तपाईँको त्यो हाम्रो ज्ञान केन्द्र छ होइन, दुईटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त अहिले त्यतातिर डिभाइड भएको छ दुईतिर वर्गीकृत भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ हेर्नुहुन्छ, खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेछ। के विवेक पुर्याउन पर्यो भने जस्तो असारको बेलामा के हुन्छ भने त्यहीँ पनि चलखेल के चलखेल हुन्छ, कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएछ, उनीहरूले माग टिपाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले,
0: स्थानीय
1: सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ बेरना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि होइन, अनि त्यो सुन्तला सल्यानको कपुरकोटमा गोडेको सुन्तला, अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भयो त अब अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेको हुन्छ कि सर, अनि त्यो त्यहाँ के भयो भन्दा किसानले त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए, उसले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने अगाडि बढ्ने ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के व्यवस्था भन्छ नि व्यवस्था बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ, अन्त उहाँहरूको लगानी पानी भएन, त्यहाँ लगा के अरे बाहुलामा लगानी भन्छ नि, बाहुलामा पानी हाले जस्तै भयो नि त, किनभने अब उहाँहरूले खाएर त उहाँ किसानले नै खन्नुहुन्छ, मल हाल्नुहुन्छ, सबै गर्नुभयो भने शरम दिनुभयो, तर त्यो एउटा बेर्नाको लागि पालिकासँग भर पर्दा यस्तो पनि छ। यो धेरै ठाउँमा छ, तपाईँहरूले यो पनि हेर्न सक्नुहुन्छ कि सम्बन्धित नर्सरीबाट गोडेको बिरुवा किसानले कति दिनपछि पाउँछ भनेर पनि तपाईँहरूले रिपोर्ट बनाउन सक्नुहुन्छ।
0: अहिले अलि बढी चर्चा हुने भनेको यो किसानको बीचमा चाहिँ बिचौलिया आइपुग्यो, पैसा खाइदियो, किसानलाई पनि घाटामा पारिदियो, आफू चाहिँ अलि हुने खाने भयो भनेर हामी धेरै किसानबाट सुन्छौँ। अब यो बीचमा सरकारले यो हटाउने बिचौलिया हटाउने कोसिस नगरेको पनि होइन, अब कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारी बगैँचाबाट उत्पादन उठाएर बजारसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ?
1: मलाई त यस्तो लाग्छ सर, यो संसारमा बिचौलिया नभएको संसार देश छ जस्तो मलाई लाग्दैन। हाम्रो देशमा के छ भन्दा अब तपाईँले अहिले कुरा गर्दा भर्खर कुरा गरौँ, हिजोसम्म मालपतमा के भन्छ कानुन तथा कि लेखापढी व्यवसायी भन्ने थियो होइन हामी जाँदाखेरि, अनि उहाँहरूले अब सरकारले दिएको क्राइटेरियाभित्र बसेर अनि त्यो आफ्नो लाइसेन्स निकालेर लेख्न पाउने लाइसेन्स निकालेर अनि त्यसपछि बाहिर बसेर उहाँहरू एउटा परामर्शदाताको रूपमा होइन एउटा काम गरिरहनु भएको थियो हिजोसम्म, अनि अहिले फेरि के भयो भन्दा तिनीहरू बिचौलिया हुन् भन्ने कुरा होइन तिनीहरूभित्र जा
2: हजुरको रेडियो 102.1 मेगा।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-2429। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेश थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण ओडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844441390 ओडा नम्बर 2 सरस्वती विक सम्पर्क नम्बर 9761633033 ओडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9849773089 ओडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 ओडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 ओडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 ओडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 ओडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 ओडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 ओडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869335059 ओडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 ओडा नम्बर 12 प्रवीण केसे सम्पर्क नम्बर 9861064176 ओडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र ओडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
5: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843-36194 94।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्रो
1: गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: ओहो, आज त धारामा कति

0: औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
12: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानीसँग विपद व्यवस्थापन, पूर्व तयारी र विविध विषयमा रहेर कुराकानी गर्दैछौं। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: मेरो साहब, यहाँलाई स्वागत छ रेडियो कार्यक्रममा हाम्रो रामेछापमा।
3: धन्यवाद।
2: हजुर रामेछाप नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ मेयर साहब। आजभोलि हजुरहरू केमा व्यस्त हुनुहुन्छ, कस्ता खालका कामहरू भइरहेका छन् नगरपालिकामा?
3: पहिलो कुरो त रामेछाप नगरपालिकामा धेरै किसिमका काम भइरहेछन्। खानेपानीको काम भएको छ, अनि तपाईँको सड़कको काम भएको छ, सिंचाईका कामहरू सुचारू भइरहेछन्।
2: हजुर,
3: अन्य कुराहरूमा विपद व्यवस्थापनका पनि कुराहरू अगाडि बढ़िरहेछन्। जस्तै अब यो हाम्रो विपदको चाहिँ यो रातातार आगलागीको पनि प्रोसेस अगाडि बढ़ाएको छ। अनि तपाईँको यो म आउनुभन्दा अगाडि नै यो हृदयछाप वडा नम्बर 7 को हृदयछापको पनि भएको छ। नगरपालिकाले गर्नुपर्ने काम गरिसकेका छ, तर त्यही काम समग्र प्रदेशबाट भएको छैन। त्यसमा अझ दुःख लाग्दो कुराहरू चाहिँ अगाडि यसैमा मलाई चित्त देखिरहेको छ।
2: हजुर, अब फेरि पनि अब विपदको चाहिँ के न के तयारी गर्ने बेला आयो। अब यो चैत वैशाख भने यहाँ त विशेष गरी खडेरीको महिना, यो बेलामा आगलागी घटनाहरू अत्याधिक धेरै हुन्छन्। नगरपालिकाले विगतको वर्षहरूमा पनि ठूलो खालको क्षति बिहोरेको छ, धेरै बस्तीहरू चाहिँ आगलागीमा परेर चाहिँ नष्ट भयो। त्यस्तो नहोस् भन्नका लागि चाहिँ यो वर्ष कस्तो खालको कामहरू भए?
3: हामीले गत वर्ष चाहिँ 94 वडामा विपद व्यवस्थापन, आगलागीको, डडेलोको समस्याको बारेमा जिल्ला वन कार्यालय र रामेछाप नगरपालिकाको साझेदारीमा जनचेतना फैलाउने काम अगाडि बढायौं। यो पटक पनि गर्नु पर्यो भन्ने कुराकानी भइरहेछ, साँच्चै नै अब थाल्ने होला। र एउटा कुरो के छ भने, अर्को कुरो के छ भने, पहिले जनतालाई पनि अलिक सचेत हुनुपर्ने आवश्यकता मैले देखेको छु। विपद भनेको त्यसै आउने होइन, थाहा पाएर आउँदैन, अप्रगट हुने कुरा हो। काहीँ आगलाई ढडेलो लाग्यो भने पनि त्यसलाई हामीले सहजीकरण गर्ने, बस्तीमा चाहिँ अलिकति तलबसम्म टडेलाको काम कम गर्ने भन्ने सवालमा हामी जनचेतना फैलाउने काम गर्दैछौँ भने, र अर्को कुरो बाढी पीड़ित आउने कुरामा पनि हामीले विपदका पूर्व तयारीका सामग्रीहरू केही न केही जगडा राखेका छौँ। त्यही तिरपालहरू अलिअलि छ, बाँकी कुरो त खास केही छैन। अब हामीले यो विपद व्यवस्थापनको चाहिँ अब जिल्ला प्रशासन देखि लिएर हामी सबैले तयारीमै छौँ जस्तो लाग्छ मलाई। तर यसलाई पर्याप्त मात्रामा सामान नपुगेको हुनसक्छ, त्यसलाई पुर्याउने कोसिसमा नेपाल रेडियो सोसाइटी, रामेछाप नगरपालिका, जिल्ला प्रशासन कार्यालय सबैको सहजीकरण समन्वयमा र विपदसँग सरकार राख्ने लाइन एजेन्सीहरूसँग पनि हामीले सहकार्य गरेर अगाडि बढ्ने हामीले जबरको भेटाएको छ।
2: हजुर, अब गत वर्ष र त्योभन्दा अघिल्ला वर्षहरूमा चाहिँ जे जति क्षति भयो, क्षति भएर चाहिँ घरबार विहीन भएका जो पीड़ितहरू छन् उनीहरू अझै पनि उनीहरू पुनर्स्थापना हुन सकेका अवस्था छैन, अझै पनि उनीहरूले चाहिँ घर पुननिर्माण उनीहरूको भएको अवस्था छैन। यो चाहिँ किन ढिलाइ भयो र कहिलेसम्ममा चाहिँ उहाँहरूको पुननिर्माणको काम सम्पन्न भएर चाहिँ उहाँहरू पहिलाकै अवस्थामा फर्किनुहुन्छ होला?
3: सुन न, यो गत वर्षको कुराहरूमा त जस्तै ल्याङल्याङको हामीले प्रत्येक घरमा 15,000 दरले जस्ता व्यवस्था गर भनेर आवासको व्यवस्था अलिअलि गरेका थियौँ। जस्तै अब हृदय छापको पनि यो अघि नै मैले भनिसकेँ के भने भन्नुहुन्छ भने नगरपालिकाले गर्नुपर्ने कुरो जम्मै गरो यो कार्यविधि छ 50% संघबाट गर्ने 35% उसबाट प्रदेशबाट गर्ने यो विभिन्न किसिमका यो कार्यविधिहरू छन् कार्यविधि अनुसारले नगरपालिकाले गर्नुपर्ने दायित्व गरिसकेको छ तर संघले गर्नुपर्ने भूमिकामा चाहिँ कमजोर देखिएको छ यसलाई हामी जुन चाहिता गरिरहेका छौँ विद्युत विपद प्राधिकरणमा काठमाडौँमा गर्ने चाहिता गरे सारा गुरु गरिरहेको छौँ मैले अब यसलाई अगाडि प्रशासनले फेरि पनि के भएको छ बुझेर अगाडि बढाउने जमर्कोमा छौँ हामी
2: हजुर अब यो आगलागीको घटनाहरू हुन नदिनको लागि विशेष गरी डिभिजन वन कार्यालयसँग चाहिँ स्थानीय सरकारको समन्वय र सहकार्य चाहिँ के कसरी अगाडि बढिरहेको
3: अब छ बढिरहेको छ हामीले पहिलो कुरो त विपदमा चाहिँ डिभिजन वन कार्यालयको र नगरपालिकाको के हो भन्नु छ भने जनचेतनालाई अभिमुखीकरण गर्ने हो जनचेतना फैलाउने हो त्यसैले त्यो कार्यमा हामीले हरेक तह वन महासंघसँग पनि नगर स्थित वन महासंघलाई पनि राखेर छलफल गरेका छौँ जिल्ला वन कार्यालय नगरपालिका सबै बसेर छलफल गरेर यसलाई प्रक्रियामा अगाडि बढाउँदैछौँ हामी
2: जोखिम त धेरै समय छ
3: जोखिम त अब यो डडेलोको कुरो के हो भन्दाखेरि पहिलेको तुलनामा र अहिलेको तुलनामा गाउँमा बस्ती छैन जंगल पहिले घाँस काट थिए त्यो जंगलमा त्यो डडेलो लाग्दा नि कम हुन्थ्यो अहिले घाँस काट्ने कोही छैन जंगल ठुलो छ त्यसलाई गोडमेल गर्ने व्यवस्था पनि छैन त्यसैले पनि अलिकति समस्या बनाएको हो अरू त खास के होइन
2: हजुर अब यो साङ्गुटार सेलेघाट सड़क खण्डको काम बल्ल चाहिँ अब अगाडि बढेको अवस्था छ रामेछाप बजारमा काम भइरहेछ विशेष गरी काम छिटो सम्पन्न गर्नको लागि चाहिँ स्थानीय सरकारको हिसाबले रामेछाप नगरपालिकाले के कसरी समन्वय गरिराखेका छ र निर्माण कम्पनीलाई चाहिँ यहाँहरूले कस्तो खालको निर्देशनहरू दिइराख्नु भएको अवस्था छ
3: अब हामीले यो रामेछाप साङ्गुटार यो सेलेघाट सड़क खण्डको पहिलो कुरो त म मेयर भएर आइसकेपछि मलाई मुआवजाको पैसा नेपाल सरकारसँग घर बचाउँदा अर्थ मन्त्रालय आवास र भौतिक पूर्वाधार मन्त्रालय विभाग सबैतिर कुद्दा कुद्दै 18 करोड रुपियाँ निकास भइरहेको छ यसबाट अहिले क्षतिपूर्तिको व्यवस्थापन भइसकेको छ अब कतिपय लिन आएको छैनन् कतिपयले मुद्दा हालेका छन् त्यसलाई पनि सहजीकरण गर्दै अगाडि बढ्ने चाहिँ मर्म गरिरहेको छ एक भने ठेकदारलेलाई हामीले गर्नुपर्ने नगरपालिकाबाट गर्नुपर्ने भूमिका र दायित्वमा कुनै कमजोरी भएको छैन र यो बाटो चाँडो सक भनेर पटक पटक हामीले नगरपालिकामै मिटिङ राख्यौँ सहजीकरण गर्यौँ के गर्दाखेरि उचित हुन्छ भन्नुहोस् त्यही गरिदिइरहेछौँ अब त्यो त्यस कारणले यसलाई हाम्रो नगरपालिकाको तर्फबाट यसलाई अब कमजोरी छैन अब ठेकदारको तर्फबाट के कमी कमजोरी भएको छन् अब उहाँहरूले चाँडै काम थाल्नुहोस् भन्ने हाम्रो शुभकामना छ र अर्को कुरो के छ भने यो रानीवन यो साउटर के अरे यो सालदेखि पत्रपट्टिको जंगल एउटा बाँकी छ र साउटर अलिक जंगल बाँकी छ त्यसलाई पनि यथोचित तरिकाबाट अगाडि बढोस् भन्ने हाम्रो कामना छ
2: त्यसै यहाँहरूले समन्वय र सहकार्य गर्ने कामहरू त गरिरहनु भएको छ
3: गरिरहेको छ हामी त कुनै कमजोरी छैन कुनै कमी छैन हामी
2: कामको अवस्था चाहिँ कस्तो छ
3: कामको अवस्था देखिरहनु भएको छ नि पत्रकार महोदयले पनि थाहा छ कामको अवस्था कछुवाको गतिमा छ अनि यसलाई अलिकति दौडको गतिमा लानुपर्ने लानु सकिरहेको छैन के कमजोरी हो क्षेत्रले नै व्यवस्थापन गर्नुपर्ने होला त्यसैले काम चाहिँ अलिअलि सुरुवात भएको छ यसलाई अलिक तीव्र रूपमा अगाडि बढाउने हामीले जमर्को गरिरहेछ र हामीले घर क्षेत्रले घर गर्दैरहेछौँ
2: हजुर यो निर्धारित मितिमै काम सम्पन्न होला फेरि म्याथ थप हुन्छ होला
3: यो निर्धारणमा चाहिँ काम होला जस्तो किनभने नि अब तपाईँको 2 महिना बाँकी छ
2: हजुर
3: अब असार लागि बर्खा लागि हो अब यो बैशाख र जेठ बाँकी छ जेठमा पनि अब मान्छेहरू लेबर कुल्ली पाउन गाह्रो हुन्छ मकै गोड्नेदेखि लिएर सारा कुरो समस्या होला मान्छेहरूको त्यस कारणले यसलाई अझ तीव्र गतिले अगाडि बढोस् भन्ने हाम्रो कामना हो र ठेकदारलाई पनि हाम्रो सुझाव त्यही हो
2: हजुर निवर साहब अब अलिकति नगरपालिकाको विकासको कुराकानी गरौँ न देखिने कामहरू त केही पनि भएन भन्ने बाग्लो गुनासो छ त्यो हजुरहरूले पनि फेस गरिरहनु भएको छ हरेक कार्यक्रमहरूमा चाहिँ प्रश्नहरू पनि उठ्ने गरेका छ सार्वजनिक सुनवाई लगायत विभिन्न कार्यक्रमहरूमा देखिने कामहरू नगरपालिकामा केही भएन देखिने काम नभए के हो त नगरपालिकामा
3: अब यो हेर्ने काम त पत्रकारको पनि हो हाम्रो मात्र होइन
2: हजुर
3: रामेछापमा म आउनुभन्दा अगाडि जम्मा 1 किलोमिटर रामेछाप नगरपालिका तर्फबाट पिच गरेको थियो त्यो पनि हिले पानी भालुखुङको खण्डमा
2: हो
3: अब अहिले म हामी आइकन हिले पानी भालुखोपदेखि तल उखरिनी जाने बाटो करिब 1400 मिटर कालो पत्री भएको छ।
2: हजुर,
3: अब तपाईँको हिले पानीदेखि 5 किलोमिटर च्यासुसम्म कालो पत्री भएको छ। अब यसपालि 3 किलोमिटर तल तपाईँको रामपुर घाट के अरे रामपुर चाहिँ ओडा कार्यालयसम्म पिच हुँदैछ, स्वास्थ्य चौकीसम्म पिच हुँदैछ,
2: काम भइरहेछ,
3: काम भइरहेछ। र च्यासुदेखि तपाईँको कोलन्जोर जनता माविसम्म पिच हुने लाइन अगाडि बढिरहेछ,
2: त्यो चाहिँ कहिले सुरु
3: भइरहेछ त सुरु
2: चलिरहेछ।
3: र अर्को 3 करोडको काम सडक यो शहरी पूर्वाधार विकास शाखा भवन डिभिजन कार्यालय टेन्डर गरेर चाहिँ यो भोलिदेखि गर्छु भन्थ्यो, म हिजो पनि सहायता गर्दा गएको थिएँ।
2: हजुर,
3: त्यो पनि अगाडि बढिरहेछ।
2: त्यो चाहिँ कहाँ पुग्ने हो? कोलन्जोर घाट?
3: कोलन्जोर घाट त होइन, यसपालि जनता माभि 4 गरेसम्म।
2: ए हजुर, 4 गरेसम्म
3: पुग्छ त्यो। अब अर्को कुरो खानेपानीको कुरा गर्नुहुन्छ भने हामीले चोक खोलाको खानेपानी यो वर्ष सम्पन्न हुने लाइनमा छ। यो आर्थिक वर्ष होइन, अर्को आर्थिक वर्षमा सम्पन्न हुन्छ। त्यस्तै रामेश्वर बजारको लागि पनि हामीले खानेपानीको व्यवस्थापनको लागि भनेर निर्णय गरेर पठाएको छौँ, त्यो पनि बजेटमा व्यवस्थापन होला। र अर्को कुरो तपाईँको चार घर के अरे यो रामपुरमा रामपुर ओखरिनी र तपाईँको सुकाजुरको साबिकको 3 नम्बर 4 नम्बर 2 नम्बरलाई पनि खानेपानीको व्यवस्थाको लागि हामीले खानेपानी विभागदेखि लिएर मन्त्रालयले 3 करोड रुपियाँ यसरी विनियोजन गरेको थियो। यो जेएनजी आन्दोलनको कारणले त्यो पैसा रोकियो र यो वर्ष चाहिँ 50 करोडकै हामीले माग गरेका छौँ, त्यसलाई 50 करोड लाइने रहेछ, त्यो पनि आउने लाइनमा छ। र दोस्रो कुरो राम के अरे हिमगंगाको खानेपानी योजना पनि सम्पन्न हुने अब चरणमा छ। र त्यसपछि अर्को तपाईँको हामीले कृषिमा पनि भैँसी पालन भैँसीको लागि हामीले अनुदानको व्यवस्था गरेर करिब करिब यो रामेछाप नगरपालिकामा 100 वटा फेरि फेरि के अरे 100 वटा होइन 70-78 वटा भैँसी हामीले खरिद गरेर रामेछाप दुध डेरी व्यवस्थापन भइरहेको छ।
2: भैँसी पाल्ने भैँसीहरू एकदम
3: बढिरहेछन्। अब अर्को कुरो तपाईँको हरेक वडामा हामीले गर्नुपर्ने स्वास्थ्यका उपचारका सामग्रीहरू अब साउटारलाई प्रदेश अस्पतालको रूपमा एक निर्वाचन क्षेत्र एक प्रदेश एक निर्वाचन क्षेत्रको लागि साउटारलाई हामीले फोकस गरेर स्वास्थ्य उपचारको भवन र सामान जम्मै भइसकेका छ। त्यस कारणले शहरी स्वास्थ्य केन्द्रबाट उख्रिनीमा बनाउँदैछौँ हामी एउटा बाजे खर्गमा टेन्डर भएको छ, एउटा अर्को दलको वडा नम्बर 3 थाक्लेमा टेन्डर भएको छ, अब यो टेन्डरको प्रक्रिया अगाडि बढिसकेका छ। त्यस कारणले यिनी जस्तै रामेछाप हाट बजारमा पनि टेन्डर स्वीकृति भइसकेका छ व्यवस्थापनको लागि, रामेछाप र साउटा हाटको लागि 35 लाख रुपियाँ छुट्या छ, हामीले 15 लाख र बाँकी सङ्घबाट पनि हामीले मागेका छ, यसलाई निरन्तरता दिने हाम्रो कार्यक्रम छ। त्यस कारणले देखिने काम भनेको के हुँदो रहेछ भने विकास भनेको जातिको छोरी होइन, विकास भनेको तपाईँको राजनीति एउटा सम्झौताले आमूल परिवर्तन हुँदो रहेछ, तपाईँले देखिहाल्नुभयो भदौ 24 गतेको 23-24 आन्दोलनले जेलिहाल्ला, अहिले एउटा निर्णय एउटा सम्झौताले आमूल परिवर्तन भएको छ मुलुकमा। त्यस्तै राजनीतिमा त त्यस्तो हुँदैन, एउटा योजना सञ्चालन गर्न लागि धेरै किसिमका चरण पार गरेर लानुपर्छ, डिजाइन इस्टिमेटदेखि लिएर सारा कुरा गरेर त्यहाँको मान्छेको जनचाहना अनुसारको योजना छान्नुपर्छ, त्यो छान्दाखेरि हामीले गर्नुपर्ने कुराहरू गरिराखेका छौँ। खानेपानीका कुरा त्यत्तिकै छ, सिँचाइका कुरा पनि हामीले साउटारमा गरिरहेछौँ, तपाईँको देउरालीमा गरेका छौँ, सिँचाइका कुलाहरूको निर्माणका लागि 2-3 गरिरहेछौँ। त्यस्तै तपाईँको यो रामेछापको अन्य ठाउँमा पनि सम्भावित भएका ठाउँमा सिँचाइको कुराहरू भइरहेछ, वृत्तटारमा तपाईँको 3 करोडको सिँचाइ सम्पन्न भइरहेछ, त्यहाँकै मान्छेले अलिकति टासन नराखेको हो कि भन्ने पनि सोच भइरहेछ। हामीलाई 2 पुलका लागि प्रोसेस अगाडि बढाएको छ, एउटा वीरतार एउटा हर्दिनीको पुलको लागि पनि यो डिबिआरको लागि प्रोसेस अगाडि बढिरहेछ। त्यस कारणले विकास भन्ने कुरो चाहिँ हामीले सोचे यस्तो हुनु रहेनछ, त्यस कारणले यसलाई अलिकति डिटेलमा जाँदाखेरि एउटा कार्यकालले पुरा नहुँदैछ, 10 वर्ष चाहिँ एउटा मान्छे हुनुपर्ने रहेछ जस्तो मलाई लाग्यो। इभेन्स भोलिका दिनमा को होला यहाँको थाहा छैन, र विकास निर्माण भन्ने कुरो चाहिँ बहुत कठिन चिज हो र यसलाई धेरै कुराहरू गर्नुपर्नेछ, धेरै विद्यालयहरू छन्, विद्यालय मर्ज गर्नुपर्ने अवस्था छ, त्यसो भए हामीले यसलाई विकासको गतिलाई दिन सक्दै मान्छेको इच्छा धेरै छ, चाहना धेरै छ, तर स्रोत र साधन थोरै छ, त्यही अनुसारले हामीले विकास निर्माण गर्दै गएका छौँ।
2: जनअपेक्षा अनुसार कामहरू चाहिँ कतिको भएको छ मेयर साहब? ठ्याक्कै नागरिकले चाहे अनुसार, नागरिकले भने अनुसार र नागरिकले महसुस गर्ने खालका योजनाहरू चाहिँ कतिको सञ्चालन भएका छन्?
3: भएको त अब तपाईँको अब कृषिकै कुरा गर्नुहुन्छ भने पाँचवटा त तपाईँको उख्रिने गाईटारतिर कृषि चिसन केन्द्र हामीले निर्माण गरिसकेका छौँ। रामेछाप नगरपालिकाको र प्रधानमन्त्री आधुनिकरणको सहजीकरणमा अहिले त्यहाँ भइरहेछ काम, त्यो चिसन केन्द्रबाट जिन्दा राख्ने काम भइरहेछ। र अब अर्को कुरो के छ भने यही साउन्टरसेले घाट सडकलाई पनि त हामीले तीव्रता अगाडि बढाइराखेका छौँ। नबढा होइन, पहिलो कुरो विकास निर्माणको मेरुदण्डको रूपमा चाहिने भनेको
2: सडक हो,
3: त्यसपछि शिक्षा हो, त्यसपछि स्वास्थ्य हो, त्यसपछि तपाईँको अन्य पूर्वाधारहरूका कुराहरू आउँछन्। त्यस कारण यसलाई हामी प्रयत्न गरिरहेछौँ, समय सापेक्षित बनाउने हामीले चेष्टा गरिरहेछौँ। यो अगाडि बढिरहेछ काम, मलाई जहाँसम्म लाग्छ साथीहरूले भने अनुसार सबै कुरो गर्न त सकिँदैन, तापनि स्रोत र साधनले भएसम्म प्रक्रिया अगाडि बढिरहेछ।
2: हजुर, अब स्थानीय सरकार प्रमुख भएर काम गर्न चाहिँ कतिको गाह्रो रहेछ? ठ्याक्कै हजुरको अनुभव अलिकति सुनाइदिनु न।
3: मेरो अनुभवमा स्थानीय सरकारमा पहिलो कुरो त जनताको प्रत्यक्ष छुने बोल्ने चलाउने सरकार भनेको स्थानीय सरकार हो। संघीय सरकारको पहुँच पुग्दैन जनताको, प्रदेशमा पनि पहुँच पुग्दैन। त्यस कारणले हामी प्रति मान्छेको आशा र इच्छा धेरै छ, तर त्यो पूरा गर्नलाई स्रोत र साधन कम छ। त्यो कम भावनाले हामीले जनताको इच्छा पूरा गर्न सकेका छैनौँ, पूरा गर्ने प्रयत्नमा लागेको छ, प्रयास गरिराखेका छौँ।
2: समस्याहरू चाहिँ कस्तो हुँदो रहेछन्? कस्तो खालको समस्याहरू बढी?
3: अब यहाँ एउटा कुरो समस्या चाहिँ के हो भने व्यक्तिवादी प्रवृत्ति बढी हानि छ।
2: हजुर,
3: कसैको घर उडायो भनेदेखि नियम नीति नियम चाहिँ एउटै हुन्छ नि, कसैलाई जस्ता चाहिएछ, कसैलाई धान गर्ने घर चाहिएछ, होइन कसैलाई के को आवश्यकता छ, त्यस कारणले त्यसरी आवश्यकता पूरा गर्न सकिँदैन। निम्नतम हामीले गर्नुपर्ने सहायता चाहिँ गरिराखेका छौँ। तर कतिपय यहाँ समस्या के रहेछ भने खानेपानीका पाइप र विद्यालय के अरे यो दैनिक जनतालाई चाहिने जस्ता पाताको चाहिँ बढी माग छ, बढी इच्छा छ, र त्यो पूरा गर्नलाई बहुत गाह्रो छ
2: भनेको व्यक्तिगत चाहनाहरू
3: बढी आएको छ। त्यस कारण यसलाई चाहिँ समस्याको रूपमा हामीले लिएका छ, यसलाई कसरी अगाडि बढाउने भन्ने कुरो पनि भइरहेछ। यो भवन निर्माण के अरे सम्बन्धी एउटा विपन्न भवन निर्माण मतलब एउटा कार्यविधि छ, त्यो कार्यविधि अनुसार अगाडि चल्नको लागि हामीले विपन्नता कल्ला भन्ने नै हामीले छुट्याउन सकेनौँ। यस्तै सरकारको एउटा समस्या र चुनौती त्यहाँ छ। विपन्न भनेर सम्पन्न मान्छे देखाएछ आफ्नो आँखाले, तर ऊ विपन्न म विपन्न भन्न आज चल त गरिब छ भन्न त मैले भएन। हो, दिनुपर्ने सुविधा त सबैलाई समान हैसियत दिनुपर्छ भन्ने कुरो चाहिँ हुँदो रहेछ।
2: हजुर, अनि जनगुनासोहरू चाहिँ कस्तो खालको आउँदो रहेछन् मेयर साहब? विशेष गरी कस्तो खालको गुनासोहरू बढी मात्रामा तपाईँ आउँछ?
3: गुनासो भनेको व्यक्तिगत समस्या नै हो मान्छेहरूको, धेरैभन्दा धेरै व्यक्तिगत समस्या हो, अरू त खास त्यस्तै।
2: फेरि अहिले पछिल्लो समयमा त सानो सानो काम पनि स्थानीय सरकारले गरिदिनुपर्छ भन्ने खालको चाहिँ कस्तो खालको
3: त्यो छ, त्यसैले त समस्या बनाएको छ त। साना साना कुराहरू पनि स्थानीय सरकारले गरिदियो भने त्यो भन्ने चाहना चाहिँ हुँदो रहेछ मान्छेको, तर त्यो अलिकति बुझाइमा कमजोर हो, शिक्षाको कमी हो।
2: हजुर, अब 2084 पनि आउँदैछ, विशेष गरी 84 तपाईँको केही लक्ष्य छ त? म त यो 2084
3: लक्ष्य भनेको फेरि तपाईँले एउटा सुन्दो भएको कुरो, मेयर चुनाव लड्नुहुन्छ कि होला, त्यो समय र परिस्थिति र व्यवहारले कस्तो ठाउँ बनाउँछ। मैले लड्दिनँ भनेर नै लड्नुपर्ने परिस्थिति भने लड्नु पर्ला, होइन म लड्छु भनेर पनि टिकट नदेला, त्यो पार्टीले गर्ने निर्णय हो, त्यसमा एक छ भने। अर्को कुरोमा चुनाव लड्ने मानसिकता चाहिँ मेरो छैन, मैले पार्टीले जबरजस्ती गरेर निर्णय गरेँ भने त म भन्न सक्दिनँ, मलाई यो चाहना चाहिँ छैन।
2: हजुर, तपाईँ अहिले यो स्थानीय सरकारको प्रमुख भएर काम गरिरहँदाखेरि राजनैतिक दलहरू विभिन्न संघ संस्थाहरूको साथ सपोर्ट चाहिँ कतिको पाइरहनु भएको छ?
3: मैले त धेरै पाएको म किनभने म एउटा कुरो मलाई मेरो व्यक्तिगत चाहना केही छैन, जनताको काम जति सक्यो गरौँ भन्ने हो न। मलाई राजनीतिक दलका कुरा गर्नुहुन्छ भने त्यही दलको मान्छे हिजो काङ्ग्रेसको सदस्य थियो, आज एमालेको भयो होला अथवा माओवादीको भयो होला अथवा घन्टी भयो होला, तर त्यही जनता भोलि हामीलाई फेरि पत्याउन सक्छ नि. त्यस कारणले जनताले भोट कहाँ हाले के गरे भन्दा पनि उनीहरूको इच्छा र चाहना अनुसार हाल्न लोकतन्त्रको पहिलो प्राथमिकता भनेको त्यही हो. व्यक्तिको इच्छा अनुसार भोट हाल्न पाउनुपर्छ भन्ने त्यसको प्रयास गर्ने हो. त्यस कारणले हाम्रो चाहना हाम्रो इच्छा अनुसार भन्दा पनि जनताको चाहना र इच्छा अनुसारकै कुरा हुन्छ.
2: अब पछिल्लो समयमा एक खालको बहस पनि छ मेयर साहब, विशेष गरी स्थानीय सरकारलाई चाहिँ बलियो बनायो भने चाहिँ त्यही अनुसारको काम हुन्छ र चाहिँ गाउँहरू चाहिँ समृद्धितर्फ उन्मुख हुन्छन् भन्ने खालको बहस छ. विशेष गरी स्थानीय सरकारलाई चाहिँ समृद्ध कसरी बनाउन सकिएला, तपाईँको पनि केही न केही आइडियाहरू हुन सक्छन्, केही न केही सुझावहरू छन् भने दिनु न हजुरले.
3: पहिलो कुरो त स्थानीय सरकार बलियो नभइकन, जग बलियो नभइकन
2: हो
3: माथि झुरी बलियो हुँदैन.
2: हजुर,
3: त्यस कारणले मजबुत जग बनाउनुपर्छ. स्थानीय सरकारलाई मजबुत बनाएर जग बलियो बन्यो भने त्यसमा जतिवटा जलले तले घर बनाउनु पनि सकिन्छ. त्यस्तै हो लोकतन्त्र पनि त्यही हो. स्थानीय प्रत्यक्ष जनतासँग सरकार राख्ने भनेका स्थानीय तह हो. यहाँ एउटा कुरो के हो भने माननीयहरूको एउटा मेरो चाहिँ विश्लेषण के हो भने त भने संघीय मान्यको काम के हो भन्दाखेरि मुलुकमा कानून बनाउने, विकास निर्माणको लागि चाहिने के अवस्था हो बजेटको व्यवस्थापनको व्यवस्थापन गर्ने हो. स्थानीय सरकारलाई कसरी बलियो बनाउने, नीति बनाउनु पर्ने हो, कानून बनाउनु पर्ने हो. कर्मचारी संयन्त्रको पनि अहिलेसम्म संघीयता लागू भएको कति वर्ष भइसक्यो, अहिलेसम्म स्थानीय ऐन ल्याउन सकेका छैन, स्थानीय प्रदेश ऐन ल्याउन सकेका छैन भने प्रदेशले चाहिँ अनुगमन मात्रै गर्ने हो. वास्तवमा बजेट सिधै स्थानीय तहलाई पठाउनु पर्ने हो. त्यहाँ सड़कलाई चाहिने पैसा पनि छुट्याउँछ त्यसले, खानेपानीलाई चाहिने पैसा पनि छुट्याउँछ त्यसले. ठुल्ठूला आयोजनाहरू संघीयले गर्ने हो. मजौला खालका आयोजनाहरू तपाईँको प्रदेशले गर्नुपर्ने हो. त तलका साना मसिना कुराहरू त स्थानीय तहले गर्नुपर्ने हो. त्यसलाई त्यतापट्टि फोकस गरेर नियम कानून बनाउने उसले हो. अनुगमनको पाटो दिनुपर्ने वास्तवमा प्रदेश सरकारलाई हो. त्यो भयो भने बलियो होला. अनि यथास्थितिमा प्रदेशले चाह्यो भने 50,000 पनि हाल्ने, सङ्घले चाह्यो भने 1,00,000 पनि हाल्ने खालको योजना छानेर पठाउँदाखेरि यसले समस्या चाहिँ निम्त्याएको छ.
2: हो, अब रामेछाप नगरपालिकामा हजुरको कार्यकाल धेरै छैन, लगभग 1.5 वर्ष त्यही हो. त्यो अवधिमा चाहिँ ठ्याक्कै यो काम चाहिँ म मेरो कार्यकालभरिमा गरिसक्छु है भन्ने खालको केही खाकाहरू कोर्नु भएको छ हजुरले?
3: गरेको छु मैले. पहिलो कुरो मेरो एउटा उद्देश्य भनेको
2: हजुर
3: के अरे देउरालीदेखि गोठगाउँ साउटर बागेलेसम्म
2: हजुर
3: सडक स्तर उन्नति गरेर लैजाने. दोस्रो कुरो हिलेपानीदेखि चाम्बो टोकेरे हुँदै कोलन्द्र घाटसम्म सडक स्तर उन्नति गरेर लैजाने. र तेस्रो कुरो यो देव यो हाम्रो भालुखोपदेखि कुष्मशेरसम्म सडक स्तर उन्नति गरेर लैजाने मेरो लक्ष्य भनेको यो. अर्को कुरो यो वित्तटारसम्म लाने यो बाटो यो वादी हुँदै यो वित्तटारसम्म लाने. अर्को कुरो यो हाम्रो सडकको रूपमा हामीले भ्याउरे
2: हजुर
3: सोलमारीदेखि डुम्री खर्क सल्ले हुँदै धारावाहिक निकाल्यो भने सडकका पूर्वाधारहरू मोटामोटी अरू पनि छन् मोटामोटी टेन्टेटिभ यी भए हामीलाई पुग्छ.
2: ती काम चाहिँ तपाईँको कार्यकालमा जसरी पनि पूरा गर्ने लक्ष्य
3: यो चाहिँ सबै त पूरा नहोला.
2: हजुर,
3: तिनवटा काम चाहिँ पूरा हुन्छन् मेरो. एउटा दुईवटा काम चाहिँ पूरा हुने भयो, एउटा साउन्टारदेखि उद्योगसम्मको काम
2: हजुर,
3: र अर्को कुरो साउन्टर यो उसम्मको काम चाहिँ दुईवटा काम पूरा हुन्छन्, अरू प्रयासमा छन्
2: हजुर. यो सङ्ग्रह प्रदेशको चाहिँ योजनाहरू कतिको आउने गर्छ नगरपालिकामा?
3: खै अब आउने त अलिअलि हामीले मागेका योजनाहरू त आउने त गरेका छन्
2: हजुर,
3: तर भन्ने अनुसारको चाहिँ आएको छैन. पैसा यति यति छुट्याउ 25,00,000 10,00,000 छुट्याइदिएर कसरी त्यो सम्पन्न हुन्छ
2: योजना माग गर्न त गइरहनु भएको?
3: एकजना माग गर्दा भयो, हिजो मात्रै मैले दुईवटा योजना ठुल्ठुलो आयोजना माग गर्न आएको
2: हजुर.
3: हिजो मात्रै कुन कुन भन्नु न, साउने बोलुङ बोलुङ र तपाईँको यो भानुखोप कुष्मश्री धारापानी कुष्मश्री सडकलाई हिजो मात्रै पनि यहाँ भवन विभागमा गएर यो सहरी सघन भवनमा गएर डिपिआरसी बुझाएर आएका छौँ. त्यो छ भने प्रक्रियामा अगाडि बढ्ने हो, किनभने अघि नै मैले भन्छु नि विकासको इच्छा धेरै छन् तर काम थोरै हुन्छ. मान्छेको चाहना धेरै छ, काम थोरै हुन्छ. चाहना अनुसार पुरा गर्न नसकेपछि मान्छे रिसाउँछ. त्यस्तै राख
2: हजुर. मेरो साहब अब हजुरले चाहिँ एउटा म एसियाकै ठुलो बुद्धको मूर्ति बनाउँछु भनेर काम पनि सुरुवात गर्नु
3: भएको छ. त्यसलाई यस्तो छ
2: हजुर,
3: अब यसपालि
4: ढलान हुँदैछ त नगरपालिकाबाट पनि अलिक पैसा हालिन्छ अब बुद्धको मूर्ति बनाउन मात्रै 3 करोड रुपियाँ लाग्ने रहेछ त्यो नेपाल सरकारले दिन सक्ने सम्भावना छैन स्ट्रक्चर बनाउने काम हामीहरूले थालेका छौँ त्यो बुद्धको मूर्ति बनाउने काममा पनि हामी विद्यार्थीतिर लागेर सकेसम्म मेरै कार्यकालमा सम्पन्न गर्छु नसके भने अर्काले त गर्ला नि
2: अब अलिकति रामेसाब अस्पताललाई थोरै नगरपालिकासँग जोडेर हेरौँ मेयर साहब विशेष गरी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरू सवारी साधनहरू नभएको कारणले गर्दाखेरि मन्थलीदेखि रामेसाबसम्म आउने सवारी साधनहरू पर्याप्त नभएको र अटोमा आउँदाखेरि 1,000 रुपियाँ रिजर्भसहित यहाँ आउँदाखेरि बिरामी झन् टाँट पल्टिनुपर्ने स्थिति हुँदाखेरि बिरामीहरू कम आए भन्ने खालको अस्पतालको गुनासो र सँगसँगै स्थानीय सरकारले चाहिँ नगर बस सञ्चालन गर्दैदेखि हाम्रो सेवाग्राहीहरू पनि बढ्थे भन्ने एकदमै धेरै खालको त्यो बहस चर्चा छलफल हुने गरेका छ के छ स्थानीय सरकार रामेछाप नगरपालिकाले त्यसरी नगर बस चलाउन सक्छ
3: पहिलो कुरो त यो नगर बस सञ्चालन गर्ने नगरपालिका मुनाफा गर्ने संस्था होइन एक
2: हजुर
3: दोस्रो कुरो यो हामीले पहल गर्न चाहिँ खोजिरहेछौँ प्रोसेस गरिरहेछौँ अरण्यसँग कुरा गरिरहेछौँ नेपाल यातायात यो हिमाल तराईसँग कुरा गरिरहेछौँ त्यस कारणले उनीहरूले सञ्चालन गरिदिनुपर्ने हो तर हामीले भन्न नि बोल्न चाहिँ बोलेका थियौँ त हाम्रो घोषणा पत्रमा नै थियो होइन हामी नगर बस सञ्चालन गर्छौँ भने अब एउटा कुरो अनुभवको पनि कमी केही समय त चलायौँ कानुन र नियम र कानुनले पनि दिन नमिल्ने रहेछ हेर्नुहोस् यो मुनाफा गर्ने संस्था हो भन्ने चाँजो बाँझो हुँदो रहेछ हामीले कहीँ त्यस्ता कामहरू गर्दाखेरि सोधबिजका साथ गर्नुपर्ने हो यो मन्थली रामेछापको हकमा चाहिँ यहाँका लोकल साथीहरूले पनि हालिदिन्छ यो बाटोको पनि पहिलो कुरो क्लियर नभएर पनि हो यो यो नन मन्थली नगर बस के अरे रामेछाप नगरपालि नगरपालिकाले पहल गर्दाखेरि लोकल बस बिहान 6 बजे रामेछाप आउने र बेलुका 4 बजे रामेछापबाट झर्ने चालो मिलाउनु पाएदेखि राम्रो हुन्थ्यो भन्ने चाहिँ छ दिमागमा छ दिमागमा मात्रै भएन यसलाई अब निर्माण व्यवसाय छ नि कुरा गर्नु
2: यातायात
3: व्यवसाय नि कुरा गर्नुपर्ने चाहिँ बाध्यता छ
2: छलफल चाहिँ
3: भएको छैन चाहिँ छलफल चाहिँ अगाडि बढाएको छ हामीले यो गोठगाउँदेखि रामेछाप हुँदै काठमाडौँ जाने अथवा मन्थली झर्ने र एउटा रामपुरबाट चाहिँ के अरे बोलुङ बोलुङबाट चाहिँ यता आउने बाटो यो बाटोको एक्सेस पनि कम भएर अलिकति नचल्या हो कि भन्ने मेरो विचार चाहिँ त्यस्तो छ
2: हो ल हुन्छ मेयर साहब हामीसँग अब धेरै समय छैन हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा ठ्याक्कै मैले चाहिँ हजुरलाई सुन्न छुटाएको र हजुरले भन्न चाहेका केही कुराहरू छन् भने भन्न सक्नुहुन्छ
3: अब पहिलो कुरो त हाम्रो शिक्षा स्वास्थ्य खानेपानी नै हाम्रो प्राथमिकताभित्र पर्छन्
2: हजुर
3: यसलाई प्रयासरत हामीले गरिराखेकै पनि छ गर्दै पनि छौँ यी स्वास्थ्यको कुराहरू पनि तपाईँहरूलाई मैले भनिसकेँ रामेछाप जिल्ला स्वास्थ्य कार्यालयमा मतलब यो रामेछापको प्रदेश अस्पताल स्थापना गर्दादेखि लिएर सबै कुरा हामीले पहल रूपले काममा गरिरहेका छौँ डक्टरहरू विशेषज्ञहरू आइरहनु भएको छ हामीले राखिरहेछौँ त्यो नगरपालिकाले पनि त्यसलाई सहयोग गरिराखेकै छ र अर्को कुरो के छ भन्छ भने यी सबै यावत कुरा गर्दा गर्दै पनि हामीले नगरी नहुने कुरा भनेको रामेछाप विकासको लागि दुकुसिंह डाँडादेखि रामसिंह डाँडासम्म पैदल पदमार्ग एउटा निर्माण गर्ने एक दोस्रो कुरो त्यो टुरिज्म ल्याउनको लागि तलतिरपट्टि जुनार खेती पर्खेरपट्टि गेडागुडी रामपुर ओखेनी साइडतिर चासु साइडतिर गेडागुडी र त यतापट्टि जुनार खेती लिएर सानाकुर र चिसो ठाउँ भएको हुनाले टुरिज्म विकासका लागि आन्तरिक र बाह्य टुरिज्म ल्याउनको लागि त्यो बुद्धको मूर्ति निर्माण गर्न लागेको भन्थे एउटा उद्देश्य चाहिँ त्यो हो उद्देश्य किनभने रामेछापको आय आर्जनमा वृद्धि गर्ने मान्छेको चाप बढो भने मान्छेले होटलमा व्यवसाय गर्ने मान्छेलाई पनि एक कप चिया खायो भने पैसा आउँछ यसको लागि हामी प्रयत्नरत छौँ विकास निर्माणका कुराहरू पहिलो त सडक हो दोस्रो शिक्षा हो तेस्रो स्वास्थ्य हो चौथो अन्य खानेपानीदेखि लिएर सानाहरू पर्छन् पूर्वाधारका विकासकै काम नभइकन निर्माणका काम हुँदैन त्यस कारणले निर्माण काम गर्ने जो मर्को गर्दैछ यसले हामी कति सफल हुन्छ जनताले कतिको माया गर्छन् अब नेक्स्ट चुनाव पनि कायले जित्नुपर्छ यो ठाउँमा भन्ने मेरो चाहिँ मान्यता छ त्यति भन्दै ल राजनीतिसँग बिदा हुन्छु धन्यवाद
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
5: हजुरको रेडियो

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
3: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: खुल्ने अभ्यास गराएको थियो। व्यापार घाटा भएको र नेपालमा विदेशी मुद्राको सञ्चिति कम भएका बेला सुरु गरिएको त्यो अभ्यासको उद्देश्य इन्धनको खपत घटाउनु थियो। करिब 1 महिनामै त्यति बेलाको अभ्यास कार्यान्वयन हुन सकेन। अरू देशहरूले 2 दिनको विदालाई वर्षौंदेखि अंगीकार गरे पनि नेपालमा भने यसलाई संकट समाधानको उपायका रूपमा अवलम्बनको प्रयास गरेको देखिन्छ। इन्धन संकट, ट्राफिक जामको समस्या बढेमा मात्रै समाधानका लागि नेपालमा 2 दिने विदाको अवधारणा कार्यान्वयनमा ल्याउने गरिएको छ। कतिपयले यसलाई समयानुकूल सुधार र आधुनिक कार्यप्रणाली तर्फको सकारात्मक कदमका रूपमा लिएका छन् भने कतिपयले पर्याप्त तयारी र स्पष्ट योजना बिना गरिएको निर्णय भन्दै आलोचना गरिरहेका छन्। अहिले पनि कतै 2 दिन विदा लागू गरिएको छ, कतै आंशिक रूपमा पालना भइरहेको छ र कतै अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। यस्तो अवस्थाले जनमानसमा अन्यल पनि सृजना गरेको देखिन्छ। तर मुख्य प्रश्न भने अझै उही छ, के 2 दिन सार्वजनिक विदा नेपालका लागि आवश्यक सुधार हो कि केवल परीक्षणकै चरणमा रहेको अन्यलपूर्ण व्यवस्था मात्र। आजको कार्यक्रममा हामी हप्तामा 2 दिन विदाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने अरू सुधारको विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली। उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश गेवाली।
5: तपाईँलाई कार्यक्रममा स्वागत छ।
6: धन्यवाद।
5: सरकारले यो हप्तामा 2 दिन विदा दिन लागेको, शनिबार र आइतबार, झण्डै 2 महिना भइसक्यो। यो चाहिँ कतिको लाभदायक रह्यो कि रहेन, यसलाई चाहिँ हजुरले कसरी हेरिरहनु भएको छ?
6: हेर्नुहोस् यो 2 दिनको छुट्टी, पहिले त यसको प्रिन्सिपलको कुरा गरौं। यो प्रिन्सिपलले सैद्धान्तिक रूपमा 5 दिनको हप्ता र 40 घण्टाको हप्ता भन्ने चाहिँ आयोगले सर्वमान्य सिद्धान्त हो। त्यसो भएको हुनाले प्रिन्सिपलको रूपमा अथवा संसारमा प्रचलित मापदण्ड अनुसार यो ठिक छ। तर त्यो ठिक छ भन्दैमा कस्तो हुन्छ, सबै ठाउँमा लागू भएको हाम्रो देशमा चाहिँ लागू हुन्छ भन्ने छैन। एकचोटि अमेरिकन प्रेसिडेन्ट विल्सनले एउटा समारोहमा बोलेका थिए, मलाई घर लाग्छ उनले भनेको, हामी चामल चाहिँ चाइनाबाट ल्याउँछौ, आयात गर्छौं, तर चाइनिजले जस्तो चपस्टिकले खाँदैनौ, चम्चाले खान्छौ। हामीले चाहिँ लोकतन्त्र, डेमोक्रेसी, गणतन्त्र, के अरे लोकतन्त्र चाहिँ बेलायतबाट ल्यायौं, तर राजा र लर्ड ल्याएनौ। उनको त्यसको आशय के थियो भने सबै कुराहरू हुभौ लागू हुँदैन, आफू अनुकूल पनि हुनुपर्छ। अब हामी कहाँ चाहिँ के भइदियो भने 2 पटक प्रयोग भएर असफल भयो, एकपटक एकै महिनामा खारेज भयो। त्यसैले 2 पटक असफल भइसकेको थियो भने यसको स्टडी नभई किन ल्यायो भन्ने पनि छ। तर के छ भने यसको आधारहरू, यो ल्याउनुको आधारहरू के भनिन्छ त भने, पहिलो कुरो यो अन्तर्राष्ट्रिय आयोगको मान्यता अनुरूप छ। पहिलो 5 दिनको हप्ता उनको स्ट्यान्डर्ड हो, 2 दिन छुट्टी पाउनै पर्छ। दोस्रो, यसले उत्पादकत्व बढाउँछ। तपाईँको 6 दिनसम्म लगातार जाँदाखेरि 1 दिन छुट्टी भएको कर्मचारीले उसले नुहाई धुवाई गर्ने, के गर्ने, त्यो रेस्ट गर्ने सिद्धिन्छ, त्यो केही पनि अरू अरू अरू सामाजिक काम गर्न सक्दैन, सामाजिक पुनर्मिलन गर्न सक्दैन। त्यस 2 दिन छुट्टी भयो भने उसले कमसेकम 1 दिन पाउँछ र त्यसमा उसले जुन इनर्जाइज गर्छ, उसले फेरि जुन शक्ति आर्जन गर्छ, त्यसले चाहिँ उसलाई काममा चाहिँ उत्पादकत्व बढाउँछ भन्ने एउटा सैद्धान्तिक धारणा छ। अनि अर्को कुरो चाहिँ पेट्रोलियम पदार्थमा बचत होला, यहाँ होला, ऊ होला, यी विभिन्न यी सैद्धान्तिक र मापदण्ड, विश्वव्यापी मापदण्ड अनुसार त यो ठिकै छ। तर हाम्रो सन्दर्भमा चाहिँ के हो त भने, सेवाग्राही नागरिक हाम्रो दुर्गमबाट आउँछ। त्यो दुर्गमबाट आएको नागरिकले चाहिँ तपाईँको शुक्रबार आयो, शुक्रबार इनकेस उसको केही काम भएन भने उता शनिबार, आइतबार, सोमबार मात्रै भयो, 3 दिन कसरी बस्छ, महँगो पर्छ उसले। किनभने अरू देश त होइन, हाम्रो त एकदम दुर्गमबाट कति कहिले दिन हिँडेर पनि आउने उहाँहरू छन्। एकचोटि न्युज आएको थियो, उहाँ एउटा महसुल तिर्न 2 दिन तिरेर 20 रुपियाँ महसुल तिर्न, तर उसको त्यो कस्ट त्यहाँ जोडियो नि, 2 दिन उ आयो, बस्यो, खर्च भयो, होइन, कहाँ बस्यो। त्यसैले गर्दा हाम्रो आफ्नो सन्दर्भमा चाहिँ हामीले के गर्नुपर्छ, 2 दिन ओके राम्रै छ, इन्जिन बजेट भयो भने हावाको खास बचतै हुँदैन, त्यो हामीले नबुझिएको कुरो होइन, पहिले पनि हामीले हेरे हो, अलिअलि थोरै बचत हो, त्यो त्यस्तो ठुलो फाइदा होइन। खालि के भने सेवाग्राहीलाई परेको मर्का चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
5: ठ्याक्कै बताइदिनु, जस्तै यो जुन हप्ताको दुई दिन बिदाले चाहिँ यसलाई चाहिँ दीर्घकालीन प्रशासनिक सुधार भनेर भन्ने कि अहिलेको समयमा चाहिँ इन्धन बचत भइरहेको होला त
6: होइन? यो अहिले चाहिँ के भने अहिले यो हाम्रो इरानसँगको युद्धले गर्दाखेरि अस्थायी रूपमा लागू गरेको यो त हेर्दै होला सरकारले यो ठिक छ कि छैन भने, यो तत्कालको लागि इन्धनको समस्याले नै यो दुई दिन ल्याएको देखिन्छ, यो थाहै रूपमा हो कि होइन थाहा छैन। तैपनि अब के हुन्छ भने अब नियमावली के उसमा ऐनमा संशोधन भइसक्यो, अध्यादेश मार्फत आइसक्यो, दुई दिन छुट्टी हुन्छ भनिसक्यो। अब यसलाई बिना मूल्याङ्कन फेरि पहिलेको जस्तै गरी हजुर रूपमा हटाउने वा राख्ने होइन, एउटा चाहिँ सरकारले सोच्नुपर्छ त्यो भने के भने साँच्चै सेवा दिन आउने दुर्गम भेगका जनता वा एउटा अर्जेन्सीमा आएको कुनै नागरिकको सेवालाई रोक्नु भएन, त्यसको लागि के भने सत्ता विधाको प्रोभिजन गरेर अत्यावश्यक सेवा नरोकिने गरी कार्यक्रम सञ्चालन गर्नु पर्यो, के अरे हाम्रो सेवा प्रवाह गर्नु पर्यो। उदाहरणको लागि ब्याङ्कहरूले पनि दुई दिन छुट्टी त दिए तर त्यो क्यास कलेक्सन जस्ता कामहरूमा चाहिँ एकजना स्टाफ राखिदिए कि एकजना दुईजना मैले मैले नै भोगे म गएको थिएँ विदा होला भनेर गएको खुलिहाल्छ तिमीहरू किन अरू काम हुँदैन अरू यस्तो ब्यालेन्स स्यालेन्स नि अनि त्यसैले सत्ता विदा दिने र एउटा यसरी के भने फ्लेक्सिबल क्या कुनै न कुनै कर्मचारी एकजना दुईजना तोकेर त्यो सर्भिस पनि नरोकिने व्यवस्था गरे पनि यो थाहै रूपमा लागू गरे हुन्छ।
5: सरकारले चाहिँ विशेष गरी इन्धनको खपत घटाउने भनेर चाहिँ मुख्य उद्देश्य अहिलेको समयमा हेर्दाखेरि त्यो जस्तै साँच्चै त्यो इन्धनको खपत चाहिँ घटिरहेको होला कि नहोला
6: त्यो सोचेको जस्तो घटेको छैन, तैपनि केही त घटिहाल्छ किनभने एक दिन बन्द हुँदाखेरिमा त्यत्रा सरकारी सार्वजनिक संस्थानका सारा गाडीहरू तैपनि के हुन्छ भनेर भने यसमा पनि उपाय त छँदैछ, पास लिएर चलाइहाल्छ, मेरो कोही कुनै प्रोग्राम पऱ्यो भने यस्तो प्रोग्राम छ अफिसियल प्रोग्रामहरू पनि हिँडिहाल्छन् हो, त्यसले गर्दा सोचेको जस्तो बचत त भाव होइन, केही केही मात्रै बचत भाव। अहिले चाहिँ भर्खर यो एउटा जेएनजी मुभमेन्ट पछि चाहिँ अलिकति डराउनु लागिरहेछ नि त त्यो त्यस्तो गाडी चाहिँ हतत प्रयोग त्यो तपाईँले भने जस्तो पिकनिकमा चाहिँ प्रयोग गर्ने सामान्यतया के हुन्छ एक दिन चाहिँ रेस्ट गर्ने बच्चाहरूको ऊ चाहिँ स्कुलबाट आसन थाकिया हुन्छन् कपडा धुने नुहाउने गर्दा पनि एक दिन छुट्टी भयो भने उनीहरू पक्कै पनि कहीँ जान्छन्, कहिले जू जान्छन्, कहिले फन पार्क जान्छन्, कहिले कहाँ जान्छन् होइन बच्चाले लिएर, अथवा आफै सिनियर छन् भने आफै कहीँ कुनै ठाउँको प्रोग्राम बनाउँछन्। त्यसैले पर्यटन आन्तरिक पर्यटनको लागि पनि राम्रो छ। मैले खालि एउटै शर्त अघि भनेको कुरो चाहिँ फेरि पनि म याद गर्न गराउन चाहन्छु, साँच्चै मर्का परेको सेवाग्राहीको अत्यावश्यक सेवा नरोकिने गरी पालो पालो बिदा दिएर एउटा सिफ्टमा कर्मचारीहरू राख्यो भने यो राम्रो छ।
5: अब यसलाई सतै उपाय भनेर बुझ्ने कि के बुझ्ने कसरी बुझ्ने?
6: हामी कहाँ चाहिँ के भएन भने हामी कहाँ भएन मैले भने हाम्रो जियोग्राफिकल कारणले टाढा टाढाका मान्छे दुई दिन तिन दिन हेरेर आउँछन्, उसले पनि एक दिन काम भएन भने तिन दिनसम्म बस्नुपर्ने हुन्छ जुन गाह्रो छ। त्यसो भएको हुनाले हामीले के गर्नु पर्यो भने सिफ्टमा कर्मचारी राखिदिनु पर्यो, अस्पतालको इमर्जेन्सी भने जस्तो होइन, ब्याङ्कहरूमा मैले भने नि म आफैले भोगेको अनुभव मेरो एउटा काम थियो गएको खुलिहाल्छ छ, दुईजना कर्मचारी छन् स्टाफ छन् ग्लोबल आइएमए, अनि के हो भने त हाम्रो त्यो डिपोजिट लिने कामसम्म हुन्छ अरू हुँदैन, अनि त्यो पनि भयो अत्यावश्यक सेवा चाहिँ रोक्नु हुँदैन, त्यसको लागि सिफ्टमा कर्मचारीहरू तोक्नुपर्छ, त्यो भयो भने यो सिस्टम लागू गर्न इन्टरनल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि ठिक छ।
5: अर्को पक्षबाट हेर्दाखेरि त तपाईँको सार्वजनिक यातायातहरू पनि चलिरहेछन्, निजी अफिसहरू पनि खुलिरहेछन् चलिरहेछन्, अरू दैनिकीका कामहरू पनि भइरहेका छन्। अब यो सरकारी कार्यालय बन्द गर्दा चाहिँ कति नै पो इन्धन बचत भयो होला र?
6: त्यो पनि ठिक भन्नु हो, त्यो पनि ठिक भन्नु, तैपनि सरकारी गाडीहरूको नम्बर धेरै छ धेरै छ र ती गाडीहरूको खपत हो, तर के हुन्छ त्यसमा पनि तपाईँको 25-30% त अब कार्यक्रमै परिहाल्छ हिँडिहाल्छन्, अनि फेरि सचिवले पास बनाइदियो भने त्यो पनि चलेकै हुन्छ होइन। तपाईँले भने आफै के भने सामान किन्न जान अथवा मनोरञ्जन गर्न जान अथवा पिकनिक जानसम्म रोकिया होला त्यसले कति बचत होला त्यो होइन, त्यो भन्दा पनि ठुलो तर्क दिइरहेको छु मैले, यसले उत्पादकत्व बढाउँछ, धेरै थाकेको कर्मचारीले काम गर्न सक्दैन, इरिटेसन हुन्छ, दुई दिन छुट्टी यसो रेस्टमा जब दुई दिन छुट्टी पछि आउँछ उसको अलि पुनर्ताजगी हुन्छ र उसले काम गर्नु हो उसको जोस हुन्छ। अर्को कुरो उसले सामु सोसल रिलेसनहरू राख्न सक्छ होइन, दुई दिन छुट्टी पछि एक दिन चाहिँ उसले त्यसमा उपयोग गर्न सक्छ जसले गर्दा उत्पादकको त बढ्छ नै, त्यो हाम्रो एउटा एजम्सन हो र मलाई पनि ठिकै जस्तो लाग्छ किनभने आफू पनि कर्मचारी भावनाले त्यसैले गर्दा। अर्को कुरो त यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि ठिकै हो कि संसारभरि दुई दिन चाहिँ हामी कहाँ चाहिँ किन चाहिँ एक दिन होइन, इन्टर हामी पनि आइएलओको कन्भेन्सनको पार्टी हो, त्यसो भएको हुनाले आइएलओले 5 days week 5 दिनको हप्ता 40 घण्टाको हप्ता उनीहरूको फर्मुला नै हो, अनि त्यो त लागू गर्नु पर्यो नि।
5: अर्को पक्ष भनेको तपाईले पटक पटक पनि भनिरहनु भएको छ बन्द गरे पनि आम व्यक्तिले पाउनु पर्ने सेवा सुविधा चाहिँ त्यो बोकी नै भएन भन्ने कुरा तपाईले बताइरहनु भएको छ अब त्यो बन्द पनि भइरहेको छ आम नागरिकले अलिकति प्रभावित भएको पनि गुनासो गरिरहनु भएको छ होइन अब यसलाई चाहिँ कसरी हेर्ने हो
6: अहिले तपाईँको दुई तिन ठाउँमा कम्प्लेन आएर देखिन्छ पहिलो कुरो त्यो दुर्गमबाट आउने सेवाग्राही हो दोस्रो हस्पिटलमा यो हस्पिटलमा त्यो भएन दुई दिन छुट्टी चाहिँ नि सम्भव छैन हाम्रो हस्पिटलमा गाह्रो हुन्छ भन्ने खालको कम्प्लेनहरू आइरहेको छ होइन त्यो भएको हुनाले त्यहाँ पनि त त्यस्तो सिफ्ट गराउन सकिन्छ नि जस्तो इमर्जेन्सी ओपनै हुनु पर्यो ओपिडी बन्द होला तर अरू सर्भिस त बन्द हुनु भएन नि होइन त्यस्तै गरी तपाईँको चाहिँ अरू अरू सेवामा पनि यसै गरी लाभ गर्न सकिन्छ सिफ्टमा कर्मचारी राख्ने त्यसले अर्को दिन छुट्टी पाउँछ होइन र इमर्जेन्सी सेवा नरोक्ने कुनै डिसिजनै गर्नुपर्ने कुरो हो भने बेग्लै कुरो न त इमर्जेन्सी सेवाहरू नरोक्ने गर्यो भने यो अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छ र यो थाई रूपमै लागू गरे पनि हुन्छ
5: अब नागरिकले गुनासो गरेपछि त होइन अब कार्यक्रमलाई प्रभावकारी मान्ने कि नमान्ने
6: होइन नागरिकले गुनासो गरे जस्तो प्रभावकारी छैन भन्नु पर्यो नि त त्यो त स्पष्टै छ त नागरिकहरूले जस्तो हस्पिटल गुनासो मैले सोच्नै हालेँ त्यो हस्पिटल धेरै न्युजमै आयो हामीलाई यस्तो छ गाह्रो भयो भनेर होइन हस्पिटल सारा बन्द छ भने अनि भने हामी चाहिँ यस्तो यस्तो छ हामीलाई चाहिँ दुई दिन छुट्टी भएन भने हामी कसरी काम गर्ने फेरि डक्टर र उहरू नर्सहरू हामी दुई दिन छुट्टी चाहिन्छ उहाँहरू भने अब सेवाग्राहीले भने होइन त्यस्तो हुनु हुँदैन हामीलाई गाह्रो हो एउटा हस्पिटलमा पनि यसो सेवा पाइयो यी चिजहरूलाई ब्यालेन्स गर्नुको लागि उपाय भनेको त्यही हो अब तपाईँको ओपिडी बाहेक हस्पिटल रोकिनु हुँदैन अत्याधिक सेवा अरू सरकारी कार्यालयमा रोकिनु हुँदैन सिफ्टमा कर्मचारी राख्नुपर्छ केही एक दुईजना एकजना उनीहरूलाई अर्को दिन बिदा दिएर यसो गयो भने चाहिँ यो ठिकै हुन्छ अन्यथा त फेरि त्यो पहिलेको जस्तै असफल हुन्छ दुईपटक असफल भइसक्यो
5: अस्पतालमा नै यस्तो अवस्था आउनु र नागरिकले सोचे अनुसारको सेवा नपाउनु भनेर हामीले भर्खर तपाईँले पनि मैले देखेको छु सुनेको छु भन्ने कुरा गराउनु यो चाहिँ कतिको भनौँ न संवेदनशील अथवा जटिल अवस्था हो
6: त्यसै पनि सरकारी सेवामा जनता सन्तुष्ट छैन जति दिन चलाए पनि सरकारी सेवाका सरकारी कर्मचारीहरू जनताका डार्लिङ हुन सकेका छैन ढिला सोची छ भन्छन् हामीलाई सेवा दिएन हामीलाई शास्ति र हैरानी दियो भन्छन् त्यहाँ घुस पाउनुपर्छ भन्छन् यस्तो अवस्था भइरहेको बेला फेरि दुई दिन छुट्टी भएर फेरि आएर चाहिँ तपाईँको फेरि चाहिँ त्यो अत्यावश्यक सेवा पनि पाएन भने त्यसको आक्रोशले यो त फेरि असफलै हुन्छ त्यसको उनीहरूले के बुझिदिनुपर्छ भने जनताको भन्दा ठुलो कोही छैन जन त्यसैले विभिन्न प्रयोगहरू भएको छन् संसारमा खालि जनतालाई प्लिज खुसी गराएर सरकारी सेवा पनि राम्रो छ है भन्ने पारेर सरकारले आफ्नो वैधानिकता बढाउने सरकार ठिक छ भन्ने पारे अहिले के हुन्छ एउटा सामान्य एउटा जिल्लाको अफिसमा गएर काम भएन भने यो चोर सरकार भन्छ सरकारलाई गाली गर्छ नि एउटा कर्मचारीको गल्ती भयो भने यस्तो अवस्था आउनु दिनु भएन त्यसैले अरू देशहरूमा सेवाग्राहीलाई नै राखिदिने गरिरहेको छ समिति बनाएर त्यो सेवा दिने ठाउँमा डिजाइन र डेलिभरी भन्छौँ हामी सर्भिस कस्तो चाहिन्छ भने उसै नै ऊ समेत बसेको एउटा कमिटीले गर्ने एउटा कमिटी बनाइदिन्छ सेवाग्राहीको अनि त्यो अफिसमा एट्याच गरिदिन्छ अफिसको प्रोसेसमा नै त्यसलाई परामर्श नागरिक परामर्श समिति भनौँ अथवा जे भनौँ त्यो राखिदिएपछि उसैले निर्धारण गर्छ कस्तो सेवा चाहियो अहिले हामीलाई थाहा नै छैन सरकारी अफिसहरूलाई जनताले के सेवा चाहेको छ हामी एउटै सेवा दिन्छौँ सबैले त्यसो त भएन जनतालाई एउटै सेवा चाहियो होइन नि फरक फरक वर्गलाई फरक फरक खालको सेवा चाहिएछ अनि त्यो पनि थाहा छैन हामी एकै खालको सेवा दिन्छौँ सबैले त्यो पनि ढिला सृष्टि गर्छ त्यसैले दुबईको अमीर शासक मोक्तमले उसले के गर्यो भने लाइफ साइकल एनालिसिस भनेर जीवनको विभिन्न चरणमा ककसलाई के आवश्यकता पर्छ एनालिसिस गरिसकेपछि उसले प्याकेज प्याकेजमा सेवा ल्यायो एउटाको नाउँ थियो फुल नेस्टर गोड भरिएको बच्चा भरि बढी भएको फुल नेस्टर छुट्टै सेवा उनीहरूलाई के चाहिन्छ भने एजुकेसनमा छुट यहाँ के हो अनि त्यसपछि अर्को एम्प्टी नेस्टर बच्चै नभएको बुढाबुढी छ नि बच्चा उनीहरूलाई इन्सुरेन्स जस्ता के हो यसरी फरक फरक प्याकेज फरक फरक वर्गलाई हुने गरी ल्याएपछि सन्तुष्टि छ त्यहाँ त्यसपछि उनीहरू के भने ह्याप्पिनेस मिटर भनेर राखेको छ कुनै सन्तुष्टि भएको भएन सरकारी अफिसमा थिचिदिनुपर्ने कम्प्युटर ह्याप्पिनेस मिटर त्यसको नाउँ यस्तो यस्ता प्रयोग मैले उदाहरण मात्रै भने त्यस्तो धेरै देशमा प्रयोग भएको छ धेरै देशमा अनि त्यसैले गर्दा के हुन्छ र भने अब अरू देशमा त्यति अगाडि गइसके सरकारी सेवा पनि निजी क्षेत्रभन्दा कम छैन है अनि इनोभेसन ड्रिभेन गभर्मेन्ट आइडिजी भन्छौँ हामी अब एउटा निजी क्षेत्रभन्दा पनि सरकार चाहिँ नयाँ प्रविधि नयाँ खालका विचारहरू ल्याउन अगाडि छ भन्ने देखाउने त्यस्तो कन्सेप्ट आइसक्यो अब हामी कहाँ चाहिँ फेरि उही पुरानो उही नियमित प्रक्रियाको कुरो उही ढिला सृष्टिको कुरो भइरहेछ किसिमको हुनाले सरकारलाई त सजेसन के हो त भने यो अरू देशको प्लेटफर्मबाट सिक्नुपर्छ आफू गर्न नजान्ने हो भने उनीहरूबाट सिक्नु पर्यो कि आफैले नयाँ कुरो ल्याउनु पर्यो होइन भने सिक्नु पर्यो त्यसले सिकिसकेपछि के हुन्छ र भने ती चिजहरू लागू गरेर जनतालाई राम्रो सेवा दिएपछि मात्रै सरकारको वैधानिकता बन्ने हो नि
5: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी विदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ हामीले सरकारी कार्यालयको बारेमा कुराकानी गर्यौं हामीले स्वास्थ्य क्षेत्रको भनौँ अस्पतालको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं अर्को भनेको विद्यालय शिक्षा क्षेत्रमा पनि यसको असर देखिएको छ पठन पाठन व्यवस्थापनका कुराहरू छन् यसलाई चाहिँ कसरी हेर्नु भएको छ
6: हेर्नुहोस् यो कस्तो हुन्छ भने यो अहिलेको जेएनजी मुभमेन्ट पछि बनेको सरकारबाट जनताले धेरै आशा गरेको छ यो लामो समयको पहिलेका पार्टीहरूको असन्तुष्टिको रिफ्लेक्सनमा यो सरकार आयो त्यसमै हुनाले यसबाट नयाँ चिजहरूको अपेक्षा गरिन्छ नयाँ चिज आउला नयाँ केही होला भन्दाखेरि अब अहिले के देखिएको छ भने उन त यो अहिले समालोचना यसलाई आलोचना गर्ने बेला पनि भएको छैन त्यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन तैपनि केही चिजहरू चाहिँ फटाफट निर्णय आए त्यो कारण कसरी हुन्छ नि हेर्नु छ यो शिक्षामा त्यो शिक्षामा के भयो त भने अब यो बच्चाहरूलाई कहिले सर्टेन क्लाससम्म जाँच नलिने बोझ नदिने होइन भने फरक खालको विदेशी शैली विदेशमा त्यस्तै हुन्छ यो जाँचमा हामी के भन्छ पेपर र पेन्सिलको जाँचले कसैको पनि योग्यता परीक्षण हुँदैन त्यो राम्रो परिचय होइन सबै ठाउँमा पेपर पेन्सिलको जाँचै होइन लिमिटेड समयमा तँलाई यो लेख भनेर दिएको त्यसले कहीँ केही पनि मेरिटको मूल्याङ्कन गरेन त्यसपछि उसलाई आफ्नो किसिमको प्रतिभाहरू प्रस्फुटित हुँदैन उसलाई किताबको भारी नबोकाउने उसलाई चाहिँ नि जाँचको लोड नदिने बच्चालाई सर्टेन क्लासमा उनीहरूको अटोमेटिकल्ली उनीहरूको एसेसमेन्ट गर्ने माथि लाने हो यस्तो खालका यो वैधानिक सिस्टम हो जुन म पनि सराहना गर्छु होइन त्यो राम्रो कार्यक्रम ल्याएको छ तर फेरि अब फेरि कस्तो हुन्छ भने सामान्य त अब यो निजी विद्यालय ट्याक्स लाउने कहाँ कहाँ ट्याक्स लाउने भन्दाखेरि अनि शिक्षामा ट्याक्स लाउने स्वास्थ्यमा ट्याक्स लाउने भ्याट लाउने भन्दाखेरि फेरि मार त फेरि तिनै जनतालाई पर्छ कि त्यो चाहिँ ठिकै आएको छैन फेरि निस्केको छैन हौ मैले भने कुन चिज राम्रो छन् त्यस्तो इनोभेसन पनि आएको छ त्यो त म प्रशंसै गर्छु ठिक गरे हो तर अब अहिले अस्ति बजेट आयो बजेट आउँदा तल्लो वर्गलाई के छ त भनेर हेर्नु परेन तल्लो वर्गलाई के छ पनि त हेर्नु परेन मध्यम वर्गलाई ठिक छ उच्च वर्गलाई ठिक होला मध्यम वर्गलाई ठिक होला किनभने ट्याक्समा छुटहरू छ विभिन्न आयकरहरूमा ठिकै होला तलब बढाएको छ अलिअलि थोरै भए पनि हुन त 21% भन्छ त्यो 10% हो बढिया चाहिँ तैपनि 21% नै मान्ने होला त्यो भत्तालाई पनि जोडेर सबै ग्रेड सबै जोडेर भनिएको छ नि त्यस्तो ढाँट्नु हुँदैन 10% हो बढिया चाहिँ तलब वृद्धि अनि पर्फर्मेन्सको एलाउन्सलाई पनि तलब वृद्धि भनिएको छ त्यो होइन तैपनि के हो भने ल ठिक छ मध्यम वर्गलाई केही गरेको हो सरकारले धन्यवाद छ सरकारप्रति तर तल्लो वर्गलाई पनि त आउनु पर्यो मार्जिनलाइज ग्रुपको लागि पनि त आउनु पर्यो नि हो मार्जिनलाइज ग्रुपको लागि के आयो त भन्दाखेरि खालि त्यो दलितका बच्चालाई दिने खाजा छ नि त्यसमा बढाइदियो थोरै हो त्यो भाइ के भएको छ त्यही त के हुन्छ त भने हुन त अब अर्थमन्त्रीज्यूले भन्नुभएको छ मध्यम वर्ग सक्षम नगरिकन अर्थतन्त्र सुदृढ होइन भने मध्यम वर्ग लक्षित बजेट हो क्या त्यो निम्न वर्ग लक्षित होइन गरिब लक्षित होइन मार्जिनलाइज ग्रुप लक्षित नै होइन मध्यम वर्ग लक्षित बजेट हो त्यसले गर्दा के भने सरकारका कामको मिश्रित प्रतिक्रिया छ अहिलेसम्म मेरो अनि उनीहरूले ल्याएको कार्यक्रम के छ अब सरकारी सेवा प्रभावमा भन्नुहुन्छ भने करिब करिब बिचौलियाहरू भाग्न थाले त्यो राम्रो पछि हो बिचौलिया त कमसेकम त्यो जुन छ तिनीहरू नै हो घुस खुवाउने तिनीहरू नै हो भने हुन त अब अर्थमन्त्रीज्यूले भन्नुभएको छ मध्यम वर्ग सक्षम नगरिकन अर्थतन्त्र सुदृढ होइन भने मध्यम वर्ग लक्षित बजेट हो क्या त्यो निम्न वर्ग लक्षित होइन गरिब लक्षित होइन मार्जिनलाइज ग्रुप

0: नच गुरायो जस्तो देखिन्छ कति दिन हो चाहिँ मलाई थाहा छैन।
1: यो शिक्षाकै प्रसङ्गमा अलिकति म केन्द्रित हुन चाहेँ सर। जस्तै यो भर्खरै एसीको नतिजा पनि आयो होइन, अब त्यो हाम्रो शिक्षाको गुणस्तर कस्तो हो भन्ने हामी सबैलाई धेरैलाई थाहा छँदैछ। र यो जुन दुई दिनको विद्यालय गर्दाखेरि एउटा भनौँ न निजी विद्यालयहरूमा छुट्टै अभ्यास भयो, अब निजीले चाहिँ आफ्नै तरिकाले सञ्चालन गर्नुभयो अनि सरकारीहरूले चाहिँ अलि ढिला सञ्चालन गर्नुभयो। यो अभ्यासले चाहिँ फरक अभ्यास भनौँ न, यसले चाहिँ त्यो थप शिक्षाको गुणस्तरमा पनि असर पर्छ कि?
0: अब यसी के रिजल्ट कुरा गर्नुभयो, यो पल्ट चाँडो रिजल्ट गर्ने भनेर यसीका केही स्कूलमा परीक्षण गर्न लगाइयो। स्वभावतः आफ्नो स्कूलका विद्यार्थीहरू फेल नहुन् भन्ने धारणा हुन्छ शिक्षकहरूको। त्यति गर्दाखेरि पनि रिजल्ट कति पर्सेन्ट बढेको तपाईँहरूले हेर्नुभयो, खास बढेन एक दुई पर्सेन्ट। त्यो तीजनाले अब त्योभन्दा घटिदियो भने गुणस्तर सिद्धिरहेछ, खस्किरहेछ। मैले संकेत गरेँ त्यही स्कूलमा तिनकै मास्टरले नजाँतेको भए पहिलेको जति पनि पास हुँदैन थियो। अर्को कुरो एसईमा को जाँच नै औषधिहीन भइसक्यो, अब 10+2 मात्रै राखिदियो हुन्छ कि? त्यो त पहिले 10+2 थिएन विद्यालय लेभलमा, एसएलसी मात्रै थियो र एसएलसीलाई ठुलो मानिन्थ्यो, अब त 10+2 माने भने होइन। त्यसैले गर्दाखेरि शिक्षा र स्वास्थ्य सरकारको जिम्मा हो, एउटा बुझ्नुपर्ने कुरो। शिक्षा र स्वास्थ्य टोटल्ली सरकारको जिम्मेवारी हो। शिक्षा र स्वास्थ्य सकिन्छ भने सबैलाई निशुल्क गरिदियो हुन्छ, कहाँसम्म सकिन्छ निशुल्क नै होइन। त्यसैले कुरो हुन्छ भने ती दुईटा चिज राज्यले आफ्नो दायित्वभित्र लिनुपर्छ, त्यसलाई कति छुट गर्न सकिन्छ गर्नुपर्छ होइन। अब फेरि एउटा छुट पाएछ अर्कोतिरबाट ट्याक्स लाउने, अर्कोतिरबाट खिच्ने गर्नु पाइँदैन, गर्नु हुँदैन।
1: यसमा अर्को प्रसङ्गमा जान चाहे तपाईँले सुरुमै बताइ पनि सक्नु भएको छ, कुरा के भन्दाखेरि विदेशमा यो दुई दिने छुट्टी चाहिँ सफल भएको भन्ने होइन, अब नेपालमा चाहिँ बेला बेला विवादित हुने ठ्याक्कै कारण चाहिँ के हो?
0: हाम्रो भौगोलिक अवस्था, हाम्रो ब्युरोक्रासीको, हाम्रो कर्मचारी तन्त्रको कल्चर संस्कृति, यी सबैको कारणले यहाँ असफल भयो। पहिलो कुरो त मैले भने हाम्रो यस्तो जियोग्राफिकल टेरेन छ, डोल्पाको खोपा गाउँबाट आउने मान्छे चार पाँच दिन हिँडेर आउँछ सदरमुकाम सेवा लिन हो, ती सेवालाई के चाहिँ स्थानीय तहसम्म पुर्याइदिनु पर्यो, उही प्रत्यार्पण गरिदिनु पर्यो, आउँछ। अनि दुई शुक्रबार एउटा काम भएन भने, बिहिबार आयो शुक्रबार एउटा काम भएन भने, त्यो चार पाँच दिन हिँडेर आएको मान्छे फेरि दुई दिन वेट गर्नुपर्छ सदरमुकाममा। यो अवस्था चाहिँ हुनु भएन। त्यो अरू देशमा हाम्रो फरक हो, अरू देशमा यातायातको सहुलियत छ, सारा छ, कम्युनिकेसनको छ, अनलाइन सर्भिस छ, सारा छ होइन। त्यसले गर्दाखेरि उहाँलाई असर पर्यो नि त, हामीलाई त असर पर्छ नि, हाम्रो जस्तो देशलाई त असर पर्छ।
1: विदेशको भनौँ न जीवनशैली भनौँ, त्यहाँको कार्यशैली भनौँ, विशेष गरी कार्य संस्कृति भनौँ, अथवा यो सार्वजनिक सेवा दिने तरिका भनौँ, एउटा कुरा त्यो छ। अब हामीले चाहिँ त्यहाँको नतिजा मात्रै नक्कल गरेका हौँ
0: होइन, नक्कल गर्नु हुँदैन भने हामी नक्कल पनि गर्नुपर्छ। मैले भने प्लेटफर्मबाट सिक्नुपर्छ, तर हाम्रो आफ्नो परिस्थिति पनि हेर्नुहुन्छ। अहिले मैले विल्सनको उदाहरण ल्याएको थिएँ, चामल चाइनाबाट ल्याए पनि चपस्टिक लिएर खाँदैन भने चम्चाले खान्छौँ भनेको थियो कि, उसले भनेको थिएँ हामीले अलिअलि आफू कन्ट्रोल गर्नु। त्यसैले के हुन्छ भने ती दुःख पाएर धाएर आउने मानिसहरू जो अनलाइनमा पनि अभ्यस्त छैन होइन, हाम्रो के अरे उसमा अहिलेको कम्युनिकेसन टेक्नोलोजीसँग पनि अभ्यस्त छैन, उनीहरू अफिसमै आउँछन् सेवा लिन, त्यस्ता व्यक्तिहरूको लागि या त त्यो सेवा उनीहरूको नजिक पुर्याइदिनु पर्यो। त्यो दुईटा उपाय हुनसक्छ, एउटा मोबाइल सर्भिस लैजाने वा उयो ठाउँमै गएर सेवा दिने, दोस्रो वा स्थानीय तहलाई प्रत्यार्पण गर्ने उनीहरूको ओडामा। त्यो बाहेक अन्य अवस्था चाहिँ भने सदरमुकाममा उनीहरू सेवा लिन आउने व्यक्तिहरूको सदरमुकाम नै आउनुपर्ने हुन्छ, जस्तै नागरिकता लिनु पर्यो, अङ्कृत विवाहित महिलाले लिनु पर्यो, त्यो त सिडियो बाहेक अरू अधिकार हुँदैन। त्यस्ता कुराहरूमा पनि हामीले रोक दिनु भएन, एउटा सिफ्टमा कर्मचारी राखेर पनि रोक दिनु भएन। त्यो भयो भने अनि यो सफल हुन्छ, फेरि साँच्चै नै सफल हुन्छ, अनि अन्यथा त यो अरू देशको नक्कल गरेर अर्थ छैन।
1: अलिकति कर्मचारीको विषयमा पनि कुराकानी गरौँ, अब 9 बजेदेखि कार्यालय सुरु गर्ने भनेको छ, चलाइरहेको छ, र केही कर्मचारीहरू अलिकति लामो दूरी हिँडेर चाहिँ कार्यालयसम्म पुग्नुपर्ने, खाना त्यही अनुसारको उहाँको समय तालिका हुन्थ्यो पहिलेको 10 बजेदेखि 11 बजेदेखि जुन कार्यालय सुरु हुने बेलाको कुरा गर्दाखेरि, र अहिले चाहिँ 9 बजेदेखि भएको छ, त्यसले अलिकति फरक पनि परेको छ। उहाँहरूको लागि चाहिँ कतिको व्यावहारिक मान्न सकिन्छ?
0: होइन, कर्मचारीहरू त खुसी नै होला नि, किनभने उनीहरू 9 बजे खान्थे 8 बजे खान्छन् होइन, अनि आजभोलि फेरि स्कुलहरू पनि कस्तो छ भने त्यो बच्चाहरू पनि 7 बजे लिन आउँछ,

0: वर्ष पनि हिँडिसकेका हुन्छन्। त्यो केही होइन, उनीहरूलाई केही दिन अभ्यस्त हुन मात्रै समय लाग्ने हो। त्यस्तो कर्मचारी त दुई दिन छुट्टी पाएकोमा खुसी छन्, मेरो आफ्नो धारणा छ। यहाँ त सेवाग्राहीको कुरो हो, सेवाग्राही र सरकारको कुरो होइन। त्यस कारणले गर्दा के भने, पहिलेको एउटा घटना सुनाउँ चाहिँ, अब यो म सहसचिव थिएँ त्यो बेला, सचिव पनि भएन, जुन बेलामा दुई दिन बिदा लागु भयो, कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो बेला, एकजना मन्त्रीले हाम्रो मिटिङमा भनेको कुरो अझ पनि मलाई याद हुन्छ, दुई दिन छुट्टी त गर्नै नहुने रहेछ, किनभने त हामीलाई चाहिँ क्वार्टरमा बस्नै नहुने भयो कार्यकर्ताले घेरेर। कमसे कम यहाँ मन्त्रालय खोलेर मन्त्रालय आइन्थ्यो, तिनीहरू आउन सक्दैन थियो, अलिक कम हुन्थ्यो भ्यू। त्यस कारण हाम्रो लागि पनि यो दुई दिन छुट्टी ठिक छैन होइन, दुःख दिए कार्यकर्ताले भन्नुहुन्थ्यो, अनि दोस्रो सेवाग्राहीले पनि दुःख पाए। यो दुइटै कारणले सेवा गर्नु नभन्दै उहाँ इन्फ्लुएन्सियल मन्त्री हुनुहुन्थ्यो किशुनजीको नजिकको, खारेज गरिनु, अर्कोपट्टि त एक महिनामै खारेज। त्यस कारणले गर्दा के हुन्छ भने, यस्तो एडभोक डिसिजनहरू गर्नु हुँदैन। हामीले इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार जा भने गएकै गरे ठिक छ, यो सबैको लागि लाग्यो भने, तर सेवाग्राहीलाई पनि सन्तुष्ट पार्ने त्यसका उपाय गर्ने।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी हप्तामा दुई दिने विदाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा कुराकानी गरिरहेका छौं। सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2463।
1: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
5: त्यसैले
1: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
5: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
1: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
5: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं।
1: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
5: झ्यालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौ।
1: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
5: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक 2-2 वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौ।
1: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौ।
5: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौ।
1: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौ। बिजुलीको स्विच अन र अफ नगरौ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी हप्तामा दुई दिने विदाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुरा गरिरहेका छौं र उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश केवाली।
2: दुई दिन विदाले गर्दाखेरि कर्मचारीहरू पुनर्ताजगी हुनुहुन्छ, उहाँ रिफ्रेस भएर कार्यालय पुग्नुहुन्छ, त्यही अनुसारको सेवा दिनुहुन्छ, त्यति सचिव व्यवहारमा देखिया छ
3: अहिले तपाईँलाई के लाग्छ? कार्यालयहरूमा जाँदाखेरि पहिलेको भन्दा राम्रोसँग काम भएको छ? मैले भने बिचौलिए हटिया छ, अरू केही फरक भएको छैन। जहाँ कर्मचारीहरूले घुमाएर खाने ठाउँ छ त्यो खान छोडेका छैन हो, त्यो ठाउँ हुन्छ क्या त्यो, अनि त्यो मान्छेको बाध्यता हुन्छ खुवाउँदैन, ती चिजहरू रोकिनु पर्यो। दोस्रो कुरो के भने एउटा मैले के भने एउटा देखिएको प्रभाव भनेको जुन बिचौलिए मालबोधमा लेखनदास होइन, करमा अडिटर हो, यस्तै यस्तै अदालतमा वकिल, बिचौलियाको रूपमा जुन काम गर्ने चाहिँ वर्गहरू छ त्यो वर्गलाई चाहिँ बिचौलियालाई चाहिँ अलिकति कसेको छ क्या अहिले, त्यसले गर्दाखेरि करप्सन घटलाग्यो भन्ने आशा गरे। दोस्रो अब अनलाइनमा जोड गरिएको छ, अनलाइनमा जोड गरियो र इस्टोनियाको जस्तो 95% इस्टोनियामा अनलाइन छ क्या सर्भिस, त्यसै गरी नेपाल गयो भने करप्सन पनि घट्छ, अफिस पनि धाउनु परेन, घरबाटै काम हुन्छ होइन। ती चिजहरू अहिले केही अफिसमा भइसकेका छ। तपाईँको करमा भन्नुहोस् प्यानको नम्बर आउँछ, तपाईँको आफ्नो विवरण फट्टै आउँछ, जानु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ। लोक सेवामा जानुहोस् अनलाइन फर्म भर्नुहोस् अनलाइन पेमेन्ट गर्नुहोस्, मालेखी निर्देश कार्यालयमा जानुहोस् नेपालभरिको खर्च ए वान क्लिकमा आउँछ, भाषा त केही त। त्यसैले अनलाइनमा फोकस गरेको अहिलेको जुन गभर्मेन्टको परिषद त्यो चाहिँ ठिक छ, अनलाइनमा भइसकेपछि यस्ता समस्या आउँदैन। तर जहाँ डिसिजनै गर्नुपर्छ, जहाँ अनलाइनले मात्रै हुँदैन, जहाँ फिजिकल प्रेजेन्स चाहिन्छ, के हो त खाने यो अनलाइनमा यहाँ यो ग्रेज बनि त्यो त खायो भने 10-20 रुपियाँ खाने एउटी सय खाने, तर मेजर ठाउँ त बाँकी छ नि। ती ठाउँहरूमा बडो व्यवस्थित, बडो चाहिँ त्यो तपाईँले करप्सन नहुने, बडो पारदर्शी होइन व्यवहार हुनुपर्छ।
2: भनेपछि सहज रूपमा बुझ्दाखेरि जुन पहिला 6 दिनको भनौँ न कार्यालय समय थियो, त्यो बेलामा चाहिँ जुन नागरिकको गुनासो भनेको चाहिँ सहज सेवा प्रवाह भएन भन्ने एउटा गुनासो थियो, अहिले 5 दिनको छ, 2 दिनको छुट्टीको छ, अहिले तत्कालको लागि चाहिँ त्यो सम्भव छैन भनेर बुझ्नु पर्यो, ढाँचा नबुझ्नुहुन्छ।
3: गुनासो आउनु थालेको छ, गुनासो विशेष गरी मैले स्वास्थ्यको कुरा अहिले नै गरिहालेँ, त्यस्तै विभिन्न अरू ठाउँको पनि गुनासोहरू आइरहेको छ। हामीलाई सेवा चाहिँ ढिलो हुने भयो, 2 दिन छुट्टीले हामी यसरी बस्नु पर्यो, हामीलाई सेवा महँगो पर्यो मुख्य कुरो, आएर 2 दिन सरकारी काम बस्नु पर्यो भने महँगो परेन। इक्विटी प्रिन्सिपल भन्छौँ क्या सरकारी सेवा प्रभावमा, हामी इक्विटी प्रिन्सिपल भनेर के भने पछाडि परेकोलाई अगाडि ल्याउने, अथवा त्यो पछाडि परेकोलाई झन् फ्यासिलिटी दिने, यहाँ त उल्टो हो, त्यो दुर्गमको मान्छेले चाहिँ महँगो पर्यो, सुगमको ठाउँले आजको आज सेवा लिन्छ, घर आएर सोध्छ हो, उसलाई सस्तो पर्यो, त्यो दुर्गमको चाहिँ कहाँ 4-5 दिन हिँडेर आउँछ, त्यस्तो ठाउँ छ काठमाडौँ बस्नेलाई थाहा छैन,
2: काठमाडौँमा पनि
3: अनि त्यस्तो ठाउँबाट आउनेलाई यी धादिङै हुनु टाढो जानुपर्छ, त्यत्रो त्यो नर्दन बेलको मान्छे 2-3 दिन अब यिनीहरूले चाहिँ लाई महँगो पर्यो, यो त इक्विटी प्रिन्सिपलको खिलाफमा भने, यो त झन् डिस्क्रिमिनेटरी हो, झन् यो त गरिब र पिछडीको वर्गलाई महँगो पर्ने सेवा हो भने यसमा के गर्ने भनेर सरकारले सोध्नु पर्यो, उनीहरूको सेवा नरोकिने वा उनीहरू आउनै नपर्ने, आउनै नपर्ने गर्यो भने राम्रो, जस्तो गम्ती सेवा उहीँ गएर सेवा दिने गाउँमा महिनामा एकचोटि जाने, कति दिनमा सकिन्छ जाने, त्यही गएर सेवा दिने। दोस्रो यी सेवाहरू स्थानीय तहको ओडामै प्रत्यार्जन गरिदिने, नत्र त जसलाई सेवा दिनुपर्ने हो, जसलाई चाहिँ हामीले विशेष रूपमा हेर्नुपर्ने हो स्टेटले राज्यले, त्यसलाई झन् दुःख भयो।
2: अर्को यो कार्यालय समय पनि जुन लम्ब्याइएको छ नि 9-5 सम्मको समय छ, अब यसले चाहिँ व्यवहारमा चाहिँ कर्मचारीले त्यो समय पूर्ण रूपमा चाहिँ काम गरिरहेका छन् जस्तो लाग्छ कि के लाग्छ हजुर?
3: त्यो चाहिँ कस्तो त्यो छल्न त खोजिहाल्छन्, ढिलो हुन्छ हामीलाई यो भयो बस जाम भयो यताउता भनिहाल्छन् होइन, तैपनि अहिले के छ त भने अब त्यो थम्बबाट हाजिरी लिने अनि त्यसपछि विभिन्न चाहिँ निगरानी गर्ने क्यामेराहरू राख्ने भावनाले अलिकति पहिलेको भन्दा चाहिँ सचेत भएको देखिन्छ कार्यालय समयमा चाहिँ।
2: गुणस्तर चाहिँ बढेको छ कि छैन?
3: गुणस्तर छैन, गुणस्तर छैन, नियमितताको कुरा गरेँ हामीले, हाजिरी हुन सक्दैन त मलाई त्यस्तो फिल हुँदैन
2: गुणस्तरमा
3: छैन गुणस्तरमा देखिएको छैन देख्यो भने खुसी लाग्छ मलाई
2: यो जुन सरकारसँग यो जुन निर्णयको प्रभाव मापन गर्ने चाहिँ कुनै स्पष्ट संयन्त्र छ
3: किन छैन विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले यसको मिजिट गरेर आउँछ हरेक वर्ष त्यसका पब्लिकेसनहरू आउँछ जस्तो वर्ल्ड ब्याङ्कले सुशासन सरकारको प्रभावकारिता कति छ नियमन कुन कति छ जनताले भोइस र एकाउन्टेबिलिटीको अवस्था के छ जनताले भोइस राख्न पायो कि पाएनन् जनताप्रति एकाउन्टेबल सरकार सही छैन होइन अनि रुल अफ ल कानुनको शासन सही छैन करप्सन कन्ट्रोल भए सही छैन अनि राजनीति थियो त सही छैन यीमा सुशासन टोटल सुशासनै ना को चाहिँ इन्डिकेटरहरू छ वर्ल्ड ब्याङ्कको छवटा जसले सुशासनको अवस्था कस्तो छ भनेर नाप्छ त्यसबाहेकका कैयौं संस्थाहरू छन् जस्तो ट्रान्सपेरेन्सी इन्टरनेसनल भ्रष्टाचार भोगी भइ नै हेर्छ सुधार भोगी भइ नै हेर्छ रुल अफ लको चाहिँ वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्था छ त्यसले हेर्छ ह्याप्पिनेस रिपोर्ट भनेर चाहिँ निस्किन्छ वर्ल्ड ब्याङ्क अनि जनता कति खुसी छन् त्यसमा नाप्छ सिधै विभिन्न खालका राष्ट्रिय हाम्रो पनि त ट्रान्सपेरेन्सी नेपाल छ होइन यी विभिन्न संस्थाहरू छन् कहिलेकाहीँ चाहिँ हाम्रो स्टाफ कलेजले सर्वेक्षण गर्छ कहिले चाहिँ हाम्रो होइन अहिले सङ्घीय मामला सामान्य प्रशासन यो भूमि सुधार के मा जोडिया छ के अरे नाउँ पनि भन्ने लाउँछ ती तिनले पनि गर्छ यी सबैले नेपालमा सेवा प्रवाह सुधार भएको छ कि छैन सुशासन राम्रो भएको छ छैन नाप्छ त्यसो भएको हुनाले यो हेर्नु त एक वर्षपछि हेर्ने हो अब रिपोर्टमा हेर्ने हो
2: हजुर यो जुन अहिलेको सरकारको जुन सेवा प्रवाह छ नि अहिलेको समयमा जुन नयाँ सरकार आयो विशेष गरी नयाँ सरकार भन्ने गरिन्छ नयाँ सरकार आइसकेपछिको जुन सेवा प्रवाहलाई चाहिँ तपाईँले कसरी समग्रमा कसरी मूल्याङ्कन
3: मैले अहिले नै मैले एउटा सङ्केत गरिसकेँ यो हाम्रा चाहिँ यी मिडल म्यानहरू यो विभिन्न बीचमा होइन यी गर्ने खालका मान्छेहरू बीचमा कर्मचारी र यो सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ त्यो राम्रो पछि होइन अनि अलिकति कर्मचारीहरूमा भय संचार भएको छ भय संचार फेरि थाई रूपमा भयो भने त्यसले गलत सन्देश जान्छ भय संचार भने उनीहरूलाई दोहोर्छ कर्मचारीहरूलाई हकार्ने कर्मचारीहरूलाई थर्काउने त्यो फेरि गभर्मेन्टको इन्टेन्सन नभए पनि उनीहरूको नाउँमा अरूले यहाँलाई याद होला एउटा मान्छे जथाभाइ बोलेर प्रधानमन्त्री कार्यालयकै निर्देशनमा एरेस्ट भयो दैलेखमा होइन यस्ता घटनाहरू थुप्रो छ यो अन्तरिम कालमा यो सरकार गठन भएको केही समय यस्तो हुन्छ यसलाई अहिलेको प्रधानमन्त्रीज्यूले कडाईका साथ नियन्त्रण गर्नुपर्छ यो यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु थुनिदिनु यिनीहरूलाई कानुन दायरामा ल्याउनु नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने तपाईँको सरकारले त काम गर्ने होइन काम गर्ने कर्मचारीले हो त्यसरी कर्मचारीलाई के भन्छ भने राज्यको सरकारको चौथो शाखा भनिन्छ राज्यका तीनवटा अङ्ग हुन्छन् व्यवस्थापिका कार्यपालिका न्यायपालिका यो तिनैवटा कर्मचारीबाट चल्छ त्यसैले कर्मचारी मनोबल माथि भएन कर्मचारीको भने जतिसुकै ठुलो नारा दिए पनि जतिसुकै राम्रो सरकार भने केही पनि असर होइन त्यसैले यिनीहरूको मनोबल पनि गिर्नु हुँदैन अहिलेको अवस्था मलाई अलिकति लागेको र यसलाई सुधार गर्नुपर्ने भने कर्मचारीको मनोबल खसेको डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन त्यसले फुल पोटेन्सियल आफ्नो पूर्ण क्षमतामा काम गर्दैन नौ त पाँच वर्ष दिन्छ तर मोटिभेट हुँदैन काम त्यो चाहिँ राम्रो भएको छैन राम्रो भनेको ती दलालीहरू नियन्त्रण भएको छ होइन अर्को कुरो जुन फोकस गरिरहेको छ यी गभर्नेन्समा त्यो राम्रो सङ्केत हो तर त्यसको प्रभाव फेर्न माइस त्यसै गरी मिश्रित प्रक्रिया हो यो
2: भनेपछि अहिले जुन कार्यालयहरूमा जुन कार्यालयको परिणामहरू आइरहेको छ बाहिर नतिजा त्यस्तो देखाइरहेको छ यो भनेको विशेष गरी मुख्य भएकै कारणले भनेर बुझ्ने अथवा त्यो सोचेतना आएको छैन अझै भनेर बुझ्न सकिन्छ कि मिल्छ कि मिल्दैन त्यो
3: अनि यस्तो छ मैले भने नि भने यो सुधारको जस्तो तपाईँको कर्मचारीले कति सेवा दियो कति टाइममा दियो जस्तो उदाहरण भनौँ तपाईँको पासपोर्टको अनलाइन छ एनआइडीको अनलाइन छ त्यो अहिले गभर्मेन्टले गरे होइन पहिले थियो हो अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ त्यो अहिले गभर्मेन्ट होइन पहिले थियो हो लोकसभामै त्यो अहिले गभर्मेन्ट पहिले थियो त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि हो त्यो जगमै छ अहिले उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि कति ठाउँ छ होइन
2: यी
3: नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन है, केही केही यी बीचका बिचौलियाहरूको नियन्त्रण भएको मात्रै हो। त्यसैले गर्दाखेरि ठिक दिशामा गएको छ, त्यो ई गभर्नेन्समा लागू राम्रोसँग गर्नुहोस् होइन, अनि अब सरकारको नाउँमा सरकार सञ्चालन गर्ने पार्टीको नाउँमा अराजकता सृजना गर्नेहरूलाई नियन्त्रण गर्नुहोस्, त्यो भयो भने ठिक दिशामा गइहाल्छ।
2: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी विदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। ई गभर्नेन्सकै कुरा गर्दाखेरि हुन त अब अहिले भन्ने अवस्था आइसकेको छैन भनेर तपाईँले प्रश्न पाइसक्नु भएको छ, त्यही पनि यो दुई तिन महिनाको जति समय बितिसकेको छ यसमा चाहिँ यो ई गभर्नेन्सको प्रभावकारिता
3: होइन अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के हुन्छ भने शनिबार भने ई पास पाउनुहुन्छ, एउटा उदाहरण भने सानो तपाईँ नागरिक एप्समा जानुहोस्, पल्ला भेट्ने अनि हानिदिनुहोस् हो, त्यसको एन्सर आउँछ तपाईँलाई पास पल्ला भेट्ने फलाना, यस्तै त हो नि सुधार हो नि भने केही त छ, तर त्यतिले पुग्दैन क्या, त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन, त्यो सुधार नै देखिनु पर्यो साँच्चै नै जनताले को पर्सेप्सन, जनताको यो पर्सेप्सन के भने हामीले अब त साँच्चै सेवा सहिलो छ पाउँदा, अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन, धेरै सुधार हो, कर्मचारीहरू पनि अर्कै भएछन्, त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने अहिले बेला भएको छ बढ्नलाई।
2: यो कार्यालयमा भनौँ प्रशासनिक सेवा लिन जाँदाखेरि अहिलेको चरणमा चाहिँ त्यसको सुरुवात भइरहेको छ भनेर चाहिँ बुझ्नु चाहिँ पर्ने हो,
3: होइन त्यो सुरुवात त भएको छ, मैले भने सुरुवात नभएको होइन, उहाँहरूले सुशासन र सेवा प्रभावमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ, त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन। दोस्रो कुरो एउटा गलत ट्र्याकमा गएको त मैले अघि नै भने, कर्मचारी तर्साउनु भएन, कर्मचारी तर्साएर हुँदैन, बदमास कर्मचारीलाई कारवाही गर्न ओके, तर समग्र कर्मचारीलाई एउटा अपोजिसन जस्तो देखेर कर्मचारीले थर्काउनु लाग्यो भने जस्तो सुकै राम्रा कार्यक्रम पनि असफल हुन्छ, गर्ने तिनीहरूले हो, डेलिभरी उयो त त्यही हो नि, उहाँहरूको कार्यकर्ताले गरेर सेवा दिने हो र अथवा सरकारका मन्त्री र प्रधानमन्त्रीले गरेर सेवा दिने हो र सेवा दिने त्यही ब्युरोक्रासी हो नि, ड्राइभरले उसलाई ठिक ठाउँमा लानु पर्यो, प्रधानमन्त्री ड्राइभर हो सुशासन, उसले आफ्नो सवारलाई कसरी चलाउने उसले उसको हातमा छ नि त, ठिक ठाउँमा ल्याउनु पर्यो, राम्रो भइहाल्छ।
2: यो नयाँ सरकारभन्दा अगाडि जुन एउटा राजनैतिक दलको एउटा भनौँ न झुकाव एउटा कर्मचारीहरूमा पनि त्यो बढी छ भन्ने कुराहरू पनि सुनिन्छ र अहिले चाहिँ नयाँ सरकार आएको छ, कर्मचारीहरू चाहिँ पुराना हुनुहुन्छ, त्यसले गर्दाखेरि कार्य सम्पादनमा अलिकति फरक पर्छ अथवा प्रभाव पर्छ कि भन्ने कुराहरू पनि सुनिन्छ।
3: होइन, राजनीतिकृत प्रशासन काम छैन, राजनीतिकृत प्रशासन भने दलगत राजनीति, दलगत राजनीतिसँग चाहिँ एफिलिएसन भएका विभिन्न युनियनहरूको कारणले प्रशासन विकृत भएको पक्कै हो, अब यसलाई नियन्त्रण चाहिँ कडाई रूपमा गर्न खोजियो, अब अहिले अध्यादेश ल्याएर युनियन खारेज गर्ने कुरा गरियो, त्यसलाई मैले पनि संसदमा बोल्दा बोलेकै हो, राज्य व्यवस्था समितिहरूमा सल्लाह लिन तपाईँहरू आधिकारिक युनियन बाहेक अरूलाई चाहिँ खारेज गरिदिनुहोस्, राख्नु हुँदैन यो दल पछिको, दलको होइन, एउटा को चाहिन्छ आधिकारिक जसले आफ्नो गुनासोहरू आफ्ना सेवा स्वार्थ पुर्याउनु, तर यहाँ त के हो भने त्यो दलगत राजनीतिक युनियनहरू खारेज गर्नु हामी सबैको समर्थन, तर आधिकारिक युनियन पनि खारेज गर्नु, युनियनै नहुने भन्छ, यो चाहिँ कति उपयुक्त छ मलाई चाहिँ ठिक लागेको छैन, किनभने यो लोकतन्त्र हो, लोकतन्त्रमा एउटा गैर राजनीतिक साँच्चै पेसागत त्यो पनि अफिसरहरूको होइन तलको कर्मचारीको नासुसम्मको राजपत्र अनङ्कितहरूको वाइस राख्ने एउटा युनियन त चाहिन्छ, किनभने त्यो हामीले स्वीकार्य हो आयोगको अभिसन्धि नम्बर 87 त्यस कारणले गर्दा त्यो चाहिँ मलाई ठिक लागेको छैन, अरूसित त राजनीति गर्ने हुँदैन नि, राजनीति गर्ने भए त राजनीतिमा लागे भइहाल्यो नि, किन तपाईँको कर्मचारी भएर फलानु पार्टीको शुभेच्छु फलानु पार्टीको भातृ संगठन अनि त्यसैको महाधिवेशन प्रतिनिधि भएर काम, त्यो त कहिले पनि काम थियो, त्यो त धर्मशाला भन्छु क्या, म धर्मशाला प्रवृत्ति थियो कर्मचारीको, होइन हाम्रो पनि त विचार हुन्छ, हामी पनि त कहीँ भोट हाल्छौँ, कर्मचारीले पनि कहीँ भइहाल्छ, तर त्यो काममा रिफ्लेक्ट हुनु भएन नि, त्यसरी अमेरिकामा ह्याच एक्ट भन्ने छ, ह्याच भन्ने एउटा सांसदले बनाएको प्रस्ताव गरेको त्यो पास भयो त्यसैले बोलचालमा ह्याच एक्ट भनिन्छ त्यसमा के गर्नुहुन्छ के गर्नुहुन्छ सबै लेखियो म अफिसमा गएँ गाडीमा मेरो गाडीमा कसैले पोस्टर टाँस्यो पार्टीले एउटा कुनै पार्टीको त्यो ठिक छै छैन अथवा म अफिसबाट अफिस टाइम पछि आएँ मैले ड्रेस चेन्ज गरेँ मेरो एउटा सम्मेलनमा म गएँ मेरो एउटा कहीँ गएँ जाँदाखेरि त्यहाँ मैले पोलिटिकल एक्टिभिटीमा भाग लिन पाइन्छ कि पाइन यस्तो कुरोसँगै लेखिदिए के भन्छ पाइन्छ तर अफिसियल दर्जा प्रयोग गर्नु भएन अफिसियल व्यक्तिगत लेभलमा उसले आफ्नो कम्युनिटीमा भाग लिन पाउँछ यस्ता कुराहरू यहाँ पनि गर्दै भइहाल्छ नि
2: अर्को प्रसङ्ग भनेको जुन सेवा प्रवाह सेवा प्रवाहमा चाहिँ भनौँ न कर्मचारीहरूको विशेष गरी यो पारदर्शिता र जवाफदेहितामा चाहिँ केही परिवर्तन भयो कि भएन
3: अब यसो छ पारदर्शिता केलाई भन्ने होइन पारदर्शिता भनेको न पुरै ओपन हुने हो नाङ्गो हुने होइन न चाहिँ त्यो गुपचुप कोठामा हामी के भन्छौँ कालो सिसामा हिँडे जस्तो बाहिरकोले केही पनि नदेखिने आफूले चाहिँ जम्मै देख्ने त्यस्तो पनि होइन त्यो पारदर्शिता पनि सीमा हुन्छन् तर पारदर्शिता सम्बन्धी कानुन आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने नेगेटिभ लिस्टमा राखेर यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेशज्यू अध्यक्षतामा फेरि खिच्यौँ कि होइन त्यसो अब अहिले चाहिँ एउटा कुरा आएको छ त्यो चाहिँ राम्रो छ होइन अब अहिले के आएको छ भने सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याइरहेको छ न कुनै नयाँ कुरो पनि होइन केही पनि होइन त्यो अब कपी भयो सनसेट एक्ट जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ अब सनसेट एक्ट ल्याउनु भने सनसाइन एक्ट किन नल्याउनु सनसेट एक्ट भने हामी कानुन बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ उधाउनुभन्दा पहिले देख्नु पर्यो सबैले के भन्छ त्यसरी के भन्छ सनसाइन केस टु जर्म्स सनसाइनले जर्म्स मार्छ भन्ने एउटा उखान बनाएछ त्यो अमेरिकामा छ धेरै देशमा छ हामीले पनि सनसाइन एक्ट पनि ल्याइदियो हुन्छ नि त्यो पनि त कपी नै गर्ने हो त्यो पनि गरेन नि किन बाँकी राख्नु होइन त्यसैले गर्दाखेरि कि आफ्ना मौलिक कुराहरू ल्याउनु सक्नु पर्यो होइन भने राम्रा कुरा ल्याउँदा अरू पनि ल्याइदियो हुने त्यसैले ठिकै छ पारदर्शितामा चाहिँ कस्तो भने गोपनीयताको कुराहरू राज्यको गोपनीयता हुन्छ गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ अरू पारदर्शी हुनुपर्छ अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेको समयको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही भएको जस्तो लाग्दैन उस्तै छ
2: अघिल्लो सरकारहरूले चाहिँ भनौँ न नागरिकको आवाज भुइँ मान्छेहरूको आवाज सुनेन भन्ने धेरै गुनासो सुनिन्थ्यो अहिले जुन नयाँ सरकार आएको छ
3: केही फरक छैन सुन्नु न अहिले अहिले चाहिँ भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन ओके सुनेन त्यसले त भयो अनि अहिलेको सरकारले सुन्नुपर्छ पर्दैन त्यो भुइँ मान्छे भने को त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई छैन घुन पिसाइमा साह्रै तल्लो वर्ग मार्जिनलाइज ग्रुपहरू पेलिएको छ चाहे सुकुम्बासी हटाउँदा होस् चाहे तिनीहरूलाई पनि त सुनिदिनु पर्यो नि उनीहरूको पनि त वेदन सुन्नु परेन कहीँ चाहिँ उनीहरूको उनीहरूप्रति संवेदनशील नहुने मान्छे पनि काम लाग्छ त लाग्दैन नि सुधार गर्नुपर्ने छ तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ
2: यो जति पनि निर्णय भनौँ प्रशासनिक आवश्यकता भन्दा बढी चाहिँ लोकप्रियता खोज्ने शैलीको निर्णय त होइन भन्ने कुराहरू पनि आरोपहरू पनि छन् नि
3: लोकप्रियतावाद छ नि लोकप्रियतावाद पनि देखिएन लोकप्रियतावादले के खोज्छ भन्दाखेरि उसले लोकप्रिय हुनु खोज्छ एउटा जनता तत्काल त्यसलाई जे मनपर्छ त्यही बोलिदिन्छ अब अहिलेको अहिले के छ बोल्नु न भन्ने लोकप्रियतावादमा नै के भन्ने यसलाई होइन त्यसै कुरो के हुन्छ भने लोकप्रियतावाद भनेको यस्तो हो पानी नभएको स्विमिङ पुलमा फाला नलाइन्छ मैले भने साङ्केतिक कुरो पानी छैन यो स्विमिङ पुल हो यहाँ हामाल रामपाल त अनि टाउको फुटेर मर्छ होइन लोकप्रियतावाद भने त्यस्तो खतरा चिज हो सही कुरो बोलिदिनुपर्छ नेताले अप्रिय लाग्ने कुरा भन्ने अप्रिय लाग्ने कुरो भन्ने अहिलेको प्रधानमन्त्रीज्यूले अप्रिय कुरा कहिले काहीँ बोलिनु भने त्यो चिज थाहै हुन्छ क्या तर उसले सही कुरो बोल्यो भन्ने हुन्छ होइन त्यसैले गर्दाखेरि लोकप्रियतावाद सरकारमा गइसकेपछि लागू गर्नु हुँदैन दीर्घकालीन सोचको कुराहरू गर्नुपर्छ
2: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ
3: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ न त सुधार हुँदैन जति गफ गरे पनि त्यो भनेको नागरिक कर्जारी नागरिक परामर्श समिति विभिन्न नाम एउटा समिति फर्म गरिदिने त्यहाँ उपभोक्ता मञ्चको प्रतिनिधि राखिदिने त्यहाँ चाहिँ तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने हो यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ जाहेज गरिदिनुपर्छ जसले सेवा कस्तो चाहियो पनि भन्छ सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ अनि त्यो चाहिँ सिस्टम भयो पद्धति त्यसले मात्रै काम गर्छ त्यसैले गर्दा यस्तो चिजतिर जानु पर्यो
2: अर्को प्रसङ्ग भनेको नेपालमा त अब अरू विधाहरूदेखि लिएर सार्वजनिक विधाहरूको कुरा गर्दाखेरि धेरै भए अब त्यसलाई कटौती गर्नुपर्छ भन्ने कुराहरू पनि उठिरहेको छ तपाईँलाई चाहिँ के लाग्छ
3: ठिकै हो विधा बढी नै भयो होला दुई दिन छुट्टी भयो जस्तो फेरि अब अर्को 52 हप्ता आउँछ 52 दिन 104 भयो होइन अनि अरू थुप्रै विधा छन् त्यसलाई घटाउनुपर्छ त्यसमा सहमत नै छ तर अरू देशको उदाहरण भन्नुहुन्छ भने युएन लगायत होइन क्रिस्चियन देशहरूमा क्रिसमस देशमा कति दिन बन्द हुन्छ कति दिन काम हुँदैन त्यो कसैले यसो स्टडी गरिरहेको छ धेरै लामो अवधि सारा युएनका प्रोग्राम समेत थकित हुन्छ है हाम्रो त कमसे कम तपाईँको 6-7 दिन दसैँ बिदा दिँदा उल्का गर्छन् होइन त्यसले गर्दा ठिक हो बिदा बढी दिनु हुँदैन बिदाको बढी नै भाव हो नेपालमा त अरू देश नै बढी छ मैले सङ्केत मात्रै गरेँ दुई दिन छुट्टी अरू देश नै छ क्रिसमस जस्तोमा लामो समय बिदा हुन्छ केही कामै हुँदैन होइन कहिले के दिए भन्छ कहिले के दिए भन्छ त्यो क्रिस्चियनहरूको मुस्लिमहरूको त्यस्तै छ कतिवटा चाड छन् होइन त्यसैले गर्दाखेरि छ विधा चाहिँ बढी नै भाव त्यसमा त म पनि सही गरेँ
2: अन्तिममा विज्ञको हिसाबले सरकारलाई सुझाव सल्लाह दिनुपर्दाखेरि के कस्ता सुझाव सल्लाहहरू दिन चाहनुहुन्छ
3: पूर्ण फोकस सुशासनमा हुनुपर्छ अरू गफसफमा होइन नागरिकले पाउने दैनन्दिनको सेवाहरूमा फिल हुने गरी व्यापक सुधार हुनुपर्छ व्यापकै होइन त्यस कारण त्यो प्रयास भएको पनि होला मिडिल म्यानहरूदेखि लिएर होइन यीहरूलाई चाहिँ कन्ट्रोल गरेको राम्रो छ त्यतिले पुगेको छैन साँच्चै सुधार गर्ने हो भने अब फोकस नै के हो भने जनताले दैनिक पाउने सेवाहरूमा कति सुधार हो धेरै छ धेरै मैले भने नि त्यो ल्याउने नागरिकलाई नि संलग्न गराउने उनीहरूको गुनासो छन् भोइस राख्न पाउने नपाउने जनताले मलाई चित्त बुझेन भने मैले भोइस राख्न पाउने न म व्यापक त्यस्ता मञ्च र एरेना फोरो ब्यान एरेनाहरू हुनुपर्छ धेरै ठाउँले भन्ने ठाउँ त्यस्तो ठाउँहरू बनाइदिनु पर्यो होइन अनि मैले साँच्चै सेवा पाइनँ सरकारबाट भने मैले एक्जिट गर्न पाउँछु पाएन अर्को सेवा लिने ठाउँ छै छैन विकल्प दिनै नदिने मलाई यस्ता चिजहरू सोच्नुपर्छ जसको विकल्प छ विकल्प पनि राखिदिनुपर्छ भोइस राख्ने ठाउँ एरेना र फोरम चाहिन्छ सेवा लिने व्यक्तिको समिति बनाएर त्यसलाई प्रक्रिया र संरचनाभित्र राखिदिनुपर्छ त्यति पनि भइहाल्छ
2: तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धन्यवाद
3: हवस् धन्यवाद मलाई पनि यो समय दिनुभयो यो उज्यालो नेटवर्कलाई धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो सरकारका पूर्व सचिव समेत रहनुभएका लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली आज हामीले हप्तामा 2 दिने विधाको अभ्यास यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने अरू सुधारको विषयमा कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै महेश गेवाली र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ नमस्कार।

0: टुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767625429 सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जसले लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामा कोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज विश्व खाद्य सुरक्षा दिवस। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आज पनि हुँदै। राष्ट्रपा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न। सभापतिमा रमेश रायमाझी निर्विरोध निर्वाचित। राष्ट्रपा ओखलडुङ्गाको सभापतिमा कृष्ण बहादुर थापा चयन। इजरायली आक्रमणमा लेबनानी सेनाको उच्च अधिकारी सहित 12 जनाको मृत्यु। र बंगलादेशले हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीड़भाड़मा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार नत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHzद्वारा जारी सन्देश।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं।
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 047-5214।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघीय महासभाले 2018 एक प्रस्ताव पारित गर्दै जून 7 तारीकलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन WHO र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन FAO संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ। WHO का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गरेको छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। विशेष गरी 5 वर्ष मुनिका बाल बालिका सहित महिला प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक, समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आज पनि जारी रहने भएको छ। पार्टीको संगठनात्मक नीति अनुरूप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम शनिबार 37 जिल्लाको अधिवेशन सम्पन्न भएको, आइतबार भने 29 जिल्लाको अधिवेशन हुँदैछ। तालिका अनुसार शनिबारको सिद्धप्रदेशका 8, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भएको छ। त्यस्तै आइतबार कोशीका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 6 जिल्लामा अधिवेशन हुने भएको हो। 12 जिल्लाको अधिवेशन भने जेठ 26 गते हुने भएको छ। बाँकी 10 जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पश्चात हुने राष्ट्रपाले जनाएको छ। राष्ट्रपाका संघीय सांसदहरूले पार्टीको केन्द्रीय तह बाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेद्वारी दिन पाउने छैनन्। पार्टीले जेठ 2 र 3 गते वडा भेला तथा वडा अधिवेशन एवं जेठ 9 र 10 गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो। जेठ 26 असार 1 गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने कार्यतालिका उल्लेख गरिएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यको अध्यावधि गर्ने समयावधि थप गरेको छ। जेठ 21 गतेभित्र सदस्यता अध्यावधि गर्ने गरी पूर्व निर्धारित अवधिलाई अब जेठ 28 गते मध्यरातसम्म लम्बाइएको हो। क्रियाशील सदस्यता अध्यावधि गर्ने क्रम शुरूका दिनमा त्यति उत्साहप्रद नभएको, कंग्रेसमा पछिल्ला दिनहरूमा व्यापक उत्साह देखिएकोले 15 महाधिवेशनका लागि यसअघि तयार गरी केन्द्रमा पठाइएका पुराना सदस्यलाई अध्यावधि गर्ने र नयाँ क्रियाशील सदस्य थप गर्ने गरी समय बढ़ाइएको हो। बढ़ाइएको समयलाई अन्तिम पटक भनिएको छ। यसबीच नेपाली कंग्रेसका शीर्ष नेताहरूको सदस्यता स्वत अध्यावधि गर्ने निर्णय पनि कंग्रेसले गरेको छ। विशेष महाधिवेशन बाहेकका पक्षधरहरूले सदस्यता अध्यावधि गर्नका लागि आनाकानी गरिरहेका बेला कंग्रेसले उक्त निर्णय गरेको। तत्कालीन सभापति शेरबहादुर देवा पक्षले गगन कुमार थापा नेतृत्वले गरेको विशेष महाधिवेशनलाई अझै पनि भेलाको रूपमा लिएको र 15 महाधिवेशनका लागि पुरानै सदस्यतालाई मानेर जानुपर्ने कुरामा जोड़ दिए आएको छ। उक्त पक्षले विभिन्न स्थानमा भेला र बैठकको आयोजना गरिरहेको बेला संस्थापन पक्ष बने महाधिवेशनको मिति तय गरेर अघि बढ़िसकेको छ। परराष्ट्र मन्त्री सुशील खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क, सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न 3 निर्णय पनि भएको छ। नेपाल र भारतबीच व्यक्ति व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया बीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। भविष्यमा नेपाल र भारतबीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भूकम्प लगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 स्वास्थ्य क्षेत्रका तथा 12 सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुनर्निर्माण परियोजना नेपालले हस्तान्तरण गर्ने घोषणा गरिएको छ। अर्को काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इण्डिया पासिनी डिभिजन बीच समझदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो। यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भेटमा विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानु भएको थियो। जलविद्युत परियोजना विद्युत प्रसारण लाइन सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा जेठ 20 गतेसम्म 1,11,07,05,50,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। त्यही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ। कोषका चारवटा प्रस्ताव आएकामा दुईवटा प्रस्तावमाथि छलफल भइरहेको छ। त्यसको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा संकलन भएको प्रस्तावलाई अगाडि बढ़ाउन लागि छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरण का लागि प्रयास भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाण्डुको जिल्ला सभापतिमा राजा साक्य निर्वाचित हुनुभएको छ। पार्टीको प्रथम जिल्ला अधिवेशनले साक्यलाई जिल्ला सभापति निर्वाचित गरेको। निर्वाचन समितिका अनुसार कुल 528 मतदाता मध्ये 438 जनाले मतदान गरेका थिए। खसेको मत मध्ये 433 मत सदर र 5 मत बदर भएको थियो। सभापतिमा साक्य 251 मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी सुरेश सापकोटाले 182 मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा रविन्द्र गौतम 216 मतका साथ निर्वाचित हुनुभयो। उहाँले स्वयम्वर खड्कालाई 5 मतको अन्तरले पराजित गर्नुभयो। खड्काले 211 मत प्राप्त गर्नुभएको थियो। त्यस्तै सचिवमा सन्तमान महर्जनले 297 मत प्राप्त गरी जित हासिल गर्नुभएको छ। अर्का प्रत्याशी रमेश नेउपानेले 131 मत ल्याउनुभयो। सचिवमा सौरभ बस्नेत 325 मतका साथ विजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी गणेश थापाले 95 मत प्राप्त गर्नुभयो। सदस्य पदका लागि भएको प्रतिस्पर्धाबाट शमशेर बहादुर श्रेष्ठ 182 मत, केदार प्रसाद रैला 166 मत र बलराम कार्की 236 मत निर्वाचित हुनुभएको छ। सदस्यका अन्य उम्मेद्वारहरूमा राजेन्द्र मुनि वज्राचार्य, प्रकाश चौलागाई र रत्न काजी महर्जन रहनुभएको थियो। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
7: सम्पर्क नम्बर 0475946 98692 65998।
9: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है कि।
10: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छुट्टै हुँदैन र
11: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको प्रथम जिल्ला अधिवेशन रमेश रायमाझीको नेतृत्वमा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित गरेको छ। शनिबार मन्थलीमा भएको प्रथम जिल्ला अधिवेशनले उक्त निर्णय गरेको। जिल्ला सभापति पदका लागि विभिन्न व्यक्ति आकांक्षी भए पनि सहमतिले नेतृत्व चयन गरेको। पार्टीको उपसभापतिमा मोहन कार्की, सचिवमा दिल बहादुर थापा दिनेश, कोषाध्यक्षमा समीक्षा श्रेष्ठ र सहसचिवमा टेक बहादुर सुनवार जोहन रहनु भएको छ। जिल्ला सभापति रमेश राय माझीको अध्यक्षतामा भएको प्रथम जिल्ला अधिवेशनको प्रतिनिधि सभा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थुकेले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला उपसभापति लेखबहादुर कार्की, नेकपा एमालेका जिल्ला अध्यक्ष पुरूषोत्तम कडेरिया, नेपाली कम्युनिष्ट पार्टीका हेमन्त पौडेल, राप्रपाका फणेन्द्र खड्का र नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष दीपक घिमिरेले जिल्ला अधिवेशनको शुभकामना सहित समसामयिक राजनैतिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा राष्ट्रपाका पालिका सभापतिहरूले समेत आफ्ना धारणा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुङ्गाको प्रथम जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। रोचक रूपमा ताली मतदान र अन्तत गोला प्रथासम्मको प्रक्रिया अप्नाइएपछि जिल्ला सभापतिमा कृष्णबहादुर थापा चयन हुनुभएको छ। शनिबार सम्पन्न अधिवेशनमा जिल्ला सभापति पदका लागि कृष्णबहादुर थापा र रोशन तामाङले उम्मेद्वारी दर्ता गराउनु भएको थियो। भन्दा सत्रमा सहभागी प्रतिनिधिहरूले ताली मार्फत समर्थन जनाएपछि थापा सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन हुनुभएको। उपसभापति पदमा पनि प्रतिस्पर्धा देखिएको थियो। लीला रमन दाहाल र पृथ्वी नारायण अधिकारी बीच भएको प्रतिस्पर्धामा प्रतिनिधिहरूको समर्थन दाहालको पक्षमा गएपछि उहाँ सर्वसम्मत रूपमा उपसभापतिमा चयन हुनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको सभापति र सचिव बाहेक अन्य पदमा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ। शनिबार भएको अधिवेशनमा सभापतिमा दिनेश बस्नेत र सचिवमा रमेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए पनि उपसभापति सहसचिव र सदस्य पदमा निर्वाचन भएको। निर्वाचनबाट उपसभापतिमा कृष्ण खड्का विजयी हुनुभएको छ भने उक्त पदका प्रत्याशी हिरण्यराज उप्रेती पराजित हुनुभएको छ। खड्का यसअघि पनि राष्ट्रपा दोलखाको उपसभापतिकै जिम्मेवारीमा हुनुहुन्थ्यो। उपसभापतिमा पराजित हुनुभएका उप्रेति फागुन 21 को निर्वाचनमा रासोपा दोलाखाको कमाण्डर हुनुहुन्थ्यो। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको जिल्ला संयोजक रहनुभएका उप्रेति पार्टी एकतापछि रासोपामा सक्रिय हुनुहुन्थ्यो। उप्रेति रासोपा दोलाखाको अनुशासन आयोजकको प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो। एकता प्रक्रियाबाट आउनुभएको उप्रेतीलाई निर्वाचनबाट पराजित गरिएको हो। उपसभापति पदमा विक्रम कार्कीले समेत दावी गरे पनि उहाँले अन्तिम समयमा आएर मनोनयन दर्ता गराउनु भएको थिएन। जिम्मेवारीमा हुनुहुन्थ्यो। उपसभापतिमा पराजित हुनुभएका उप्रेती फागुन 21 को निर्वाचनमा रासोपा दोलाखाको कमाण्डर हुनुहुन्थ्यो। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको जिल्ला संयोजक रहनुभएका उप्रेती

कहाँ पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका धेरै जसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज कोशी प्रदेशका केही ठाउँ, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरू सहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशर्त युद्ध विरामको सहमति भएको केही दिनमा यो घातक हमला भएको लेबनानी सेनाका अनुसार खर्दाली नबाती एह सड़कमा गुडिरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमण एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको छ। मारिनेहरूमा ब्रिगेडियर जनरल वासम साबरा, क्याप्टेन एली खोरी र सैनिक हुसैन गोजाल रहेका छन्। इजरायली सेनाले भने उक्त आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। इजरायलका अनुसार युद्ध क्षेत्रमा हुने कुनै पनि आवतजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्दछ। उसले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ। लेबनानी सेनाले इजरायलको यस कदमलाई कुनै पनि समाधानमा पुग्ने प्रयासलाई विफल पार्ने उद्देश्यले गरिएको कुर र नियोजित आक्रमण भनेको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले यसलाई लेबनानी सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन भन्दै कड़ा निन्दा गरेका छन्। विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरेको अध्ययनले उपग्रह तस्वीर, भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डारण तयार गरेको हो। अध्ययनमा विश्वका 5,50,000 भन्दा बढ़ी जलाशय समेटिएका छन्। अध्ययन अनुसार विश्वका जलाशयहरूले हरेक दशकमा औसत 7.3% भण्डारण क्षमता गुमाइरहेका छन्। विशेष गरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। जलाशयहरूले कृषि, सिंचाई, खानेपानी, बाढ़ नियन्त्रण तथा विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढ़िरहेको प्रतिवेदनमा भनिएको छ। र समाचारको अन्त्यमा खेल समाचार। साफ महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै भारतले साफ महिला प्रतियोगितामा छैटौं पटक उपाधि जित्न सफल भएको छ। भारतको जितमा सन्फिदा लगुरूम, प्यारी छासा र लिन्डा कोमले 1-1 गर्नुभयो। बंगलादेशका लागि ऋतु फोर्ना चकमाले 1 गोल गर्नुभयो। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 24 च्याम्पियन बनेको बंगलादेश यस पटक उपविजेता बन्यो। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। आज विश्व खाद्य सुरक्षा दिवस। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आज पनि हुँदै रासोपा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न। सभापतिमा रमेश राईबाजी निर्विरोध निर्वाचित। रासोपा उखलडुङ्गाको सभापतिमा कृष्णबहादुर थापा चयन।

इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित 12 जनाको मृत्यु र बंगलादेशले हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा आउने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुटुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
2: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धा धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843631494
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9966007972। ओडा नम्बर छ सीता श्रेष्ठ सम्पर्क नम्बर 9864611355 ओडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 ओडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869113345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 ओडा नम्बर 9 प्रेरणा सारु सम्पर्क नम्बर 9865203553 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 ओडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869335059 ओडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 ओडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064176 ओडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र ओडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0485453005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज, किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485405533 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
8: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: 谢谢的。
1: हजुर को रेडियो 102.1 मेगाहर्ज
2: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
4: यानी दात दुखेर मर्न लागे म हेर्दै त मेरो दातमा के भछ
5: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
4: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस नै यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
6: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
7: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048543305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
8: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
8: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
9: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
8: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
7: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
11: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
10: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
13: सुन्नुहोस् है सुन्नुहोस्
12: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज, तीन कुने, काठमाडौँ.

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165, 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0485410043 98630243422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98270782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
10: कति रे 98540 अनि
8: 98540-40239 फोन नम्बर चाहिँ 0-48-540-239
10: 0-48-540-239
11: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
11: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
12: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु कहाँ गएर बुझ्नु होला।
13: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भएको नि।
7: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854001475 9841906669 9864147188
14: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
7: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
14: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
7: हाम्रा विशेषताहरू
14: 40% मात्रै डाउन पेमेन्ट
7: सजिलो मासिक किस्ता सुविधा
14: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
14: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
14: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
15: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
16: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
15: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513445701 र 9513445702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
16: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
14: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
14: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
7: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
17: अहिले बिहानको 11 बजे
0: हजुरको रेडियो

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्ज साथै हजुरको रेडियो 102.1 मेगाहर्ज र बाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइरहेछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी हो भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघीय महाशाखाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 तारीकलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालेको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्कमा रहेको छ। डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गरेको छ। सुरक्षित पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिएको छ। दूषित खाना र वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्य रोग, खाद्यजन्य रोग फैलिने गर्दछन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयको रूपमा हेरिने गरेको छ। विशेष गरी 5 वर्ष मुनिका बालबालिका सहित महिला द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डार, ढुवानी वितरण, तयारी तथा उपभोक्ता हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार, उत्पादन व्यवसाय, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाई छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देश बीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क, सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख रहेको छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देश बीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै विभिन्न 3 वटा निर्णय पनि भएको छ। नेपाल र भारत बीच व्यक्ति व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेको छ। यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इण्डिया बीचको भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारत बीच डिजिटल कारोबारलाई थप सहज र छिटो औपचारिक बनाउने अपेक्षा गरेको छ। त्यस्तै भूकम्प लगतै भारत सरकारले विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 वटा स्वास्थ्य क्षेत्रका तथा 12 वटा सांस्कृतिक क्षेत्रका गरी कुल 48 पूर्ण निर्माण परियोजनामा नेपाललाई हस्तान्तरण घोषणा गरिएको छ। काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल बीच समझदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य वाइस फर्स्ट भन्ने भाषा अनुदान गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरेको हो। यसले नेपाली भाषा सहित विभिन्न भाषामा एआई आधारित अनुदान प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरेको छ। बाढ़ीका कारण अवरूद्ध भएको खोटाङको तिक्तेल सखेवा पञ्च्याङ सडक सञ्चालनमा आएको छ। तिक्तेल, रूपाकोट, बजुवागढ़ी नगरपालिका र बुवालुङ पंखुखोलामा आएको बाढ़ीले सड़क अवरूद्ध भएको थियो। मध्य पहाड़ी लोकमार्गमा
पर्ने दिक्तेले सके वा पञ्चाङ्ग सडकमा अस्ति शुक्रबार वर्षापछि बाढ़ी आएको थियो। पंख खोला भन्दा माथिबाट आएको खुल्लेदो सहितको बाढ़ीले झण्डै 25 मिटर सड़क बिग्रेको थियो। अवरूद्ध सड़क तिक्तेल रूपाकोट मछुवागढ़ी नगरपालिका नेपाली सेनाको रणभीम गणमुडी ब्यारेक जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको पहलमा खुलेको हो। सड़क खुलेपछि भोजपुरबाट तिक्तेल हुँदै काठमाण्डु र काठमाण्डुबाट तिक्तेल हुँदै भोजपुरतर्फ जाने गाड़ी चल्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ। पंखु खोलामा 2073 सालमै मोटरेबल फक्की पुल निर्माण गरेर संचालनमा ल्याउने गरी निर्माण कम्पनीको काम थालेको थियो। तर ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता रहेको थियो। देशका पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा पनि तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका धेरै जसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली रहेको छ। आज कोशी प्रदेशका केही ठाउँ मधेस बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशमा अब केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा थोरै ठाउँमा मध्यम तातो लहर हुने साथै कोशी बागमती र गण्डकी प्रदेश का तराई भागमा केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थलमा दुई देशबीच सशस्त युद्ध विरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायलले आक्रमण दर्खाली डबाती एह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढ़ेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अजजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवाजावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उहाँको भनाई छ। लेबनानका राष्ट्रपति जेसेफले आक्रमणको निन्दा गर्नुभएको छ। खबरको अन्त्यमा खेल खबर। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको छ। नेपालको जीतमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाउनु भएको छ। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट हुनुभएको छ। ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिनुभएको छ। यसअघि विकेट गुमाउँदै 94 रनमा अलआउट भएको थियो। ओमानका कप्तान सफियान मेहमुदले सर्वाधिक 38 रन बनाउनु भएको छ भने जुबैर अल बलुसीले 22 रन अब्दुल जाइले 16 रन जोड्नु भएको छ। नेपालका कारण केसीले 3 विकेट लिनु भएको छ भने सुमपाल कामी र सन्दीप लामी छानेले समान 2 तथा साहब आलम कुशल मल्ल र दिपेन्द्र सहित एरीले 1-1 विकेट लिनु भएको छ। जीतसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्नेछन्।
हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767645249 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली।
10: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।
12: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
13: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
14: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
15: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 540 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 540 40 892 र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा कार्यक्रम टपक टिपकमा कार्यक्रम प्रस्तुत श्रीराज महत्व प्रस्तुत भइसकेको छ तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो कार्यक्रम लिएर आइसकेको छु तपाईँसँग रमाइलो गरिन्छ आउन सक्नुहुन्छ नम्बर 048 40 00 26 रहेको छ 048 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ है कार्यक्रम टपअप दिपअप हामी हप्ताका छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछ आउन सक्नुहुन्छ कुराकानी गर्छौँ रमाइला रमाइला मिठा मिठा कुराकानी हुनेछन् साथमा रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु प्राविधिक पाटोमा रहेर साथी त हुनुहुन्छ यति बेला सम्झना खड्कीले साथमा तपाईँ त हुँदै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भन्ने आशा छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.8 MHz तामाको एफएम 95.2 MHz अनि अनलाइनका थुप्रैपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछ आउन सक्नुहुन्छ कुराकानी गर्छौँ रमाइला रमाइला मिठा मिठा कुराकानी हुनेछन् साथमा रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ

होला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु होइन। तपाईँहरूले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् सर्टन सिटमा पनि भन्न चाहन्छु भने यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा एकदम मिठो गीत छ कम्मर रे भाँचेर आस्था राउतको सुमधुर आवाजमा गीत तपाईँको माझमा राख्छौँ। त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुलाई फोनमा मेसेज गर्दै गर्नुलाई त

यो गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आवाजमा म श्री राजमा छु, साथमा हुनुहुन्छ यति बेला मलाई प्राविधिक पाटोमा रहेर साथ दिँदै हुनुहुन्छ सम्झनाजीले, साथमा तपाईँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट भन्ने आशा हामीले लिएका छौ पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ, नम्बर 0848 40 26 यो पललाई विशेष बनाउनु पर्छ। गर्मी महसुस यति बेला गरिरहेका छौ रामेछापतिर, होइन हामी भएतिर रामेछाप बजारतिर गर्मी छ, यस्तो गर्मी छ, यस्तो गर्मी छ कि खै काम यसरी लागेको छ भन्न सकिन्न। कतै पानी परिरहेको छ होला, कतै हावाहुरी चलिरहेको छ होला, मौसमले के गर्यो, मौसमले पनि कस्तो गर्यो गर्यो, गर्मी भएर झन् बेसरी गर्मी बढ्छ यसपाल, यो वर्ष मनसुन कम छ भनेर मौसमविदहरूले भनिरहेका छन्। यस्तो भइसकेपछि के होला त देशको स्थिति, त्यसपछि विश्वको स्थिति के होला, मान्छेको स्थिति के होला, जनावरको स्थिति के होला, होइन यो सब क्लाइमेट चेन्जले गर्दा हो। त्यही भएर हामीले के भन्नु है, यो संरक्षण गर्नुपर्छ, रुख बिरुवाहरू रोप्नुपर्छ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, हजुर नमस्कार।

0: नमस्ते नमस्कार अनि स्वागत छ देवजी, के छ खबर?
1: खबर एकदम ठिक छ भन्नुपर्छ है। अनि खाना खाएर दाइहरूको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ। एकदम गर्मी बढिरहेको छ, घाम चर्को लागिरहेको छ भन्नुपर्छ है त। अनि दाइहरू के छ सुनाउनु, धेरै समय पछि आउनुभयो।
0: ठिक छ, राम्रो छ, मैले छ मेरो पनि बाल दिन सकाश छ। अब रानी छपको त कुरा गरिहालेँ मैले, तापनि जकाश छ, रमाइलो कमाइलो छ, यस्तै छ। खानपिन भइसक्यो भनेपछि रेडियो सुनिरहनुहुन्छ?
1: हजुर, एकदमै सुनिरहेको छु भन्नुपर्छ है।
0: मौसम च्यालेन्ज गर्मी गरिएर गर्मी भइराखेको छ।
1: हजुर हजुर, एकदम बस्नै नसकिने भइसक्यो। अब के गर्नु, पानी पर्नु छोडिहाल्यो है दाइ हजुर।
0: के गर्नु, यस्तै छ खै। पानी मौसम मनसुन कहिले भित्रिने थाहा छैन, पानी कहिले पर्छ पनि थाहा छैन। यसो कहिले काहीँ हावाहुरी चल्यो जस्तो गर्छ, त्यो पनि थाहा छैन। यस्तो पानी पर्छ कि भनेर यसो आश गरेँ आकाशतिर हेरेर, छिटफुट एउटा दुइटा थपा परिसकेपछि फेरि रोकिन्छ। के भन्नु खै, मौसमलाई के पुगेन, के चित्त बुझेन होइन। इन्द्रदेवलाई किन यस्तो गरिराख्नु भएको छ, बहुत बहुत गर्मी भइराखेको छ, हामीलाई पनि त्यस्तो लागिरहेको छ। के छ अनि, के भयो, के गर्दै हुनुहुन्छ?
1: के गर्नु र दाइ हजुर, केही गर्न सकिएको छ। म बसिने हो, खाने हो होइन। अब काम गर्न त्यति सक्दिनँ खासै, शरीरले पनि अलि है के भनौँ अब है अब कमजोर, पहिल्यैदेखि रोगी कमजोरी भइयो भन्नुपर्छ। खासै त्यस्तो कतै पनि जान्नु सकिरहेको छैन, घरमै बस्ने खाने यस्तै हो भन्नुपर्छ है त दाइ हजुर।
0: एउटा कुरा म के भन्न चाहन्छु भने, रोग अथवा जे भए पनि होइन, जस्तो भए पनि, बिरामी जस्तो सुकै भए पनि, आफूले आफूलाई कमजोर ठान्नुहुन्न भन्ने चाहिँ यति चाहिँ याद गर्नुहोस् है। यो कुराहरू तपाईँले तपाईँकै आफ्नो मन मार्नु भयो भने तपाईँ स्वत होइन मृत्युले जस्तो हुन्छ, अथवा लागेको रोग पनि सानो रोग पनि ठुलो ठुलो ठुलो बन्दै जान्छ। सो यी कुरालाई चाहिँ ध्यान दिनुहोस्। म फिट छु, फाइन छु, होइन जे पनि गर्न सक्छु, केही छुन्न केही हुन्न भन्ने सोचै लिनु पर्दो रहेछ। त्यो भइसकेपछि अटोमेटिक होइन शरीरमा इनर्जी पैदा हुन्छ, अनि साथसाथै यो खुसी हर्मोनले गर्दाखेरि पनि, यो खुसीहरू सम्झिँदा आउँदा पनि, यस्तै पनि दुःखका पीड़ाहरू भुलिसकेपछि आधाउधी रोगहरू निको हुन्छ भनिन्छ। डाक्टरहरूले पनि त्यही भन्छन्, मैले पनि त्यस्तै त्यस्तै भन्छु होइन। सो यो कुरा चाहिँ ख्याल गर्न चाहे
1: त्यही सोचेर त्यसै दाई हजुरले भन्ने भएको जस्तै कुराहरू लिएर त्यसरी नै हिँड्ने गरेको छु यताउता होइन। अब हल्का अनि घरेकी कामहरू हल्का गर्ने अब यस्तै हो भन्नुपर्छ है त।
0: ठिक छ, ख्याल गर्नुहोस्, स्वास्थ्य ख्याल गर्नुहोस्, डाक्टरहरूलाई देखाउनुहोस्, त्यसपछि आफू पनि स्ट्रङ हुनुपर्छ, आफ्नो मनलाई डरा। कहिले काहीँ हामी यस्तो गर्छौँ देवजी, याद गर्नुभएको छ कि छैन, हामी कुनै परिस्थिति यस्तो परिस्थिति आउँछ कि जहाँ खुट्टामा ठेस लागेर रगत बगिरहेको अवस्थामा पनि हामीलाई थाहा हुन्न होइन, हाम्रो शरीरले त्यो थाहा नै पाउँदैन, रगत बगिरहेको हुन्छ। जब हामीले देखेपछि मात्र अब्बुई भनिसकेपछि मात्र शरीरले त्यसपछि रियाक्सन गर्छ र प्रतिक्रिया दिन्छ, त्यसपछि हो दुख्न थाल्छ, त्यसपछि विभिन्न चिजहरू हुन्छ होइन, के गर्ने कसो गर्ने भनेर मन झन् धड्किन्छ, दिमागले झन् होइन मस्तिष्कले के सोच्छ, त्यसपछि झन् बेसरे दुख्न थाल्छ, पीडा बेसरे हुन्छ। जबसम्म हामीले महसुस गर्दैनौ होइन, त्यो सोच्दैनौ, त्यसपछि चाहिँ अलिकति केही न केही राहत जस्तो हुँदो रहेछ। जस अब यस्तै हो भन्ने त, अब जस पीडा जसलाई छ उसलाई थाहा हुन्छ भन्न सजिलो त त्यति छैन, तर त्यो महसुस चाहिँ गर्नुहोला पनि भन्न चाहन्छु। अन्यलाई पनि यो आग्रह छ, साथसाथै म आफैले पनि होइन यो केही महसुस गरेर भनेको है मैले पनि। ओके ठिक छ, खुसी लाग्यो। एउटा मिठो गीत राख्छौँ, ड्रिम प्रधानको गीत रहेको छ, यो गीत राख्छौँ, साथीको आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष गरी धेरै समयपछि दाई हजुरसँग बोल्नु पाइरहेको छु, विशेष त दाई हजुर त्यही लागि बस्यो प्राविधिकमा रहनुहुने दिदी सम्झना खर्कीको लागि, ललिता दिदीको लागि लगायत हजुरको रेडियो होल परिवारको लागि नि भन्न चाहन्छु र अनि बहिनीहरू सुन्दै होला तामाङको लागि अनि पाखाङगलमा बहिनीको लागि पनि भन्न चाहन्छु साथी ध्रुव पाण्डेको लागि निर्मला पौडेलको लागि अनि जति पनि बहिनीहरू आफ्नो परिचित हुनुहुन्छ सबै सबैको लागि
0: हस्त धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे नम्बर 3940 40926 माध्यमबाट आउन सक्नुहुन्छ कहिले काहीँ सोचिन्छ कि कुराहरू गरिन्छ साथै अब भोगिन्छ पनि कोही कुराहरू भोगेर पनि हुन्छन् कोही कुरा देखेर पनि गर्न मन लाग्छ मैले अघि पनि भने हाम्रो शरीर यस्तो चिज हो जबसम्म हामीले थाहा पाउँदैनौँ होइन तर घाउ भइसकेको छ ठूलो चोट गइ अथवा रगत बगिरहेको छ कुनै ठाउँबाट शरीर तर हामीले जिउले आँखाले देखेको छैन हामीलाई थाहा छैन भने त्यो खासै वास्ता हुन्न होइन दुख्दा पनि दुख्दैन केही पनि हुन्न तर जब हाम्रो शरीरले महसुस गर्छ आँखाले देख्छ मस्तिष्कले विभिन्न चिजहरू सोच्छ त्यसपछि अत्याधिक पीडा हुन्छ होइन रियाक्सन मनले मस्तिष्कले अत्याधिक छिटो तीव्र रूपमा गर्छ सो त्यसले गर्दाखेरि पनि झन् बेसरी सोच्ने झन् झन् झन् झन् हुन्छ सो त्योभन्दा पनि कम सोच्नुहोस् पनि भन्न चाहे खुसी बनाउने कोसिस गर्नुहोस् पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ सञ्जनाजीले कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार म हाँसेपछि रुन मन लाग्छ क्या विडम्बना लाग्छ मलाई पनि यो कुरा सुन्दा अचम्म लाग्छ बडा तजब लागेर आउँछ के भन्नु म हाँस्दाखेरि तपाईँलाई रुन मन लाग्छ खै धेरै नै मलाई वास्ता गर्न छोडिसकेपछि बिच बाटोमा यत्र तत्र छाडिसकेपछि म कहाँ जाउँ के गरौँ भएर भौतारिँदै खै कता गए गयो थाहा भएन त्यसपछि मलाई समातेर फेरि यता ल्याउने काम गर्दै गर्दै हुनुहुन्छ गर्नुभयो तपाईँहरूको मायाले तपाईँको मायाले बिस्तारै बिस्तारै तान्दै तान्दै फेरि आयो भनौँ न त्यस्तो भइराखेको छ के गर्नु जिन्दगी यस्तो रहेछ हाम्रो रिया होइन हाम्रो रिया ठिक छ के भन्दाखेरि होइन अब के भन्नु शब्द शब्द अठ्याउन लाग्नुभयो कहिले भन्नुहुन्छ तपाईँको हाँसोमा पीडा हुन्छ भन्नुहुन्छ म हाँसु कि रु मलाई थाहा भएन अब हाम्रो भन्नुहुन्छ मतलब हामी सबैको रिया होइन यति राम्रो हाँसो हुनुहुन्छ यति राम्रो हाँस्नुहुन्छ एकछिन तपाईँ राम्रै हुनुहुन्छ मान्छे पनि राम्रै हाँसो पनि राम्रो नाम त अझ राम्रो छ होइन जो मान्छे पनि निभाइराखेको हुन सक्छ ऊ मनमनै हाँस्न सक्छ तपाईँको हाँसो सुनेर एकताल खेत्र गरेर हाँस्नुहुन्छ हाँस्नु तपाईँ हजुर
2: तपाईँले ल है नामदेखि लिएर के बारे हाँसो हाँसोदेखि लिएर मान्छे राम्रो भन्नुभयो सबैभन्दा धेरै राम्रो चाहिँ के भन्नु त हाँसो मान्छे नाम
0: सबै सबै राम्रो छ मलाई एउटा कुरा यो राम्रो छ भनेर ठ्याक्क पाराले भन्न आएको भए त म अब के भनौँ र त्यतातिर जान्नु भयो अरे भन्नु मन थियो त्यतातिर गएन भयो खानपिन भयो मेरो पनि भइसक्यो रेडियो सुन्दै हुनुहुन्छ कता हावा चल्दैछ कतातिर हुनुहुन्छ
2: आँगनमा बसिरहेको छु कस्तो शीतल आएको कि आज हिजो रातभरि पानी परेर है
0: कस्तो मनै शीतल हुने कुरा सुनाउनु भयो भने यता घाम छ बेसरी पानी पर्ला पर्ला पर्ला जस्तो गरेर एक दुई थपा छिट्याएपछि हावाहरू चलेपछि पानी पर्दैन यस्तो भइराखेको छ यस्तो अवस्था छ रामेछापमा भनेपछि त्यहाँ यसरी हावा चल्नु पानी पर्नु भनेको त कति राम्रो कुरा हो है
2: हिजो रातभरि पानी पर्यो बिहानसम्म पानी परिरहेको थियो घाम लागेको थियो अलि अलि मन्द मन्द लागेको थियो त्यहाँबाट फेरि अहिले पनि पानी पर्ला पर्ला आधी घाम आधी पानी के अरे औला जस्तो भइरहेछ है एकदम राम्रो मौसम भइरहेछ यस्तो चिसो हावा खाँदा ओहो स्वर्ग
0: ठिक छ राम्रो महसुस गर्नु पर्यो तपाईँले यति भन्नुभयो त्यो पछाडि सर सर गरेको हावाले होला मलाई पनि कस्तो चिसो अलि महसुस हुन्छ जस्तो लागिरहेछ सोच्दैछु ठिक छ धेरै पछि आउनुभयो के गरिदिनुहुन्छ आजकल जिन्दगी कसरी बित्दैछ
2: दाई म धेरै दिन पछि आएको होइन म त दिन के आएको आएको छु तपाईँ पो हराउनु त रिस उठ्ने
0: आमा हुँदाखेरि आउनुभयो नि जस्तै जब म हराउन थालेँ त्यसपछि तपाईँ आउनुभयो
2: यस्तो हो नि त दाई अब दाई हराएपछि बहिनी आउने बहिनी हराएपछि दाई हराउने होला नि त
0: त्यस्तो हुनु भएन नि त माया भइसकेपछि दुवै नहराउने हुनु पर्यो आउने सबै आउने हुनु पर्यो होइन
2: त्यही भएर दाई आज आउनु भएको छ म पनि आएको छु त भयो त
0: माया बराबरी भयो आएको त म हिजो अस्ति नै राखेको छ त नन स्टप कार्यक्रम बजिराखेको छ प्रसारण दस बजेको 11 बजेको कार्यक्रम सुनेर तपाईँ मलाई भन्नुहुन्छ हामी यहाँ राति 10 बजेको कार्यक्रम होइन अन्य कार्यक्रमहरू चलाइरहेका छौँ समाचारहरू गइराखेको छ मेरो आवाज प्रसारण भइराखेको छ अब मेरो मन दुख्छ किनकि कार्यक्रम आइराखेको छ आउँदा आउँदै पनि गीत मात्र बज्छ भन्न थाल्नुभयो गीत बजेको बेलामै ठ्याक्क सुन्नुभयो होला के भनौँ रियाजी अब भयो साथीभाइ आफन्तलाई सम्झिनु एउटा मिठो गीत राख्छौ एड्रिन प्रधानको आवाजमा रहेको छ नभन मेरो माया लाग्छ होइन यस्तो भनेर यस्तो यस्तो रहेको छ हामी राख्छौ साथीभाइ आफन्तलाई सम्झिदिइहाल्नुहोस् के गर्नु माया यो कम भयो कि यो हेलचक्रै पाराको माया भयो म प्रति त्यो भएर मलाई कस्तो आँसु आउला आउला जस्तो भयो यसै त मायामा विश्वास नगर्ने मान्छे म प्योर मान्छे होइन प्योर माया खोज्ने मान्छे मलाई यता त्यही कहाँ आज हाँस्यो भोलि त्यो ऊ यस्तो उस्तो चाहिँदैन त्यो बरु नभए नहोस् भन्ने खालको मन अलिक कमल खालको मान्छे हुन्न भन्ने खालको मान्छे होइन देखावटी यस्तो माया चाहिँ हुन्न है हुन्न भन्ने मान्छे भाग्ने मान्छे अनि तपाईँहरू यसो भन्नुहुन्छ आएको थियो खै गीत बजिराखेको रहेछ भनेर एकैछिनमा सुनेर 2 मिनटमा यसो रेडियो ट्युन गर्यो मेरो आवाज आएको रहेनछ पक्का त्यो आएन गीत बजिरहेछ सुत्छु म भने सुत्थे यस्तो तालले त हेल्छ ड्राइभर आजकलको माया यही हो नबोलुन् जेलसम्म माया छैन होला गर्दैन किन बोलेन किन सम्झेन यस्तो उस्तो भनेर बस्यो जब बोलेपछि एकैछिनमा फुर्काएर त्यही हो यस्तै हो मेरो माया थाहा छैन तपाईँलाई कति धेरै माया गर्छु यस्तो उस्तो भनेर एक्कासीमा माथि हाइटमा पुर्याउने हुन्छ माया भन्छन् यस्तो ठिक छ रियाजी एउटा गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: कार्यक्रम सञ्चालन गर्नुहुन्छ धेरै दिन पछि त आएको त म अब भन्दिनँ सधैँ आइराख्ने दाई हजुरलाई भन्न चाहन्छु टेक्निसियनमा को हुनुहुन्छ दिदी हुनुहुन्छ होला सायद दिदी ल के रे सम्झना दिदी हुनुहुन्छ दिदीलाई पनि भन्न चाहन्छु दिदी ललिता आयुलाई पनि भन्न चाहन्छु मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्नुहुन्छु दाई देवमाती दाई ध्रुव पाण्डे दाई वासुदेव मगरलाई पनि सम्झना छ भन्न चाहन्छु साथी रामेश्वर खाँडा देवीको साथी आशिष विशेष सम्झना छ साथी भन्न चाहन्छु अन्जु श्रेष्ठ दिदी धनु बस्नेत दिदी सिगृती बस्नेत दिदी सर सतीश सुनवारको लागि पनि भन्न चाहन्छु बुनुहरू हुनुहुन्छ शर्मिला रम्तेल शर्मिला आयो सङ्गीता रम्त लागि पनि भन्न चाहन्छु जतिले पनि मलाई सुन्दरले हिर्दिङ गरिआयो कि भनेर चिन्नुहुन्छ सुन्नुहुन्न माया गर्ने भिना गर्ने सम्पूर्णलाई अब बस्ने बेच्नेहरू मारि इन्जोय गर्नु होला भन्दै भने फेरि पनि मलाई समय आउने पछि गर्नु सिकिँदैन
0: विशेष रूपमा धन्यवाद दिन चाहन्छु. धेरै कुराकानी भयो, अलि लामो अलि बेसी कुराकानी भयो, माया प्रेमका हर किसिमका कुराकानी भयो. होइन अहिलेको परिस्थिति समय अनुसार म चाहिँ अलिकति होइन जे हो वास्तविक भनिहाल्छु, अनि साथसाथै माया पनि त्यस्तै त्यस्तै खालको छ, सो त्यो भएर पनि भन्न मन लागिहाल्छ, अलिक विश्वास लाग्दैन मलाई होइन माया प्रेम आज छ भोलि छैन जस्तो गरेर हेलचेप्राई पाराले होइन कोहीको माया कोहीको मन छ उसको माया उसको पनि मन छ भन्ने खालको हेतुले माया गर्ने अथवा कुराकानी गर्ने हुन्न. यहाँ ठिक छ हाँसखेल गरौँ, माया बस्यो भने बस्यो, बसेन भने ठिकै छ, उसले गर्यो भने ठिक छ भन्ने तथा कहिलेकाहीँ यस्तो हुन्छ एकतर्फी माया पनि हुनसक्छ, एकहोरो माया पनि हुनसक्छ सानो एउटा वचनले गर्दाखेरि पनि होइन कुराहरू बिग्रिन सक्छ, सायद उसले भन्न नसकिरहेको पनि हुनसक्छ, विभिन्न कुराहरू रहेका छन् क्या. यति बेला कहीँ हुनुहुन्छ, कहाँ भनेको हुनुहुन्छ? हजुर नमस्कार. नमस्ते नमस्कार हजुर, स्वागत छ कार्यक्रममा. कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: चिसाबानीबाट मनिषा छामी.
0: मनिषा छामी सानो स्वरले बोल्दै हुनुहुन्छ त, छेउछाउमा कोही हुनुहुन्छ कि क्या हो?
3: नै मेरो आवाज चाहिँ सानो आएको होला, ठुलै स्वरले बोलिरहेको छु.
0: त्यसो भने खुल्नुहोस्, बोल्नुहोस्, थर्काउनुहोस् त्यो घर, त्यो कोठा थर्काउनुहोस्, आवाज ठुलो पार्नुहोस्, त्यसपछि खुलस्त पाराले बोल्नुहोस्. मनिषाजी के छ खबर?
3: एकदम ठिक छ, राम्रो छ, रमाइलो छ. हजुरको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. खाना खानुभयो?
3: मेरो भइसक्यो हजुरको.
0: मेरो पनि भइसक्यो. रेडियो सुन्दै हुनुहुन्छ?
3: हजुर सुनिरहेको
0: छु. के गर्नुहुन्छ अन्य समयमा?
3: यो समयमा खासै केही गर्दिन, बसी बसाइ नै भन्नुहोस् त.
0: अरू समयमा?
3: अरू अरू बेला पढाइतिर.
0: पढाइतिर? पढाइ अहिले बिदा छ?
3: हजुर.
0: ठिक छ, रमाइलो छ, बहुत बहुत अच्छा छ. ठिक छ, मौसम कस्तो छ?
3: मौसम भन्नु पर्दाखेरि चर्को चर्को घाम आइरहेको छ, गर्मी बढिरहेको छ भन्नुपर्छ है.
0: त्यता पनि त्यस्तै छ?
3: हजुर हजुर.
0: यो भएन है गाँठे, यस्तो तालले भएन, यो सबैतिर यो गर्मी हुनु भएन के. हाम्रोतिर गर्मी अब ठिक छ, हो माने मैले गर्मी भइराखेको छ, हामीलाई पसिना आइराखेको छ, कस्तो कस्तो भइराखेको छ, ठिकै छ, पङ्खा चलाउनु परेको छ, यस्तै हो. तर तपाईँकोतिर चाहिँ त्यस्तो नहोस् भनेको थियो, त्यता पनि गर्मी छ?
3: हजुर एकदम गर्मी छ.
0: त्यस्तो यो ठाउँ फरक भएर हो कि मौसम फरक हुन्छ कि के भएको है, यस्तो पनि अचम्म लाग्दैन तपाईँलाई? यही रामे छापमा पानी पर्छ, यहाँ तल्लो बजारमा माथिल्लो बजारमा पानी पर्दैन, के भएको होला, यो के गरेको होला, कसरी गरेको होला, के हुन सक्छ यसमा भन्ने तपाईँ गहिरो सोचमा हुनुहुन्न? सोच्नुहोस् तपाईँ के थाहा, साइन्टिस्ट बन्न सक्नुहुन्छ, केही आविष्कार गर्न सक्नुहुन्छ होइन, धेरै दिमाग लाउनु हो भने के थाहा भोलि पर्सि. ओहो मनिषा छ हामी साइन्टिस्ट, उहाँले पत्ता लगाउनु भएको यो कुरा हो भनेर हामीले पनि भन्न सक्छौ. ठिक छ, बढ्दै कुरा गरे जस्तो लाग्यो. एउटा मिठो गीत राख्छु साथीभाइ, आफन्तलाई सम्झिदिनुहोस् न.
3: हुन्छ, स्पेसल हजुरको लागि, टेन्सन मित्रको लागि, अहिले सुन्दै हुनुहुन्छ मामुको लागि, साथीहरू भन्नुभयो दान दाफिन दिनको लागि, शर्मिलाको लागि भन्छु, र रिता लागि, रिता ममता सपना ताराको लागि भन्दै त्यति जति
0: हस्तो. धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मनिषा हुनुहुन्थ्यो, अझै एकजना साथीसँग कुराकानी गरिहाल्छु. गीत राख्न मन थियो तर खै बोलाइमा बोल्नै मन लाग्यो, धेरै पछि तपाईँको माझमा आएर पनि हो कि. यति बेला कोही हुनुहुन्छ है भन्नुहुन्छ सम्झना चाहिँ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
4: हेलो दादा, नमस्ते. नमस्कार.
0: नमस्ते नमस्कार, शुभ नाम?
4: म यता चनखुबाट सबिना मगर.
0: चनखुबाट
4: सबिना मगर.
0: सबिना मगर
4: हजुर.
0: हाल खबर हिले?
4: ठिकानाले.
0: यति हो मैले जानेको भाषा. के गर्नु, ठिक छ, खाना खानुभयो?
4: मेरो भयो, दादा हजुरको भयो त
0: भइसक्यो. के गर्दै हुनुहुन्छ तपाईँ?
4: बुझेर गोठालो गर्दैछु।
0: गोठालो गर्दै हुनुहुन्छ, घाम जस्तरी चर्को लागेको होला।
4: पानी पर्न लागेको जस्तो छ, घाम पनि लाग्छ बेलामा।
0: त्यो त बहुत राम्रो रहेछ, अति राम्रो रहेछ है। पानी पर्न लागेको छ त्यता।
4: हजुर,
0: यता भत भत भत भत भत बोलेर के गर्नु र खै घाम लागेर यस्तो अघिसम्म म बाहिर बिहान उठ्दासम्म गोरो मान्छे थियो, अहिले कालो बनाइदियो। सबिना सबिना ए सबिना, हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सबिना जी हुनुहुन्थ्यो, सायद नेटवर्कमा केही समस्या भयो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अचम्म होइन त, तपाईँ सोच्नुहोस् त, सोच्नुहोस् है, यहाँ रामेछापको तल्लो बजारमा पानी पर्छ, ठिक्क अलिकति मास्तेर गइसकेपछि पानी पर्दैन, अनि यसो हेऱ्यो तर्केर भिजेर गइएको मान्छे मास्तेर पानी परेको हुन्न, भिजेकै हुन्न, के कारणले हो त भन्ने सोचिँदैन त। कहिलेकाहीँ यस्तो लाग्छ रामेछापमा जाडो छ भनेर, एकदम गर्मी भयो भनेर, के अरे जाडो भयो भनेर बेसपुर लुगा लगाएर मन्थलीतिर झरिन्छ, मन्थलीमा उत्पात, गर्मी के गरौँ कसो गरौँ, त्यो कपडा कहाँ फालौँ जस्तो हुन्छ। के भएको त, यहीँको यहीँ यही तल यही मास्तेर छ, यस्तो फरक हुन्छ है, गाह्रो छ मौसममा पनि। खै के भएको, कसले यसो गर्यो, के कारणले हो, पत्ता लगाउनुहोस् है, के कारणले हुनसक्छ, कसरी हुनसक्छ, तपाईँले पत्ता लगाउनु भयो भने तपाईँ पक्का वैज्ञानिक हो। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
5: नमस्कार,
0: नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा। ठिक छ, राम्रो छ, रमाइलो छ कान्जाजी। खै अघि नै हो मैले पनि। अनि अब खै यो पनि यति दुईटा शब्द मात्र आउने, अब के गर्नु, मगरको पनि एउटा दुईटा शब्द आउँछ, तामाङको पनि एउटा दुईटा शब्द आउँछ, पुरै शब्द चाहिँ कसरी जान्ने होला हौ मैले। खै कहिले बिस्तारी भने,
5: तपाईँले तामाङ भाषा नजान्नु भए र शेर्पा भाषा नजानेर एउटै भयो क्या।
0: तपाईँलाई पनि शेर्पा भाषा आउँदैन
5: क्या?
0: यस्तै अब कहिलेकाहीँ नजानेकै राम्रो हुन्छ, धेरै सबै जान्यो भने फेरि के भनेको बुझिहालिन्छ, बुझेपछि अनि गाह्रो पर्छ फलानु
5: नै नबुझेपछि गाह्रो हुने रहेछ कि के भन्नु भयो होला भनेर खुल्दुली।
0: होइन, नबुझेपछि झन् ढुक्क हुनुहोस्, उहाँले कसैले नराम्रो भनेको रहेछ भने पनि तपाईँ ठिक छ, त्यो हाँसेर होइन खुसी भइदिएपछि उहाँ के होइन, कहिले काहीँ रिसाले गाली गरेर पनि के भनेको हुनसक्छ, त्यो भनिसकेपछि आफूलाई थाहा हुन्न त, के थाहा, ठिक हो ठिक हो भने बस्यो, फेरि बुझ्यो भने त होइन, त्यस्तै अब बुझेर केही बुझेर भन्यो भने त फर्कायो भने त झन् झगडा हुन्छ नि त्यहाँ, हुन त ठ्याक्का ठुक्का चल्नु पर्छ हल्का फुल्का भन्छन्। ठिक छ, के छ, गर्मी कतिको छ, मौसम कस्तो छ, खानपिन भयो कि नै, के गर्दै हुनुहुन्छ, कतातिर हुनुहुन्छ? त्यता पनि घाम लागेको छ, बेसरी काली बनाउला है, काली बनाउला,
5: हामी त काली बनाए नि, अब हेर्नु परेको छैन तपाईँ कालो होला
0: है। म त खै अघि बिहान सुतेर उठ्दासम्म गोरै जस्तो लाग्थ्यो, मुख धुन्जेल धुन जानुन्जेलसम्म, धोएर आउँदाखेरि यो घाम बेसरी चर्को लागि, एकछिन ल बसौँ न त घाममा भनेको, त्यसपछि एकछिन ऐना हेरेको कालो भइसकेछ।
5: त्यसो भए ब्युटी पार्लर जानु नि
0: दाइ। खै ब्युटी पार्लर पनि मलाई जान त मन थियो तर सँगै एउटी लिएर जान मन छ, एक्लै मात्र कसरी जानु, मलाई लाज लाग्छ फेरि।
5: ब्युटी पार्लरमा बडा भाउजूलाई चाहिँ नलाउन के अरे नलानु है, त्यो बेकारमा एक दिन मेकअप गरेर केही हुँदैन कि, म त मेकअप नगर्ने मान्छे त्यस्तै लाग्छ मलाई त।
0: ठिक, राम्रो काम खर्च गरेर ताइनातीको लालु लिपस्टिक होइन त्यसमा खर्च गरेर कति खर्च हुन्छ तपाईँले याद गर्नुभएको छ? लाले लिपस्टिक नङ पालिसमा नेपालमा नेपालबाट पैसा यति बाहिरिएको छ कि के गर्नु?
5: मेरो नि गएको थियो के अरे बिहे हुँदाखेरि 6-7 हजार।
0: छ सात हजार त केही पनि
5: सामान मात्र किन्न त्यति गएको थियो नि
0: ए किन्न पो होइन यो खर्च किन मेकअप गर्नु पर्यो भनेको तपाईँ फेरि त्यो दिन सकिएपछि त वास्तविक रूपमा आइहाल्नुहुन्छ नि तपाईँले।
5: त्यो त हो कि तै पनि सबैले हेर्नुहुन्छ नि त त्यो दिन त, त्यही भएर नि कति मान्छे हुन्छ त्यही भएर
0: हुन त हो है। आका जन्तीहरूले पनि अब्बा बेहुली त अति राम्रै अति राम्रो क्या राम्रै हो। अनि जब घरमा आइसकेपछि अनि लालि लिपस्टिक पाउडर सबै धोइसकेपछि ए यस्तो पो ठिक छ
5: भगवान्, एक दिन लाउँदैमा त्यति साह्रै राम्रै त्यति साह्रै काली हुँदैन है दाइ, तपाईँ त्यति नभन्नु त एक दिन लाउँदैमा ठिकै हुन्छ क्या।
0: कहाँ भनेको, अस्ति हजुर आमा भित्र पस्नु भएको थियो, बाहिर आउँदा भर्खर कि आमा बनेर निक्लिनु भयो, अचम्म होइन त ब्युटी पार्लर भन्ने चिज। जे भाइ घरमै बोलाउनु भएछ नि त, सामान सामान किनेर मेकअप गर्नु भएछ नि त, त्यो दिन त तपाईँ पनि भर्खर कि चुनबुनी होइन, मतलब भन्न खोजेको एकदम त्यो भनौँ न त्यो पुतली जस्तो भर्खर कि अहिले उडिहालौँ उडिहालौँ उडिहालौँ जस्तै हुनुभएको थियो होला त्यो दिन त। म त मलाई त्यो मनै पर्दैन फेरि, त्यो के भनौँ र नक्कली भइसकेपछि मलाई फ्याट्टै भन्न मन लाग्छ, कति नक्कल गरेको या लाली लिपस्टिक पाउडर धसेर भनेको नचाहिने चिज पछि मुख धोएपछि त वास्तव
5: धसिएन भनेर त्यो केटी त कस्तो उहिलेको भन्दा नि चर्को भन्नुहुन्छ मलाई, अनि गाह्रो हुँदैन
0: के भयो त उहिलेको भनेको, उहिलेको भने पुरानो ओल्ड इज गोल्ड भन्ने थाहा छ
5: त्यो त हो कि, मलाई अहिले त भन्नुहुन्छ एउटा टिका समेत राखेर हिँड्छ भनेर गाली गर्नुहुन्छ साथी गाउँको मान्छेहरूले समेत, अनि
0: निधारमा टिका चाहिँ हुनुपर्छ क्या दामी सुहाउँछ
5: समेत नलाइकन हिँड्ने मान्छे हो त,
0: खालि निधार भन्दा गर्ल्सहरूलाई टिकामा अलि सानो टिका होइन हुन्छ अब त्यो नजारमा होला मलाई
5: मलाई नि थाहा थियो क्या, पहिला पहिला त्यो मम्मीहरूले खाजा खान कति पैसा दिनुहुन्थ्यो होइन, त्यो 10 रुपियाँको एक बट्टा आउँथ्यो त्यो किनेर कति मैले कति कोही लायो कोही फाल्यो हिँड्यौ त्यस्तो गरेको थियो कि पहिला पहिला पढ्दा।
0: अनि अहिले चाहिँ फेरि खै त त्यो त्यो त्यो चञ्चल त खै त अहिले
5: अहिले त खै कहाँ पुग्यो क्या, पहिला त्यस्तो भाग्यो 6-7 पढ्दा चाहिँ मारी लाउन मन लाग्थ्यो, अहिले त लाग्दैन 9-10 पुगेपछि नलाग्ने रहेछ।
0: त्यही भनेको मैले, त्यही भएर उमेर हो, एउटा उमेरमा यस्तो उमेर हुन्छ कि के गरौँ कसो गरौँ, त्यहाँनेरिबाट अम्किसकेपछि
5: त्यतिखेर चाहिँ कसैसँग बोल्दैन थिएँ, बोल्यो भने मम्मी बुबाहरूसँग स्कुलमा सर मिसहरूसँग मात्र, नत्र बोल्दैन थियो, पहिलाको भन्दै धेरै परिवर्तन भएको नि त म।
0: ठिक छ, मान्छे परिवर्तन हुनुपर्छ, समय अनुसार चल्नुपर्छ, खुसी लाग्यो रमिला चाहिँ कुराकानी लामै भयो जस्तो लाग्यो, 11:55 भइसकेको छ, आज म किन हो किन धेरै कुराकानी गर्न मन थियो तर समय कति चाँडो सकिन्छ थाहा भएन, खुसी लाग्यो हजुर। अन्य बसाइमा हाम्रो कुराकानी हुनेछ, अन्य बसाइमा कुराकानी गरौँला, साथीको आफन्तलाई सम्झिदिनुहोस् न छोटो मिठोमा।
5: पहिला प्रथम दाई तपाईँको लागि प्राविधिक दिदी साथीहरू सम्पूर्णको लागि आफन्तजन सम्पूर्णको लागि भन्दै सकिन्छ ल, नमस्कार।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब चाहिँ हामी टेलिफोनमा कुराकानी गर्दैनौँ, केही म्यासेजहरू छन् म सर्ट एन्ड सुटमा वाचन गर्छु, अनि साथमा सपनाजीले यहाँ एउटा गजल वाचन गरिदिनुहोस् ल भन्नुहुन्छ, प्लिज भन्नुहुन्छ। ए मूर्ख अरे क्या गजबको शासन सुन्न पाए तिम्रो, ए मूर्ख अरे क्या गजबको शासन सुन्न पाए तिम्रो, अरूलाई रुवाएर आफू हाँस्न सक्ने शासन सुन्न पाए तिम्रो, तिम्रो त सानै छुट्टै छ रे त्यो सहरमा मैले सुनेको थिए, तिम्रो त सानै छुट्टै छ रे त्यो सहरमा मैले सुनेको थिए, लोभ देखाउँदै चेलीलाई पशु शरीर बेच्ने शासन सुन्न पाए तिम्रो, लोभ देखाउँदै चेलीलाई पशु शरीर बेच्ने शासन सुन्न पाए तिम्रो, हेर कुनै दिन तिम्रो पनि पालो आउनेछ, आज पो लुकी छिपिन्छौ, हेर कुनै दिन तिम्रो पनि पालो आउनेछ, आज पो लुकी छिपिन्छौ मानव भएर दानव रूपी व्यवहार चेलीमाथि भएको सुन्न पाए तिम्रो, मानव भएर दानव रूपी व्यवहार चेलीमाथि भएको सुन्न पाए तिम्रो। हजुर नमस्ते, नमस्कार सुन्दैछ है, सिन्धुलीबाट सपना तामाङ भन्नुहुन्छ, राम्रो लाग्छ दाई कार्यक्रम भन्नुहुन्छ, समयले साध्यसम्म सुन्ने गर्छु भन्नुहुन्छ। धनु गजमेरले पनि खलडुङ्गाबाट सुन्दैछु भन्नुहुन्छ, सबैमा सञ्चना माया छ भन्नुहुन्छ, कर्णप्रिय केसी संगीत हुनुहुन्छ, भारतको हिमाञ्चलबाट सुन्दैछु भन्नुहुन्छ, घर चाहिँ लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ हो भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ, मिसिङ रेवतले पनि कार्यक्रम सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, क्या दामी कुराकानी भयो है भन्नुहुन्छ। कुराकानी अझै गर्न मन थियो धनुजी, तर समय हेर्नुहोस् न, विशेष रूपमा धन्यवाद। त्यही भएर म्यासेजहरू पनि मैले छोटो मिठोमा वाचन गरेँ, नबिर्सनु होला। स्मृति कुगे नाम्बा हुनुहुन्छ, नाइस मुटु ऋतु देवान भन्नुहुन्छ, सबैमा भन्नुहुन्छ, त्यस्तै गरेर हुनुहुन्छ एक्सन भन्दा पनि मिसिङ रेवतले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला बाबुराम मगर पनि हुनुहुन्छ, ओखलडुङ्गा पोखली गर्दै अझै रियादबाट सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। अमिना सुनार हुनुहुन्छ, दोलखाजुरीबाट सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सत्यकला इसारा हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ। मिस्यु प्यारी राम्री, मिस्यु प्यारी रिमा थामी भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ। पाँच थरी ल्याङ सात घर भइहाल्छ, फिदेन चार डब्लुचोकबाट भन्नुहुन्छ। सौरभ केसीले पनि सुन्दैछ है भन्नुहुन्छ। बागचोर नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई विशेष रूपमा धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा एड्रिन प्रधानको नभन मेरो माया लाग्छ भनेर यो गीत तपाईँको माझमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुत श्रीराज महताजको बसेबाट छुट्टे। हवस् त, नमस्कार।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज। अहिले मध्याह्नको 12 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी। कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता। सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो, तोलाको 3,800 रूपियाँमा कारोबार। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा। र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन 5 दिन बाँकी, व्यवस्थापनको तयारी अन्तिम चरणमा। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिम प्रदेशको 5 जिल्लामा महाधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहु, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, गोरखा, लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मोगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुँदैछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। कञ्चनपुरको शुक्ला फाँटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चूरे विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणको कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष रहेको छ। सम्मेलनमा सहभागी युवाले जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्। मेयर रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदाय र विशेष गरी युवा वर्गको साझा दायित्व भएको बताउनुभयो। वातावरण संरक्षणमा क्रियाशील केशवराज पन्तले जलवायु परिवर्तनको कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिनुभएको थियो। छलफलपछि जारी प्रतिबद्धता पत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरण मैत्री विकास कल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज भाव घटेर सुन तोलाको 3,800 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,90,000 रूपियाँ रहेको थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। 3 दिने भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनुहुने भएको छ। यससँगै हिजो खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै 3 वटा विभिन्न निर्णय पनि भएको छ। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रण भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अछाममा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो, 2 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्।
1: पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना
2: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस द पीपल्स कैंपस काठमांडू पकनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक ठाउँमा।
2: यहाँ TU अंतर्गत का MBS BBA BBM र BBS कार्यक्रम संचालन में छन्।
1: थप जानकारी का लागि फोन नंबर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न, सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अछामको कमल बजार नगरपालिका साथ क्वाललेखमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। गैराती तुर्माखाँद गाउँपालिका 3 26 वर्षीय पुष्प बुढाले चलाएको सेएक्ज 613 नम्बरको जीप दुर्घटना हुँदा कमल बजार नगरपालिका 7 34 वर्षीय कर्ण भाटको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार दुर्घटनामा 2 घाइते भएका छन्। ज्यान गुमाएका भाटका छोरा मीन बहादुर र त्यही ठाउँका 30 वर्षीय बरद्री भाट घाइते भएको र दुवैजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी, अत्याधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दुङ प्रान्त छिन्दाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थान द्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फाङका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञ अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मंचको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। अब खेल खबर। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको जितमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाए। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट भए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले अहिले केही बेरमा हुने हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्नेछ। र विश्वकप फुटबल प्रतियोगिता शुरू हुन अब 5 मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा हुन लागेको यो विश्वकपमा 48 देश सहभागी हुँदैछन्। यो विश्वकप इतिहासकै ठूलो संस्करण पनि हो। छनौट भएका सहभागी देशबाट खेलका लागि आयोजक देशको प्रवेश आज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। अरू आवश्यक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन खेल जून 12 अर्थात AJ29 शुक्रबार बिहान 1:15 आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ। त्यसै दिन बिहान 8 दक्षिण कोरिया र चेक रिपब्लिकले पनि खेल्दैछन्। यी समूह ए का खेल हुन्। 4-4 टोली गरी 12 समूह रहेका छन्। यो विश्वकप 39 दिनसम्म चल्नेछ। कुल 104 खेलहरू 16 शहरमा हुँदैछन्। साबिक विजेता अर्जेन्टिना सहित फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, स्पेन, जर्मनी, पोर्चुगल जस्ता टोली उपाधिका दावेदार मानिएका छन्। फिफा विश्वकप सन् 1930 शुरू भएको हो। 23 संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या 48 पुर्याइएको छ। फाइनल खेल अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी, कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता, सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो तोलाको 3,800 रूपियाँमा कारोबार, समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक समुद्री विपद न्यूनीकरणमा नयाँ आशा र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन पाँच दिन बाँकी व्यवस्थापनको तयारी अन्तिम चरणमा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165, 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाशको

0: नंबर वन बना हे पोषक दाना नंबर वन दम्मा सब भन्ना कम
1: होनी
2: कृषि माँ कांति आयो नचो अब सम सम सम सम
3: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक
5: पेलेट दाना
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
7: सनराइज होटल एन्ड रिसोर्ट गोलन्दर 7 खुर्कोट सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0845410043 98630423422।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले सारे पीडा मान्छ हागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रममा सुने सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको श्रीराज महत। साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा एकदमै मिठा रमाइला चलचित्र गीतहरू हामी कार्यक्रम समय अवधि पनि राख्नेछौ र तपाईँले चाहिँ आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0840 40 0026 फोन गरेर आउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत झम्पारम आफ्नै भइसकेलाई किन अर्को साइन एकदमै मिठो गीत मालती मंगले चलचित्रको गीत रहेको थियो भर्खर नयाँ चलचित्रको गीत रहेको थियो मिठो गीतबाट कार्यक्रम श्री सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाइमा बस्ने गीत मार्फत तपाईँले आफ्ना आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला सौरभ केसीजी हुनुहुन्छ। हेलो सिस, गुड आफ्टरनुन, म बागसर नगरपालिकाको मान्छे आज भारतको गुजरातदेखि चाहिँ प्रोग्राम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोरा र प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण लागि सम्झना सम्बन्धी हुनुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। देवजी आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम आरामै छु भन्नुपर्छ है त। अलिक गर्मी छ त्यही मात्रै हो अलिकति है, अब नत्र सबै ठिक छ भन्नुपर्छ है त।

0: काम त चलैछ भन्नुभएको छ है.
1: ल ठिक छ, अब गर्मी बिस्तारै बिस्तारै होइन बढ्दैछ, ठिकै छ. आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, खाना त भइसक्यो होला है.
0: हजुर खाना भयो, अघि नै 11 बजीतिर भन्नुभएको छ है त.
1: अनि के छ अरू नयाँ नौलो खबर सुनाउनुहोस्.
0: खासै त्यस्तो नयाँ नौलो त केही छैन, सधैँ यस्तै नै हो. घाम चर्को चर्को झन्झन चर्को भइरहेको छ. पानी पर्नलाई अलि आजभोलि एकदम त्यो बिर्सेको जस्तै छ भन्नुभएको छ. बेलुका गाडाङ गुरुङ गर्छ, पानी पर्छ कि भन्यो, पानी पर्न सकिरहेको छैन रहेछ नयाँ नौलो भन्नुपर्दा है त.
1: ठिकै छ, अब यस्तै छ, के गर्ने, पानीको आवश्यकता छ, पर्दैन. पानी परिहाल्यो भने पनि थोरै पानी पर्छ, हावरी चट्याङ होइन यस्तो आउँछ. ठिकै छ, अब यस्तै समस्याको बावजुद हामी अगाडि बढ़िराखेका छौं. आज एकदमै मिठो गीत संगीतहरू कार्यक्रममा राख्छौ. तपाईँले आफ्नो आफन्त साथीसँगलाई सम्झना राख्नुहोस् है त.
0: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, प्राविधिकमा रहने दाईको लागि, अनि त्यसको रेडियो होल युनिटको लागि, बहिनीहरू सम्झनु पर्दाखेरि बहिनी रमिला तामाङको लागि, अनि पासुङ गोलमा तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि, बहिनी निर्मला लामाको लागि, सम्झना प्रधानको लागि, अनि त्यसै गरी कविता मगर, कविता मगरको लागि, बबिता मगरको लागि भन्न चाहन्छु. र अनि त्यसै गरी बहिनीहरू डिआइजीको लागि सुनाउन चाहन्छु भन्छु. र धनु गजमेर लगायत सङ्गीता रम्तेल, अनि त्यसै गरी जेनिसा परिवार, मन्जु परिवार लगायत मलाई देवमाझी भनेर चिनि सम्पूर्ण गोटा सुनारको लागि
1: हस्त नमस्ते. हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो आफन्त जन साथीसँगलाई सम्झना राखेर छिसक्नु भएको छ. फालो तपाईँको, तपाईँले पनि फोन गरेर आउन सक्नुहुनेछ. अर्जुनी अखाजी हुनुहुन्छ दर्शन सेवा हजुर, महिला संघ सभाधरमध्ये विदितामा फोकबाट चाहिँ. अर्जुनी अखा मिस यु अल फ्रेन्ड भन्नुभएको छ. मिलन कायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट सुन्दैछु भन्नुहुन्छ. बुद्ध बज्रचार्यजी हुनुहुन्छ, सम्झना समय श्री राज दोस्त, त्यसै गरी हुनुहुन्छ निशाजी र ललिताजीलाई पनि सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद. र अर्को साथी हुनुहुन्छ, यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, फेरि पनि आउनुहोला. र त्यसै गरी शुक्र राज र साइली निर्दोषी हुनुहुन्छ, हेलो हजुर, साङ्गीतिक अभिवादन, म पाँच तरी ल्याङ सात घर भए, आज फेरि चार डब्लूबाट चाहिँ शुक्रराज र शैली निर्दोष हो. अब बस्ने गीतमा आएर सम्पूर्ण समर्पण गर्नुपर्दा चाहिँ यस प्रकारको सरनाम जीवन सयत्री, कमला र शैली, प्रेमकला आचार्य, टिकेन्द्र साम्भाम्भे, अरूणा साम्भाम्भे, गोपाल भाइ चटपटी, मनिषा शेर्पा, गगन तेरोतमे, सुमिन लिम्बु, सन्चमाया केरूङ, तारा शंकर, विनिता दाहाल, सुवेदी मनमाया, तिवेद सिन्हा, रामकृष्ण, एकलयात्री, भास थरे, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता कताली, मुना खड्का, त्यसै गरी हर्पल रोशनी राई, सरस्वता पोखरेल, राजगले मगर, त्यसै गरी धनुकोजमेर, दिलु एम्फू राई, त्यसै गरी हुनुहुन्छ हरिमाया समला गाई, भूपाल दुलाल, अभागी सृजना, विश्वकर्मा डम्बर तामाङ, योगेनी मेहाङ लिम्बु, भीम कताने, ढकाल धर्मचार राज, त्यसै गरी धन कुमार खाती, फूलमाया सेन्चुरी, त्यसै गरी सुहाङमा लिम्बु हुनुभएको छ लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार.
2: नमस्ते दिदी.
1: नमस्कार हजुर. नमस्कार. जीवनजी बोल्नुभयो?
2: हजुर.
1: मनोजी बोल्नुभयो है?
2: हजुर दिदी.
1: के छ हजुरको खबर, सन्चै हुनुहुन्छ?
2: ठिक छ दिदी, हजुरको के छ?
1: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ. खाना लिनुभयो?
2: भयो दिदीको, भयो दिदी मेरो त, दिदी हजुरको?
1: मेरो पनि भइसकेको छ. अनि के छ अरू खबर सुनाउनुहोस्
2: दिदी. बसी बसाइ नै भन्नुपर्छ है दिदी, पसलतिरै.
1: पसलतिर बसी बसाइ नैमै हुनुहुन्छ है?
2: हजुर दिदी, गर्मी छ.
1: गर्मी त एकदमै छ, के गर्ने है. ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको छु भन्नुहोस् दिदी.
1: ल सुनेर साथ दिनुहोला. के छ कार्यक्रमको लागि सल्लाह सुझाव?
2: लागि ठिकै छ भन्नुपर्छ दिदी, दिदी हजुरको प्रोग्रामहरू सधैँभरि आइरहेको छ र हामीलाई दिदीहरूको माया, के अरे हामीलाई माया गरेर हामीले कार्यक्रमलाई साथ दिन पाऊँ भन्नै भन्नु नै पर्छ भन्नुपर्छ दिदी. कार्यक्रमहरूमा सही सही दिन हरेक दिन नटुटोस् भन्छ दिदी सल्लाह.
1: ठिक छ, अब हजुरले राख्नुभएको इच्छा आकांक्षा हामी पूरा गर्ने प्रयास गर्नेछौ होइन. सधैँभरि हजुरहरूकोमा चाहिँ हामी उपस्थित हुने प्रयास गर्छौ, कहिले चाहिँ अब कहिले होइन समयको बावजुद कहिले चाहिँ के हुन्छ होइन. ल ठिक छ, हामी त्यो बाहेक अहिले जुनसुकै फुर्सदिलो समय हामी तपाईँको माझमा उपस्थित हुनेछौ है त. ल एकदमै मिठो गीत बज्छ अर्को पनि, हजुरले आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् है त.
2: हस् दिदी, फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई भन्नुपर्छ र मेरो 102.1 मेगाहर्ज परिवार मित्रहरू सम्पूर्णलाई भन्दै, मेरो साथीहरू भन्नुपर्दा रोशेष दुर्गा मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुस्मिता मुक्तान, दुर्गा पाण्डी र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु दिदी, नमस्ते।
1: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजनलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला हामी अर्को मिठो गीततर्फ जान्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौं, विश्रामपछि फेरि आउनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
3: नसोधा आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोधा घामलाई छाया नभए के हुन्थ्यो होला, नसोधा मुटुलाई माया नभए के हुन्थ्यो होला।
4: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धा धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: दैनिक ₹197 मा ₹50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी पनि प्रविधि संयोजनमा हुनुहुन्छ। श्री राज महत साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भनेर हुनुहुन्छ भनेर हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार। गुड आफ्टरनुन। हजुर कहाँ देखेको बोल्दै हुनुहुन्छ? मन्जुजीको खबर के छ?
1: मेरो खबर एकदमै ठिकठाक छ। घाम चर्को चर्को लागिरहेछ भन्नुभयो दिदी। हजुर अनि दिदी लगाएर रामेछापतिर हुन्छ?
0: रामेछापतिर पनि त्यस्तै छ होइन, हल्का हल्का गर्मी नै छ, वर्षाले घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि अरू सुनाउनुहोस् के छ खबरहरू?
1: अरू यस्तै ठिकठाक छ दिदी। हजुर साथीको नयाँ नौलो त केही छैन, यस्तै हो।
0: नयाँ नौलो खासै केही छैन, यस्तै हो। कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनिरहँदाखेरि केही भन्न मन लागेको छ?
1: एकदम राम्रो छ, नियमित लिएर आउनु भएको छ, राम्रो छ भन्नुपर्छ दिदी। हजुर
0: ठिकै छ। केही भयो भने यसो हामीलाई सल्लाह सुझाव दिनुहोला। आजको बसाइमा मिठा गीत संगीतहरू राख्छौ। गीत मार्फत तपाईँले आफ्नो आफन्त छ नि साथी सङ्गीलाई सम्झना गर्नुपर्ने हुन्छ है त।
1: हुन्छ। फर्स्ट अफ अल मात्र स्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, दादाको लागि, मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, रामी सबतिर रहेर सुन्दै हुनुहुन्छ होला, प्यारो दादा परिवारको लागि, मामाको लागि, बाबाको लागि, भाइ सुभाषको लागि पनि भन्न चाहन्छु। र साथीहरूको नाम लिनु सरदार सङ्गीताराम तेल दिदी रियाको लागि पनि भन्छु, सपना नेपालीको लागि, माया तामाङको लागि, दुर्गानगर दिदी दर्मिना रमचेलको लागि पनि भन्न चाहन्छु, कलतर्तिर रहेर सुन्दै हुनुहुन्छ होला, प्यारी पनि जयन्ता परिवारको लागि, भाजीहरू सुधाको लागि पनि भन्छु, दिदी गीता परिवारको लागि, भान्जी मनसा अनुसारको लागि भन्छु, मेरो जीवन साथी समीरको लागि भन्छु, एकमा छोरी निशाको लागि, र विशेष त मलाई फोन लगाएर साथ दिने बाबा देवमाजीको लागि भन्दैछु। थ्याङ्क यू बाबा।
0: हवस् त नमस्ते। हुनुहुन्थ्यो मन्जु परियारजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखेर चुरिसक्नु भएको छ। पालो त पाएको शून्य 4040 0024 को माध्यम भएर आउन सक्नुहुनेछ। कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णमा। म यता भारतको इम्फालबाट कर्णप्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुदूर उपत्यकाबाट चाहिँ कार्यक्रम सुन्दैछु, राम्रो लाग्छ भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ सुस्मिता फागुजी हुनुहुन्छ, मिसु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सञ्जु शेर्पा, सञ्जुजी हुनुहुन्छ, दर्शन नमस्कार ब्युटिफुल सिस्टर, के छ खबर सञ्जय हुनुहुन्छ। म सञ्जु शेर्पा ताप्लेजुङबाट चाहिँ साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा चाहिँ मनिषा छेत्री, रोसा भोटिया, प्यारी मान्छे, तिल्चा राई, एमपीबी बस, लिम्बू, देवमान दिवान, कायल अबिर, मानिस सुनवार, रंजित राई, वर्षा फिनासा, तीर्थ राई, सन्देश कुलुङ, लिम्बुनी एक्ली छोरी, छेरिङ जान, जनक रजनी मगर, समीर सगी किराती, मुनाको इतिओबी, विमला गुरूङ, लिम्बुनी साझा, सन्ध्या टोमा शेर्पा, त्यसै गरी धनकुमार खाती, सरोनेम माया पोया, सरगम शर्मिला सापकोटा पासाङदेखि शेर्पा भन्नुभएको छ। त्यसै गरी जानुका चेमजोङ हुनुहुन्छ, जानुका चापा गाई भण्डारीजी अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने र नाम छुटेका सम्पूर्णलाई चाहिँ सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार दर्शन हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? के भन्नुभयो? मन्दिरा मगर भन्नुभयो, के छ मन्दिराजीको खबर?
2: सबै ठिक छ दिदी, फोन पनि लाग्यो घरिघरि, के हो के हो अझ चाहिँ लाग्यो,
0: फोनै लागेन।
2: हजुर।
0: कहिले काहीँ त्यस्तै हुन्छ, धेरै साथीले प्रयास गर्नुभएको थियो होला, कहिले कहिले यो फोनमा पनि होइन हल्का समस्या दिन्छ, यस्तै छ, तर पनि प्रयास गर्नुभयो, प्रयास गर्न छोड्नु भएन, तर फोन लागिसकेको छ, एकदमै खुसी लागेको छ। के गर्नुहुन्छ अन्य बसाइमा आजकल, के गरेर दिनहरू बितिरहेको छ सुनाउनुहोस् न।
2: घाम लगाइरहे दिदी, के भन्नु सरको घाम लगाइरहे दिदी, दिदीसँग बोल्नु त हुन्छ, दिदी आउनु हुँदैन यता, कहिले आउनुहुन्छ दिदी यता आउनु सिलगढीतिर घुम्नु?
0: ल अब कुनै समय आयो भने पक्कै पनि हाम्रो मन्दिराजीको घरसम्म आउनेछौँ है त।
2: सबैजना आउने दिदी?
0: ल सबैजना आउनेछौँ है।
2: हुन्छ दिदी, अनि खाना खानुभयो दिदी?
0: मेरो खाना भइसकेको छ, हजुरको भयो कि बाँकी छ त?
2: अघि नै खाएर घाम चर्केर अहिले बसिरहेको छु, अहिले घाम लागेको छु, पानी पनि जस्तो होला फेरि दिनु
0: ल ठिक छ, अहिले घाम लागिरहेको छ, पानी पर्ला पर्छ कुनै समय भन्नुभएको छ, ठिकै छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है त।
2: के अरे सरकारीको घरमा आएर सबै यहाँ सिलगढीमा त घर गर्नु थाले हातले दिदी के अरे
0: हो है ल ठिक छ, राम्रो हुन्छ, अब पहिलाको घरहरू सबै होइन पत्केका छन्, अब नयाँ घरहरू कस्तो भन्छन् होइन
2: दिदी?
0: हजुर मेरो घर त रामिसाकै हो नि। हो नि त नि आउनुहोस् न, म नआउनु भनेर भन्दिनँ कहिले पनि, हजुरहरू आउनुहोस्, भेट्नुहोस्, बस्नुहोस्, मेरै घरमा बस्नुहोला नि त। ल आउनुहोस् है, आउनुहोस्।
2: दिदी कहिले कहिले यसो बहिनी भनेर सम्झिँदैन के गर्नु गाह्रो छ
0: ल, मैले कसरी सम्झिने होला त, अब धेरै साथीले फोन गर्नुहुन्छ, कसको होइन नम्बर थाहा हुँदैन, त्यही भएर चाहिँ अब हजुरहरूले कार्यक्रम सुन्नुहुन्छ अनि ठ्याक्कै अब रामेछापमा त रेडियो थाहा छँदैछ, यहीँ आउनुहोस्, यहीँ कुराकानी गरौँला अनि बसौँला, अब घुमाउँला होइन समय मिलेसम्म।
2: हो नि त दिदी के गर्नु, सबैजना आउने दिदीहरू सबैजना आउनु
0: ल, पक्कै पनि हजुर पहिला आउनुहोस् अनि त्यसपछि हामी सबैजना जाने प्रयास गर्छौँ है त।
2: होइन हजुरहरू
0: ल ठिक छ, अब कुनै समय मिल्यो भने पक्कै पनि आउनेछौँ है त।
2: हस् दिदी हस्।
0: ल समय पनि कम छ, अन्तिममा भए पनि मन्दिराजीसँग कुराकानी गर्न पायौँ, खुसी लाग्यो, साथी सिंहलाई सम्झना गर्नुहोस्, एकदमै मिठो गीत गर्छ है त।
2: हस् हुन्छ, हजुरको लागि भन्न चाहन्छु दिदीको अनि मेरो घरमा त्यहाँ मम्मी बाबाको लागि, दाईहरूको, सुनिता बहिनी प्यारी अनि भाउजूको लागि सबै गर्नु भन्छु। मेरो साथी सम्झन धेरै धेरै साथी छ, सन्जिता साथीलाई धेरै सम्झन्छु बाई।
0: हुनुहुन्थ्यो मन्दिरा मगरजी हुनुहुन्थ्यो, उहाँको बोल्दा बोल्दै होइन फोन डिस्कनेक्ट भइसकेको छ, उहाँलाई विशेष धन्यवाद, थोरै साथीले सम्झना गर्नुभएको छ र अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै मिठा गीत संगीत छोड्दै हामी पनि बिदा लिने समय भइसकेको छ, धेरै साथीसँग कुराकानी गर्न मन छ तर समयले नेटो काटिसकेको छ, अन्य बसाइमा फेरि पनि हामी उपस्थित हुनेछौं, त्यतिखेर हामी तपाईँसँग धेरै कुराकानी गर्नेछौ समयले भ्याएसम्म, भन्दै यति बेला चाहिँ म कार्यक्रममा तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्नेतर्फ लाग्छु। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार, सिट सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते, नमस्कार है, म बाबुराम मगर ओखलडुङ्गा घर भई हाल चाहिँ अहिले ओखलडुङ्गा पोखली घर भई हाल चाहिँ रियादबाट चाहिँ सुन्दैछु, सबैलाई धेरै माया सम्झना छ र मेरो घर परिवारमा पनि धेरै धेरै सम्झना माया छ र विशेष गरी प्यारो साथी रञ्जित कालेलाई पनि धेरै सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी तनु गजमेरजी हुनुहुन्छ, दिदी नमस्कार है, आरामै हुनुहुन्छ, खाजा लिनुभयो त भन्दै हुनुहुन्छ, मेरो खाजा बाँकी छ है, खाना भइसक्यो, सुन्दैछु है, म ओखलडुङ्गाबाट धनुगज मेरो हो, एसएमएस गरेको छु, वाचन गरिदिनु होला भन्नुभएको छ, पक्कै पनि तपाईँको एसएमएस वाचन हुन्छ। सम्झना राख्नु पर्दा चाहिँ हजुरलाई प्राविधिक साथी र घर परिवार मम्मी बाबा दाई भाइलाई पनि बहिनीलाई पनि सम्झना छ, साथीहरूमा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, कृष्ण सुनवार, राजगणे मगर, रामकुमार लिम्बु, अविनाश मगर, मौसमा छामी, चोर बस्ने, शुक्रराज रसाइली, शिला अधिकारी, हिमाली छेत्री, अनु मगर, सम्पाली शेर्पा, युनिसा मोक्तान तामाङ, त्यसै गरी जिनिसा श्रेष्ठ, कविता गतानी, निशा श्रेष्ठ, अमिना आर्यन आले, त्यसै गरी छेत्री कल्पो, शंकर मंगोलियन, रोज लामा, त्यसै गरी रमेश कताने, सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ, धनुजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ राजकालीकोटेजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, गुड आफ्टरनुन, मे चापाले हेरो राजकालीकोटे, बिर्तामोट चापाबाट चाहिँ जस्ट नाउ युए अपकमिङ सङ डेडिकेट टु अल फ्रेण्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। समीक्षा जोशीजी हुनुहुन्छ, नमस्ते समीक्षा जोशी हो, म पाँच थरबाट चाहिँ कार्यक्रम सुन्दैछु, अपकमिङ सङ डेडिकेट निर्दोष सेम समीर सगीकी राती सुविता लिम्बु किम भन्नुभएको छ एका उहाँको लागि पनि र त्यसै गरी श्री आङ्बु हाङ लिम्बु र रमेश चाम्पाङ स्मृति कुगे नाम्बाको लागि पनि भन्दै सुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद र त्यसै गरी पार्साङ डोल्मा तामाङजी हुनुहुन्छ नमस्ते नमस्ते चिज भन्नुभएको छ नमस्ते नमस्कार है हजुरलाई पनि र त्यसै गरी सुस्मिता लिम्बु खिम याखाजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन सेवाहरू म चाहिँ संघ सभाबाट मिडियालाई धेरै माया गर्ने मान्छे सयपत्री मिडिया ग्रुपको मेम्बर सुमी याखा बिसियु भोटो समीक्षा जोशी मनकुमारी कान्छी कुलुङ रिमा थामे चामलिङ जुनिता राई दिल्सा राई युनिसा तामाङ सुनिता कुलुङ चन्द्रकला चन्द्रमाया तामाङ त्यसै गरी सपना तामाङ मुक्तान सपना राई लगायत नाम छुटेको सबैलाई चाहिँ मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ सुमिताजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी काली कमला ओनेमजी हुनुहुन्छ हेलो नमस्ते चेवारो म सयपत्री मिडिया ग्रुपको प्रवासको मेम्बर काली कमला ओनेम लिम्बु तापले जुन गर्नु भइहाल्छ कुवेतबाट विशेष गरी मेरो घर परिवारलाई मिठो माया सम्झना छ र साथीहरूलाई सम्झनु पर्दा डियर सन्देश गुरूङ मिडिया प्रेमी निर्मला ओनेम खुसी मुना विष्ट त्यसै गरी सृजना विश्वकर्मा अति तन्जान राई काल अभिमान सुनवार रत्नबहादुर थापा सुरज राई तुम्सा अरूण भण्डारी छेम तीर्दोष खड्ग सुब्बाजी पनि शुभयुक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मुना मुखिया कुमार प्रजा टकाल दरबराज हर्पल रोशनी छत्रायाम्पू अमित किरात नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेली आकाश राई दीपराज वालिङ पूर्वेली टेकबहादुर पुमा विष्णु खनाल हरजारमान राई देवान देवान अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णका लागि भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी रामजी घिमिरेजी हुनुहुन्छ नमस्कार सबैमा सम्झना छ है म पनि चितवनदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद अब चाहिँ हामी छुटिनुपर्छ यति दिनसम्म कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद र कार्यक्रममा अगाडि भर बजेका बिठा चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट चुनचुन माध्यम अपनाएर कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो फेसबुक मार्फत तपाईँले सन्देश पठाउनुभयो सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि समितिबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767564429।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9944441390। वडा नम्बर 2 सरस्वती क, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9949730479। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866000972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9961938068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9961064166। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878873। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: होइन हजुरबुबा, झोला बोकेर हिँड्नुभयो त, सहर जान लाग्नुभयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागो, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए, सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्.
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ
2: बारम्बार.
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि

0: खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 0048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
1: सम्पर्क नम्बर 0845410043 98630243422
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: सम्पर्क नम्बर
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको बिरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445873565, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692544
5: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
0: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064178।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904669 9692 65 99 98।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

अहिले दिउँसोको 2 बजे हजुरको

नमस्कार, दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणमा रहनु भएको मन्त्री खनालले दुवै पक्षीय खुल्ला हृदयका साथ संवादमा जुटेका कुनै पनि समस्या समाधान गर्न नसकेको खालको नरहेको स्पष्ट पार्नुभएको छ। तीन दिने औपचारिक भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग विस्तृत छलफल गरेका थिए। दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भएको

3 दिनले स्पष्ट पार्नुभएको छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री खन्नाले शनिबार आफ्ना भारतीय समक्ष एसर जयशंकरसँग विस्तृत छलफल गरेको थियो। दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भएको यस भ्रमणमा को क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे हालै दिएको अभिव्यक्तिका कारण केही चर्चा चलिरहेको बेला परराष्ट्र मन्त्रीको यो भनाई आएको हो। खन्नाले खुला हृदय स्पष्ट दृष्टिकोण र नेपालको आर्थिक रूपान्तरणको एउटै पारदर्शी एजेण्डा लिएर भारततर्फ हेरेको उल्लेख गर्नुभएको छ। वहाँले उग्र राष्ट्रवादी नाराबाजीमा अल्झिनुभन्दा समस्या समाधानका लागि शान्त र तथ्य आधारित दृष्टिकोण अपनाउनु पर्ने नीति लिएको स्पष्ट पार्नुभएको छ। भारतको तीव्र आर्थिक प्रगतिको प्रशंसा गर्दै खनालले यसलाई नेपालको आकांक्षाका लागि एउटा नमूनाको रूपमा वर्णन गर्ने विश्वास गर्नुभएको छ। भारत द्रुत गतिमा अघि बढ़िरहेको प्रविधि आर्थिक शक्तिहरूको रूपमा स्थापित भएको भन्दै उहाँले नेपाल यो आधुनिक प्रविधि र तीव्र विकासको गतिसँग जोड़िन चाहेको बताउनु भएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजोपाले आज 28 वटा जिल्लामा पहिलो अधिवेशन गर्नुहुनेछ। कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 5 जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, तनुषा, पर्सा, सर्लाही, चितौन, दोलखा, तनहुँ, नवलपरासी, वर्धखाट, सुस्तापूर्व, गोर्खा, लमजुङ, अर्घखाती, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, पश्चिम मुगु जिल्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन शुरू हुनेछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचित समिति परिचालन भएका छन्। राजोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। आयोगका अनुसार झापा, मोरङ, तेह्रथुम, चाप्लेजुङ, भोजपुर, शंखोसभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भइसकेको हो। यसै गरी स्याङ्जा, कास्की पर्वत, बागलुबु, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङबाके, बर्दिया, रोल्पा, कालीकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राजपाको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। राजपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 देखि 9 गतेसम्म चितवनमा हुनेछ। पोखरा बस पार्कको संरचना खाली गर्न पोखरा महानगरपालिकाले दिएको अल्टिमेट सकिएको छ। यही समयमा महानगरले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको विभिन्न समितिले दत्तारूपताका साथ काम गरिरहेको छन्। एउटा समितिले प्रतिवेदन बुझाइसकेको छ भने अरू समितिले आफ्नो जिम्मेवारीको काम अन्तिम चरणमा पुर्याइसकेका छन्। सुकुम्बासी स्थानान्तरण गर्न जग्गा सिफारिश गर्न गठित समितिले 22 गते नै महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो। समितिले पोखराका विभिन्न 6 ठाउँमा जग्गा सिफारिश गरिसकेको छ। समितिकी संयोजक राधिका साई योगीले प्राथमिकताका आधारमा उपयुक्त जग्गाहरूको खोजी गरेर सिफारिश गरिसकेको बताउनु भएको छ। सबै ठाउँमा स्थलगत अध्ययन गरिसकेको छ। प्राविधिक पक्ष पनि हेरेर उपयुक्त जग्गाहरू सिफारिश भइसकेको छ। पोखरा 9, 14, 15, 17, 25, 21 लगायत ओडाहरूको जग्गा सिफारिश गरिसकेको हो। तर वास्तविक सुकुम्बासी पहिचान गर्न गठित समिति र न्यायिक निरूपण गर्न गठित समितिले काम सकेको छैन। सुकुम्बासी पहिचान गर्ने काम चलिरहेको पोखरा महानगरकै प्रशासन शाखाका प्रमुख कृष्ण हरि तिवारीले बताउनु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 8,235 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार आज
भाव घटेर सुन तोलाको 3,08,00,000 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेको छन्। यसले आधी अत्याधिक वर्षा आदिबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्नेछ। पूर्वी चीनको चान्दोङ प्रान्त छिङदाओमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। संस्थान अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञ अनुसार यसले तटीय क्षेत्रका वासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्नेछ। अनुसन्धान टोलीका अनुसार भविष्यमा सबै जलवायु तथा समुद्री परिस्थिति के अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। खबरको अन्त्यमा खेल खबर। सरकारले सबैजसो विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका खुला प्रतिस्पर्धाबाट कुलपति नियुक्तिको प्रक्रिया अघि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कार्यविधि जारी गर्दै छनौट तथा सिफारिश समिति मार्फत आवेदन आह्वान गरेका छन्। अध्यादेश मार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहित पदाधिकारीहरूलाई पदमुक्त गरिएको थियो। समितिले 8 विश्वविद्यालय उपकुलपति छनौटका लागि सर्टलिस्ट अल्पसूची पनि सार्वजनिक गरेको छ। त्रिभुवन पोखरा पूर्वाञ्चल लुम्बिनी बौद्ध कृषि तथा वन विज्ञान मध्यपश्चिम र सुदूरपश्चिम र राजर्षी जनक विश्वविद्यालयको सर्टलिस्ट सार्वजनिक गरेको हो। काठमाडौँ संस्कृत विश्वविद्यालय विश्वविद्यालय अनुदान आयोग राष्ट्रिय परीक्षा बोर्ड शिक्षक सेवा आयोग चिकित्सा शिक्षा आयोग प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीलाई पनि शिक्षा मन्त्रालयले उपकुलपति अध्यक्ष उपाध्यक्ष र सदस्य सचिवालय लगायत पदाधिकारी नियुक्तिको प्रक्रिया खुला प्रतिस्पर्धाबाट अघि बढ़ाएको छ। त्यस्तै स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सहित पाटन कर्णाली पोखरा राप्ती र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिको नियुक्ति प्रक्रिया थालेको छ। छनौट तथा सिफारिश समितिले प्राप्त आवेदनको रुजु भइरहेको आवेदक रहेको छ। नेपाल मेडिकल काउन्सिल नेपाल आयुर्वेदिक चिकित्सा परिषद नेपाल स्वास्थ्य अनुष्ठान परिषद नेपाल नर्सिङ परिषद नेपाल स्वास्थ्य व्यवसाय परिषद नेपाल फार्मेसी परिषदका अध्यक्ष रजिस्ट्रार उपाध्यक्ष सदस्य सचिव र सदस्यका लागि दरखास्त माग गरिएको पनि बताएको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यति नै सम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767625249 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा तपाईँ रोजाईको गीत बज्नेछ। तपाईँलाई जुन मनपर्छ आधुनिक गीत तपाईँले रोजाईमा पार्न सक्नुहुनेछ र रोजाईको गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथी संख्यालाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840404024 फोन गरेर तपाईँ सहभागिता हुन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ। यो दिउँसोको समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको भाव पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ कहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नो आफन्त साथी संगीलाई छोटो मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ। यो समय उकाले उराली भन्स्याङ चौतारी बेलापात गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रम सुन्ने प्रयास गरिराख्नु भएको छ होला, कार्यक्रममा फोन लगाउने प्रयास गरिराख्नु भएको छ होला। तपाईँ सम्पूर्णले कार्यक्रम सुनेर साथ दिनुहोला अनि कार्यक्रममा जो साथीहरूको फुर्सद छ, कार्यक्रममा प्रति रुचि चाहना छ, तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ आए पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखिसकेका छौ र कार्यक्रम रोसाई तपाईँको शुरूआत भइसकेको छ। अब पनि पालो तपाईँको रहेको छ। 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीत रोजाईमा पाल्न सक्नुहुनेछ। आज आइतबारको बसाई आउनुहोला, तपाईँलाई मनपर्ने गीत रोजाईमा पाल्नुहोला अनि आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार दिदी। नमस्कार, के छ खबर? आरामै हुनुहुन्छ?
1: आरामै छु भन्नुभएको छ है दिदी हजुर।
0: ल, के गर्दै हुनुहुन्छ यो समय?
1: समय बसि नै रहेको छु भन्नुभएको छ है त?
0: बसिराख्नु भएको छ है? ल ठिक छ, बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। नियमित कार्यक्रम सुन्नुहुन्छ हाम्रो देवजीले, यही नै सबैभन्दा ठुलो कुरा अनि मलाई खुसी पनि लाग्छ। अरू सुनाउनुहोस् के छ? अब खाजा चाहिँ बाँकी नै होला होइन, हामी सँगै हुन्छ होला जस्तो लागेको छ कि छिटै खाने गर्नु भएको छ अहिले?
1: छैन, त्यस्तै नै हो, अब 3-4 बजी अब दिदीहरू सँगसँगै हुन्छ भन्नुपर्छ है त?
0: ल ठिक छ, सँगसँगै खानेछौँ। कुराकानी भनेको यस्तै हो, केही नयाँ डरो खबरहरू छ भने हामीलाई सुनाइहाल्नुहोस्, होइन भने हामी कार्यक्रमतर्फै लाग्छौँ। कुन गीत सुन्नु मन छ?
1: अब नयाँ नौलो त अब पछि नै सुनौला भयो भने, अहिले त होइन घाम लागि नै रहेको छ, यस्तै हो मौसम कुरा गर्नुपर्दा भन्नुपर्छ है त?
0: ल ठिक छ, त्यसै कुन गीत सुन्नु मन छ?
1: आज धरानैको बजारैमा माया बस्यो एकै नजरमा गीत सुन्न मन छ अनि सुनाउनु मन छ है त?
0: ल हामी राख्छौँ, हजुरले आफ्नो आफन्तजनहरूलाई सम्झना राख्नुहोस् है त?
1: हुन्छ, अब सम्झन पर्दा विशेष दिदी हजुरको लागि र निन्द्रा दिदीमा हुनु दाईको लागि लगायत हजुरको रेडी होली मिटको लागि भन्न चाहन्छु। अनि आज चाहिँ अलिक साथी सङ्गीहरू सम्झिन अलिक भ्याउँदैन, अहिले आज ब्यालेन्स अलिक कमै छ भन्नुपर्छ। सधैँ सम्झेको साथीहरू जतिजना सुन्दै हुनुहुन्छ सबै सबैको लागि भन्दै छुट्टिन्छु। नमस्ते बाबाई।
0: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाईमा पारिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। यसै गीत मार्फत हामी अर्को साथीलाई समर्थन जनाउनेछौँ र उहाँको रोजाएको गीत हामी कार्यक्रममा राख्नेछौँ। फटाफट फोन गर्नुहोला, कुराकानी भन्दा हामी तपाईँको रोजाएको गीतलाई नै प्राथमिकता दिनेछौँ आजको बसाईमा। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।

0: नमस्ते, के छ निर्मला जी?
1: सबै ठिक छ, घाम लागेको छ, त्यसरी गर्मी छ के भनौँ।
0: त्यसरी घाम लागेको छ है, गर्मी छ, यता पनि त्यस्तै छ रामेसापतिर पनि। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, खाजा लिनुभयो? मेरो चाहिँ बाँकी नै छ है, अब खाने बेला भएको छैन, होइन, खाना पनि ढिला ढिलै खाएको, अलिक भोक पनि छैन, अहिले लगभग 3-3:30 हुन्छ होला है। त खानुपर्छ नि, समयमै खानुपर्छ, होइन, समयमै काम गर्नुपर्छ। ठिक छ, अनि धेरै समयपछि कुराकानी गर्न पायो, के छ हजुरको खबर सुनाउनुहोस् न।
1: मेरो खबर खासै केही छैन, सबै पुरानै भनौँ न, अब अहिलेसम्म त बाँकी छ, हजुरको आशीर्वादले भन्नुपर्छ।
0: ल ठिक छ, अब यस्तै हो, होइन, जीवनमा दुःख सुख भन्ने कुरा छँदैछ, त्यो दुःख सुखलाई होइन हामी सार्दै अगाडि बढ्नुपर्ने हुन्छ। कार्यक्रमतर्फै लागौँ। हाम्रो देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है। त
1: हुन्छ, विशेष गरेर धेरै दिन पछि छ दिदीहरूलाई भन्न चाहन्छु, अनि ट्रेकिङमा हुने दाइको लागि भन्छु, हजुर अल फ्यामिलीको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी पटुता पोरेल पनि सिङ्गा छ उसको लागि पनि भन्न चाहन्छु, अनि मेरो रानी थापुरानी गाउँ माइत परिवार सम्पूर्णको लागि, मेरो बहिनी आशुदा गिरी, सबिता गिरी, अनि दाई भाउजू, अनि सम्पूर्णको लागि, मेरो प्यारो दाई ढोका पाण्डेको लागि भन्न चाहन्छु, अनि अहिले भर्खरै गीत रोजेर जाने साथी देव मालिकलाई, रिता सिन्हालाई, अस्मिना बस्नालाई, नविनाको लागि, उर्मिला मगरको लागि, रमिला तामाङको लागि, अनि साथीहरू भेट नहुन मलाई पौडेल भनेको सम्पूर्णको लागि, सिधालाई पनि सम्झिरहेको छु भन्दै दिनुहोस्। नमस्ते।
0: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झना राखेर चुरिसक्नु भएको छ। यति बेला पनि देवजीले रोचाईमा पार्नु भएको गीत हामी कार्यक्रममा राख्छौं, त्यसपछि अर्को साथीको रोचाईको गीत लिएर आउने रहेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो तेप्चेले रोसाईमा पार्नुभएको थियो। यस्तै गीतमा हामीले निर्मला पौडेलजीलाई पनि समर्थन जनाएका थियौं। तरानाको बजारमा माया बसे एकै नजरमा सिन्धुमल्लको आवाजमा रहेको यो मिठो गीत हामीले राखिसकेका छौं। अब भने पालो तपाईँको तपाईँको रोसाईको गीत रहनेछ आजको बसाईमा। फटाफट फोन गर्न सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार निर्मला, सरी रमिलाजी। के छ खबर? म सन्चै छु त। हजुरको मायाले मलाई केही भएको छैन, म सन्चै छु। कति धेरै खुसी पनि छु। किनभने अब यति प्यारी मान्छेहरूले हामीलाई सम्झना गर्नुहुन्छ, फोन गर्नुहुन्छ, अनि खुसी लाग्दैन त? ल तेरो त्यस्तो अब परिवर्तन भन्ने कुरा त केही नयाँ नौलो खबर छ भने त पक्कै पनि हाम्रो प्यारी मान्छेहरूलाई जानकारी गराइहाल्छ होइन। खासै त्यस्तो केही छैन रमिलाजी, एकदमै खुसी लाग्छ हजुरहरूको आगमनले हामीलाई एकदमै होइन प्रफुल्ल बनाउँछ। यही नै हो। अनि खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त। ल यतै आउनुहोस्, सँगै खानुपर्छ है। कता हुनुहुन्छ त? त्यता त हो, कतातिर हुनुहुन्छ? अन्य अन्य ठाउँमा पनि बजानुहुन्छ, त्यही भएर चाहिँ घरतिर हुनुहुन्छ कि जुम्मै हो आज? ए हो र, ल ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए? है ल, सुनेर साथ दिनु होला। अनि आज कुन गीत सुन्न मन छ त नि?
1: मलाई अन्जु पन्तको के अरे नरुनु है म मरेको खबर पायो भने पनि
0: ला नरुनु है म मरेको खबर पायो भने हाम्रो के अरे अन्जु पन्तको राख्छौ। आफ्नो आफन्तजनलाई सम्झना राख्नुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि प्राविधिक दाई आफ्ना दर्जन सम्पूर्ण साथीहरू सम्पूर्णलाई सक्छु निर्मला पौडेललाई नि भन्न
0: चाहन्छु। हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ, संघ सभाबाट हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। यस्तै गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र गीत राख्नेछौ। तपाईँ फटाफट फोन गरेर आउनु होला है, समय धेरै छैन। अब धेरै साथीहरूको रोजाइको गीत राख्ने जमर्कोमा छौ, तर पनि समयले कतिसम्म साथ दिन्छ फटाफट फोन गर्नुहोला। अनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई छोटो मिठोमा सम्झना सन्देश पठाउनुहोला। सकेसम्म हामी प्रयास गर्नेछौ तपाईँले पठाउनुभएका कमेन्टहरू वाचन गर्नको लागि। यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हजुर नमस्ते।
0: दर्शन नमस्ते। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: पाल्पाको सिद्धेश्वर असारदेखि झविलाल सुनार है।
0: झविलाल भन्नुभयो?
2: हजुर झविलाल सुनार पाल्पा सिद्धेश्वर असारैबाट।
0: झविलाल के भन्नुभयो?
2: सुनार
0: है। सुनार है। हजुरको खबर
2: एकदम ठिकै छ। अनि हजुरको आवाजमा कार्यक्रम सुन्दैछु मैले हजुरको रेडियोबाट, नेपाली पात्रबाट सुन्दैछु है।
0: नेपाली पात्रबाट सुन्नुभयो?
2: यता तामाकोशी एफएमबाट पनि बज्दो रहेछ, मैले हजुरको रेडियोबाट सुन्दैछु नेपाली पात्रबाट है।
0: ल ठिक छ, अब तपाईँलाई जुन सहज लाग्छ त्यो माध्यम लगइन गर्नुहोस् अनि कार्यक्रमलाई सुनेर साथ दिनुहोस्। आज मात्रै सुन्नुभयो कि योभन्दा पहिले पनि सुन्नु भएको थियो?
2: म पहिलेदेखि लगभग एक महिना भन्दा अगाडिबाट सुनेको, तर फोन नलागेर आज हजुरसँग बोल्न लेखेको रहेछ, फोन लाग्यो है।
0: कहिले काहीँ यस्तै हुन्छ होइन, केही समस्याहरू आइदिन्छ, त्यस कारणले गर्दाखेरि पनि फोन लाग्दैन। तर प्रयास गर्न नछाड्नुहोस्, फोन लागेन अब म प्रयास गर्दिनँ भन्ने चाहिँ नसोच्नुहोस्, प्रयास गर्नुहोस् अवश्य पनि लाग्छ है त। अनि खाजा लिनुभयो?
2: खाजा खाएको छैन, हजुरले खानुभयो?
0: मेरो त बाँकी नै छ, अब केही समयपछि हुन्छ। अन्य बसाइमा के गर्नुहुन्छ?
2: अन्य बसाइमा म रेडी सुन्ने बस्ने हो, म अपाङ्ग पनि हो क्यारे, दुईटा घोडा लिएर हातले टेकेर पर्ने मेरो अवस्था छ, खुट्टाले टेकेर म हिँड्न सक्दिनँ है।
0: ल ठिकै छ, अनि अलिकता यो सुन्दा चाहिँ आवाजमा एकदमै खुसी रहेको थिएँ होइन, तर यो खबरले चाहिँ एकदम मलाई निशब्द बनाएको छ। के गर्ने यस्तो, यो मान्छेको जीवन जसरी पनि जिउनु पर्ने रहेछ होइन। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् है।
2: हजुर अवश्य पनि, जिन्दगी जीवन भर खुट्टा टेकेर हिँड्नै पर्ने मेरो किस्मतमा लेखेर हिँड्छ, हातले टेकेर म हिँड्छु है।
0: ठिक छ, अब जसरी के गर्ने होइन, भगवानको लीला होइन, के गरी आफ्नो जिन्दगी चलाउनु परेको छ त्यसरी नै चलाउनु पर्ने रहेछ। जे भए पनि अब मैले यो भन्दा अगाडि के छ त बोल्न सकिनँ होइन, जे भए पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अब जसरी तपाईँलाई सहज लाग्छ हाम्रो कार्यक्रमलाई माया गरिदिनु होला, अब कतै केही कमी कमजोरी भयो भने पनि सल्लाह सुझाव दिनु होला है त।
2: अहिलेलाई कमी कमजोरी केही पनि छैन, एकदम राम्रो कार्यक्रम चलाउनुहुन्छ। मैले 10 बजेको कार्यक्रम पनि हजुरको सुन्छु, तर 10 बजेको कार्यक्रममा फोनै लाग्दैन। मैले आज पनि हानेको थिएँ, हिजो पनि हानेको थिएँ, दिनै हान्छु तर फोन लागेन। अहिले 2 बजेको कार्यक्रममा फोन हान्छु है, लाग्यो है।
0: ल ठिक छ, लागिसकेको छ। मैले भने नि कुनै समय केही समस्या आइदिन्छ त्यो भएर पनि हुन्छ। हाम्रो साथीले आज गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले चाहिँ त्यही गीत होइन मार्फत चाहिँ आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुपर्ने हुन्छ। साथी सङ्गी सम्झना तर्फै लागौ है त।
2: विशेष गरी हजुरलाई हृदय खोलेर सम्झिन चाहन्छु, त्यसै गरी कन्ट्रोल रुममा बसेर साथ दिने साथीलाई पनि मनैदेखि सम्झिन चाहन्छु। तरी मैले साथीलाई नम्बर दिन चाहन्छु, मैले नयाँ सिम चेन्ज गरेको हुनाले साथीहरूको नम्बर कुनै नभएको कारणले मैले हजुरको रेडियो मार्फत मैले नम्बर दिन चाहन्छु दिदी है।
0: दिनुहोस् न त है।
2: मेरो मोबाइल नम्बर इमो नम्बर चलाउँछु मैले, त्यसै गरी 97 646 73 373, 97 646 73 373 यो नम्बरमा फोन गर्नुहोला साथीहरू भन्न चाहन्छु। मेरो इमो नम्बर पनि यही हो, मोबाइल पनि यही हो, इमोमा फोन गरे पनि हुन्छ, मोबाइल नम्बरमा फोन गरे पनि हुन्छ साथीहरू भन्न चाहन्छु। त्यसै गरी अघि आउने साथीहरूलाई सम्पूर्णलाई हृदय खोलेर सम्झिन चाहन्छु उहाँहरूलाई पनि, त्यसै गरी म भन्दा पछि आउने साथीहरूलाई सम्पूर्णलाई हृदय खोलेर सम्झिन चाहन्छु उहाँहरूलाई पनि, र मलाई झोबीलाल सुनार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई हृदय सम्झिँदै आगामी वर्षैमा आउने वाचा राख्दै अहिलेलाई म झोबीलाल सुनार बिदा भ नमस्ते।
0: हवस् त नमस्ते। उहाँमा थियो झोबीलाल सुनार हुनुहुन्थ्यो, उहाँसँग पनि मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो रमिलाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्नेछ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: गायिकामा हाम्रो रमिलाजीले रचाइमा पार्नुभएको गीत नरुनु है म मरेको खबर पाउँदा भन्ने अन्जु पन्तको आवाजमा रहेको गीत हामीले कार्यक्रममा राख्यौं। यस्तै गीत मार्फत हामीले छवि झविलाल सुनवारजीलाई पनि समर्थन जनाएका छौं। अब पनि पालो तपाईँको रहेको छ, समय कम छ, फटाफट फोन गर्नुहोस्, आफूलाई मनपर्ने गीत रचाइमा पार्नुहोला। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार।
0: नमस्कार रियाजी, के छ खबर?
1: सब ठिक छ रे, हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नु पर्छ है। खाजा लिनुभयो?
1: खाजा मेरो भइसक्यो दिदी, हजुरले खानुभयो?
0: मेरो त बाँकी नै छ नि, अब हजुरको हातमा बसिरहेको, हजुरले खाइदिने मलाई खोइ त।
1: दिदी आउनु न, म तपाईँको लागि फेरि बनाउँछु क्या।
0: ल ठिकै छ, दुःख गर्नु पर्दैन, कुनै दिन म यति धेरै दुःख दिन्छु, सताउँछु, मलाई यो चाहियो त्यो चाहियो भनेर एकदम दिक्क लगाउँछु अनि थाहा हुन्छ तपाईँलाई। म पनि त्यही पर्खाइमा छु, त्यो दिन कहिले आउँछ भनेर, आएको दिन पक्कै पनि भन्छु है त।
1: हुन्छ दिदी।
0: ल ठिक छ, अरू सबै ठिक छ नि?
1: एकदमै ठिक ठाक छ दिदी।
0: ल हामी कार्यक्रमतर्फ लागौ, समय कम छ, कुन गीत सुन्न मन छ?
1: दिदी मलाई चाहिँ आज हामफालम झुन्डिएर मरम सानो तिम्रो हुन म के गरौँ भन्ने बजाइदिनु न है।
0: सानो तिम्रो हुन के गरौँ, कसले गाउनु भएको थाहा छ?
1: दिदी मलाई थाहा भएन नि, रुन मन लाग्यो।
0: ल सानो तिम्रो हुन के गरौँ भन्ने गीत हामी राख्ने प्रयास गर्छौँ है त, साथी सङ्गीलाई सम्झना राख्नुहोस्।
1: दिदी स्विट भइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै धेरै असिल रसिल राम्रै क्युटी ब्युटी दिदीहरूलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु। अनि त्यसपछि टेक्निसियनमा गर्ने रिसिभ गरिदिने दाईको लागि भन्न चाहन्छु, दिदी ललिता हाईको लागि भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, बुनो रितिका तामाङ, दिदी अमा योगी, दिदी सरस्वती सुनवार, दिदी धनु गजमेर, दिदी स्वीकृति बस्नेत, मितिनी प्लस, उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, बुनु शर्मिला रेल, बुनु सङ्गीता रमसेल, बुनु शर्मिला हाईलाई पनि सम्झना छ है भन्न चाहन्छु, दाई देव माझी, दाई ध्रुव पाण्डे, दाई वासुदेव मगरको लागि पनि भन्न चाहन्छु, साथी आरिसीलाई पनि सम्झना छ है भन्न चाहन्छु, जतिले पनि मलाई सुन्नु हिर्दिङगोरी आयो कि भनेर चिन्नुहुन्छ चिन्नुहुन्न, सम्पूर्णलाई मिठो माया अनि मिठो सम्झना भन्दै भन्दै फेरि पनि फोन लागेछ भने आउनेको बच्चा छ दिदी। नमस्ते, बाई बाई।
0: हवस् त नमस्ते, उहाँ हुनुहुन्थ्यो रियाजी हुनुहुन्थ्यो, गीत रोजैमा पार्नु भएको छ, सकेसम्म हामी राख्ने प्रयास गर्नेछौ। आउनुहोला शून्य 48 40 0 0 26 को माध्यम भएर तपाईँ आउन सक्नुहुनेछ। यति बेला हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, सङ्गीत मार्फत हामी एकजना साथीलाई समर्थन जनाउनेछौ र छोटो मिठोमा तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि विदा लिनेछौ। आउनुहोला 0840 40 0 0 26 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्ने थियो, उहाँ छुटिसक्नु भएको छ, सम्भवत अब हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ, अब फोन नलिउँ जस्तो पनि लाग्यो, धेरै कमेन्टहरू प्राप्त भएका छन्, यी कमेन्टहरूलाई पनि हामीले स्थान दिनुपर्ने हुन्छ। फोन नलाग्ने साथीहरूले कमेन्ट मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गर्नुभएको छ। हुनुहुन्छ सौरभ केसी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है भारतबाट भन्दै हुनुहुन्छ, मेरो घरमा हुने श्रीमती छोराको लागि पनि सम्झना छ भन्दै हुनुहुन्छ। राज कालीकोटेजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, नमस्ते, म जहाँबाली हिरो राजकालीकोटे भिटाबोट छापा जस्ट टाउन युएबाट चाहिँ कार्यक्रम सुन्दैछु, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धर्मराज जी हुनुहुन्छ, नमस्ते शुभ दिन, मकाल धर्मराज भिटाबोट छापा घर भइहाल्छ धुपीबाट कार्यक्रम सुन्दैछु, आज मलाई खेमसुन छुरी र को वार्की फार बोलको गीत चाहिँ बजाइदिनुहोस् न ल भन्नुभएको छ। आज साथीको रोजाइको गीत, त्यही पनि हामीले आधुनिक गीत राख्नुपर्ने हुन्छ, रोजाइमा पार्नुपर्ने हुन्छ र कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जेठ 24 गते जन्मदिन मनाउने भोजपुरी मीडिया प्रेमी बहिनी पार्वती खत्री पारूलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ, हाम्रो तर्फबाट पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी आशिष नयनजी हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ सम्झिनी सरस्वता पोखरेल, दिलसा राई, हिमा राई, सुनिता कुलुङ, सपना खड्का, बेबी श्रेष्ठ मगर, अल्का पान्तवा, पूजा लकान्द्री, त्यसै गरी वसन्त श्रेष्ठ, कमला मुखिया, रचना चौहान, मेनुका श्रेष्ठ, काली कमला ओनिम, राजकली मगर, लव स्टार सन्तोष छेत्री, त्यसै गरी एलिना राई, मनिषा राई, गगन तेरथुमी, सहयात्री सरू, एलिना पोखरेल, करिना गुरूङ, प्याकुली किता लिम्बू, अनिता बस्नेत, भूमिका राई, शान्ति विशी, चक्र बान्तवा, शुक्रराज रसाईले, एलिना लिम्बू, वरूण चञ्चले, लक्ष्मी छेत्री, मन्जु थापा, निमा शेर्पा, स्काई नवीन, पूर्वेली आकाश राई, प्रीति थामी, सुनु सुनिता, त्यसै गरी एक्सन विराज राई, मञ्जना राई, अभागी सृजना, प्रवीण मगर, विष्णु खनाल, समीक्षा राई, रत्नबहादुर थापा, गीता भण्डारी, तारा भुजेल, कला लिम्बू, हर्पल रोस्ने, अस्मिता बस्नेत, कल्पना साम्पाङ, अस्मी सोताङ, शमशेर लिम्बू, गुरा सरोज सुसरा, सानो कमला लगायत मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई चाहिँ सम्झना राख्दै छुटिन्छु भन्नुभएको छ। धर्मजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी साथो कर्जी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। कर्ण प्रेकेशीजी हुनुहुन्छ, कुन्ती मोक्तानको कति जलसो आरिसले भोलको गीत प्ले गरिदिनु है भन्दै हुनुहुन्छ। आज फोन मार्फत साथीले रोजेमा पारिसक्नु भएको छ, अनि बसेमा राख्नेछौ है त। मिठो सम्झना लगायत सम्पूर्णलाई भारतको इन्चालबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बिर्जाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर सेवाहरू नमस्कार, अब बस्ने गीत मार्फत चाहिँ सुनाउनु पर्दा विनोद टेकेन्द्र, सुमन आसन लिम्बु, तारा शंकरलाई भन्दै सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्ची हुनुहुन्छ, हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी के छ खबर, कार्यक्रम एकदमै राम्रो छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीहरूलाई शुभ दिन, फेरि भेटौँला भएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ हिराबहादुर लकाईजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना से सुन्दैछु कार्यक्रम बुटलबाट भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी देवेन किशोर अन्जानजी हुनुहुन्छ, जय नेपाल दर्शन नमस्ते हजुरको, यो अति नै सुन्दर कार्यक्रमले तान्दै तान्दै यहाँसम्म ल्याइपुर्यायो, हजुर निकै छिन भए पनि एकैछिन भए पनि थकाई मार्दै सुन्ने जमर्को गर्दैछु, अनि हजुरको मिठो आवाज साथै होली युनिट परिवार मार्फत गुन्जिने कार्यक्रम सधैँभरि सुनिरहन पाऊ, यो अति नै राम्रो कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई साथै मुटु फुट्ने गरी सम्झना देवेन किशोर रञ्जन हाल दोहा कतारबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मीडिया प्रेमी राई अनिसाजीले पनि मिस यू अल भन्नुभएको छ, टेक बहादुर पुमाजी हुनुहुन्छ, गुड आफ्टरनून नेपाली नमस्ते नमस्कार छ है प्रस्तुताज्यू, उदयपुर चौतन्टी करिनगरपालिका आठ बेल्टा राई टोलचोकबाट चाहिँ फेसबुक मार्फत हजुरको प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सत्यकला इसाराजी हुनुहुन्छ, मिस यू प्यारी रिमा थामी एण्ड ह्याभ अ नाइस डे अल फ्रेण्डको लागि भन्दै हुनुहुन्छ, सुस्मिता मोक्तानजी हुनुहुन्छ, हेलो दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु खाडादेवीबाट, सुस्मिता मोक्तान हो, धेरै मनपर्छ अब बस्ने गीत सम्पूर्ण मेरो घर परिवारको फेमिलीको लागि प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुन्छ बाबुरा मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है म बाबुरा मगर गोकलडुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, सम्पूर्णलाई धेरै माया सम्झना छ, मेरो घर परिवारलाई पनि धेरै माया सम्झना र विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई पनि धेरै धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी माथामीजी हुनुहुन्छ, ह्याप्पी बर्थडे प्यारी सत्यकलाई सारा एण्ड अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना छ। अविनाश आयुजी हुनुहुन्छ, हेलो दिदी नमस्कार हजुर म पनि सुन्दैछु है सिन्धुलीबाट, अविनाश आयु मिस यू अल फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुली ढुङ्ग्रेबासबाट, रूपासना योगी हो मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ दिलदुखी रियाजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन दर्शन सेवा हजुर म पनि कार्यक्रम सुन्दैछु है ताप्लेजुङ राइट नाउ कुवेतबाट चाहिँ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मोटो अनुबल छेत्री, भाइ राजा, बाबु कुलुङ, प्यारी बुनु सीमा साई सानी, त्यसै गरी प्यारी चामलिङ निजुनिता, प्यारी फुलमाया शेर्पा, निर्दोष सेम, जीवन थाबेन, सन्ध्या थोमा, रोसा भोटिया, त्यसै गरी सन्ध्या गुरूङ, विमला गुरूङ, जनक रजाली मगर, जनक चपागाई भण्डारी, जानुका चापाकाई भण्डारी भन्नुभएको छ, घायल अभिमान सुनवार, राजगले मगर, एमबीबीएस लिम्बु, जेनी लिम्बु, अस्मी सोताङ, भूमिका राई, समीर सगी किराती, सोनिम शेर्पा, योगिनी मेहाङ लिम्बु, होमियोमा प्रतीक्षा चामलिङ राई, सोजताएका त्यसै गरी अल्सना कुलुङ राई, मिडिया प्रेमी निमु शेर्पा, मिडिया प्रेमी मुस्कान राई, रंजित राई, सञ्जु शेर्पा, सञ्जु कुमार, पूर्वेली कान्छा, कुमार बर्जा, अलिना राई, रञ्जना बाहिङ राई, पासाङदेखि लाई पनि रघुची संस्कृति लामा, रमिला राई, राम कुमार लिम्बू, दिलसा राईलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ निर्दोष थेम हुनुहुन्छ। हेलो हाई, गुड आफ्टरनुन, नमस्ते हजुर। म पाँच थरको बेग्ला जुङबाट चाहिँ दुई घर भइहाल चाहिँ विनोद बिरानो देशको कतारबाट चाहिँ छेम निर्दोष हो। मेरो घर परिवारमा मिठो सम्झना छ। साथीहरू समीक्षा जोशी, अंकिता सुनवार, त्यसै गरी लिम्बुनी पविना भन्नुभएको छ। त्यसै गरी दिलदुखी रिया, फुची संस्कृति लामा, चामलिङ सुनिता राई, माया राई, काली कमला, ओणिम लिम्बु, त्यसै गरी अभागी सिर्जना, रुबिना थामी, कृष्ण सुनवार, सिर्जना भन्नुभएको छ, पूर्वेली खुशी, ममता पोया, कल्पना छेत्री, राई अनिता लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छ भन्नुभएको छ। अनलाइन विशेष धन्यवाद। आंकामीजी हुनुहुन्छ, नमस्कार है। म पनि आंकामी शेर्पा, म पनि कार्यक्रम सुन्दैछु है। सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ। मिना चामलिङजी पनि मिस यू अल फ्रेन्ड भन्नुभएको छ। आर्यन आलेजीले पनि नमस्ते भन्नुभएको छ। विनोद बरवालजीले पनि नमस्ते भन्नुभएको छ। समीक्षा जोशीजीले पनि मिस यू अल भन्नुभएको छ। उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरू सम्पूर्णले जहाँबाट जुन चाहिँ माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, सम्पूर्णलाई एकमुष्ट म धन्यवाद व्यक्त गर्दछु। कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधि भर बजेका मिठा रमाइला आधुनिक गीत संगीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाइमा हामी रियाजीले भन्नुभएको गीत चाहिँ होइन हामीले भेटाउन सकेनौ होइन। आगामी बसाइमा चाहिँ केही प्राविधिक समस्याले गर्दाखेरि अर्को गीत हामी कार्यक्रममा राख्छौ र तपाईँले मन नदुखाउनु होला, अर्को बसाइमा पक्कै राख्नेछौ भन्दै कार्यक्रममा फोन गर्नुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद। प्रविधि समीक्षणमा रहेर यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मलाई यतिकै धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाइ रोजाई तपाईँकोबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। नमस्ते।

0: अहिले दिन बज्यो
1: हजुरको रेडियो 102.1 मेगा।
2: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega después.
4: दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता। फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको दावी गर्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने रहेको बताउनुभयो। ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कँदै हुनुहुन्छ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुँदे टिकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टिकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वय का लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र बजेट संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ। प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउने नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूले स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका 7 प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ 1 वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 देखि कक्षा 10 सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाह्रको जितपुर सिमरा महानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका सातवटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होचो भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो र चर्को सुशैली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। भोजपुरको अरूण गाउँपालिका वडा नम्बर 7 सिक्रिटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1,500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेलामा पनि उपयोग गर्न सकिने बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेततर्फ आकर्षित हुन थालेका छन्। पहिले जमिन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने स्थानीय प्रदीप थापाले बताउनुभयो। वडाध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। अब विदेशको खबर। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकेको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 तारीकमा इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रिल 6 तारीकमा द्विपक्षीय बीच अस्थायी युद्धविराम भए पनि बेला बेलामा झडपहरू भइरहेका छन्। हर्मुज जलमार्गमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ। अब खेल खबर। नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुन सक्ने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल मार्फत सजिलो आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको काले विशेष सतर्कता अपनाउन आग्रह गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी र बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने जोखिम रहने जनाएको छ। अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचित गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम मान्दै अवैध बेटिङ नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएको छ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर व्यवस्थापिका मञ्चको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्धविराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता। फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाले खेलकुद प्रशिक्षणमा सहभागी हुनका साथै एसिई 2082 उत्तीर्ण भएका 40 खेलाड़ीलाई सम्मान गरेको छ। नगरपालिकाका मेयर सुनिल प्रजापतिले सहभागी खेलाड़ीहरूलाई अध्ययन र खेलकुदमा सँगसँगै अगाडि बढ़ाउन प्रेरित गर्नुभयो। उहाँले खेल र शिक्षालाई सँगसँगै अगाडि बढ़ाउन समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो। भक्तपुर नगरपालिका वडा नम्बर 1 का अध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुद ले युवा पुस्तालाई अनुशासित स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा प्रशिक्षक विनोद चरण रायले विद्यार्थी जीवनमा शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिँदै पढ़नेले खेल्नुपर्छ, खेल्नेले पढ़नुपर्छ भन्ने अवधारणाले नै समग्र व्यक्तित्व विकास सम्भव हुने बताउनुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एउटै मञ्चबाट 20 कृति एकैपटक विमोचन गरिएको छ। कार्यक्रममा लेखक तथा साहित्यकार खुशीराम डौलियाका 18 सहित अनन्त विजय डौलिया र विष्णु गुरूङ प्यासीका 1-1 कृति सार्वजनिक गरेको हो। कृतिको संयुक्त राष्ट्रसंघका पूर्व राजदूत प्राध्यापक डाक्टर जयराज आचार्य लगायतले विमोचन गर्नुभयो। पुस्तक विमोचन कार्यक्रम बोल्दै साहित्यकार डौलियाले विभिन्न विधाका कृति मार्फत नेपाली समाज र संस्कृतिको चित्रण गरिएको बताउनुभयो। काठमाडौँमा फोटो पत्रकारहरूलाई लक्षित गरी 2 प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। सम्पादक समाज नेपालको आयोजनामा हिजो र आज भएको तालिम शिवपुरी नगरपालिका वडा नम्बर 7 तुइरे चौरमा रहेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा भएको हो। जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिनुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र आकस्मिक स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यो तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ। तालिममा सहभागीहरूलाई कार्यस्थलमा आइपर्ने सम्भावित चोटपटक वा स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन र प्राथमिक उपचारका विधि बारेमा जानकारी गराइएको छ। र काठमाडौँमा आयोजित एउटा कार्यक्रममा बोल्दै चिकित्सकहरूले प्राथमिक चरणमै उपचार गरेमा बाथ रोगबाट स्वास्थ्य लाभ गर्न सकिने बताएका छन्। नेशनल बाथ रोग सेन्टरको 13 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा चिकित्सकहरूले बाथ रोग शुरूकीय चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने तर ढिलो गरी उपचार गर्दा मृगौला र फोक्सो लगायत महत्वपूर्ण अंगमा असर पुग्ने र उपचार खर्च समेत महँगो हुने जानकारी गराएका हुन्। सेन्टरका अध्यक्ष डाक्टर विनीत वैद्यले बाथ रोगलाई मुसा बनेर छिर्ने र हात्ती बनेर निस्कने रोगको संज्ञा दिँदै लक्षण देखिन साथ उपचार शुरू गर्न आग्रह गर्नुभयो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। भक्तपुर नगरपालिकाले खेलकुद प्रशिक्षणमा समेत सहभागी भएका एसीई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरी शिक्षा र खेललाई सँगै अगाडि बढ़ाउनु पर्नेमा जोड़। र नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटै मञ्चबाट 20 कृति विमोचन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: नगर कार्यपालिकाको कार्यालय बन्थली रानी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844431390 वडा नम्बर 2 सरस्वती बिक सम्पर्क नम्बर 9761663033 वडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9849773480 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869335059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064176 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230 9767065249 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98516 93 43 96 94
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: हजुरको रेडियो 102.4।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने

0: पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 0954045575, 0941690669, 0964141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
3: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
0: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0475904553।
0: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
0: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: जुल्फो रेडियो 102.1 मेगा
1: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भति
2: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
3: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98540-40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 98-45-85-73 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
7: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
6: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
6: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
6: सुन्नु भए त
7: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
4: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 048-45-143 98-63-023-422
11: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
14: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
13: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 ले दण्डनीय मानेको छ।
14: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
15: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
15: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Christmas. Redmi A7 Go, A7 Pro. Ajali, hello. Let's go.
1: 6.9 inch ko standard display. AI powered camera. 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le. Tapai ko man jitcha barambar.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845441106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप आसपास रामेछाप लगायत छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। म सन्तना खड्गे। यो खबर सुन्नको लागि तपाईँले अफिसियली वेबसाइट www.hajurkoradio.org.npको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। विश्व सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका मन्थली नगरपालिका एकका 25 वर्षे धनुकुमार श्रेष्ठलाई शनिबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ। सगरमाथाको चुचुरोमा पुगेर युवा आरोहीलाई सम्मान गर्न सदरमुकाम मन्थलीमा सयौं स्थानीय भेला भएका थिए। नेवाखल र नेवा देय दबुले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागीहरूले श्रेष्ठलाई दोसला उठाएर प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो। कार्यक्रममा उपस्थितिहरूको उत्साहले उहाँको उपलब्धि केवल व्यक्तिगत सफलता नभई सिंगो रामेछापको गौरव बनेको सन्देश दिनुभएको थियो। पर्यटन विषयमा स्नातक गरेका श्रेष्ठले 2083 जेठ 7 गते दिउँसो 1 बजे सगरमाथाको सुरुमा पाइला राखेका थिए। बेलायती आरोहण टोलीसँग चैत 26 गते अभियानमा निस्किएका उहाँ दोस्रो प्रयासमा सफल हुनुभएको हो। गत वर्ष उहाँ सगरमाथा आरोहणको लक्ष्यसहित अघि बढे पनि प्रतिकूल मौसम र चुनौतीपूर्ण अवस्थाका कारण तेस्रो शिविर क्याम्प 3 फर्किन बाध्य भएको थियो। तर असफलतालाई अन्तिम निष्कर्ष नठाने पूर्ण तयारीमा जुटेको श्रेष्ठले यस वर्ष आफ्नो लक्ष्य पूरा गर्नुभएको छ। सानैदेखि हिमाल र पर्यटन प्रति आकर्षित श्रेष्ठको यात्रा पनि सगरमाथाबाट शुरू भएको होइन। उहाँले लुबुसे हिमाल 3 पटक सफलतापूर्वक आरोहण गरिसकेको छ। सन् 2024 यता प्रत्येक वर्ष लुबुसे चढ़दै आएका उहाँले गत वर्ष युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस समेत आरोहण गर्नुभएको थियो। रामेछापमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउनको जनशक्ति तयार पार्ने उद्देश्यको संचालित 10 लोकल गाइड ट्रेनिङ सम्पन्न भएको छ। बागमती प्रदेश र मन्थली नगरपालिकासँगको लागत साझेदारीमा तामाकोशी मरिन एडभेन्चर प्रालीले यहाँको 30 जना युवालाई तालिम दिएको हो। जिल्ला सदरमुकाम मन्थली स्थित डिकुरे मन्दिर, चिसापानी गढ़ी, चिसापानी होमस्टे, भीमसेन थानमा स्थलगत अवलोकन एवं भ्रमण समेत गराइएको तालिममा कुनै पनि ठाउँमा घुम्न आउने पर्यटकलाई सहज रूपमा घुमाउने विविध विषयहरूका बारेमा सिकाएको प्रशिक्षक राम खनालले बताउनु भएको छ। विगत 40 वर्षदेखि गाइड क्षेत्रमा सक्रिय खनालले रामेछापमा उच्च पर्यटकीय सम्भावना रहेको बताउँदै तालिममा सहभागीहरूले त्यसलाई व्यवस्थित एवं लागतका रूपमा काम गर्न सक्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति चयन भएको छ। अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट विभिन्न पदाधिकारी तथा सदस्य पदमा निर्वाचित प्रतिनिधिहरूको औपचारिक घोषणा गरिएको हो। निर्वाचन परिणाम अनुसार जिल्ला सभापति पदमा अविनाश बस्नेत 181 मत प्राप्त गर्दै विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धीले 88 मत प्राप्त गर्नुभएको छ भने कर्णबहादुर कार्कीले 4 मत प्राप्त गर्नुभएको छ। उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा रामचन्द्र अधिकारी 103 मतसहित निर्वाचन हुनुभएको छ भने उक्त पदका अर्का उम्मेद्वार सागर खत्रीले 92 मत प्राप्त गर्नुभएको छ। दिलीप जंग थापाको पक्षमा 66 मत परेको निर्वाचन समितिले जनाएको छ। सचिव पदमा लाल प्रसाद देवकोटा एलपी 186 मतसहित विजयी हुनुभएको छ। उहाँको प्रतिस्पर्धी रामबहादुर देवकोटा सुभाषले 71 मत प्राप्त गरेका छन्। त्यसै गरी सहसचिव पदमा दिनेश प्रसाद सापकोटाको 130 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँको प्रतिस्पर्धी रमेश खत्रीले 116 मत प्राप्त गर्नुभएको छ। खुला सदस्य पदका लागि भएको निर्वाचनमा दिवस पहाड़ी 85 मतसहित विजयी हुनुभएको छ। सो पदका अन्य उम्मेद्वारहरूमध्ये टंक बहादुर कार्कीले
67 मत तारा कुमार श्रेष्ठले 57 मत तथा रामकृष्ण गौतमले 45 मत प्राप्त गर्नुभएको छ। त्यस्तै सभापति पदका निकटम प्रतिस्पर्धी बीर्खबहादुर बमजोन अशोकको पनि सदस्य चुनिनु भएको छ। दलित सदस्य पदमा कुमार रसाईले 121 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उक्त पदका प्रतिस्पर्धी कृष्ण बहादुर परियारले 76 मत तथा कृतिमान नेपालीले 73 मत प्राप्त गर्नुभएको छ। यसअघि महिला सदस्यतर्फ कार्य सूर्य कुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै क्षेत्रीय प्रतिस्पर्धी तर्फ क्षेत्र नम्बर 1 मनिष कार्की तथा क्षेत्र नम्बर 2 कैलाश थापा निर्वाचित हुनुभएको समितिले जनाएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनलाई जिल्लाभर थप सुदृढ व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रथम जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउने अपेक्षा गरिएको छ। कमलाबाई नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा आर्थिक अनुशासन पारदर्शिता तथा सार्वजनिक सम्पत्तिको व्यवस्थित अभिलेखीकरण प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरेको 2 लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ। आन्तरिक लेखा परीक्षण शाखाको आयोजनामा माध्यमिक तथा आधारभूत तह कक्षा 1-8 विद्यालयहरूका प्रधानाध्यापक तथा लेखापालहरूलाई लक्षित गरी संचालित तालिम आइतबार सम्पन्न भएको हो। समापन समारोहमा तालिममा सहभागी सम्पूर्ण प्रधानाध्यापक तथा लेखापालहरूलाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले विद्यालयहरूमा आर्थिक अनुशासन कायम राख्न तथा सार्वजनिक सम्पत्तिको सही अभिलेखीकरण सुनिश्चित गर्न उक्त तालिम महत्वपूर्ण कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले तालिमबाट प्राप्त ज्ञान सिप र अनुभवलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह गर्दै विद्यालयको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई अझ जिम्मेवार चुस्त र पारदर्शी बनाउन सबै प्रधानाध्यापक र लेखापालहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। नगर प्रमुख पोखरेलले कमलाबाई नगरपालिका नगरभित्रका शैक्षिक संस्थाहरूमा प्रशासनिक तथा आर्थिक सुशासन प्रवर्धन गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै तालिममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सहभागीप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको छ। कमलाबाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकाल, आन्तरिक लेखा परिषदको शाखा प्रमुख सुशील कुमार वर्मा तथा जिन्सी शाखा प्रमुख तीर्थ भण्डारी मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। तालिममा विद्यालयहरूमा लेखा प्रणालीको प्रभावकारी सञ्चालन, जिन्सी व्यवस्थापन, सार्वजनिक सम्पत्तिको अभिलेखीकरण तथा वित्तीय उत्तरदायित्वका विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ। कार्यक्रम सञ्चालन स्रोत विज्ञ कुमार ढकालले गरेका थिए। नगरपालिका अनुसार विद्यालय प्रशासनलाई थप व्यवस्थित उत्तरदायी र पारदर्शी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिम मध्ये विद्यालय स्तरको वित्तीय तथा एजेन्सी व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिन्धुली, रामेछाप र दोलखा जिल्लाका किसानले यस वर्ष पनि आवश्यक मात्रामा रासायनिक मल नपाउने संकेत देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीको गोदाममा पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा खेतीपातीको मुख्य सिजनमा किसान पूर्ण मल अभावको समस्यासँग जुझ्न बाध्य हुने अवस्था देखिएको छ। बागमती प्रदेश सरकारले निर्धारण गरेको कोटा अनुसार कृषि सामग्री कम्पनी लिमिटेड मार्फत रासायनिक मल वितरण गरिँदै आएको छ। प्रदेश सरकारले तोकिएको कोटा तथा उपलब्धताको आधारमा मल वितरण हुने व्यवस्था पनि रहेको, वास्तविक आवश्यकता अनुसारको परिणाममा मल उपलब्ध गराउन नसकिएको अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ। सिन्धुली, रामेछाप र दोलखा जिल्लामा खेती योग्य जमीनको क्षेत्रफल, बालीको प्रकृति तथा कृषकको आवश्यकता हेर्ने वार्षिक रूपमा करिब 26,000 मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने आँकडा रहेको छ। तर कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीले सार्वजनिक गरेको वितरण
आयोजना अनुसार चालू वर्षमा तीन जिल्लाका लागि जम्मा 8,000 मेट्रिक टन रासायनिक मल मात्र उपलब्ध गराइने भएको छ। आवश्यकता र उपलब्धता बीचको अन्तर निकै ठूलो रहेकोले किसानले माग अनुसार मल प्राप्त गर्न कठिन हुने देखिएको छ। आवश्यक 26,000 मेट्रिक टनको तुलनामा 8,000 मेट्रिक टन मात्र वितरण हुने अवस्था सिर्जना हुँदा अधिकांश किसान पर्याप्त मलबाट वञ्चित हुने सम्भावना बढ़ेको यसले खेतीपातीको उत्पादन तथा उत्पादकत्वमा समेत असर पार्न सक्ने चिन्ता कृषि क्षेत्रसँग सम्बन्धित सरकारवालाले व्यक्त गर्दै आएका छन्। बागमती प्रदेश सरकारले तोकिएको कोटा अनुसार वितरण गरिने भने पनि उपलब्ध मलको मात्रा आवश्यकता अनुसार नहुँदा कृषकको माग पूरा हुन नसक्ने अवस्था स्पष्ट देखिएको छ। तीन जिल्लाहरूको हजारौं किसानले खेतीको समयमा आवश्यक पर्ने मलको लागि कृषि सामग्री कम्पनीको बिक्री केन्द्र तथा स्थानीय पालिकाले तोकेको डिपोमा निर्भर रहँदै आएका छन्। तर आपूर्ति सीमित हुँदा सबै किसानसम्म पर्याप्त परिमाणमा मल पुर्याउन चुनौती देखिएको छ। सिन्धुली, रामेछाप र दोलखा जिल्ला कृषि नै अधिकांश नागरिकको मुख्य पेसा तथा आय आर्जनको स्रोत हो। यस्तो अवस्थामा मल अभावले प्रत्यक्ष रूपमा कृषि उत्पादन प्रणालीलाई प्रभावित पार्ने सम्भावना रहेको कृषि क्षेत्रका जानकारहरू बताउनुछन्। समयमै आवश्यक मात्रामा मल उपलब्ध हुन नसके उत्पादन लगात बढ़ने वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने तथा कतिपय अवस्थामा खेतीको उत्पादन नै घट्ने जोखिम रहने उहाँको भनाइरहेको छ। हवस् त अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबर सकियो। हाम्रो भेट 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति नैसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा छोटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441309, वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9967471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9867007972, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203553, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064106, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762887873। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631494।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767652429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9944441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9949703080। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861938068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064165। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र,
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 98-51-20-16, 98-43-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तर देशमा सँगसँगै नगरपालिकाले के गर्ने, चिजले के गर्ने,
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ पाँच रुपियाँ हदाम बसे त्यति बस्ने
3: यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलाइने
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलसँग ल्याएर भजन गर्ने मेरो काम त्यो थियो। किसानमा बजेट ल्याउनु पर्छ यो देशमा, किसान उमेर नलाग्यो भने देशमा लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामीसँग एउटा यस्तो विषय छ, हामीसँग सन्देश गैरेसँग गरेको कुराकानी हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौँ। इको कन्दुक भेन्चर प्रालीका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म, यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको, पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रयास गरेका छौँ। र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ। रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ, हामीसँग रहनुहोला। नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ, तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर खालेर मिल्काइरहेका हुन्छौं। के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने तो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग, कार्पेट र चप्पलहरू बनाउन सकिन्छ? आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नु भन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढाइ लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको ट्याग समेत भिराए। तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
11: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छौँ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अल्नो, हिम, जुटलाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरण मैत्री सामानहरू बनाइरहेका छौँ। जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्यागहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ। हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो। तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युट्सहरू चाहिँ मार्केटमा जान्छ। तर त्यसको सिउडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउडो स्टिमलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेरा गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने। अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्री वेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या। अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ। अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ। सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ तिनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ। यत्तिकै मान्छेहरूले किसानहरूले यत्तिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रोडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रोडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्राय सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
10: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ, त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देश लेखै शब्दमा।
11: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गरिरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केरा हार्भेस्टपछि जुन सिल्ड स्टिमहरू यतिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्र्याक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्र्याक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेको छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एसेसिबिलिटीको छ होइन। अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्लो हजुरको हेमको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
10: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
11: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड ओपन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूलाई सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै गएको छ र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ। नेचुरल फाइबर प्रडक्टहरूको डिमान्डको कुरा गर्ने भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसर वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन तर इन्टरनेसनल मार्केटको जस्तो छैन तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ। मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ, नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो। हामीले चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि. सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो, हामी चाहिँ त्यही लेभलमा छौँ होइन. सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो. अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ, यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ, तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्यालु हुन्छ, एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन. हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ, जाडोमा न्यानो हुन्छ. सो यति धेरै मेडिसिनल भ्यालु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ. सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन, त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
10: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रहण गर्दै हिँड्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन, तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ. अन्त्यमा सन्देश दिई आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ.
11: बन्दनाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि, त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्टिम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ. अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ. हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनमा त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पेरिजन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्दु भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफोरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ. त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ. त्यसले गर्दाखेरि चाहिँ एउटा अफोरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउनेमा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ. हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिकको अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ. त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ. अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो. त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ नि एउटा क्याम्पेन चलाएको थियौँ. त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ. अनि केटाको कुरा गर्ने

0: भए मान्छेहरूले तिनीहरूलाई काटेर फाल्थे. सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्. त्यसले गर्दाखेरि चाहिँ एउटा डिफोरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ. त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ, यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ. त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ.
1: अत्यन्तै ओजप्रो शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो. यदि तपाईँहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात kanduk.com जान सक्नुहुन्छ. यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश गैरेजीलाई धेरै धेरै धन्यवाद.
0: 100% मेड इन नेपाल. हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यही गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो. त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ. अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल, नेपालको नेचुरल फाइबरबाट बनेको, नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ. सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ. नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ. सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर. सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ. नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यो भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु. मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो. सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो. सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो. सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो. मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा. सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ. सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ. त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ. सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ. सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ. र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ. त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ. नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ. सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कति भन्दा यो ओभरअल 100% मेड इन नेपाल. हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो. त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश

0: जब उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैजानु भएको छ. अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल, नेपालको नेचुरल फाइबरबाट बनेको, नेपालमा ह्यान्डवर्न भएर बनेको भनेर लाग्नुहुन्छ. सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ, यतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर. सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ. नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु. मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो. सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो. सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो. सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर, यसले केही गर्न नसकेको भनेर, नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो. मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा. सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि, जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ. सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ. त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ. सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ. सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ. र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ, र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ.
1: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना. आजको श्रृङ्खलाको समय सकिने सकेको छ. यहाँहरूमा कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन्, अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ. हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनदी चामलको विशेषता, महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ. यो रिपोर्ट राख्छौँ. रिपोर्टभन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला. अनदी चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न, सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो. विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ. ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति, लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बारीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ. आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनदी चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपर फूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो. अनदी चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ. साधारण चामलको तुलनामा अनदी चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ. विशेष गरी अनदी चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ. नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ. विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्. यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गर्ने हो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिक्ली राइसको रूपमा ठूलो बजार दिन सक्छ. यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ. हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर अर्गानिक आउटलेट र फाइभ स्टार होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृङ्खला अर्थात् सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पण क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात् कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। त्यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य र बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनदीको पिठो, रेडी टू इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक पशुधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्नका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनदी चामलको भौगोलिक पहिचान अर्थात् जीआई ट्याग अर्थात् जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात् गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बढ़ियो बनाउनुपर्छ। समग्रमा अनदी चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पुँजी हो। सरकारले नीतिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र पशुधनमा लगानी गर्ने भने अनदी चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाड पर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढ़ाउने निश्चित छ। तसर्थ व्यावसायिक घरानाहरूका लागि अनदी चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा लगानीको क्षेत्र भन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिप्पणी गर्ने गरेका छौं, जसको लागि 9855-97192 9855-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्ने असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ।
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 98-44-021-369-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
8: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: राजनीतिमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा। पर्यटन प्रवर्धनलाई लक्षित गर्दै रामेछापको मन्थलीमा 10 दिने लोकल गाइड तालिम सम्पन्न। विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: अब समाचार विस्तारमा सभामुख डोल प्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्य व्यवस्था परामर्श समिति स्वत विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिनुभएको छ। अहिलेसम्म प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूको बेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्य व्यवस्था परामर्श समिति बन्न सकेको छैन। विपक्षी दलहरूले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन्। जेठ 19 गतेपछि प्रतिनिधि सभा बैठक सोमबार 1:00 बजेका लागि आह्वान भएको छ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्धनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा उल्लेख छ। सांसदहरूको स्वकीय सचिव हटाइएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेक र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने होइन कूटनीतिक माध्यमबाटै समाधान गरिने रहेको बताउनु भएको छ। यूपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनु भएको छ। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनु भएको छ। दुई देशबीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किँदै हुनुहुन्छ। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका 7 प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ 1 वर्ष लगाएर सर्वेक्षण गरेको। कक्षा 7-10 सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रविधि दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्ताउनुका साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। गुरुकद उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकोले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा भेटिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 22 रहेको दुधौरा खोला नजिक काँडे भ्याकुर अभिलेख भएको नेपाल पंक्षीविद संघका अध्यक्ष हठन राम महतोले जानकारी दिनुभएको छ। उहाँका अनुसार अब काँडे भ्याकुर देशका सातवटै प्रदेशका अभिलेख भएको छ। संघले विज्ञप्ति निकालेर चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते काँडे भ्याकुर फेला पार्नु भएको जनाएको छ। नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर 1830 मिटर उचाइसम्म अभिलेख भएको रेकर्ड छ। तर 12 भएको अभिलेख अहिलेसम्मकै होचो भूभाग समुद्री सतहबाट 443 मिटरमा भेटिएको संघले जनाएको छ। काँडे भ्याकुर घुम्रिएको कालो ठुड अरू चराभन्दा पृथक र चरको सुसेली गीत गाउने हुन्छ। उनी वा घर घाँस भएको काँडे र खस्रा वनमा बस्न मन पराउने भ्याकुर भएकाले पनि यसलाई काँडे भ्याकुर भनिएको। नेपालमा सबैभन्दा पहिले काँडे भ्याकुर चरा बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा अभिलेख गर्नुभएको थियो। प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुने सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। तपाईँ यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896299998।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार रामेछापको मन्थली नगरपालिकामा पर्यटन प्रवर्धनलाई लक्षित गर्दै युवा विद्यार्थीलाई लोकल गाइड ट्रेनिङ प्रदान गरिएको छ। मन्थली नगरपालिकाको सहयोग र तामाकोशी मरिन एडभेन्चर प्रणालीको साझेदारीमा 10 दिन तालिम प्रदान गरिएको। तालिममा सहभागी 20 भन्दा बढ़ी युवालाई ट्रेकिङ, राफ्टिङ, पर्यटन सुरक्षा, प्राथमिक उपचार, पर्यटकसँगको व्यवहार तथा स्थानीय प्राकृतिक र सांस्कृतिक सम्पदा बारे व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले सिकेका सिपलाई आगामी दिनमा स्थानीय गाइडका रूपमा प्रयोग गर्दै जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तामाकोशी मरिनका संचालक सागर हरि अधिकारीले स्थानीय युवा विद्यार्थीलाई रोजगारीसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढ़ाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भएको छ। कार्यक्रमको अवसरमा मन्थली नगरपालिका एक निवासी तथा सगरमाथाको सफल आरोहण गरी फर्किनुभएका धानु कुमार श्रेष्ठलाई नगरपालिकाले सम्मान गरेको छ। पर्यटन विषयमा स्नातक गर्नुभएका श्रेष्ठले 2083 साल जेठ 7 गते दिउँसो 1 बजे विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नुभएको थियो। श्रेष्ठलाई मन्थली नगरपालिकाको तर्फबाट नगर प्रमुख लव श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतले सम्मान गर्नुभयो। साथै तामाकोशी मरिन एडभेन्चर प्रणालीले समेत उहाँलाई विशेष सम्मान प्रदान गरेको थियो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ, स्थानीय तहमा पर्यटन विकास, युवा सशक्तिकरण र साहसिक पर्यटन प्रबन्धनतर्फ यो तालिम महत्वपूर्ण कदम भएको बताउनु भएको छ। मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नु भएको छ। सिन्धुली, रामेछाप र दोलखा जिल्लाका किसानले यस वर्ष पनि आवश्यक मात्रामा रासायनिक मल नपाउने संकेत देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीको गोदाममा पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा खेतीपातीको मुख्य सिजनमा किसान पुनः मल अभावको समस्यासँग जुझ्न बाध्य हुने अवस्था देखिएको हो। बागमती प्रदेश सरकारले निर्धारण गरेको कोटा अनुसार कृषि सामग्री कम्पनी लिमिटेड मार्फत रासायनिक मल वितरण गरिँदै आएको छ। प्रदेश सरकारले तोकेको कोटा तथा उपलब्धताको आधारमा मल वितरण हुने व्यवस्था रहे पनि वास्तविक आवश्यकता अनुसारको परिमाणमा मल उपलब्ध गराउन नसकिएको अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ। सिन्धुली, रामेछाप र दोलखा जिल्लामा खेतीयोग्य जमीनको क्षेत्रफल, बालीको प्रकृति तथा कृषकको आवश्यकता हेर्दा वार्षिक रूपमा करिब 26,000 मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने आँकडा रहेको छ। तर कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीले सार्वजनिक गरेको वितरण योजना अनुसार चालू वर्षमा ती 3 जिल्लाका लागि जम्मा 8,000 मेट्रिक टन रासायनिक मल मात्र उपलब्ध गराइने भएको छ। आवश्यकता र उपलब्धता बीचको अन्तर निकै ठूलो रहेकाले किसानले माग अनुसार मल प्राप्त गर्न कठिनाई हुने देखिएको छ।
2: सिन्धुलीको कमलमाई नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरूमा आर्थिक अनुशासन, पारदर्शिता तथा सार्वजनिक सम्पत्तिको व्यवस्थित अभिलेखीकरण प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरेको दुई दिने लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ। आन्तरिक लेखा परीक्षण शाखाको आयोजनामा माध्यमिक तथा आधारभूत तहका विद्यालयहरूका प्रधान अध्यापक तथा लेखापालहरूलाई लक्षित गरी सञ्चालित तालिम आइतबार सम्पन्न भएको। समापन समारोह मा तालिममा सहभागी सम्पूर्ण प्रधानाध्यापक तथा लेखापालहरूलाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले विद्यालयहरूमा आर्थिक अनुशासन कायम राख्न तथा सार्वजनिक सम्पत्तिको सही अभिलेखीकरण सुनिश्चित गर्न उक्त तालिम महत्वपूर्ण कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान, सिप र अनुभवलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह गर्दै विद्यालयको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई अझ जिम्मेवार, चुस्त र पारदर्शी बनाउन सबै प्रधानाध्यापक तथा लेखापालहरूको सक्रिय भूमिका आवश्यक रहेको पनि बताउनुभयो। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका साथ बिगुटार घुन्सामा 55 घरधुरी र एक विद्यालयमा स्वच्छ तथा सुरक्षित खानेपानी सेवा विस्तार गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी नेवा र सिद्धिचरण नगरपालिकाको साझेदारीमा 35,74,416 रूपियाँ लागतमा निर्माण गरिएको घुन्सा खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजना सम्पन्न भएको हो। वडाध्यक्ष भलबहादुर कटवालका अनुसार आयोजना मार्फत वडा नम्बर 7 55 घरधुरी र एक विद्यालय गरी 56 उपभोक्ताले स्वच्छ खानेपानी सेवा पाएका छन्। आयोजनामा स्थानीय उपभोक्ताले जनश्रमदान समेत गरेका थिए। ठाडेको रातो पानी मुहानबाट करिब 4,200 मिटर दूरीबाट पानी ल्याई 10,575 मिटर पाइपलाइन विस्तार गरिएको छ। खानेपानी भण्डारण तथा वितरणका लागि 2 इन्टेक र 10 ट्याङ्की निर्माण गरिएको छ भने 55 घरधुरी र विद्यालयमा गरी 56 धारा जडान गरी सञ्चालनमा ल्याइएको छ। आयोजनाबाट विद्यालयका 65 विद्यार्थी सहित कुल 297 जना प्रत्यक्ष लाभान्वित भएका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अल खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलसन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रिल 6 द्विपक्षीय बीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौ सैनिक घेराबन्दी अझै कायमै छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 हराउँदै नेपाल फाइनलमा पुगेको। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको जितमा लोकेश पमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाउनुभयो। त्यस्तै कुशल हुर्तेल 20 रन बनाएर आउट हुनुभयो। ओमानका समीर ओटमनले नेपालका 2 विकेट लिनुभयो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। ओमानका कप्तान सफवान मेहमूदले सर्वाधिक 38 रन बनाउनुभयो भने जुबैर अल पलुसीले 22 र अब्दुल जाइलले 16 रन जोड्नुभयो। नेपालका करण केसीले 3 विकेट लिनुभयो। सम्पाल कामी र सन्दीप लामिछानेले समान 2-2 तथा साहब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरूले 1-1 विकेट लिनुभएको छ। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्नेछ। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेर एकपटक।
0: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा। पर्यटन प्रवर्धनलाई लक्षित गर्दै रामेछापको मन्थलीमा 10 दिने लोकल गाइड तालिम सम्पन्न। विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: सम्पर्क नम्बर 9141443165, 9141443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 9767652429, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: किन आँखा मिचेको मिचेको गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको 26 अंकमा हार्दिक स्वागत छ। हरेक आइतबार झै गोकुल गंगा गाउँपालिकाको ताजा गतिविधि, विकासका प्रयास र तपाईँ हाम्रा साझा आवाजहरू बोकेर म ईश्वर विश्वकर्मा उपस्थित भइसकेको छु। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झनकारले उत्पादन गरेको यो कार्यक्रम तपाईँले झनकार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा हामी मन्थलीमा आयोजित अन्तरपालिका न्यायिक समिति समन्वय बैठकमा गोकुल गंगा गाउँपालिकाले प्रस्तुत गरेको प्रगति योजना र चुनौतीका साथै पालिकाका दुईजना कृषकहरूको अनुभव समेट्नेछौ। शुरूमा प्रस्तुत छ न्यायिक समिति सम्बन्धी यो सामग्री। रामेछापको मन्थलीमा जेठ 24 गते आयोजित अन्तरपालिका न्यायिक समिति समन्वय बैठक तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा गोकुल गंगा गाउँपालिकाले आफ्नो न्यायिक कार्य सम्पादनको अनुभव र अभ्यास प्रमुखताका साथ प्रस्तुत गरेको छ। बैठकमा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक उषा देवी कार्की, न्यायिक सहजकर्ता शर्मिला कार्की र न्यायिक समिति सदस्य सुनिता सुनवारले सक्रिय सहभागिता जनाउनु भएको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष कार्कीले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै न्यायको अनुभूति गराउन न्यायिक समितिले खेलेको भूमिका बारे चर्चा गर्नुभयो।

0: मेरो व्यक्तिगत तर्फबाट र गोकुल गंगा गाउँपालिकाको तर्फबाट हार्दिक न्यानो नमस्कार। एकदमै हामीलाई यो समयको अभावको बेलामा नि यो कार्यक्रम राखेको हुनाले हामीलाई एकदमै महत्वपूर्ण भएको छ। आज हामीले यो घुम्ती बैठक राख्दै सबै ठाउँमा अब दुई तिनवटा मात्रै बाँकी छ राखेको छौँ र हाम्रो मैले भन्नुपर्ने धेरै छैन, हाम्रो कर्मचारीज्यूले पनि भनिसक्नु भएको छ र हामीले यो ठाउँमा बस्दै गर्दा र हामीले चार वर्ष लगभग बिताएर पाँच वर्षमा टेकिसक्यौँ र यो सबै हामीले न्याय क्षेत्रमा काम गर्दाखेरि कुनै कानूनी नपढेर पनि हामीले न्याय दिन पाउँदाखेरि अति नै गौरव र खुसी पनि लागेको छ र हाम्रो चाहिँ सबै कुरा भइसकेको छ। असल अभ्यासहरू चाहिँ हाम्रो त्यस्तो छैन र छवटा वडा छ हाम्रो गाउँपालिकामा, छवटै वडामा गत वर्ष मात्रै यो फर्निचरको व्यवस्था भइसकेको छ। छवटै वडा चाहिँ एकै खालको वडा चाहिँ पहिले नै बनिसकेको छ हाम्रो, त्यसमा एक एक वडा मेलमिलाप केन्द्र भनेर एउटा रुम छुट्याइएको छ र गत वर्ष मात्रै फर्निचरको व्यवस्था पूरा गरिएको छ। यो सबै सेटै दराज टेबल कुर्सी सातैवटा कुर्सी सबै सेट पूरा गरेको छौ र अर्को हामीले यो रकमको बारेमा त सबै भनिसक्नु भएको छ, मैले त्यो कुरालाई दोहोऱ्याइन छोट्याए र हामीले अहिले चाहिँ यो मेलमिलाप नयाँ उत्पादन मेलमिलापकर्ता उत्पादनको लागि हामीले आठ दिने ट्रेनिङ दिएर त्यो कार्यक्रम एउटा गरेको छौँ यसपालि र नयाँ रिफ्रेसको लागि हामीले वर्षी नै ताजगी एउटा दिइराखेको छौँ र हामीले अब एउटा पहिचानको लागि भन्दा एउटा ब्यागहरू दिन लागेको छौँ मेलमिलाप कर्ताहरूलाई र अर्को चाहिँ हामीले डायरी छापेको छौँ। अघि उहाँ लिखु थामा कसिकेले पनि भन्नुभएको थियो रामे छापकै उसमा भनेर हामीले त्यस्तै खालको डायरी छापेको छौँ, त्यो एउटा एउटा उहाँहरूलाई कोही कोही बाँकी हुनुहुन्छ सबैलाई प्राप्त गरिसकेकै नै छौँ र अरू खासै नयाँ चाहिँ अरू केही छैन र यो कानुनी सल्लाहकार हाम्रोमा नभएको अवस्था र हाम्रोमा इजालास पनि छ त त्यहाँ उभ्याएर काम चाहिँ गरेको छैन, हामीले त्यहाँ राखेको छैनौँ, हामीले यतिकै मिलापत्र गराएर पठाएको छौँ र मुद्दाहरू चाहिँ धेरै न्यूनीकरण भइसकेका छन्। हामी यो चार वर्षको दौरानमा शुरूको वर्ष चाहिँ म पनि धेरै आँटेको थिएँ, यो कसरी गर्ने के गरी गर्ने अब यो कसरी मिलाउने भने जस्तो भएर एकदमै आँटेस लागेको अवस्थामा मुद्दा आउँथ्यो र अहिले चाहिँ एकदमै कम भइसकेको छ, एकदमै न्यूनीकरण भएर गएको छ, विवाद रहित घोषणा नै गर्ने बेला भएको छ, आउँ त आउँछ होला चाहिँ आफ्नो महिना बाँकी छ र त्यो एउटा असल चाहिँ त्यो अभ्यास भएको छ हामीलाई भन्दै यहाँहरूलाई अब यो अरू त उहाँले भनिसक्नु भएको छ कर्मचारीज्यूले र यो समयमा एकदमै हामीलाई यो बजेटिङको समय र एकदमै अनुगमनको समय धेरै अभावको समयमा पनि यो कार्यक्रम राखेर छिटो छिटो गरेर यो कार्यक्रमभित्र राखिदिनु भयो र सबैलाई बोलाउन यहाँ उपस्थित गराएर यो कार्यक्रम गरिदिनु भएकोमा यहाँ नगरपालिका मेयर साहबलाई उपमेयर साहबलाई र यहाँ सम्पूर्ण कर्मचारीज्यू प्रशासकीय अधिकारीज्यूलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु। म यो सबैजना हाम्रो साथीहरू नि धेरै दिनमा भेट भयौँ, कर्मचारीज्यू सबैसँग भेट भएको एउटा असल एउटा मौका यो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: सहजकर्ता शर्मिला कार्की र सदस्य सुनिता सुनवारले मुद्दा दर्ता प्रक्रिया, कानूनी परामर्श र कार्यक्षेत्रमा भोगेका व्यवहारिक चुनौती तथा सिकाई बारे अनुभव साटा साट गर्नु भएको थियो।
2: हामीले विवाद चाहिँ अहिलेसम्म मेलमिलापको माध्यमबाट चाहिँ विवादहरूलाई फर्सद गरेर पुग्याउने गरेका छौँ। अहिलेसम्म यो वर्ष चाहिँ न्याय कुनै पनि निर्णयात्मक विवाद चाहिँ नरहेको जानकारी गराउन चाहन्छु। अहिलेसम्म मेलमिलापको माध्यमबाट चाहिँ विवादहरू समाधान भएका छन् र हामीले नयाँ नमुना अभ्यास भनेको चाहिँ हामीले प्रत्येक वडामा हाम्रो गाउँपालिकाका सबै सरोकारवाला व्यक्तिहरू जस्तै अब स्वयंसेविकाहरू अनि प्रजीवहरू अनि बाल क्लबबाट महिला प्रतिनिधिज्यूहरू र अनि परिचौकीबाट चाहिँ हामीले अब यो सरकारवाला व्यक्तिहरू राखेर कानुनी सचेतना कार्यक्रम भनेर हामीले प्रत्येक वडामा चाहिँ यो वर्षी विषय गर्ने गरेको छौँ। यसै गरी हाम्रो यो विवादहरू पनि अलिक न्यूनीकरण हुँदै गएको महसुस चाहिँ मैले गरेको छु, यसपालि कमै गत वर्षहरूभन्दा कमै हुँदै विवादहरू चाहिँ न्यूनीकरण भएका छन् र अनि नमुना अभ्यासको लागि नमुना कार्यको लागि हामी पनि गत वर्ष यो न्याय समिति अध्ययन अवलोकन तथा असल अभ्यास आदान प्रदानको लागि हामी गण्डकी प्रदेश यसरी बागमती प्रदेशका केही स्थानीय तहहरूमा चाहिँ हामी न्याय समिति चाहिँ भ्रमण गएका थियौँ। त्यसमा नयाँ अभ्यास भन्ने कुरामा चाहिँ मैले अब हामी यो स्वर्गद्वारी प्युठान जिल्लाको स्वर्गद्वारी गरी नगरपालिकामा जाँदा खेरि चाहिँ त्यहाँनेरि मेलमिलाप कार्य यो विवाद चाहिँ कसरी समाधान गर्नु हुँदो रहेछ भनेर त्यहाँनिर अब हामीले बुझ्दाखेरि चाहिँ उहाँ चाहिँ आमा समूहबाट अनि स्वास्थ्य मैले स्वयंसेविकाहरूबाट चाहिँ त्यो विवादहरूलाई चाहिँ समाधान गर्नु हुँदो रहेछ। न्यायिक समितिमा चाहिँ विवादहरू चाहिँ खासै त्यस्तो हेर्ने चाहिँ प्रचलन चाहिँ त्यहाँ नरहेको पायो। त्यो या त हामीले नगरपालिकामा त्यो गरेर बुझ्यौँ। त्यसै गरी यता गण्डकी प्रदेशमा आएर हामी चाहिँ बडीगार्ड गाउँपालिकामा गएको थियौँ। त्यहाँनिर चाहिँ हामी विवाद कसरी समाधान हुँदो रहेछ भनेर अब हामीले पनि आदान प्रदान गर्ने क्रममा त्यहाँबाट चाहिँ अब विवाद समाधान क्रममा चाहिँ हामी चाहिँ यहाँ उल्टी अब मेलमिलापको चाहिँ खर्च अथवा पैसा दिएर मिलाउँछौँ भने त्यहाँ चाहिँ उहाँहरू चाहिँ विवाद समाधान गरे बापत चाहिँ 1500 एउटा विवाद समाधान गर्नुभयो भने 1500 पैसा चाहिँ अब पक्ष विपक्षबाट लिनुहुँदो रहेछ। त्यस्तो चाहिँ त्यो अनुभव चाहिँ हामीले बटुलेर आएका थियौँ। नयाँ कुनै पनि अब ती दुईवटा अनुभव चाहिँ नयाँ नै लागे। एउटा न्याय समितिमा चाहिँ विवाद नहेर्ने त्यो सोगादारी नगरपालिकामा चाहिँ आमा समूह र महिला स्वयंसेविकाहरू चाहिँ विवाद समाधान गर्ने पाइयो भने त्यो बडीगार्ड गाउँपालिकामा चाहिँ अब उल्टै पैसा चाहिँ उहाँहरूले चाहिँ पे गरेर पैसा चाहिँ दिएर चाहिँ विवाद समाधान गर्न न्याय समितिले नै त्यो पैसा चाहिँ दिएको अनि विवाद समाधान भएको पाइयो। त्यो एउटा नयाँ हामी चाहिँ यो गत वर्ष गएका थियौँ त्यो नयाँ एउटा पाइयो र अनि हामीले चाहिँ यो मेलमिलापकर्ताहरूलाई गत वर्षहरूमा 700 दरले चाहिँ भुक्तानी गर्ने गरेको थियो। एउटा विवाद समाधान गरे बापत त्यो वर्ष चाहिँ हामीले न्याय समितिमा निर्णय गरेर त्यसको कुनै कार्यविधि पनि छैन केही पनि नभएको न्याय समितिको चाहिँ निर्णय गरेर चाहिँ अनि 900 दिने भन्ने एउटा विवादलाई चाहिँ 900 3 बसेर चाहिँ विवाद समाधान गर्नु पाउने भयो भने 300 हुन्छ भनेर उहाँलाई चाहिँ चिया खर्च खाजा खर्च सञ्चार खर्च भनेर 300 भनेर 900 एउटा विवाद समाधान गरेको त्यो दिने गरेको छ र अनि उहाँहरूलाई चाहिँ सञ्चार खर्च भनेर मासिक 500 त्यो चाहिँ स्वयं जगजीवहरूलाई विवाद समाधान गर्ने चाहिँ अब उहाँहरूलाई फोन खर्च पनि हुन्छ अनि अब सबै मेलमिलापकर्ता पक्ष विपक्ष पनि बोलाउनु पर्ने भयो अनि अब आफ्नो साथीहरूलाई मेलमिलापकर्ताहरू गर्नु पर्ने भयो भनेर संयोजकलाई चाहिँ हामीले 500 चाहिँ त्यो हामीले सञ्चार खर्च दिन्छौँ र बैठक खर्च भनेर प्रत्येक वडामा मासिक 2000 त्यो दिने गरेको छ। अनि समस्या चुनौती भनेपछि अब त्यही हो हाम्रो पनि अब विवाद चाहिँ लिएर आउनुहुन्छ आइसकेपछि अब त्यहाँ बुझ्नुहुन्छ अनि त्यहाँ चाहिँ के लाग्छ भने अब फेरि सम्पर्कमा आउनुहुन्न सम्पर्कमा चाहिँ आउन अलिक पक्ष विपक्ष नै सम्पर्कमा आउन अलिक गाह्रो मान्नुहुन्छ। त्यही पनि अब हामीले अब फोन गरेर हुन्छ कि भेटेर हुन्छ कि चिठी काटेर हुन्छ कि सम्पर्कमा ल्याएर यो विवाद हाम्रो जसरी पनि फर्सेट गर्नुपर्छ होइन अब यो दर्ता गरिसकेपछि फर्सेट देखाउनु पर्यो अनि भनेर अनि अस्ति पनि हाम्रो यहाँ जिल्ला न्यायाधीशज्यूहरू जानुभएको थियो अनुगमनमा यो विवाद किन फर्सेट भएन तपाईँहरूको अनि त्यो मलाई त्यो सम्बन्धी अलिकति म यो कानुनी फिटको म होइन त्यो अलिक थाहा भएन अनि हाम्रो न्यायाधीशज्यू श्रीमानजीले पनि भन्नुभएको थियो अब यो विवादहरू यसरी नराख्नुहोस् अब सम्पर्कमा आए पनि नआए पनि तपाईँले अब त्यो विवादहरूलाई चाहिँ यसो तारिखमा राखिदिनुहोस् तारिखमा राखेपछि उहाँहरू फेरि आउनु भएन भने यो डिसमिसमा जान्छ त्यो गर्नुहोस् भन्नुभयो। अब चाहिँ यो नआउनेहरूलाई चाहिँ अब 3-4 विभागको चाहिँ यसमा आउनु भएको छ नि सम्पर्कमा आउनु भएको छ नि त्यसलाई चाहिँ केही गर्ने भन्ने चाहिँ एउटा सोचिरहेको छु र अब हाम्रो यस्तै हो नयाँ कार्य भनेको खासै त्यस्तो केही छैन यहाँ केही यो 8 स्थानीय तहबाट केही हुन्छ कि भनेर आज यहाँबाट पनि केही सिकाइ हुन्छ नयाँ अभ्यासको लागि हामी पनि राखौँला यो अब आउने वर्षमा कार्यक्रम राखौँला भनेर यहाँ हामी म उपस्थित भएको छु होइन अब यहाँ आएपछि 8 स्थानीय तहमा गएको जस्तै हुन्छ सबै यहाँ सेयरिङ भइहाल्छ।
3: गाउँपालिकाको न्याय समिति सदस्य सुनिता सुनवार मैले भन्नुभन्दा पनि विवादको विषयमा अन्य विषयमा धेरै कुराहरू चाहिँ हाम्रो न्याय सहजकर्ताले भनिसक्नु भएको छ। केही छोटो छुटेको कुराहरू मात्र मैले 1-2 भन्न गइरहेको छु। जस्तै हाम्रो गोकुलगङ्गा गाउँपालिकामा चाहिँ मेलमिलापकर्ताहरूलाई चाहिँ 6 वडामा फर्निचरको व्यवस्थाहरू गरेका छौँ मेलमिलापकर्ताहरूको लागि। त्यसै गरी हामीले 6 वडाबाट साबित हाम्रो गोकुलगङ्गा गाउँपालिकामा चाहिँ 6 वडा भएको कारणले 6 वडाबाट चाहिँ हामीले मेलमिलापकर्ताहरू नयाँ उत्पादन गरेका छौँ। 8 दिनको ट्रेनिङ दिएर हामीले उहाँहरूलाई त्यो ट्रेनिङ 48 घन्टे ट्रेनिङ हामीले सकिसकेका छौँ। त्यसै गरी नेक्स्ट समितिको चाहिँ हाम्रो नेक्स्ट समितिबाट चाहिँ हाम्रो पनि डायरीहरू थापिएका छौँ। बाँकी कुरा उपाध्यक्षज्यूले भन्नुहुन्छ भन्दै समयको कारण मलाई छोटो समयमा पनि सबैसँग 8 स्थानीय तहको उपाध्यक्षज्यू लगायत नेक्स्ट समितिको साथीहरू त्यसै गरी नेक्स्ट सहजकर्ताहरूज्यू सम्पूर्णमा यो छोटो समयमा परिचित र आफ्नो अनुभव साथसाथ आदान प्रदान गर्ने समय प्रदान गर्नुभएकोमा विशेष गरी मन्थली नगरपालिकालाई विशेष धन्यवाद दिँदै मेरो छोटो कुराहरू यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद नमस्कार।
1: श्रोता न्यायिक समितिको काम कारवाही बारे त सुन्नुभयो। अब पालो गाउँपालिकाका 2 कृषकहरूको अनुभव सुन्ने प्रस्तुत छ यो सामग्री।
4: मेरो नाम के बहादुर खत्री गोकुलगंगा गाउँ पालिका वार्ड नम्बर 5 14 पूर्व अध्यक्ष जीवार कृषिमा अब म उमेर त अलि बुढाबुढी भयो हैन अलैँचीहरू लाग्छु भोलि खाएको जर्सी गाई पालेछु अनि दुईटा 10-18 बाख्रा छन् हैन 10-12 गोला मौरीहरू पालेछु है यो अमिसहरू लाएछु घाँस बाख्राको लागि अनि नीति घाँस लाएछु गाईको लागि गाईलाई भन पाँच छ महिना छ महिने पछि काट्नु हुँदो रहेछ त्यो त्यही काटेर गाई पालिरहेछु अरू पनि खतरा खुत्रो त गरेछु यसो भ्यान्ताहरू यो दिवसियाहरू पनि लाएछु ऊ अम्मा लाएछु यस्तै छ सर परिवारको त अब छोरो जागिर छ मेन्टेनमा यसरी असारमा जागिर आउँदैछ आएपछि बाख्रा पाल्नुपर्छ कृषि गर्नुपर्छ भन्ने भनाइ गरिन्छ केटीले अनि दुई बुढाबुढी छौँ अनि एक दुईवटा केटाकेटीहरूलाई चाहिँ यो काम गर्न नै सहयोग केटाकेटी भन्नाले अब ठुलै भन्नु छन् तिनीहरूले गर्छन् काम लाउँछु काम त्यस्तै छ सर पहिला पनि मैले गाविस अध्यक्ष हुँदा नि कृषि सम्बन्धी काउली बन्दाहरू लसुन प्याजहरू बेसाहरू अदुवाहरू लाएर यसरी कृषिमा गरेर बेच्नुपर्छ भनेर मैले त्यो कार्यक्रम चलाएर गरेको थिएँ कतिजनाले गरे पनि होइन अहिले चाहिँ अब ती पहिलाको मान्छेहरू कोही पत्लिनी सके मरिनी सके अहिले त केटा पानाहरू चाहिँ झ्याप्पै देखामा पैसा आउने ठाउँ छ भने गर्ने अब यो सानोतिनो निरन्तर चाहिँ नगर्ने छैन सर अब हामी चाहिँ मैले चाहिँ अब यो मौलाली बाबुले पालेको थियो अहिले पनि सानो ठुलो 1200 गोला छन् हामी जस्तो बुढा त अब 400 दिनसम्म गर्छौँ नि है केटाहरू चाहिँ अब त्यसरी कृषिमा चाहिँ लिन भएर कृषि गर्नुपर्छ यसले हाम्रो यसैबाट हामीले साधारण निर्भरता हुनुपर्छ निर्भरता हुन्छ भनेर त्यो चासो दिएका छैन पर्सिदिन तालिम नभएर हो नकिन हो अब हामी कति म मात्रै लगाएर 10-8 यता हामी जस्तो बुढाहरू चाहिँ अब कृषिले नै निर्भरता भएर कृषिले नै हामी निर्भरता हुनुपर्छ भन्ने आशा राखेछौँ हात खुट्टाले जिउले नसके पनि त्यो गरौँ केही चासो बिहान पनि त्यही बेलुका पनि त्यही बाख्रा गर्नुपर्छ मौरी गर्नुपर्छ अलैँची गर्नुपर्छ चासो मन ध्यान जब तपाईँ त्यही हुँदो रहेछ सर हाम्रो त यो पहिला त ऊ भएको मान्छेहरूको त हजुर जतै नभए पनि गर्नुपर्छ त्यो गरौँ लाग्ने कि बाख्रा पालिराखेको दुईजना बुढाखासी छन् अब त्यो बाख्रा पनि अब पाल्नुपर्छ त्यसले बाख्रा बोका बनाएर बेचेर जीवन निर्वाह गर्नुपर्छ पैसा लिनुपर्छ भने त्यो चासो नै त्यति जाँदो रहेछ हामीहरूको चाहिँ त्यो बेला त सर अब आफूले गर्ने कुरो आफैले त्यति थाहा हुँदो रहेछ आफूलाई त मैले राम्रो गरेँ सबैले ढिला गर्छु सबैले मलाई के अरे मान्छन् सबैको सेवा गर्नुपर्छ भन्ने चाहना थियो मेरो चाहिँ त्यसै गर्थे होइन त्यति बेला त अब म के गर्थेँ भनेदेखि अलिक फुर्सद फराकिने थियो अब 6-6 महिनामा जहाँसुकै अब 9-8 घुम्थेँ अनि त्यो 6-6 महिना 9-8 घुम्न चाहिँ कुनै अरू कामले पर्थ्यो एकजनाको कामले हेर्नु पर्थ्यो अनि बिर्ख भत्ता नै त्यति बेला आफै अध्यक्ष आफैले बाँडिन्थ्यो घर घर लगेर बुढाबुढीहरूलाई अनि त्यति बेला चाहिँ घुमिन्थ्यो कहाँ के समस्या छ पानीको अथवा के को समस्या बाटोको के को समस्या कृषिमा के समस्या भनेर त्यो सोधिन्थ्यो छलफल गरिन्थ्यो अहिलेका प्रतिनिधिहरू चाहिँ त्यसो अलि ठुलै हौ भने जस्तो गर्छन् है सर
5: गोकुलगंगा गाउँपालिका वार्ड नम्बर 6 नाम मेरो टोपे तामाङ मैले कृषि कालिम गर्न पाए हुन्थ्यो त्यसो मजा लाग्दै थियो अनि गाउँतिर नै गोसुदार र तालिम आयो त्यसपछि म तालिम छँदा भएर मन्त्री गएँ अनि मन्त्रीमा गएपछि तालिम दिए तालिम लिइसकेपछि मैले बन्दा काउली बिरुवा लाउँदै गरेँ अनि त्यसपछि फेरि पनि म प्याजको दलहरू बेच्ने पनि भएको भए त्यो भन्दापछि मलाई अर्को पनि चाख के लाग्यो भने मौरीको तालिम लिनु पर्यो भने मैले तालिम लिएँ दिइसकेपछि मौरीले धेरै आमदानी दियो र मेरो पोहोरको साल मैले सुरुमा चाहिँ मौरीको लागि 50-100 हजारले चाहिँ मैले 22-22 घर खरिद गरेँ 22 घर खरिद गर्दाखेरि मेरो 1,00,000 भन्दा अलिक माथि गयो ढुवानी गर्दाखेरि अनि त्यसपछि मौरीले मलाई राम्रै आमदानी दिन थालेको थियो वर्षमा मलाई 1,50,000 जस्तो आमदानी दिन्थ्यो मौरी 6-6 महिनामा 60-70 आमदानी दिन्थ्यो पोहोरको सालमा मेरो मौरी जम्मा 6 घर थियो त्यो मौरी मरेर जम्मा 7 घर बन्यो अनि म काठमाडौँ यहाँबाट मन्थलीमा गएँ मन्थली दबाई पाएन काठमाडौँमा गएर म गदवरीमा गएर सोधेर आएँ आइसकेपछि मौरीको दबाई लेखेर ल्याइयो मन्थली दबाई पाइएन फेरि पनि म दुःख लागेर फेरि पनि काठमाडौँ गएँ फेरि गदवरीमा गएर फेरि उहाँ सोधेर अनि त्यहाँको मान्छेले भन्यो तपाईँ यहीँबाट दबाई लिएर जानुहोस् भनेर भन्नुभयो त्यहाँबाट मैले 5 घरको दबाई खरिद गरेर ल्याएँ ल्याएर 7 घर मौरीको अहिले म 16 घर बनाउँदैछु र मलाई त्यही दुःख लागेको छ सरकारकोबाट मैले लसुन केही लिएको छैन र सरकारले हामी जस्तो किसानलाई हेरिदिए हुन्थ्यो अब लसुन प्याज छ्याती लसुन प्याज हामी लाउँछौँ बजार भाउ पाउँदैन बजारको आवश्यकता छ मलाई र मान्छेले बोकेर गयो दोकानदारले के भन्छ तिमीले शासन दिने भएर आफ्नो राष्ट्रिय नभएर फर्काइ लैजाने भन्छन्। अनि त्यस भनेपछि दुःख लागेर मैले अहिले चाहिँ अहिले साल चाहिँ प्याज पनि अलिक कमी रोपेको छु र लसुन अलिक कमी रोपेको छु अनि अहिले बल्ल बल्ल यो साल पालिकाले हिउँ मिलिदिएको छ अनि अहिले चाहिँ म अहिले अहिले सालमा मेरो अदुवा बिकेन र अहिले अब चाहिँ यो साल चाहिँ म मौरी र बेसार रोपेर चाहिँ आगो चाहिँ फाइदिन्छु भनेर मेरो उद्देश्य छ। हजुर सरकारले हामी जस्तो मान्छेलाई हेरेर कसले कृषक राम्रो गरेको छ त्यसलाई हेरेर हामीलाई लोन दिने काम पनि गर्नु पर्थ्यो। सरकारले लोन पनि दिँदैन, पालिकामा गयो पालिकाले काम सुन दिँदैन अनि वडाले एउटा बेसी टाढा दिन्छ अनि टाढा पनि के भन्छ भने गाड्नुपर्छ हुनुपर्छ भन्छ टाढा पनि अनि टाढामा गाडेर मैले चाहिँ अहिले वर्षमा के गर्छु भने त्यहाँ बिउ मान्छेहरू किन्न जान्छु अनि एउटा भएर बिउ ल्याएपछि मैले स्टारको दर राख्छु अनि काउलीको दर राख्छु बन्दको दर राख्छु अनि बेचेर त्यही काउलीको बिउ बेच्छु अनि त्यही काउलीको के अरे बन्दको बिउ बेच्छु र त्यहाँको बिउ बेचेर मेरो जम्मा 10 महिनाको परिरहेको छ। हामीले खाना लाउनु पुग्छ र 2-4 हजार महिनामा बचत नै हुन्छ सर मेरो र हामीले अब नेपाल सरकारले के गरिदिनु पर्यो भने आएर हेरेर बुझेर लोनको व्यवस्था गरिदिए हामीलाई धेरै राम्रो लाग्थ्यो। अब के भन्दै पनि हामी जस्तो अब कृषकहरूलाई पेन्सनको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो धारणा छ। हजुर पालिकाले केही पनि भन्दैन होइन सर, म त्यसको त म के अरे पर्खिन गरेर पास भइसकेँ। अब म त जति रोग लागेर पनि डरेन होला छैन, मसँग दबाई दगुर किनेर ल्याएको छु अनि म त जति रोग लाग्यो अब त्यो रोग सुरुको के लाग्यो भने भित्र बच्चामा भित्र मौरी बच्चाहाल्छ होइन अनि बच्चा कुयो कुएपछि मौरी मर्दै गयो मर्दै गयो अनि यसै होला मैले म याद नगरी बस्दाखेरि अहिले चाहिँ मैले दबाई ल्याइसकेपछि मैले 5 घरबाट 7 के अरे 16 घर बनाइसकेको छु। अब मेरो उद्देश्य भनेको कमसेकम 40-50 घर मौरी पाल्ने सकेसम्म 100 घर पाल्ने अनि मौरी नै पालेर चाहिँ आफ्नो जिन्दगी गुजार्ने व्यवस्था विचार गरेर सुधार मैले चाहिँ मेरो सुरुवातमा त 1 लाख भन्दा माथिको घारे किनेको मैले होइन 22 रुपियाँ घार किन्दाखेरि मैले 45-45 हजार गरेर किनेको होइन अनि तपाईँले हिसाब गर्नु गरेर हिसाब निकाल्ने 45 हजार गरेर हिसाब गरेर गर्नुहोस् अनि ढुवानी सुहानी गर्दा लाख भन्दा माथि कति कति सुरुमा त्यो चाहिँ सबै खेतीपुती पुरा भइसकेको किनेको थिएँ मैले घाटा थिएन होइन त्यहाँबाट नाफामा आइसकेको थिएँ म पोहोर चाहिँ मेरो मौरी मर्दाखेरि चाहिँ मेरो ठुलो घाटा भनेको अहिले पोहोरको साल र अहिलेको साल 2 साल चाहिँ म नबेच्ने नपाएर मलाई करिब करिब 4.5 लाख घाटा भयो सर। अहिले त नाफा त हुने कुरो भएन त्यो मौरीले मैले बचाइराखेर आगो चाहिँ फेरि 16 दिनमा 32 सके 35-40 बनाउने होइन नभएदेखि आगो चाहिँ मैले 40 घर बनाउने लक्ष्य लिएर अगाडि बढेको छु सर। म रेडियो कृषि कार्यक्रम सुनिरहेको छु होइन अनि त्यसमा चाहिँ मलाई सुखको काम के हो त्यो भने चाहिँ सोचाइ गरेर मैले चाहिँ अनि मौरी तालिम पनि गरेको छु मैले गरेको पहिला गरेको छु होइन अनि त्यो तालिमले मात्रै ध्यान जोक्ने लागेपछि मैले नसकेपछि मैले अनि झनै धेरै हार खाएको थिएँ तर बहिले चाहिँ म हार राखेकै अझै पनि म 100 घर मौरी पुऱ्याउँछु भन्ने चाहिँ मेरो विचार छ सर। हजुर हजुर 66 65 66 हिँडेको छु 2 छोरा 2 आएको छ अहिले अनि मानिसहरू काठमाडौँ छ अनि यहाँ घरमा चाहिँ कान्छु छोरा बुहारी अनि हामी बुढो 2 जना जो अहिले बाहिरको मान्छे फर्ममा राख्नु पर्ने अधिकार राख्नु पर्ने चाहिँ छैन। अब धेरै मौरी भयो भने चाहिँ मैले फर्ममा भेट्दा गरे मौरी मासु राख्ने 50 घरदेखि मासु गरेको चाहिँ भेट्दा गरे मासु राख्नु पर्छ सर मैले। हजुर मैले त्यो पहिला बग्रा शासन लागेर त्यो माओवादी जनताको अगाडि भन्दा नै मैले अगाडि देख्नु के अरे कृषि पेसामा थिएँ सर। मेरो जग्गा जमिन भनेर चाहिँ 40-45 हजार पनि छ सर अनि एरियामा चाहिँ मिलेको एरिया भनेर चाहिँ मेरो जम्मा 7-8 पनि छ। मैले यस सब 3 रोपनी जग्गामा चाहिँ सबै प्याज लगाएको छ सर, त्यति नै खेर फौजिएर लाग्यो अनि प्याज त्यसपछि दुई बिग्रेन त्यो किराको निर्माण गरेर प्याज मजाले फलाए। तर यहाँ हाम्रो नेपालमा के भन्यो नेपाल सरकारले जान्दैन भने चाहिँ चाइना इन्डिया प्याज ल्याइदिन्छ चाइना इन्डियाको लसन ल्याइदिन्छ अनि हाम्रो यहाँ दुई बिग्रेन बजार भए पनि पाउँदैन। अब अरू कुरो के भन्नु सर मैले त्यो राम्रो कृषक छ नि त्यसलाई चाहिँ पालिकादेखि ल्याएर सरकारले पनि हेरिदिनु पर्यो भन्ने चाहिँ मेरो धारणा छ।
1: कृषकका कुरासँगै कार्यक्रम हाम्रो गोकुल गंगाको आजका लागि निर्धारित समय सकिन लागेको छ। विदा हुनु अघि यदि तपाईसँग पनि गाउँपालिकाको विकास योजना वा सेवा प्रवाहका बारेमा केही जिज्ञासा गुनासो वा रचनात्मक सुझावहरू छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँको प्रत्येक सकारात्मक सुझाव गोकुल गंगा गाउँपालिकालाई समृद्ध बनाउने मार्गदर्शक बन्न सक्नेछ। आजको अंकमा प्राविधिक सहयोग गर्ने साथीहरू प्रसारण साझेदार रेडियोहरू र हामीलाई सुन्ने सम्पूर्ण श्रोताहरूमा आभार व्यक्त गर्दै आगामी आइतबार बेलुकी ठिक 36 बजे नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजका लागि म ईश्वर विश्वकर्मा बिदा हुन्छु। तपाईँको बाँकी समय सुखद रहोस्। नमस्कार।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
6: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
6: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
7: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
6: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
15: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
18: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
17: हाम्रा विशेषताहरू,
18: 40% मात्रै डाउन पेमेन्ट,
17: सजिलो मासिक किस्ता सुविधा,
18: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
17: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
18: आवश्यक कागजातहरू
17: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
18: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
17: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नगर कार्यपालिकाको कार्यालय मन्थली रामी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामीछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.maol.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सक्खल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390, वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, ओडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869113345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, ओडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203353, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9969035059, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9961938068, ओडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9961064166, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
2: अहिले साँझको 7 बजे।

0: सही अभियान सम्म परिवर्तनको अग्र पंक्तिमा युवा।
1: नमस्कार सुन साथी, मेरो कथाको आजको यस एपिसोडमा यहाँ सम्पूर्णलाई स्वागत छ। प्लान इन्टरनेशनल नेपाल र युवाको सहकार्यमा युनाइट फर रेजिलियन्स क्याम्पेन अन्तर्गत हामीसँग दुई वाईएलसी सदस्यहरू जोडिनु भएको छ। स्वागत छ यहाँहरूलाई। स्वागत छ सुरजी, स्वागत छ सुस्तिकाजी।
2: नमस्ते।
1: परिचयको लागि सुरुमा सुरजीलाई अनुरोध गर्दछु।
2: मेरो नाम सुरज, म चाहिँ वन अफ द मेम्बर अफ वाईएलसी 2026।
1: धन्यवाद सुरजी। अब स्वस्तिकाजी तर्फ।
3: म स्वस्तिका, म वाईएलसी 2026 को वन अफ द मेम्बर।
1: थ्याङ्क यू। यहाँले अब चाहिँ वाईएलसी भनेको के हो नै बारेबाट सुरु गरौँ। हामी सुरुमा सुरजी तर्फ लाग्छौँ।
2: वाईएलसी भनेको चाहिँ एउटा यस्तो युथको सञ्जाल हो जुन चाहिँ हाम्रो युनाइटेड फर रेजिलियन्स क्याम्पेन अन्तर्गत इन कोलाबोरेसन विथ प्लान इन्टरनेसनल एण्ड युवाको कोलाबोरेसनमा चाहिँ हामीले यो प्रोग्रामहरू चलिरहेको छ र यस अन्तर्गत चाहिँ हामीले सर्टेन नम्बर अफ युथहरूलाई चाहिँ सिलेक्ट गर्नुहुन्छ उहाँहरूले, अनि त्यसै गरी चाहिँ हामी चाहिँ रेस्पोन्सिबल हुन्छौँ गएर चाहिँ कम्युनिटीमा एडुकेट गर्नको लागि, र त्यो एजुकेसन चाहिँ हामीले डिफ्रेन्ट स्कुलहरूमा सेसन दिएर पनि गर्छौँ। अरू चाहिँ हामी जस्तै युथहरूलाई कलेक्ट गरेर विभिन्न तरिकाको डिस्कसन सेसनहरू जस्तै खुल्ला आकाश, क्लाइमेट क्याफेहरू अर्गनाइज गरेर पनि हामीले काइन्ड अफ आफ्नो आफूसँग रहेको नलेजहरू चाहिँ अरूमा सेयर गर्छौँ।
1: स्वस्तिकाजीले पनि जोड्न सक्नुहुन्छ, यहाँलाई केही नयाँ थप्न मन छ लागेको कुराहरू?
3: वाईएलसी भनेको के हो भनेर चाहिँ सुरजजीले भनि नै सक्नु भएको छ होइन। मैले यसमा आरम्भ गर्नुपर्ने कुरा चाहिँ वाईएलसी भनेको चाहिँ युथ एक्टिभिस्ट लिडरसिप काउन्सिल हो। यो चाहिँ युवाको एउटा फ्ल्यागसिप प्रोग्रामै भयो, अगाडिदेखि नै आइरहेको हो होइन। यसमा चाहिँ जस्ट सर्टेन युथ्सहरू चाहिँ जुन 19-24 इयर्ससम्मकोलाई छानेर लिएर आइन्छ र कोहर्ट बनाइन्छ होइन, उहाँहरूलाई चाहिँ अब पहिला चाहिँ अब यही थिमेटिक के छ त अहिले क्लाइमेट चेन्ज, त्यसपछि जेन्डर इक्वालिटी अनि आचाराचार छ होइन, यही कुराहरूको चाहिँ पहिला उहाँहरूलाई सिकाएर अनि त्यसपछि चाहिँ युथहरू माझमा चाहिँ उहाँहरूको प्रब्लमहरू के छ, जुन बाहिर आउन नसकेका कुराहरू हुनसक्छ नि त, युथहरूको भोइसेसहरू के छ, त्यही कुरालाई एड्रेस गर्ने कुरा हो यो प्रोग्राम भनेको चाहिँ।
1: हस्, धन्यवाद स्वस्तिकाजी। कस्तो राम्रो एउटा प्योर एजुकेसन जुन एकदमै आवश्यक छ त्यो कुरालाई जोड दिनुभयो होइन। एउटा थाहा नभएको मान्छेहरूले चाहिँ जसलाई चाहिँ वाईएलसी भनेको थाहा नै छैन उसले चाहिँ कसरी थाहा पाउन सक्छ चाहिँ, यो चाहिँ सुरजजी तर्फ जाएँ।
2: हामी पनि विभिन्न फिल्डहरूमा योभन्दा अगाडि काममा थियो होइन, जस्तै म आफै चाहिँ वुमेन इम्पावरमेन्टसँग रिलेटेड, सेल्फ डिफेन्स ट्रेनिङसँग रिलेटेड प्रोग्रामहरूमा इङ्गेज थिएँ, तर पनि मलाई एज अ वाईएलसी आउँदाखेरि पनि मैले धेरै कुराहरू चाहिँ यहाँ आएर मात्र सिकेँ, जस्तै कम्प्रिहेन्सिभ सेक्सुअल एजुकेसन, त्यसै गरी यासराचर होइन, यस्तो टपिकहरू चाहिँ म अलि फ्यामिलियर थिएन यो टपिकहरूबाट होइन। बेसिकली हामीले यसलाई कसरी लिन सकिन्छ भन्दाखेरि यो एउटा यस्तो प्लेटफर्म हो जहाँ चाहिँ हामी आफै पनि सिक्छौँ र आफूले सिकेका कुराहरू चाहिँ हामी कम्युनिटीमा गएर कम्युनिटी लेभलमा चाहिँ त्यो कुराहरूलाई चाहिँ सिकाउँछौँ होइन। अब यस अन्तर्गत चाहिँ हामी केमा बसिरहेको छ भन्दाखेरि स्पेसल्ली क्लाइमेट जस्टिसहरूको कुराहरूलाई लिएर होइन, कम्प्रिहेन्सिभ सेक्सुअल एजुकेसनको कुराहरूलाई लिएर र यासराज सेक्सुअल रिप्रोडक्टिभ हेल्थ राइट्सहरूसँग अन्तर्गत रहेर चाहिँ हामीले सेसनहरू र प्रोग्रामहरू गरिरहेको छौँ एज अ वाईएलसी मेम्बरको रूपमा चाहिँ।
1: हजुर, त्यस्तै गरी स्वस्तिकाजीलाई चाहिँ यो वाईएलसी अरू युथ प्रोग्राम भन्दा चाहिँ भिन्न चाहिँ कसरी लाग्यो त नि?
3: हाम्रो युथहरूको भोइसेसहरू जुन हुन्छ नि होइन, छरपष्ट भएर बसिरहेको हुन्छ होइन, यता यता अलिअलि गरेर होइन, अनि यहाँ आएर चाहिँ डिफ्रेन्ट ब्याकग्राउन्डहरूको, जस्तै हाम्रो अहिले वाईएलसीमा चाहिँ यति डाइभर्स छौँ कि हाम्रो बायोकेमिस्ट्रीदेखि लिएर एमबिबिएसदेखि लिएर इन्भाइरोमेन्ट, त्यसपछि अर्को म्यानेजमेन्टहरू, सबै सेक्टरको लागि इन्भल्भ गरेर एउटा स्ट्रङ भोइस निस्किन्छ होइन। अनि त्यही भएर चाहिँ अलिकति फरक लाग्नुपर्ने कारण चाहिँ यही नै हो, छरपस्टिएको जुन आवाजहरू हुन्छ, क्वेसन्सहरू हुन्छ अनि इनिसिएटिभ्सहरू हुन्छ, त्यही कुरा चाहिँ एउटा स्ट्रङ फर्ममा आउँछ अनि त्यसको चाहिँ इफिसियन्सी पनि अझै धेरै बढेर जाने भयो नि, त्यही भएर चाहिँ अलिक बढी राम्रो लाग्छ।
1: हस्, कस्तो सुन्दै खुसी लाग्यो। अनि अब चाहिँ हामी अलिकति फन राउन्डतिर जाउँ होइन, फन सेगमेन्टमा चाहिँ सुरजजी र स्वस्तिकाजीले चाहिँ फ्याक्ट एन्सर भन्नुपर्ने हुन्छ, जसमा चाहिँ वाईएलसी भन्ने बित्तिकै के आउँछ भनेर मैले सोधेँ होइन, त्यो सोद्धाखेरि चाहिँ अब यहाँहरूले फ्याक्ट दिमागमा केही नसोचिकन चाहिँ यसको एन्सर दिनुपर्ने हुन्छ।
2: के आउँछ भन्नुभयो हजुर, वाईएलसी भनेको चाहिँ मलाई चाहिँ बेसिकल्ली अ काइन्ड अफ इन्टरेक्सन प्लेटफर्म हो जहाँ चाहिँ वी ह्याड अलट अफ नलेज गेनिङ होइन, धेरै कुराहरू सिक्यौँ पनि अनि धेरै कुराहरू पनि सिकायो पनि, सो एक्चुअली इट्स लर्निङ प्लेटफर्म भन्छु म चाहिँ।
1: धन्यवाद सुरजी। अब यता स्वस्तिकाजीलाई चाहिँ एक शब्दमा
3: एकै शब्द मात्र भन्ने हो भने चाहिँ युथ
1: एप्लिकेसन फर्म भर्नुभयो नि हजुरहरूले वाइएलसीको लागि जोइन गर्न सबभन्दा लास्ट आवरमा चाहिँ कति जोइन गर्नुभएको थियो सुरजीले कि स्वस्तिकाजीले
3: मेरो चाहिँ अहिलेसम्मको सबैभन्दा छिटो एप्लाई गरेको यही एउटा हो होइन सो लास्टमा त पढिनँ
2: म थ्रु आउट द विक चाहिँ सबै एप्लिकेसनहरू जुन जुन खुल्छ नि त्यसको चाहिँ म स्क्रिनसट लिएर राख्छु कि सो आफ्टर म जब विकेन्डमा आउँछु नि त्यसपछि स्याटरडे म अलिक लेटसम्म रेस्ट लिन्छु त्यतिखेर चाहिँ म सबै एप्लिकेसनहरू थ्रोली स्याटरडे नै भर्छु कि किन भन्दाखेरि आई निड टु गिभ टाइम के त्यो कुराहरूलाई एड्रेस गर्नको लागि आई नो मैले स्याटरडे एप्लाई गरेको छु तर आई डोन्ट नो कि मैले कुन टाइम फ्रेममा एप्लाई गरेँ अर्ली गरेँ कि डेडलाइनमा गरेँ त्यो चाहिँ एक्ज्याक्टली थाहा भएन है
1: हजुरले जुन वाइएलसीको एप्लिकेसन भन्नुभयो त्यसपछि सेलेक्सन मेल आउँदाखेरि फर्स्ट रियाक्सन के थियो त
2: काइन्ड अफ अनेस्टली भन्नुपर्दा चाहिँ होइन हाम्रो सेलेक्सन मेल मात्रको पर्खाइमा थिएनौँ हामी किन भन्दाखेरि हामीले फर्म भरेदेखि नै हामी कन्टिन्युसली युवासँग चाहिँ हामी काइन्ड अफ इन्ट्रेक्सन नै थियौँ कि जस्तै अब उहाँहरूले हामीले डिस्कसनलाई बोलाइरहनु भएको थियो होइन इन्टरभ्यू सेसनलाई बोलाइरहनु भएको थियो सो हामी त्यो विकभरि नै बिजी थियौँ कि सो कता कता चाहिँ काइन्ड अफ कम्पिटेटिभ छ प्लेटफर्म भन्ने चाहिँ थियो आफ्टर वी गट द मेल ह्याप्पी त भयो एक्साइटेड भयो होइन अदर देन द्याट काइन्ड अफ लङ वेट जस्तो भयो जस्तो चाहिँ भएन काइन्डली भन्नुपर्दा चाहिँ उहाँहरूसँग अलरेडी हामी क्लोज भइसक्यो
1: धन्यवाद सुरजी अब यता स्वस्तिकाजीलाई चाहिँ हजुरको कुनै इन्डक्सन या इन्टरभ्यू त्यो मोमेन्टमा एउटा अनफर्गेटेबल कुनै मोमेन्ट छ त
3: एउटा भनेको चाहिँ हामीले जुन ट्रेनिङहरू भइरहँदाखेरि काइन्ड अफ बोरिङ जस्तो हुन्छ नि त प्राय किनकि हाम्रो यो तिन दिनको इन्सेप्सन थियो है अनि कस्तो रमाइलो तरिकाले थियो कि मलाई एउटा फर्टिलिटी डान्स भन्ने थियो होइन अनि त्यो चाहिँ म बिर्स अहिलेसम्म एकदम याद भएको कुरा हो अर्को भनेको चाहिँ एकदम फन्नी मोमेन्ट चाहिँ हामी इन्सेप्सनको फर्स्ट डेमा चाहिँ सबै न्यू फेसेसहरू थियो होइन अब किनकि सेलेक्सन राउन्डहरूमा जति मान्छेहरू थियो त्यो सबै डिफ्रेन्ट थियो क्या मान्छेहरू अनि उहाँहरूसँग त्यही दिन बेलुका चाहिँ हामी एकदम त्यो गेमहरू खेलिरहेको थियौँ होइन माफिया यता उता सो त्यो चाहिँ दुइटै छ याद गर्नुपर्ने कुराहरू चाहिँ
1: थ्याङ्क यू स्वस्तिकाजी कस्तो रमाइलो माफिया गेम खेल्नुभयो इन्सेप्सन धेरै दिनको थियो तिन दिनको थियो रमाइलो भयो अनि त्यस्तै गरी अघि हामीले यो फन सेगमेन्ट त सकायौँ होइन अघि जुन सुरजीले जोड्नु भएको थियो युनाइट फर रेजिलियन्सको कुरा यसको बारेमा चाहिँ अलिकति बुझाइदिनुहोस् न
2: युनाइट फर रेजिलियन्स भनेको चाहिँ हाम्रो एउटा क्याम्पिङ हो होइन जुन चाहिँ हाम्रो युवा प्लान इन्टरनेसनलले चाहिँ इन्कोलाबोरेसनमा गर्दै हुनुहुन्छ होइन यसमा चाहिँ हामी मोर ओभर केमा फोकस छौँ भन्दाखेरि हामी क्लाइमेटहरूतिर फोकस छौँ क्लाइमेटमा आउने डिस्ट्रप्सनको कारणले गर्दाखेरि होइन सेक्सुअल रिप्रोडक्टिभ हेल्थ राइटमा पार्न सक्ने इम्प्याक्टहरूको बारेमा नि हामी डिपली जान्छौँ होइन अनि टु बी अनेस्ट यो कुरा चाहिँ जब मैले सुरुमा सुनेँ नि त्यतिखेर चाहिँ म काइन्ड अफ कन्फ्युजनमा थिएँ कि हाउ क्लाइमेट इज गोइङ टु सपोज टु इन्फ्लुएन्स होइन सेक्सुअल रिप्रोडक्टिभ हेल्थ राइट्स मलाई नै थाहा थिएन कि आई ट्राई टु थिङ्क के कसरी इम्प्याक्ट पर्छ होला भनेर होइन अनि पछि पछि चाहिँ जब हामीले सेसनहरू एटेन्ड गऱ्यौँ नि देन वी गट टु नो कि हामीले त्यो लेभलसम्म त सोचेकै रहेनछ कि सो यो चाहिँ नयाँ कुरा थियो मेरो लागि धेरै नयाँ कुरा थियो
1: हजुर युनाइट फर रेजिलियन्सले कस्तो हजुरहरूलाई प्रभाव पार्यो नि त एउटा जुन कुरा हजुरहरूले बिलिभ गर्नुभएको थिएन त्यो कुरा हो रहेछ भन्नेमा गयो अनि त्यस्तै गरी यता स्वस्तिकाजीतर्फ आउँदाखेरि चाहिँ अब स्कुलमा गएर सेसनहरू पनि त लिनुभयो भन्नुभएको थियो अघि अनि सेसनहरू लिँदाखेरि चाहिँ फर्स्ट सेसनको एक्सपिरियन्स कस्तो छ त
3: एक्साइटेड थियो एकदमै होइन किनकि पहिला नै धेरै स्कुल सेसन्सहरू भइरहेको थियो अनि क्लाइमेट भन्ने कुरा चाहिँ क्लाइमेट चेन्ज अनि एसआर एचआर बेग्ला बेग्लै थियो भने त्यति धेरै एक्साइटमेन्ट हुँदैन थियो होला यो चाहिँ कस्तो भयो भन्दाखेरि क्लाइमेट चेन्ज र एसआर एचआर अनि जेन्डर इक्वालिटी इन्टरसेक्सनको सेसन थियो नि त त्यसले गर्दा चाहिँ आई वाज भेरी एक्साइटेड
1: यहाँहरूले भन्नुभएकै कुरालाई जुन स्कुलमा गएर सेसन दिनुहुन्छ सिएससी एसआर एचआरको बारेमा त्यो बेला विद्यार्थीहरूले यो कुरालाई खुलेर कुरा नगर्ने त्यस्तो अवस्थामा चाहिँ यहाँहरूले कसरी सिकाइरहनु भएको छ अनि विद्यार्थीबाट कसरी कुराहरू ओपन हुनलाई गरिरहनु भएको छ यो कुरा चाहिँ हजुरहरूले जुन फर्ममा अब आर्टको थ्रुबाट देखाइरहनु भएको छ कि यसको बारेमा चाहिँ अलिकति डिस्कस गर्नुहुन्छ पहिला सुरजी तर्फबाट अनि स्वस्तिकाजीमा जोड्दैछु
2: ओके बेसिकली हामीलाई चाहिँ एउटा टुल किट दिनुभएको छ है प्लान र युवाहरूले मिलेर चाहिँ त्यो टुल किटहरू चाहिँ डिजाइन गर्नुभएको छ त्यहाँ चाहिँ इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि हामी डाइरेक्टली इन्टु यसरेचमा डाइभ भएको छैनौँ कि सो हाम्रो सुरुको केही तिन चारवटा सेसनहरू चाहिँ हाम्रो सेफ बााउन्ड्रीसँग रिलेटेड कन्सेन्टसँग रिलेटेड छ त्यसै गरी त्यो तिन चारवटा सेसनभित्र नै हाम्रो वेदर एन्ड क्लाइमेटले पार्ने इम्प्याक्टहरू त्यस्तो कुराहरूको बारेमा छ कि अनि जब हामी तिन चार दिनसम्म चाहिँ कुनै एउटा ग्रुप सँग इन्ट्र्याक्ट गर्न थाल्छौँ नि तब स्लोली त्यो ग्रुपहरू पनि हामीसँग खुल्दै आउँछ नि त होइन, अनि बल्ल हामी त्यसपछि चाहिँ हाम्रो सेसन प्लानमा चाहिँ बल्ल हाम्रो चाहिँ कम्प्रिहेन्सिभ सेक्सुअल एजुकेसन र सेक्सुअल रिप्रोडक्टिभ हेल्थ राइट्सको बारेमा चाहिँ हामी बल्ल कुरा गर्छौँ कि। त्यो भएपछि चाहिँ हामीले पनि एउटा समय पाउँछौँ एउटा अडियन्सहरू त्यो पार्टिसिपेटहरूसँग चाहिँ कम्युनिकेट गर्नको लागि कनेक्ट हुनको लागि होइन, त्यसै गरी उनीहरू पनि कम्फर्टेबल हुँदै जान्छन् क्या हामी प्रेजेन्स प्रेजेन्ट भइरहँदाखेरि दा उहाँहरू चाहिँ यो सेसनहरू लिनको लागि आएको भनेर उहाँहरू नि कम्फर्टेबल हुनको लागि चाहिँ एउटा आई थिङ्क एउटा गुड इन्टरभल अफ टाइम चाहिँ राखिएको छ कि। हामी डाइरेक्टली डाइभ गर्नुभन्दा चाहिँ त्यो कम्प्रिहेन्सिभ एजुकेसनतिर डाइभ गर्नुभन्दा अगाडि चाहिँ हामीसँग इनफ टाइम छ त्यो कुराहरू बुझाउनको लागि। अनि अदर देन द्याट यो कुराहरू सिकाउँदै गर्दा चाहिँ हामीलाई चाहिँ सकेसम्म चाहिँ फ्लो चार्ट्सहरू होइन ह्यान्ड ड्रइङहरूबाट चाहिँ यो कुराहरू सिकाउनुहोस् भनेर इन्करेज गर्नुहुन्छ कि, ताकि त्यसले गर्दा चाहिँ हाम्रो वान अन वान इन्टरेक्सन पनि हुन्छ अनि वी विल बी गिभिङ अ लिटल मोर टाइम कि, किन भन्दाखेरि प्रेजेन्टेसन देखाएर सरस्वती बोल्दै गर्दाखेरि त काइन्ड अफ त्यो फास्ट एन्ड क्विक हुन जान्छ होइन, तर आफैले ड्र गरेर देखाएर होइन सबै सिकाउँदै जाँदाखेरि त उहाँहरूको नै इन्ट्रेक्सन हामीतिर बढ्दै जान्छ नि त होइन, के बनाउनु लाउनु भयो भन्ने जस्तो क्युरियोसिटी आउँछ बच्चाहरूको होइन, काइन्ड अफ त्यो एज ग्रुपमा त त्यो क्युरियोसिटी एकदम बढी हुन्छ अनि त्यो हिसाबले चाहिँ हामीले सिकाउने अवसर चाहिँ अलि लामो पाइन्छ भनौँ न।
1: यो कुरालाई चाहिँ अब हामीले युवाहरूले त संवाद गर्न खोजिरहेका छन् नि त, विद्यालयभन्दा बाहिर पनि त अर्को संसार पनि त छ, त्यो संसारमा चाहिँ कसरी हजुरहरूले वाइएलसीमा भएर युनाइट फर रेजिलियन्स क्याम्पेन अन्तर्गत कसरी यसलाई जोडेर अगाडि बढाइरहनु भएको छ, कसरी क्लाइमेट र एसआरएचआर रिलेटेड कुराहरू सिकाइरहनु भएको छ, केही छ यसमा?
2: एजुकेसन करिकुलममा पनि एउटा सेकेन्डरी एजुकेसनमा चाहिँ हाम्रो यो यासेरेटसँग रिलेटेड टपिकहरू चाहिँ धेरै छ है, तर भिन्नता यति मात्र छ कि हामी स्पेसली गभर्मेन्ट स्कुलहरूमै फोकस गरिरहेको छौँ, हामी मोस्ट अफ द सेसन गभर्मेन्ट स्कुलमै दिइरहेको छौँ होइन, तर के छ भन्दाखेरि गभर्मेन्ट स्कुलमा चाहिँ त्यो कुराहरूको प्र्याक्टिकल एप्रोचहरू जस्तै हामीले डिफ्रेन्ट टेम्पोररी कन्ट्रासेप्टिभ डिभाइसहरू भनेर पढ्छौँ है, मैले पनि पढेर आएको, म प्राइभेट स्कुलमै पढाए हो पढ्न त है, तर पनि मैले त्यो कुराहरू चाहिँ रियल लाइफमा एक्सपिरियन्स गरेको थिएन, मैले देखेको पनि थिएन त्यो चिज के हो भनेर होइन, तर सायद धेरै जस्तो कुराहरू त हामीले त्यो इन्सेप्सन प्रोग्राममै देख्यौँ हामीले पनि यतिको एजमा आउँदै गर्दाखेरि पनि, भनेको हाम्रो जुन करिकुलममा राखिएको कुरा छ त्यो देख्नको लागि त हामीलाई यत्रो समय लाग्दो रहेछ भनेपछि होइन, हामीले यो कुराहरू फिल्डमै गएर प्र्याक्टिकल्ली उहाँहरूलाई देखाउँदा त आई थिङ्क दे आर लर्निङ इट इन अ बेटर वे होइन, उहाँहरू चाहिँ यो कुराहरूमा डिस्कस गर्न चाहनुहुन्छ, उहाँहरूको लागि चाहिँ हामीले स्पेसली खुल्ला आकाशहरू गर्छौँ, अनि खुल्ला आकाशहरूमा चाहिँ हामीले सेक्सुअल रिप्रोडक्टिभ हेल्थसँग रिलेटेड कुराहरू गर्छौँ अनि उहाँहरूको आइडियाजहरू उहाँहरूको क्युरियोसिटीहरूलाई चाहिँ हामी त्यहीबाट नै कभर गर्छौँ म्याक्सिमम चाहिँ।
1: अनि यो खुल्ला आकाश गर्दै गर्दाखेरि चाहिँ कसरी गर्नुहुन्छ, यसलाई कसरी क्याम्पेनसँग जोड्नुहुन्छ त हजुरले?
3: हामीले खुल्ला आकाश भन्ने बित्तिकै अब खुल्ला आकाश यहाँ चाहिँ एकदम ओपन स्पेस हो, हामीलाई आफ्नो क्वेरीजहरू हुन्छ, क्वेसन्सहरू हुन्छ, प्रब्लमहरू हुन्छ, यो सबै कुराहरू चाहिँ सेयर गरिरहँदाखेरि तिमीलाई कुनै पनि प्रकारको जजमेन्ट चाहिँ हुँदैन भनेर सुरुमै भनिसकेको हुन्छ होइन। अनि खुल्ला आकाशमा अब हामीले धेरै त्यहाँ गएर सिकाउने भन्दा जस्तै स्कुल सेसनमा त सिकाउने हो नि त, त्यहाँ गएर यो एसआरएचआर भनेको यो हो, क्लाइमेट जस्टिस भनेको यो हो, रेजिलियन्स भनेको यो हो होइन, यसरी सिकाउने भन्दा पनि खुल्ला आकाशमा गएर चाहिँ तपाईँहरूको के छ त एक्सपिरियन्स के छ, कस्तो अनुभवहरू छ, के खालको भोगाईहरू छ, के कस्तो कुराहरूले तपाईँहरूलाई असर गरिरहेको छ होइन, अनि कुनै एउटा घटनाहरू दिएर यसप्रति तपाईँको धारणा के छ त, कस्तो भइदियो हुन्थ्यो, यो सबै कुराहरू गरिन्छ खुल्ला आकाशमा। एउटा मैले त्यो एकदम मेमोरेबल कुरा चाहिँ के छ भन्दाखेरि मैले एउटा आमा समूहमा चाहिँ गएर यो हाम्रो मेन्सुरेसनको लागि जुन रेस्ट्रिक्सन्सहरू हुन्छ नि होइन, यही कुरामा राखेको थिएँ। अनि कस्तो थियो भन्दाखेरि कति कुराहरू त अब एक्टिभिटिज रेस्ट्रिक्सनहरू हुन्छ होइन, अनि हाम्रो तिनवटा जेनेरेसनमा छुट्याइएको थियो, एउटा भनेको चाहिँ बच्चा बच्ची, अर्को चाहिँ आमाहरू भयो, अनि अर्को हजुरआमाहरूको जेनेरेसनको भयो होइन, थर्ड जेनेरेसनहरूलाई चाहिँ एजुकेसन थिएन, थाहा पाउनु भएन होइन, एकदम यसलाई त हामी के भन्थ्यो अब स्टिकमा जसरी ट्याबु जसरी लिइन्थ्यो होइन, अनि सेकेन्ड जेनेरेसनमा अलिकति नलेज त भयो तर त्यसलाई एप्लाई गर्नको लागि कहीँ न कहीँ डर बसि नै रह्यो, थर्ड जेनेरेसनमा आउँदाखेरि उनीहरूलाई यो ट्याबुहरू हुन हुँदैन, यो स्टिग्माहरू रङ हो होइन, मिथहरू माथि हो लागे पनि प्र्याक्टिकल एप्रोच किन गर्न सकिएन भन्दाखेरि अगाडि दुई दुईवटा जेनेरेसनमा चाहिँ जेनेरेसनले बनाइदिएको एउटा फियर छ नि त, त्यसले गर्दाखेरि पनि हामी स्टेप आउट गर्न सक्दैन, थाहा त छ तर अब त्यही डरले गर्दा चाहिँ रोकिरहेको छ भन्ने कुराले चाहिँ एकदम हिट भएको थियो होइन. त्यही कुरा हो खुल्ला आकाश भनेको चाहिँ रियल एक्सपिरियन्स हो.
1: खुल्ला आकाशमा चाहिँ बेसिकली जजमेन्ट फ्री भन्ने कुरालाई लिन मिल्यो. त्यो भनिरहँदाखेरि चाहिँ जस्तो हामी जति पनि वर्क गर्छौँ एडभोकेसी जर्नीमा आइरहँदाखेरि चाहिँ समाजमा भनौँ या जहाँसुकै जाउँ हामी क्रिटिसिजम र स्टिग्मा त ह्यान्डल गर्नुपर्ने नै हुन्छ. त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्नुहुन्छ यहाँले भनिदिनुभयो भने
3: चाहिँ एक्ज्याक्टली रियल वर्ल्डमा चाहिँ यो है कुरा भन्दाखेरि त नआउला. अनि सिधै क्रिटिसिजम आयो भने त पहिला त अब आफूले उहाँहरूलाई कस्तो जज गरेको होला के भनेको होला नभनिकन चाहिँ पहिला बुझाउन ट्राई गर्ने हो. अनि त्यति गर्दा पनि भएन भने अरू अल्टरनेटिभ अप्रोचहरू खोज्नुपर्ने हुन्छ.
1: हामीसँग जो चाहिँ हुनुहुन्छ नि ग्रास रुट लेभलमा काम गरिरहनु भएको छ, ग्राउन्डबाट आउनुभएकोहरूलाई चाहिँ कसरी हामीले बुझाउन सक्छौँ त सिम्पली क्लाइमेट रेसर भन्नाले सरल भाषामा.
2: बच्चा बिहान उठ्छ 6 बजे र उसलाई 3 घण्टाको डिस्टेन्समा गएर चाहिँ पानी लिएर आउनुपर्छ. कारण कि नजिकको सोर्सहरू सबै सुक्यो है. ऊ 3 घण्टा हिँड्छ, 1 गाग्री पानी लिएर आउँछ, अनि त्यो दौरानमा उसको बिहानको 3 घण्टा जान्छ. त्यसपछि ऊ आफ्नो स्कुल जान्छ है. अरू सामान्य केही काम गरेकै छैन भन्ने अन्दाज लाउँ हामी है. सामान्य एउटा पानी लिन गएको छ भन्ने अन्दाज लाउँ. उसले त्यो बिहानदेखिको हिँडाइ र थकाइपछि उसले कसरी कन्सन्ट्रेट गर्छ त आफ्नो एजुकेसनमा होइन. यो ब्याकग्राउन्डले देखाउँछ कि कसरी हाम्रो यो डिफ्रेन्ट क्लासेस अफ ब्याकग्राउन्डहरू छ नि, जस्तै गरिब धनी, यो डिफ्रेन्ट आफ्नो आफ्नो परिचय हुनसक्छ होइन. त्यो ब्याकग्राउन्डको डिफ्रेन्सिएसनमा कसरी एउटा सानो ब्याकग्राउन्डले चाहिँ कसरी एउटा एजुकेसनमा इम्प्याक्ट परिरहेको छ एउटा चाइल्डको लागि भनेर चाहिँ यो कुराहरू चाहिँ हामीले अब्जर्भ गर्न सक्छौँ कि. अनि त्यसै गरी अब जस्तै अब कोही एउटा एकदम वुमेन हुनुहुन्छ जो चाहिँ उहाँले अलरेडी काइन्ड अफ 2-4 उहाँको छोराछोरी भइसकेको छ होइन, उहाँलाई पनि कसरी इम्प्याक्ट पार्छ भनेर बुझ्दै गर्दाखेरि जब तपाईँलाई चाहिँ एउटा वाटर सोर्सको नै स्क्यासिटी छ भनेपछि तपाईँले त्यसलाई मिनिमम युज गर्न खोज्नुहुन्छ होइन. वाटर तपाईँसँग वाटरको लिमिटेसन छ भनेपछि तपाईँले त्यसलाई मिनिमम युज गरेर त्यो गुजारा गर्न खोज्नुहुन्छ. त्यो मिनिमम युज गर्दाखेरि चाहिँ हामीले के कुराहरू कम्प्रोमाइज गरिन्छ जुन कुराहरू चाहिँ जेनरली त्यति प्रिफर्ड गरिन्न जुन हाम्रो ब्याकवर्डेड कम्युनिटीहरूमा जुन डिफ्रेन्सिएसन अफ क्लासेसहरू छ त्यो क्लासेसहरूले सायद त्यो कुराहरू अब्जर्भ गर्न सक्दैन. त्यो हिसाबले चाहिँ उहाँहरूको मेन्सुरेसनल हाइजिनको कुराहरू आउँछ होइन. त्यो कुराहरूमा चाहिँ उहाँहरूले सेक्रिफाइस गर्नुहुन्छ होइन. खानपिनलाई पुगे भयो नि त, लिभलीहुड चले भयो नि त भन्ने टाइपको पर्सेप्सनहरू आउँछ कि. यसरी इन्टररिलेट गर्दै जाने भने त त्यहाँ थाउजन्ड्स अफ कुराहरू रहेछ कि जुन चाहिँ क्लाइमेटले इम्प्याक्ट पार्छ. जस्तै अब अर्थक्वेक आयो होइन, अर्थक्वेक आएपछि अब काइन्ड अफ डिस्ट्रोय भयो हाउस होल्डहरू, लिभिङ होइन हाउसहरू डिस्ट्रोय भयो, सेटलमेन्टको लागि प्रोपर एरियाहरू भएन, हामीले क्याम्पहरू रिलिफ क्याम्पहरू चलाउँछौँ त्यतिखेर होइन. तर हाम्रो रिलिफ क्याम्पमा अहिले त अब म्याक्सिमम अफ द अर्गनाइजेसनहरू पुगेर यो कुराहरू एड्रेस गर्नुहुन्छ, मेन्सुरेसनल हाइजिनको कुराहरू होइन, अनि त्यसै गरी सेक्सुअल रिप्रोडक्टिभ हेल्थको कुराहरू चाहिँ उहाँहरूले त्यहाँ सेसनहरू नै गर्नुहुन्छ या फिर क्याम्पिङहरू नै गर्नुहुन्छ. तर पनि कतिपय ठाउँमा त यो पोच अझै पनि पुगेको छैन कि जस्तो लाग्छ कि. हाम्रो नेपालमै छ नि अझै नि होइन, सिटामल नपुगेको ठाउँहरू त छ. अब त्यो सिटामल नपुगेको हेल्थ पोस्टमा एउटा मेन्सुरेसनल प्याड्सहरू होइन, मेन्सुरेसनल हाइजिनको क्लासेसहरू पुगेको छ भनेर त हामीले अलिक एक्सपेक्ट गर्न चाहिँ अलिक बियोन्ड हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ.
1: क्लाइमेटसँग रिलेटेड कुराहरू अझै हुनुपर्छ. यसलाई कसरी युनाइट फर रेजिलियन्स अन्तर्गत सर्कुलर इकोनोमीमा ट्रान्सफर गर्ने हो भन्ने कुरालाई चाहिँ हामीले सिक्दै अझै जानुपर्ने कुरा चाहिँ हामीले समग्रमा कन्क्लुजनमा ल्यायौँ भने चाहिँ हाम्रो श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ, हामीसँग धेरै यङ माइन्ड्सहरू पनि हुनुहुन्छ हाम्रो अडियन्सको रूपमा. सो उहाँहरूको लागि चाहिँ एउटा मेसेज चाहिँ दिउँ न त यो पोडकास्टबाट चाहिँ.
2: एभ्री डिसिजन लिनुभन्दा अगाडि होइन, सायद एकचोटि डबल थिङ्क गर्नुहोस् है. हामी जति इजिली सोसियल मिडियामा पोस्टहरू सेयर गर्छौँ नि कसैको बारेमा, कसैलाई कसैको आइडियोलोजी नमन परेर त्यो मान्छे नै खराब हो भन्ने हिसाबले सेयर गर्छौँ नि, त्यो गर्न जरुरी छैन कि. म एज ए इन्डिभिजुअल मेरो जिन्दगीमा मेरो आफ्नो एउटा सङ्घर्ष हुनसक्छ र त्यो सङ्घर्षबाट मैले एउटा सिख सिका हुनसक्छु कि. तर मैले गरेको सङ्घर्ष तपाईँको जीवनमा नभएको हुनसक्छ कि. त्यसैले यदि मैले आफूभन्दा माथि मनी प्रायोरिटीमा राख्छु भने सायद त्यो मेरो एउटा प्रिफरेन्स हो कि. तपाईँले हरेक मान्छेले भनेको आइडियोलोजी मान्नुपर्छ, तपाईँको चित्त बुझ्नुपर्छ भन्ने छैन होइन. त्यो टोटल्ली एग्री, तर त्यो आइडियोलोजीलाई नै हेरेर यो मान्छे खराब सही भनेर चाहिँ जज नगर्नु नै भन्छु म चाहिँ.
1: हुन्छ, कस्तो राम्रो सन्देश दिइसक्नु भएछ सुरजजीले. अब स्वस्तिकाजीतर्फ जाँदै गर्दाखेरि चाहिँ युनाइट फर रेजिलियन्स जुन क्याम्पेन छ यसमा चाहिँ जसलाई चाहिँ युनाइट फर रेजिलियन्स थाहा नै नभएको तर हाम्रो पोडकास्टबाट थाहा पाउनु भएको अडियन्सहरूलाई चाहिँ कसरी यसमा लिङ्क भएर क्याम्पेनमा सहभागी हुन सकिन्छ, जस्तो वाइएलसीको एप्लिकेसन फर्मबाट हुन्छ कि युवाबाट हुन्छ कि प्लान इन्टरनेसनल नेपालबाट हुन्छ, कसरी यो एउटा केही माध्यमहरू हजुरले भनिदिनु भयो र एउटा सर्ट मेसेज हाम्रो अडियन्सलाई दिनुभयो भने एकदमै राम्रो हुने थियो.
3: वाइएलसीको लागि अब एप्लाई नै गर्ने भन्दाखेरि यो ब्याच सकेपछि अर्को त फेरि कुरि नै हाल्छ होइन, त्यहीबाट हजुरहरूले एप्लाई गर्दा त हुन्छ नै. अनि अर्को भनेको चाहिँ जस्तै अब वाइएलसीमा चाहिँ कोहोर्ट 10 जनाको हुन्छ होइन, अनि त्यहाँ सबैजना आइन्छ भन्ने पनि छैन होइन. ग्रुप डाइनामिक्स के हुन्छ त्यतिखेर आफू कति क्यापेबल छ भन्दा पनि ग्रुपलाई के चाहिएको छ भन्ने कुरामा पनि डिटर्माइन हुनसक्छ. अनि हामी वाइएलसीमै नभएर पनि बाहिरबाट पनि त युनाइट फर रेजिलेन्स क्याम्पियनलाई हामीले सपोर्ट गर्न सक्छ. जस्तै रेजिलेन्सकै कुराहरू भयो, क्लाइमेट चेन्जहरू भनेको त हाम्रो ह्युमन एक्टिभिटिजहरूले गर्दाखेरि पनि त एम्प्लिफाई भइरहेको हुन्छ नि त होइन. त्यसलाई चाहिँ अब हामीले ग्रासरुट लेभलबाट घरबाटै कसरी, जस्तै एउटा सानो इक्जाम्पल के दिन चाहे भन्दाखेरि चाहिँ हामीले घरहरूमा त्यो फोहोरहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ नि. हाम्रो डाइरेक्ट 1 मिनट पनि लाग्दैन क्या, हामीले त्यो सोचेर गएर जलाइदिइहाल्छौँ होइन. त्यसले गर्दा पनि त थोरै भए पनि केही न केही हद त असर त गइरहेको छ नि त. त्यही थपिँदै थपिँदै थपिँदै गरेर त क्लाइमेटमा असर हुने हो नि त होइन. अनि क्लाइमेटमै असर हुन थालेदेखि त्यसले गएर चाहिँ हाम्रो हेल्थमा इफेक्ट गर्ने हो होइन. अब हेल्थ एसआरएचआर त हेल्थमा जोडी नै हाल्यो. त्यसले गर्दाखेरि चाहिँ सानो एक्सन घरबाटै पनि सुरु गर्न सकिन्छ. हामीले अहिले हाम्रो जेनेरेसनसम्म आइपुग्दाखेरि एसआरएचआर चाहिँ एकदमै धेरै नलेज पुगिसक्यो जस्तो लाग्न सक्छ हामीलाई, तर ग्रासरुट लेभलमा जाँदाखेरि अझै पनि सिचुएसन कस्तो छ भन्दाखेरि हामीलाई थाहा छ सेनिटरी प्याडहरू चाहिँ लाउनुपर्छ, हाइजिन मेन्टेन गर्नुपर्छ. तर इकोनोमिक स्ट्याटसले 8-9 घन्टासम्म पनि त्यो चेन्ज गर्ने अभाइलेबिलिटी नहुनसक्छ. उहाँहरूलाई क्वेसन्स गर्दाखेरि यो एउटा रियल खुल्ला आकाशकै के भन्नु इन्फर्मेसन हो होइन. अनि के अरे 3-4 आवरमा चेन्ज गर्नुपर्छ नि भन्दाखेरि त अभाइलेबल हुनु परेन, यही एउटा त कति गरेर पाएको छ त्यस्तो खालको कन्डिसन छ. त्यही भएर स्टिल क्लाइमेट त हामीलाई सर्भाइभ गर्न छ भने हाम्रो इन्भाइरोमेन्ट नेसेसिटी भइहाल्यो होइन. त्यसलाई जोगाउनको लागि क्लाइमेट जोगाउनु पर्यो नि हाल्यो. अर्को भनेको एसआरएचआरमा अझै पनि काम गर्न चाहिँ बाँकी नै छ.
1: सुरजी र स्वस्तिकाजीको अनेस्ट, इन्सपायरिङ र मिनिङफुल कन्भर्सेसनको लागि धेरै धेरै धन्यवाद. हामीले यस कार्यक्रममा युनाइट फर रेजिलियन्स र डिफरेन्ट युथ एडभोकेसी, क्लाइमेट जस्टिस र एसआरएचआरका बिचमा रहेर कुरा गर्यौं. यहाँहरूको सम्वादको लागि धेरै धेरै धन्यवाद छ.
2: धन्यवाद तपाईँले प्रदान गरेको यो अवसरको लागि पनि.
3: हामीलाई यहाँ बोलाएर हाम्रो वाइएलसीले ग्रासरुट लेभलमा के काम गरिरहेको छ त अहिले होइन, एडभोकेसी के कस्तो काम गरिरहेको छ भनेर कुराहरू राख्न पाएँ. यो प्लेटफर्म उपलब्ध गराइदिनु भएकोमा पनि धन्यवाद.
1: यस एपिसोडमा हामीले युथ एडभोकेसी, युनाइट फर रेजिलियन्स र एसआरएचआरको बीचमा रहेर छलफल गर्यौं. सुन साथी, मेरो कथा प्लान इन्टरनेशनल नेपालको सामाजिक सञ्जाल मार्फत र सीआईएन रेडियो नेटवर्क मार्फत हरेक शुक्रबार साँझ 7 बजे सुन्न र हेर्न सक्नुहुनेछ. हस्, धन्यवाद.

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0484040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबैजना यता आओ त यता। यो ठुलो
7: प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0484040

0: बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
5: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रदै धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: सम्पर्क नम्बर 9841443165, 9841443190।
6: हजुरको रेडियो 102.1 मेगा।
7: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान, संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
8: भोलि प्रमुख सचेतक, सचेतक, मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
7: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू। संघ र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग, प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
9: सामान्य जीवकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं।
7: आइतबारको विधा तत्काल खारेज नहुने हल्ला मात्रै, अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा, राष्ट्रपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र, एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: आजको युवालाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलो काँचो र बिग्रिएको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
10: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले 2 दिन शनिबार र आइतबार सार्वजनिक विधा दिँदै आएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार

0: आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एशियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत्र 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजे सम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले रासोपाली फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
1: तर आफ्नै कार्यव्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 बुँदा थियो, 100 बुँदालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट्स थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौँ। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन, त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
0: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनले बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
2: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहन्न, त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सामान्य सामग्रीले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20 औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले साझा समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ छ। तीन दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्लामा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डु स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो,
3: होइन यस्तो छ विवाद भनेको र त्यो अब आए जस्तो त्यस्तो गम्भीर होइन, अब सामान्य यत्रो सङ्गठनमा भइहाल्छ, कहीँ अब आफू हारेको रोज छ साथीहरूलाई सबैलाई नेतृत्व जानु मन हुन्छ नि त होइन, त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालकै छ, हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै तपाईँले तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुगममा हाम्रो सम्पन्न भइसकेको छ, त्यो विवादै भए पनि अधिवेशन वा निर्वाचनै नभएको होइन, निर्वाचन भइसकेको छैन, विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको विवाद पनि नभनौँ नि त, जनकपुरमा यो 26 गते राखेका छौँ पछिलाई होइन, त्यो पनि पहिला गुण नसकिएको त्यो राखिरहेको छौँ। अनि अब अरू चाहिँ यस्तो छ, अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेका जिल्लाहरूलाई अब तदर्थ समितिबाटै हामीले प्रतिनिधि
0: अब निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाण्डुको सेवा प्रदेश सम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। ताजा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित स्वर्नेविल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको थियो। र खेल खबरमा, नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
4: बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढ़ाई प्रभावित।
5: नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगा समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
4: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छानामुनि उकुस मुकुस गरेर पढ़न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
8: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टीनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टीनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ।
9: कतिको
10: गर्मी लाग्छ यहाँ पढ्दा?
8: अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
11: सबैभन्दा नेपालगंजको गर्मी टिनको छानामुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
8: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
12: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा यसरी हामीले लगबुक प्रयोग गर्छौँ। टाढाको छ भने पेसारसँग म पुर्याउन पठाउँछु, नजिकको छ उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरुवा, गणेनपुरा, यो नजिक मनोपुरुवा, यस्तो बच्चाहरूलाई हामीले लगबुकमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
13: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ, अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ?
8: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी:
14: यदि वातावरण नै त्यस्तै छ, कोलाहलपूर्ण छ, अनि त्यसपछि गर्मीले
9: सटाइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
8: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
9: केही न केही त हदमा त्यसले छेका छ होइन, नेपालगंज जिप्सनको काम छैन कि पहाडतिर हो त्यो चाहिँ होइन, अब हावा सावा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्रीको गर्मीमा बच्चा बच्ची बस्नु परिरहेको छ, अब तत्काललाई जेस गुजरात चलिरहेको छ होइन, वास्तविक कहीँ छैन।
8: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ, भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
14: यो टिनमा पानी परेपछि पटपट हुन्छ, आवाज हुन दिन्छ दिँदैन, यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
15: यो क्लासको पछाडि सिटमा बस्नु हुँदैछ, हावा कतिको आउँछ?
16: आउन
15: हावा आउन कतिको गर्मी हुन्छ?
16: धेरै गर्मी, टाउको दुख्छ, पेट दुख्छ, पंखा लगाइदिनु
8: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
17: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका धेरै जसो भवनहरू त्यही किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौ,
8: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बाल बालिका भने अझै टिनको छाना मुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
18: त्यो यति मिनट मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन्। भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
1: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। झाडा पखाला र हैजामा के फरक हुन्छ?
18: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ, यदि केही गरी उपचार पाएन भने। यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोवाबाट अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्नलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ, यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति मिनट मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
2: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
18: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ, यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानी बढिसकिरहेछ। र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। र मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो अरे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, यो कसरी वितरण गर्दैछ, कसले वितरण गर्दैछ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन, तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
3: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
18: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो, किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खानु सकिन्छ, तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिबाट हाले चाहिँ छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सकिने भनेको त्यसलाई एकचोटि भुकलुक्क उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्न अरू कीटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै कीटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सर्न सक्ने फैलिन सक्ने रोगहरूबाट हामी सजिलोसँग बन्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो, तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक फुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएको छ हो त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणै थाहा हुँदैन, सामान्य या लक्षणविहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू केही गरी यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन, तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कोही यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासशील आफ्नै आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
23: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-20-16 98-43-36-91-94
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9514043230 9767564249 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: पहिलो खण्डमा हामीसँग हुनुहुन्छ शंकर तिवारी। शंकर तिवारी ज्यू, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अब नेपाल र भारत बीच एउटा सम्बन्धमा ब्रेक थ्रू भएको बताउन थालिएको छ र अब प्रगाडता र विकासको मामिला एउटा नयाँ उचाइमा पुग्ने ठानिएको छ र विश्लेषकहरू त्यो बताइरहेछन्। तपाईँ आफै पनि जेएनयू पढेको आईआरको एउटा विद्यार्थी हो, त्यस्तै हो कि फरक देख्नुहुन्छ?
2: हामीले आफूले नै जानेदेखि मैले र तपाईँले यो विषयमा केपी ओली प्रथम पटक प्रधानमन्त्री भएका नीतिदेखि उहाँको टुर भएदेखि छलफल गरिरहेका छौँ निरन्तर, होइन? जो गए ब्रेक थ्रू, जो गए ब्रेक थ्रू, जो गए ब्रेक थ्रू भनेको नयाँ उचाइ भनेको छ। परिणाम के आएको छ? हात लाग्यो, शून्य छ, होइन?
1: हजुर।
2: हाम्रो अहिलेको फागुन 21 विघटित गरेका दुईटा नेताहरू शेरबहादुर देउवा, केपी ओली, होइन, महाकाली सन्धि पार्टी गर्दाखेरि हिरोहरू हुन्थ्यो, हताकर्ताहरू हुन्थ्यो, उहाँहरू 25-30 वर्ष झन्डै रजत गर्नुभयो नेपाल राजनीतिमा, होइन?
1: हजुर।
2: त्यति बेला उहाँहरूसँग कमिट गरेको काम अहिले चाहिँ इन्डियाले गरेका छैन।
1: हजुर।
2: अब फेरि के गर्ने, फेरि इन्डियाले फेरि के नयाँ उचाइमा लाने हो, होइन? र त्योभन्दा आपत्जनक कुरा हाम्रो डोमेस्टिक फ्रन्टमा जुन किसिमले त्यो विस्मरणको कुरा गरेका छन्, त्यो एउटा हिस्टोरिकल लेगेसी छैन भनेर भनेका छन्, ब्यागेज छैन भनेर भनेको छ। हाम्रो प्रधानमन्त्रीले पार्लियामेन्टमा बोल्नुभयो र त्यस्तै आपत्जनक कुरा रवि लामी छानेले इन्डियाको अखबार हिन्दुस्तान टाइम्समा लेख्नु भएको र त्यही कुराको चाहिँ कन्टिन्युटी परराष्ट्र मन्त्रीले बोल्नु भएको छ। देश भनेको अविच्छिन्न उत्तराधिकारवाला संस्था हुन्छ। मोहन शमशेरले खराबै सन्धि गरेको भए पनि त्यो सन्धिको भारी अहिले हामी बोकेको छौँ, बुझ्नुहुँदैन?
1: हजुर।
2: त्यही भएर अहिलेका सत्ता सञ्चालकहरू, नयाँ सत्ता सञ्चालकहरूलाई अलिकति राम्रोसँग देश अविच्छिन्न उत्तराधिकार संस्था हो भनेर बुझाउन जरुरी भएको छ भन्न चाहन्छु म।
1: तर पुरानो ब्यागेज कुनै पनि नबोकिकन यो सरकार, यो परिवेश र यो अबको समय अगाडि बढ्नेछ भन्ने उहाँहरूको प्रतिबद्धता छ।
2: यो सरकार अन्टार्क्टिकामा छ कि चन्द्रमामा छ कि कहाँ जमिन मुनि छ, यो सरकार नेपाल भन्ने सरहभित्रको सरकार हो, भूगोल है। त्यो कुरा उहाँले पहिलो कुरो बुझ्नु पर्यो। राष्ट्र बन्न केही कुरा चाहिन्छ, जनता चाहिन्छ, भूमि चाहिन्छ, सरकार चाहिन्छ, सोभरिनिटी चाहिन्छ, चारवटा कुरा हुन्छ, बुझ्नु भएन? सोभरिनिटी हाम्रो जहिले पनि छ, जनता पनि जहिले पनि छन्, भूगोल पनि छ, सरकार उहाँहरू नआएको तिनवटा कन्स्टिट्युएन्ट, चारवटा कन्स्टिट्युएन्ट मध्ये तिनवटा कन्स्टिट्युएन्ट त छन् नि जहिले पनि। अनि उहाँहरू कुरा अन्धेरा गर्न मिल्छ, हामी आकाशबाट झरेको सारा चिज नयाँ भनेर भन्न मिल्छ उहाँहरूले?
1: तर विगतका सन्धिहरू खारे झोला, पुनरावलोकन होला, सीमा सम्बन्ध सुल्टिएला, विकासको मोडल भित्र उहाँले नेपाललाई प्रवेश गराउनु होला, भारतबाट लाग्ने हिसाबले
2: कुरा भनिदिन्छु भूपालजी। राष्ट्रपाका सभामन्त्रीको जुन इन्टरभ्यू छ रविजीसँग, जो उहाँको पार्टी सभासँग जो भारत जानुभएको थियो, उहाँले हाम्रो पार्टीको विदेश नीति छैन भन्नु हो, होइन? उहाँले पार्टी घोषणा पनि पढ्नु आएन, पार्टीको चाहिँ के डकुमेन्ट पढ्नु आएन उहाँले, होइन? उहाँले के भन्नुभयो, सरकारको पालनको जुन नीति हो त्यही नीति भन्नुभएको छ उहाँले, होइन? यति धेरै केटाकेटी र कच्चापनका कुरा छन् यो सरकारले। यो सरकार घोषणा पत्र के थियो? स्थिति बसाउने संकल्प थियो, हो लोकलाई भनेको के हो, स्थिति बसाउने संकल्प भनेर फरेन पोलिसीको फ्रन्टदेखि डोमेस्टिक फ्रन्टमा सबैतिर स्थितिको पहाडमा यो सरकार चाहिँ अगाडि चाहिँ यात्रा सुरु गरेको।
1: तर सम्बन्धमा ब्रेक थ्रू नयाँ उचाइ भनिराख्नु भएको छ नि त उहाँले।
2: यस्तो छ, कुनै पनि देशमा नयाँ सरकार आइसकेपछि त्यो सरकारसँग अर्को देशको सरकारले वार्ताको संवादको सुरुवात गर्ने कुरालाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। परिणाम आउने कुरा, जुन कुरा रविजीले म समृद्धिको ढोका खोल्न गएको हुँ भनेर भन्नुभयो नि,
1: हजुर,
2: एउटा नेसनलिस्ट मान्छेले, एउटा नेसनलिस्ट नेताले बिपी कोदा पनि भव्य स्वागत भएको थियो, गिजा पनि भव्य स्वागत भएको थियो, बाबुरामको सबैको स्वागत भएको छ त। हामी लर्न गर्नु परेको हाम्रो हिस्ट्रीबाट, नेपालको समृद्धिको ढोका नेपालमै खुल्छ, नेपाल जनता खोल्ने हो, हिन्दुस्तानबाट खोल्ने होइन। सबैले हामीले 2007 यताको कन्टिन्युस लेगेसी छ, त्यहाँबाट नयाँ सिकेर के गर्नु खोजेको, यो पुरानो नेताको जस्तो भाषा जुन आएको छ रविजीको, बालनजीको, सबैको, यसले हामी परिपक्व डुब्नेसी गरिरहेका छैनौँ भन्ने मलाई लाग्यो।
1: तर जो किसिमको उतार चढाव थियो भारतसँगको सम्बन्धमा, एउटा पोलिटिकल लेभलको संवाद हुन नसकिरहेको, त्यो त एउटा ब्रेक थ्रू त भयो त्यहाँ। जसरी
2: तपाईँको पार्टी, हाम्रो चाहिँ अरू चाहिँ पश्चिम एसियाको संकटले गर्दाखेरि पेट्रोलियम पदार्थ हामीले नेपाललाई अविच्छिन्न दिएका छौँ, नेपालको जीवन सहज चलोस् भनेर, त्यो हामीले नेपालको लाइफ लाइन हामीले चाहिँ जोगाइनु पर्छ भने त्यो काम हामीले गरेका छौँ। बाँकी कुरा विवादका विषय छन्, होइन, सीमाको बारेमा कुरा केही पनि भएको छ, निकुलेको बारेमा रवि लामिछानेले के बोल्नु भएको छ रेकर्डमा, बालनजीको मानव अफिसमा के थियो, त्यो बारेमा केही विषय प्रवेश भयो, दुईटैको वक्तव्य तपाईँले हेर्नु कि हेर्नु भएन, नेपालको एम्बेसीले जारी गरेको वक्तव्य र भारतको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्य हेर्नुभयो तपाईँले? त्यहाँ केही आएको छ बिग्रिएको, झगडा भएको विषयहरू केही आएको छ? त्यहाँ विषय प्रवेश भएको छैन, जहाँ मिलेको छ त्यहाँ त सामान्य कुरा भइरहेको छ, त्यसलाई कुनै ब्रेक पनि जरुरी छैन। त्यही भएर यो कुरा उचाल्न जरुरी छैन, ठिक हो। नेपालमा नयाँ सरकार आइसकेपछि सिमेकसँग यसले संवाद सुरु गरेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ।
1: तर विगतमा टेबल टक समेत हुन नसक्ने अवस्था थियो नि, त्यो त आजको दिनमा ब्रेक थ्रू भयो।
2: टेबल टक त यो सरकारको जो हाम्रो प्रधानमन्त्री हुनुहुन्छ उहाँले आफू प्रधानमन्त्री भइसकेपछि, हेर्नुहोस्, माओले राष्ट्रपतिको रूपमा कुनै पनि देशको भ्रमण गरेनन्, उनका प्रथम कूटनीतिज्ञ उनका प्रधानमन्त्री चाउ एन लाईले नै भ्रमण गर्थे सबै संसारभरि, है? पालेनको पनि भ्रमण गर्ने कुरा नफरत छ, मान्छे भेट्ने कुरा नफरत छ, नगरे हुन्छ डाक्टर फाइन, तर उनको दूतको हो त जुन सन्देश मौरी सचमा जयशंकरले मोदीको सन्देश हाम्रो प्रधानमन्त्री शिशिर खनाललाई दिएर पठाएका थिए, सिन्हाले त्यो सन्देश प्रधानमन्त्रीलाई पुर्याउनु सक्नुभयो कि सक्नु भएन, सवाल त्यहाँनिर छ होइन। अनि रवि लामी छाने गएपछि मात्रै नेपालको परराष्ट्र मन्त्रीको भिजिट भयो, यहाँ के कुरा तालमेल मिलेको छैन, किनकि यो परराष्ट्र मन्त्रीले हाम्रो सन्देश प्रधानमन्त्रीलाई पुर्याउन सक्दो रहेछ भने म्यासेज गयो, बुझ्नुभएन। पालेनजीले नयाँ आइसकेपछि उहाँले कम्तीमा चीनमा होला भारतमा होला आफ्नो दूतको रूपमा परराष्ट्र मन्त्रीलाई नै पठाउनु पर्छ, किनकि उहाँले चाहिँ विदेश सल्लाहकार नियुक्त गर्नुभएको छैन, यस्ता कुराहरू छन् होइन। त्यही भएर डिप म्यासेज चाहिँ इट्स मेस्योर्ड गेम सिजन गेम, यसमा चाहिँ आवर प्राइम मिनिस्टर एन्ड आवर गभर्मेन्ट हेल्प टु ग्रो अप।
1: तर रवि लामिछानेको भारत भ्रमण राष्ट्रपा सभापतिको रूपमा मात्रै त पक्का होइन।
2: हेर्नुहोस्, यो इन्डियाको नीति नै के छ भन्दा उसले छिमेकमा होस् बाहिर होस् एउटा अपकमिङ प्राइम मिनिस्टर र बालवाला प्राइम मिनिस्टर इन्गेज गर्न खोज्छ, त्यो हिसाबले रविजीलाई चाहिँ वेटिङ प्राइम मिनिस्टर रूपमा पनि ताकेको हो होइन। उहाँ चाहिँ यो पार्टीको सभापति पनि हो, यस्ता किसिमका भ्रमणहरू पार्टीमा प्यारल नेताहरू भएको बेलामा पछिल्लो 10-15 वर्षमा भएका छन्, अरू पनि पार्टीबाट भएका छन्, यसलाई सामान्य रूपमा लिनुपर्छ।
1: तर बीजेपीले जो किसिमको काम गरिरहेछ नो बीजेपी भन्ने अभियान, त्यहाँ त उसले पार्टी टू पार्टी सम्बन्ध एकदम धेरै इन्टिमेट बनाउनका लागि पनि काम गरेको देखिन्छ, फेरि नेपालमा कता कता राष्ट्रपा र बीजेपी उस्तै उस्तै चरित्र हो कि जस्तो देखिन्छ, न यिनीहरू समाजवादी छन् न वामपन्थी छन् न साम्यवादी हुन्, यो दुईटै नभएको अवस्थामा
2: राष्ट्रिय डिबेट गर्न पर्छ यो सबै कुरामा है।
1: हजुर,
2: अहिले जसरी पहिला अमेरिकाले संसारभरि डेमोक्रेसी एक्सपोर्ट गर्छु भन्यो, त्यो देशको इकोनोमी हाम्रो अनुसार गराउँछु भन्यो, सहनता हाम्रो गराउँछु भनेर भन्यो, रुसले त्यही कोसिस गर्यो, तर 1990 पछि तीन के प्रति लिएर आएको हुँदाखेरि लेट द डोमेस्टिक फ्रन्ट रिमेन डोमेस्टिक फ्रन्ट, त्यसमा हामीले केही पनि नगर्ने, त्यहाँ घरेलु राजनीति जैसिकोस् तर हामीसँग व्यापार गर्न पर्यो भन्ने छ, बुझ्नुहुँदैन। तिनको नीति त्यही नीति कपी इन्डियाले गरेको थियो, यहाँ फाँसीवादी सरकार आउँछ कुन तानासाही सरकार आउँछ त्यो सबै कुरासँग हिन्दुस्तानको सरकारलाई धेरै सरकार छैन, र उनीहरूलाई काम गर्न सबभन्दा सजिलो सङ्गत छ,
1: अनि के पार्टी सम्बन्ध के
2: र उनीहरूलाई काम गर्न सबभन्दा सजिलो सबभन्दा दर्शन नभएको पार्टी त्यसको सरकार सजिलो हुन्छ
1: होइन। ऊ समर्थनवादी शक्ति देखिन्छ, जसरी उनीहरू समर्थनवादलाई अगाडि अङ्गीकार गरिरहेका छन् त्यसै गरी नेपालमा पनि समर्थनवादलाई अगाडि बढाउन खोजेको जस्तो देख्छ राष्ट्रपाले।
2: समर्थनवाद राष्ट्रपाको कुनै दर्शन छैन, बीजेपीको पनि त्यस्तो कुनै दर्शन छैन,
1: तर विगतमा बीजेपीलाई
2: बीजेपीको चाहिँ नेसनलिस्ट दर्शन हो, अति हिन्दुवादी दर्शन हो होइन, बीजेपीलाई आरएसएसले गाइड गर्छ होइन।
1: हजुर,
2: त्यो भएर नेपालमा त्यस्तै एकजुट भएको सरकार हुने कुराले उनीहरूलाई सहज।
1: त्यसो भए के त राष्ट्रपासँगको उहाँहरूको सम्बन्ध के जस्ट इन्गेज मात्र हो?
2: राष्ट्रपाले पार्टीलाई इन्गेज गर्न खोजेको, जसरी नेपालमा एमालेको सरकार बनेपछि इन्गेज गर्न खोज्यो होइन, पहिला माओवादीलाई इन्गेज गर्न खोज्यो, त्यसरी हामीले त्यसलाई सकारात्मक लिनुपर्छ, सरकार सञ्चालकहरूको वार्ता हुनुपर्छ, बुझ्नुहुँदैन। उनीहरूको चाहिँ डोमेस्टिक फ्रन्टमा आइडियोलोजी के हो भन्ने कुरालाई बिर्सेर सरकारका सञ्चालकहरूले तत्कालीन शासकहरू सम्मानमा रहन्छन्, किनकि देश र देशबीच सम्वाद रहनुपर्छ, काम अगाडि बढाउनुपर्छ अन्तर्राष्ट्रिय फ्रन्टमा। त्यो
1: तर देशभक्तिको मामिला र राष्ट्रियताको मामिलामा सीमालाई जो इमोसनल रूपमा प्राथमिकतामा दिन खोजिएको छ यो पनि गलत। नेपालको प्राथमिकता चाहिँ भावनात्मक राष्ट्रवाद भन्दा पनि व्यवहारिक राष्ट्रवाद हेर्नुपर्छ भन्ने मान्यताहरू पनि अगाडि सरिराखेको छ नि। अहिले
2: नेसन फर्स्ट नेपाल फर्स्ट भन्ने कुरा विश्वास गर्छु, बाँकी यो धेरै राष्ट्रवाद राष्ट्रियता कुरामा ज्यादा छैन होइन।
1: जसरी सीमाको विषय उचालियो त्यसलाई लिएर
2: यो बारेमा जो मान्छेले तर्क सुरा तर्क लेन्जुक जस्तो तर्क राष्ट्रवादी कोही पनि थिएन, सिक्किम विलेकरले गरायो, रवि लामी छाने जस्तो र अहिलेको पालेन जस्तो राष्ट्रवादी कोही पनि थिएन, यिनीहरूको नियत के छ प्रश्न देखिँदै गएको छ, त्योभन्दा जति पनि गर्न चाहन्छ
1: कसरी
2: उहाँहरू रिभर्स डिप्लोमेसीको कुरा गर्नुभएको छ, भारतले सीमा मिटेको छ भनेर भन्नुभएको छ, कसको इन्ट्रेस्टलाई यो कुराहरू बोलिएको छ, यो कुरा उछालिएको छ, नेपालको हिस्ट्रीमा कहिले पनि नभएको कुराहरू।
1: तर सामान्यभन्दा सामान्य हिजो अस्ति गरिसक्नुपर्ने काम पनि नसकेको तपाईँको भारतले त्यत्रा संरचना निर्माण गरेको यही सरकारलाई पर्खेर बसो हस्तान्तरणमा हेर्नुहोस्, क्यूआरको भुक्तानी 80 सालदेखि लागू भएको भारततिर भर्खर मात्रै अब कार्यान्वयन हुने अवस्थामा पुग्यो, यी चिज त विगतमा गर्न सकिन्थ्यो नि, अहिलेको सरकार अहिलेको परराष्ट्र मन्त्री पर्ने थिएन होला।
2: तपाईँले के कुरा बिर्सनु भएन भन्दा देशहरू छन्जेल देशबीच सम्बन्ध हुन्छ, नयाँ नयाँ पोलिटहरू बनिरहन्छन्, एक महिना अगाडि गर्ने कि दुई महिना पछाडि गर्ने अलग कुरा हो, ती सानसाना कुरा हुन्, मेजर काममा डिपार्चर भएको छैन, त्यति कुरा।
1: त्यो मेजर काममा डिपार्चर हुने विषय तपाईँले भनेको के हो? तपाईँका 5 बुद्धा सुनौ त,
2: जस्तो तपाईँले यो सीमाको कुरा कहिले टुङ्गे हुने हो होइन,
1: त्यो त संसारभर सुन्नुहोस् शंकरजी, संसारभर सीमाको विवाद छ सबै जसो देशमा, तर नेपालमा जस्तो भावनात्मक राष्ट्रवादको कुरा संसारमा छैन।
2: छ त्यही भावनात्मक राष्ट्रवादको जगमा ट्रम्प पनि आएका हुन्, सी जिनपिङ पनि त्यही छ, संसारभरि छ उग्र राष्ट्र राष्ट्रवाद तपाईँको भावनात्मक हेर्ने उग्र राष्ट्रवाद भन्छ त्यसलाई.
1: तर प्राथमिकता एकमा त्यो हो कि बाँकी चिजहरू हुन् व्यवहारिकता हेर्ने.
2: हजुर,
1: गलवानमा भारत र चीनबीच युद्ध छ, तर भारत र चीनबीचको सम्बन्ध अर्थक प्राथमिक अरू आर्थिक प्राथमिकताका विषयहरू पनि त सँगसँगै अगाडि बढाएका छन्.
2: त्यही त हामी पनि त त्यही गरिरहेका छौँ.
1: खोइ हामीले कहाँ त्यो गर्यौँ? नेपालको सीमा विवाद आज पाकिस्तानमा भारतको जस्तो होला.
2: हाम्रो पहिलो अहिले यो सरकार बनेपछिको पहिलोपटक के भयो, जुन जुन कुरामा साझा सहमतिको बिन्दु छ त्यसमा मात्र छल भए कुराहरू आए. त्यो जुन जुन विवादको विषय छ ती विवादको विषयमा केही पनि सफल नभए कुरा आयो नि त. उहाँ त हामी सारा विवाद मिलाउँछौँ भनेर आएको होइन, त्यसमा फोक्छौँ भनेर आएको होइन. के गर्नु त उहाँहरूले?
1: त्यही त, तपाईँ प्राथमिकता क्रममा पाँचवटा कुरा भन्दै हुनुहुन्थ्यो नेपालको. एक
2: पाँचवटा कुरा तपाईँले सोधेको हो, मैले एउटा मात्र कुरामा अड्केँ. बुझ्नुहुन्छ नि, म चाहिँ त्यहाँ अगाडि जान चाहिँ अहिलेलाई
1: सीमाभन्दा अगाडि तपाईँ हुनुहुन्न.
2: नेपालको विकास नेपालले गर्ने हो, नेपालसँग यथेष्ट पुँजी छ, कसरी परिचालन गर्ने घरेलु पुँजी, त्यसरी सरकार सोच्नुपर्छ.
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद.
2: धन्यवाद.
1: हामीसँग हुनुहुन्थ्यो शङ्कर तिवारी, उहाँ जेएनयूबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेको एकजना युवा जो नेपाली कंग्रेसको नेता पनि हुनुहुन्छ, उहाँसँग हामीले संवाद गर्यौं. अबको खण्डमा हामी डाक्टर गोपीलाल नेउपानेसँग खास गरी के यो ब्रेक थ्रू भएको भनिएको सम्बन्धले नेपालको व्यापार घाटा र समृद्धिको अवस्थातर्फ देशलाई लान सक्ला जोडेर उहाँसँग सम्वाद हुन्छ. डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पार्वमा स्वागत गर्छु.
3: धन्यवाद, नमस्कार.
1: विषय आजको मामिला यो छ, नेपाल भारत सन्दर्भमा ब्रेक थ्रू भएको यति बेला चर्चा शुरू भएको छ, तपाईँ त्यसलाई सही ठान्नुहुन्छ? के भारतको ग्रीन सिग्नल नेपाल भारत सम्बन्धमा ब्रेक थ्रू भएको मान्नुहुन्छ?
3: केही उपलब्धिहरू भएका छन् र दुईवटा देशका बीचमा विदेश मन्त्री स्तरीय केही सम्झौताहरू भएका छन्, केही अन्डरस्ट्यान्डिङहरू भएका छन्, ती अन्डरस्ट्यान्डिङहरू देशको हितमा लगाउन सक्दा राम्रो हुन्छ.
1: त्यसो त त्योभन्दा अगाडि राष्ट्रपति सभापति रवि लामिछाने छाने बीचको र भारतीय प्रधानमन्त्री मोदी भाजपाकै नेताहरू र उहाँलाई गरिएको भव्य स्वागतले पनि नेपाल भारत सम्बन्धमा एउटा नयाँ अध्याय शुरू भएको टिप्पणी भएका छन्.
3: सही हो, टिप्पणीहरू हुनु सही हो र राष्ट्रिय सन्त पार्टीको जुन ओभरहोलिङ मेजोरिटी पछिको जुन सरकार छ त्यो सरकार जानुभन्दा पहिला एउटा वातावरण बनाउनु पर्छ भनेर सभापतिजी जानुभयो र उहाँले एक किसिमले डेभलपमेन्ट डिप्लोमेसीको रूपमा अब अर्थतन्त्रतिरै बढी फोकस गर्नुपर्छ है भन्ने किसिमले उहाँले जुन आफ्ना भनाइहरू राख्नुभयो र जसरी भारतले पनि त्यसलाई सकारात्मक रूपमा लिएको छ र त्यो स्वाभाविकै हो र अब गर्नुपर्ने पनि इकोनोमिक डिप्लोमेसी नै हो. विकासकै मुद्दाहरू हाम्रा लागि महत्वपूर्ण छन्, हाम्रा व्यापार व्यवसायका मुद्दाहरू नै महत्वपूर्ण छन्, लगानीको कुरा महत्वपूर्ण छ. त्यसैले लगानी कसरी आउन सक्छ, व्यवसायहरू कसरी हुन सक्छन् र चरम घाटा जुन नेपाल र भारतले को व्यापारमा जुन चरम घाटा छ होइन, त्यो यो घाटालाई कसरी परिवर्तित गर्ने, नेपालमा इनोभेसन कसरी हुन सक्छ र नेपालको उत्पादनहरू भारतको विशाल बजार होइन, असाध्यै ठूलो बजार छ भारतमा, त्यो बजारमा नेपाली प्रडक्टहरू कसरी पुग्न सक्छ भनेर जुन चिन्तन भयो यो चिन्तन स्वाभाविक थियो, यो हुनु पर्थ्यो र अब यो चिन्तन अनुसारको कार्यान्वयन कसरी हुन सक्छ भन्ने कुरो चाहिँ मन्त्री स्तरीय छलफलबाट त्यो टुङ्ग्याउनु पर्छ र ब्युरोक्रेसीलाई पनि नेपाली प्रडक्टहरू भारतमा कसरी निर्बाध रूपमा जान सक्छन् होइन, नेपालीहरूले उत्पादन गरेका सामानहरू भारतमा कसरी छिर्न सक्छन् होइन, पहिला पनि 1000 भन्दा बेसी सामान भन्सार फ्री, कोटा फ्री र भन्सार फ्री सामान पहिल्यैदेखि नै सम्झौतामा थिए भारतमा जान सक्छन् भनेर, तर विविध कारणले भारतमा प्रवेशमा कठिनाईहरू आएकै हुन्, आजसम्म पनि कठिनाईहरू छन् होइन, जस्तै पूर्वको चियामा एउटा होइन केही समस्याहरू आएका छन्, निकासी भइरहेको छैन भन्ने कुरो मिडियाहरूले भनेकै छन्। त्यसैले यस्तो अवस्थामा खालि कागजमा सम्झौता गरेर मात्र पुरो रहन्छ नेपाल र भारतको बीचमा?
1: आर्थिक कूटनीति र एउटा ब्रेक थ्रूको कुरा सही नै हुन सक्छ तपाईँ जे भनिरहनु भएको छ, हामी कहाँ प्रचण्ड जाने पनि ब्रेक थ्रू, केपी ओली जाँदा पनि ब्रेक थ्रू, अब देउबाजी जाँदा पनि ब्रेक थ्रू, विभिन्न नदी नालाहरूको सन्धि सम्झौता आउँदा पनि ब्रेक थ्रू, पञ्चेश्वर र महाकालीले आजसम्म गिज्याइराखेको छ त्यो पनि ब्रेक थ्रू, यस्ता ब्रेक थ्रू त कति भए भए
3: हो. तपाईँले सही इस्यु उठाउनु भएको छ, त्यसैले मैले अघि नै अलिकति निवेदन के गरे हो भने सम्झौताहरू हुँदै आए होइन, 1000 सामान भन्दा बेसी त भन्सार फ्री नै प्रवेश गर्ने भनेर सम्झौता भयो होइन, त्यो सम्झौताको कार्यान्वयन भएन नि त. त्यसैले हामीले सम्झौता गर्न चाहिँ हामी माहिर छौँ होइन, त्यो सम्झौता अनुसारको कार्यान्वयन भएको छ कि छैन, त्यसलाई मनिटरिङ कसरी गर्ने, त्यो मेकानिजमहरू दुईटा देशले कसरी बिल्डअप गर्ने होइन, र खास गरिकन नेपाल पक्ष, नेपाल त सानो देश हो नि त होइन, यो सानो देशमा जब अप्ठ्यारो आउँछ त्यो गुनासो सुन्ने अधिकारी चाहिँ को हो त, उसँग प्रब्लम सोल्भ गर्ने राइट छ कि छैन सम्झौता अनुसार होइन, त्यो चाहिँ अब गुनासो सुन्ने मान्छे पनि छैन अनि सुन्ने मान्छेले त्यसको सोल्युसन पनि निकाल्न सक्दैन भनेदेखि, र यदि गुनासो पहिलो कुरो त या गुनासो गुनासो सुन्ने अधिकारी नै छैन, भारतले त्यो अधिकारी तोकेको छैन, होइन। इनकेस गुनासो सुनेछ कसैले भनेदेखि त्यसलाई सल्भ गर्ने मान्छे छैन, त्यो चाहिँ मन्त्री परिषदमा जानुपर्छ अथवा प्रधानमन्त्रीको तहमा जानुपर्छ, होइन। त्यसैले यस्तो अवस्थामा सम्झौता गरेर मात्रै हुँदैन, अबको फेज भनेको हामी म्युचुअल दुईवटा देशले पारस्परिक लाभका कुराहरूमा के गर्न सकिन्छ। भारतले अहिले त मुख्य कुरो त इकोनोमिक डिप्लोमेसी नै होइन, भारतमा नभएको चिज उसले जो बाहिरबाट माग्छ त्यो नेपालीले बनाउँदाखेरि कसरी त्यहाँ सहज मार्केट हुन सक्छ। र जस्तै हाइड्रोमा केही कुराहरू हाम्रा भाका छन्, अघिल्लो प्रचण्डजीको नाम लिइहाल्नु, प्रचण्डजीले नै 10,000 मेगावाट हामी एक्सपोर्ट गर्छौँ भनेर सम्झौता गरेर आउनु भएको छ,
4: होइन।
3: अब 10,000 मेगावाट सम्झौतालाई त्यसलाई ल कार्यान्वयनमा लैजाने हो भने नेपालमा 10,000 मेगावाट बिजुली चाहिँ उत्पादन हुनु पर्यो, होइन। त्यो उत्पादन गर्नलाई नेपालले के पोलिसी लिन्छ, होइन। भारतीय प्रोडक्ट मात्रै जाने हो कि नेपालीले गरेको लगानीबाट पनि बिजुली भारत जाने हो कि अथवा विदेशीले गरेको चाहिँ जाने हो कि होइन, भारतले किन्ने हो कि होइन, यो कुरो सबै क्लियर नभइकन र हाम्रा गुनासाहरू एड्रेस गर्ने त्यहाँ मेकानिजम नभइकन सम्झौता गरेर मात्रै चाहिँ हुँदो रहन्छ।
1: तर डाक्टर साहब, अब तपाईँले यो कुरा उठाइहाल्नुभयो, नेपालको भारतसँग वार्षिक औषध व्यापार घाटा यो 10 खर्ब प्लस वरिपरि छ। अब त्यत्रो विशाल भारत, कयौं गुणा ठूलो भारतमा, विशाल भारतमा अनेकौं उत्पादनहरू छ, जब नेपालमा त्यस्तो के फरक उत्पादन छ जसले भारतमा एक्सपोर्ट गर्न सकोस् आफ्नो मौलिक उत्पादन र त्यसले व्यापार घाटा घटाओस्। जस्तो अब पाम ओइल हामी यहाँनिर अर्को देशबाट यहाँ ल्याउँछौ अनि ट्रान्जिट बनाएर उता पठाउँछौ, अब पाम ओइल हामीले एक्सपोर्ट गरेर हामीलाई के प्रोडक्टिभिटी त्यसको, औचित्य र अर्थ के? त्यो त जम्मा व्यापार हो हेर्नुहोस्, होइन। अर्थात हाम्रो उत्पादन के त व्यापार घाटा घटाउन, आर्थिक चाखो जो कुरा हुन्छ त्यसको लागि हामी कहाँ छौ, के छौ र हाम्रो चिज के हो त्यस्तो?
3: हामी असाध्यै गर्न सक्छौ। जस्तै तपाईँले अरू त कुरो छोडौ न, सानो कुरो घरमा काठमाडौँमा खास गरिकन काठमाडौँ तपाईँको पोखरा होइन आदि इत्यादि ठाउँमा मोमो सब घर घरमा बन्न सक्छ र भारतीयहरू मोमोका पारखी हुन्, असाध्यै मन पराएर खान्छन्, होइन। त्यो मात्रै हामीले होइन, यसो 100 क्विन्टल 200 क्विन्टल जति हामीले मोमो मात्र एक्सपोर्ट गर्न सक्यौँ भने पनि हुन्छ, तर त्यो भारतले त्यसलाई स्वीकृति दिनु पर्यो र भारतीय मार्केट असाध्यै ठूलो छ। अब भारतले थुप्रै कुरो इम्पोर्ट गर्छ, होइन। तपाईँले हाइड्रोमै कुरा गरौँ न, भारतलाई बिजुली अझ पनि अहिले भइरहेको बिजुली त पुगेको छैन नि त, होइन, मसँग ठ्याक्कै डाटा त छैन, तर भारतले बिजुली त लिन खोजेको छ नि त, हामीसँग किन्न खोजेको छ नि, 10,000 को त सम्झौता गरिसकेका छ। अब उसले आनाकानी गरेर इन्डियनहरूको इन्भेस्टमेन्टको बिजुली चाहिँ म लान्छु, होइन, अरूले गरेका चाहिँ इन्भेस्टमेन्टको बिजुली चाहिँ म लान्न भन्नु भने त्यो त सम्झौता गर्नको लागि सम्झौता भयो नि त, एकछिन खुसी पार्नको लागि गरे भयो नि त। त्यसैले हामीले अहिले देखेको कुरो के हो भने एउटा भिजनमा क्ल्यारिटी पनि हुनु पर्यो, होइन। 30 वटा मुरार भैँसी कि रागा के लिएर आउँदाखेरि एउटा ट्रोलको विषय बनिएको थियो नि त प्रचण्डजी, एउटा ट्रोल हुन्थ्यो त्यतिखेर, मुर्रा त्यो एकदम मुर्राको हुर्रा केही दिन त चल्यो, होइन। यसरी एउटा प्राइम मिनिस्टर भारतमा जाँदाखेरि नेपालको, अब हामीले धान एक्सपोर्ट गर्ने, चामल एक्सपोर्ट गर्ने, होइन, हाम्रा गहुँ एक्सपोर्ट गर्ने, तरकारी एक्सपोर्ट गर्ने, फ्रुट्स एक्सपोर्ट गर्ने, त्यो त हामीसँग हुनु पर्यो नि त, होइन, हामीसँग हुनु पर्यो र तिनीहरूको भन्दा सस्तो हुनु पर्यो। जस्तै म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु, अहिले भारतीय आँप चाहिँ चीनले प्रतिबन्ध लगाएको छ, युरोपका धेरै देशले प्रतिबन्ध लगाएका छन्, अमेरिकाले पनि मेरो विचारमा कुन जातको आँप चाहिँ लिन्न भनिसकेका छ, होइन। भनेपछि त्यो रिप्लेसमेन्ट भारतले किन, भारतको आँप चाहिँ विदेश किन एक्सपोर्ट हुन सकेन त अहिले भन्दाखेरि, भारतले औषधिहरू धेरै प्रयोग गर्यो, होइन, गलत किसिमले पकायो, त्यो नेचुरल भएन, अनेक किसिमका इस्युजहरू छन् नि त उनीहरूले नलिनुको मतलब त, होइन। त्यसलाई हामीले एड्रेस गर्न सक्यौँ त जुन तहमा आँप चाहिँ भारतमा फल्छ त्यही तहमा नेपालमा पनि फल्छ नि त, होइन। त्यसैले हामीले गर्ने कुरो धेरै छ हेर्नुहोस्। हाम्रा प्रत्येक खास गरिकन खाद्यान्नमा हाम्रो एक्सपर्टिज पनि छ, हाम्रो कृषि प्रधान देश पनि हो, हामीलाई जहाँ रोपे पनि यहाँ अन्न फल्छ। काठमाडौँमै हामीले यो करिडोरहरू छन् नि जति पनि खोला किनारहरू, यो खोला किनारामा हामीले अनेक किसिमका रोप रोप्नु साथ हो, तपाईँले लाखौं बिरुवा सुन्तलाका हुँदैछन् हाम्रो यहाँ करिडोरहरूमा मात्रै रोप्ने हो भने, तपाईँले काठमाडौँमा एक थोपो तपाईँको बाहिरको एउटा गेडो पनि तपाईँले फ्रुट्सहरू ल्याउनु पर्दैन, सबै कुरो यहाँ हुन्छ। तर हामीले के गरेका छौँ, बाँधो राखेका छौँ, हाम्रो पोलिसी त्यस्तो छैनन्, हामीले त्यहाँ अनेक किसिमका हरियालीको लागि मात्रै चिजहरू रोपेका छौँ। हरियो त स्याउको बोट रोप्दाखेरि पनि त हरियो हुन्छ,
1: विकल्पहरू धेरै छ, हामीले
3: असाध्यै धेरै छन्। जस्तै सिमेन्ट नै हामीले मजासँग एक्सपोर्ट गर्न सक्छौँ, होइन, क्लिङ्करहरू हामीले एक्सपोर्ट गर्न सक्छौँ, हाम्रो हाइड्रो, हाम्रा खाद्यान्नहरू, अब कमर्सियल खेती भनेर भन्छौँ हामी, होइन, धान चाहिँ एक्सपोर्ट गर्न दिँदैनौँ, चामल एक्सपोर्ट गर्न दिँदैन, हामीले एक्सपोर्ट गर्न दिनु पर्यो नि त। अनि पो किसानहरूले यो उत्पादन गरेको धान र चामल म भारतीय बजारमा बेच्न सक्छु अथवा अस्ट्रेलियाको बजारमा बेच्न सक्छु अथवा अफ्रिकातिर पुर्याउन सक्छु यो चामल भनेर कल्पना गर्छ र उसले अनिखेरि कमर्सियल फार्मिङ शुरू गर्छ। किसानले कमर्सियल फार्मिङ शुरू गरेपछि ब्याङ्कले पनि कृषिमा लगानी गर्न थाल्छ। अब एक्सपोर्ट गर्न चाहिँ दिनु छैन, होइन, यहाँ थुप्रै चिज जस्तै दाल एक्सपोर्ट गर्न पाइँदैन, चामल पाइँदैन, धान पाइँदैन, होइन, तपाईँले के अनिखेरि यतातिर कमर्सियल फार्मिङ भनेर भनेको छ। कमर्सियल फार्मिङ हुन त उसले बेच्न पाउनु पर्यो नि त चिजहरू। त्यसैले हाम्रा पोलिसीहरू हेर्नुहोस् पुरा गरेर हुँदैन, हाम्रा पोलिसीहरू अहिले पनि अत्यन्तै
1: भित्रको इन्टरनल ब्रेक थ्रु चाहियो पोलिसीहरूमा रिफर्म।
3: एक्ज्याक्टली तपाईँले बडो प्रयोग गर्नु बेच्नु नेपालभित्र हामीले पोलिसी हाम्रा जुन पोलिसीहरू छन् भोपालजी यी पोलिसीहरू अत्यन्तै नाजुक र अत्यन्तै रिग्रेसिभ टाइपका प्रतिगमनकारी प्रतिक्रान्तिकारी भनौँ न त्यो किसिमको पोलिसीले देश चल्यो र यो समस्या आएको हो। नत्र भने हामीसँग इरिगेसनको समस्या छैन, हामीसँग खोला नाला टन्न छन् पानी।
1: डाक्टर साहब यो सरकारले अब अन्तर्राष्ट्रिय सम्बन्धमा मात्र होइन इन्टरनल पोलिसीहरू रिफर्म गर्नेदेखि लिएर ब्रेक थ्रु गरोस् युग हामी अवसरको युगमा छौँ।
3: एकदमै सही भन्नुभयो तपाईँले, यो भन्दाखेरि 100% सही।
1: यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
3: धन्यवाद, नमस्कार।
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ.
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्.
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ.
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ.
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
6: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्।
8: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौँ न हजुर.
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.
11: हजुरको आवाज हजुरकै साथ
2: छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
7: सूचना
8: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
7: जिल्ला अस्पताल रामेछाप।
9: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अहिले रातको 9 बजे

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843961494
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
7: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
7: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486648403। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था।

0: भएको पार्किङको पनि राम्रो सुविधा भएको
1: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453।
2: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठाकुरी, सम्पर्क नम्बर 9845875365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
11: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
12: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98630423422।
12: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठक बोलाएको छ। समसामयिक राजनीतिका विषयमा छलफल गर्न सोमबार बिहान 9 बजे सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो। वार्तामा विकास, सहकार्य, सम्पर्क सञ्जाल, विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। सभामुख नलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको हो। अन्तर व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बजे टिकापुर सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टिकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेशसभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देशपत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेशसभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। राष्ट्रमन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एक्स जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको। उहाँका अनुसार नेपालले लिपुलेक र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने होइन कूटनीतिक माध्यमबाटै समाधान गरिने रहेको बताउनुभयो। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका 7 प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थीमा 1 वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7-10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य बस्तीको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र सिसाको प्रयोगको प्रविधि दुब्बर रहेको छ। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा भेटिएको छ। बाह्रको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 22 रहेको दुधौरा खोला नजिक काँडे भ्याकुर अभिलेख भएको नेपाल पंचविद संघका अध्यक्ष हठनराम महतोले जानकारी दिनुभएको छ। उहाँका अनुसार अब काँडे भ्याकुर देशका 7 प्रदेशका अभिलेख भएको छ। संघले विज्ञप्ति निकालेर चराविद हठन चौधरी र सूरज बराले जेठ 21 गते काँडे भ्याकुर फेला पार्नु भएको जनाएको छ।
प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। रामेछापको मानथली नगरपालिकामा पर्यटन प्रवर्धनलाई लक्षित गर्दै युवा विद्यार्थीलाई लोकल गाइड ट्रेनिङ प्रदान गरिएको छ। मानथली नगरपालिकाको सहयोग र तामाकोशी मरिन एडभान्चर प्रणालीको साझेदारीमा 10 दिन तालिम प्रदान गरिएको। तालिममा सहभागी 20 भन्दा बढ़ी युवालाई ट्रेकिङ, राफ्टिङ, पर्यटन सुरक्षा, प्राथमिक उपचार, पर्यटकसँगको व्यवहार तथा स्थानीय प्राकृतिक र सांस्कृतिक सम्पदाबारे व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। सिन्धुली, रामेछाप र दोलखा जिल्लाका किसानले यस वर्ष पनि आवश्यक मात्रामा रासायनिक मल नपाउने संकेत देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीको गोदाममा पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा खेतीपातीको मुख्य सिजनमा किसान पुनः मल अभावको समस्यासँग जुझ्न बाध्य हुने अवस्था देखिएको हो। बागमती प्रदेश सरकारले निर्धारण गरेको कोटा अनुसार कृषि सामग्री कम्पनी लिमिटेड मार्फत रासायनिक मल वितरण गरिँदै आएको छ। प्रदेश सरकारले तोकेको कोटा तथा उपलब्धताको आधारमा मल वितरण हुने अवस्था रहे पनि वास्तविक आवश्यकताको अनुसारमा परिमाणमा मल उपलब्ध गराउन नसकिएको अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ। सिन्धुलीको कमलमाई नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा आर्थिक अनुशासन, पारदर्शिता तथा सार्वजनिक सम्पत्तिको व्यवस्थित अभिलेखीकरण प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरेको 2 दिने लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ। आन्तरिक लेखा परीक्षण शाखाको आयोजनामा माध्यमिक तथा आधारभूत तह कक्षा एकदेखि आठका विद्यालयहरूका प्रधान अध्यापक तथा लेखापालहरूलाई लक्षित गरी सञ्चालित तालिम आइतबार सम्पन्न भएको। समापन समारोहमा तालिममा सहभागी सम्पूर्ण प्रधान अध्यापक तथा लेखापालहरूलाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका 7 बिगोटार घुन्सामा 55 घरधुरी र 1 विद्यालयमा स्वच्छ तथा सुरक्षित खानेपानी सेवा विस्तार गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी नेवा र सिद्धिचरण नगरपालिकाको साझदारीमा 35,74,416 रूपियाँ लागतमा निर्माण गरिएको घुन्सा खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजना सम्पन्न भएको। वडाध्यक्ष बलबहादुर कटवालका अनुसार आयोजना मार्फत वडा नम्बर 7 का 55 घरधुरी र 1 विद्यालय गरी 56 उपभोक्ताले स्वच्छ खानेपानी सेवा पाएका छन्। छैसठी नेपालीलाई तत्काल कम्बोडिया छोड्न निर्देशन दिएको छ। भिसावधि समाप्त भएपछि पनि नवीकरण नगरी त्यही बस्ती आएका 66 जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको हो। थाइल्याण्ड स्थित नेपाली दूतावासलाई सूचना जारी गरी त्यस्ता नेपालीलाई तत्काल स्वदेश फर्किन भनेको छ। सरकारले आगामी साउनदेखि सरकारी कर्मचारीलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको छ। आगामी साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्र सेवक कर्मचारीलाई आबद्ध गराउन बाध्यकारी बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बताउनु भएको छ। काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको घटनामा युवतीको पनि संलग्नता देखिएको छ। तारकेश्वर नगरपालिका छ लोलाङ पैयुटारमा भएको ईश्वरी भुजेलको हत्या आरोपमा प्रहरीले थप 3 जनालाई पक्राउ गरेको, त्यसमध्ये 1 युवती पनि रहेकी छन्। पक्राउ पर्नेमा जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने 25 वर्षीय प्रतीक्षा आचार्य तथा नुवाकोट घर भई हाल तारकेश्वर बस्ने 36 वर्षीय विक्रम थापा मगर र बालाजी बस्ने 40 वर्षीय पूजन थापा रहेको प्रहरीले बताएको छ। ईश्वरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मुख्य अभियुक्त उनका पति नेपाली ब्रो भनिने कुमार थापा मगर भने यसअघि नै बालाजीबाट पक्राउ परेका थिए। रसुवामा 19.5 लाख हुन्डी रकमसहित 1 युवक पक्राउ परेका छन्। प्रहरीले रसुवाको गोसाईकुण्ड 3 घर भएका 35 वर्षीय मिङमार छिरिङ गुरूङलाई पक्राउ गरेको। उनलाई जिल्लाको गोसाईकुण्ड गाउँपालिका 6 स्थित धुन्से बजारबाट हुन्डी रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
र विश्वभर महिलाहरूले पुरूषको तुलनामा झन्डै 25% बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक मञ्चले 20 भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न नसकिने निष्कर्ष पनि निकालेको छ। राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 मेगाहर्ज नमस्कार हजुर को रेडियो 102.1 मेगाहर्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरी को पर्खाई में रहने भैया बस्ने भैया तपाई तमाम तमाम आदरणीय श्रोता मन में रात्रिकालीन लोक संगीत कवि वादन सहित हार्दिक स्वागत करना चाहन्छु म तपाईको मुटुको ढुकढुकी मुटुको टुकड़ा भर्खर 14/15 में लगे हैंडसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईको माझमा रम्न रमाइलो गर्नको लागि अनि यो पलाई अझ विशेष विशेष विशेष बनाउनको लागि के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ कुन कुन माध्यमबाट हामीलाई सुनेर साथ दिनुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि साथसाथै मेसेज गरेर पनि साथ दिन सक्नुहुन्छ है कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन हुनेछन् भने त्यस्तै गरेर मिठा र माइला लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ पनि भन्न चाहन्छु मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे अनि कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु तपाईँले पठाउनुभएका मेसेजहरू त वाचन हुनेछन् मैले भन्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा धेरै कुराकानीहरू गरिराख्नुपर्छ जस्तो लाग्दैन होइन जस मेसेजहरू पठाउनुहोला पनि भन्न चाहन्छु अनि कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला है भन्दै यति बेला एउटा मिठो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिहाल्छु अब यस्तो गर्मी छ यस्तो गर्मी के भएको यो खै होइन के भन्नु यो मिठा मिठा कुराहरू माया प्रेमका गरौँ गरौँ जस्तो पनि लाग्छ अनि यो गर्मीको मौसम छ है हुन्न गर्मीको बेलामा झन् गर्मी किन बढाउनु जस्तो पनि लाग्यो त्यो भएर ठिक छ गीत मात्र सुनौ मेरो कुराहरू त यस्तै हो भनेर यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एकदम मिठो गीत छ रमाइलो रोमान्टिक गीत पिस्ताराले पोल्यो शान्ति श्री परियार हरिगिरी विमर्शीको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा बिस्ताराले पोल्यो

काले के बोले बोले मलाई विस्ताराले पोले यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छ मलाई पनि किन किन यस्तो गर्मी भइराखेको छ कस्तो होइन पसिना उत्पात आएर के गर्नु कसो गर्नु होइन भत्भत्भत् पोले जस्तो महसुस भइरहेछ सो त्यो भएर मलाई यस्तो मन लाग्यो कि यो गीत सुनौँ जस्तो लाग्यो यति बेला मायाले पोल्नुभन्दा पनि यति बेला गर्मीले यस्तरी पोल्यो कि यस्तरी पोल्यो कि यस्तरी पोल्यो कि के भनौँ कसो भनौँ के गरौँ होइन गर्मी उत्पात छ यति बेला सो यहाँ चाहिँ मायाले पोल्यो भन्दा पनि बिस्तारै के कुरा गरे गरे खासा खासुक होइन त्यसपछि बिस्तारले पोल्यो भन्दा पनि यस्तै अब शान्ति श्री परियार अनि हरिगिरी विमर्शीको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखे बिस्तारले पोल्यो गीतको बोल रहेको थियो आवाजमा म श्रीराज म छु साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ अनि साथमा हेर्दै हुनुहुन्छ भन्ने पनि आशा मैले लिएको छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु मिठा रमाइला कुराकानी गर्नेछु पनि भन्न चाहन्छु तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गर्नेछु पनि भन्न चाहन्छु यो रातको समय छ मिठा मिठा रमाइला रमाइला कुराकानी गर्छौ साथमा माया प्रेमका कुराकानी त छँदैछ माया प्रेम बिना संसार चल्दैन है भाइ के चल्थ्यो र संसार माया प्रेममै अडिएको छ भन्छन् होइन ठिक छ यति बेला म म्यासेजहरूतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजतर्फ लाग्छु सुरुवातमा त्यसपछि होइन अन्य म्यासेजहरू त प्राप्त म्यासेजहरू वाचन गर्नेछु यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ पठाउनु भएको छ सौरभ केसी हुनुहुन्छ दाई नमस्कार भन्नुहुन्छ बागचर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रमलाई चाहिँ सेयर गरिदिनुहोस् है अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुन्छ भन्ने मलाई चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा अमिना हुनुहुन्छ कार्यक्रम सुन्दैछ है तलाकबाट अमिना सुनार हो भन्नुहुन्छ मुटु मनिषा मगर प्यारी सुशीला विश्वकर्मा दादा राजघले मगर विवास कुलम पृथक तिलक विष्ट मायालु अलिसा लिम्बू सरस्वता पोखरेल कविता गतानी हरपल रोशनी घायल अभिरमान सुनवार कुमार पर्जा नवराज श्रेष्ठ किराती अञ्जना लगायत सबैमा सम्झना माया भन्नुहुन्छ भने विष्णु परियारले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई हजुरको रेडियो सामा

नहीं कर पाएँ मैले सिम्पल तरिकाले ठिक छ कहिलेकाहीँ मिठा मिठा कुराहरू पनि गर्नुपर्छ रातको समयमा तर माया प्रेमका कुराहरू पनि गर्नुपर्छ जस्तो लाग्छ होइन मैले कहिलेकाहीँ गर्ने गरेको हुन्छु माया प्रेमका कुराकानीहरू पनि एउटा छोटो कथा जस्तो सुनाउन चाहन्छ यता समर्पण एउटा लेखक जसलाई शब्दहरूसँग खेल्न पाउँथ्यो तर भावनालाई कसरी व्यक्त गर्ने भन्ने थाहा थिएन होइन अनि आएन कि जो अब एउटा आहाना जो पेन्टिङ गर्थिन् एकदम ब्युटिफुल थिइन् उनको क्यानभासका रङहरूले नबोलिकनै धेरै कुरा भन्थ्यो उनीहरूको यो भेट एउटा सानो पुरानो कफी सपमा भएको थियो हरेक हप्ताको शुक्रबार बेलुकी समर्पण त्यही कफी सपको कुनाको टेबलमा बसेर आफ्नो डायरी लेख्ने गर्थे अनि ठ्याक्कै त्यही समयमा आहाना पनि त्यहीँ आउँथिन् दुवैले एकअर्कालाई हेर्थ्यो तर कहिल्यै बोलेनन् महिनौसम्म उनीहरू बीच मात्र एउटा कुरा साझा थियो क्याप्चिनो कफी र एउटा मधुर मुस्कान टक्क मुस्कान छन् नि होइन कफी खाने एक दिन बाहिर मुसाल धारे पानी परिरहेको थियो पानीको पनि कुरा नगरौँ यति बेला गर्मी छ है अनि साथसाथै कफी सपमा अरू कोही थिएनन् मात्र उनीहरू दुईजना थिए समर्पण सधैँ चाहिँ आफ्नो डायरीमा घोरिरहेको थियो र आहाना आफ्नो स्केच बुकमा केही कोरिरहेकी थिइन् अचानक कफी सपको बत्ती निभो चारैतिर अन्धकार छायो टेबलमा मात्र एउटा सानो मैनबत्ती बलिरहेको थियो त्यो धमिलो प्रकाशमा समर्पणको मुटुको धड्कन बढ्यो उसले आफ्नो अगाडि कसैको छाया उभिएको देख्यो होइन धड्कन ढुक ढुक ढुक ढुक है त्यो आहाना थिएन उसले बिस्तारै भने पत्ती नि भयो त के भयो र तिम्रो डायरीको पानामा मेरो एउटा अधुरो स्केच पुरा गर्न बाँकी छ समर्पण भन्न त्यो के भयो भयो होइन आहानाले आफ्नो स्केचबुक समर्पणको अगाडि राखिदिइन् समर्पणले मैनबत्तीको उज्यालोमा हेर्यो त्यो स्केचहरू कसैको नभएर कफी पिउँदै डायरी लेखिरहेको समर्पणकै थियो समर्पणले आहानाको आँखामा हेरे ती आँखाहरूमा संसारकै सबैभन्दा गहिरो माया र एउटा मिठो निमन्त्रणा थियो समर्पणले बिस्तारै भन्यो म त शब्दहरूको जोगी हुँ तिमीले मेरो अनुहारलाई यति सुन्दर रङ कसरी दियो भनौँ न आहानाले मुस्कुराउँदै पनि शब्द तिमी लेख रङमा भर्छ के हामी यो कफी सपको एउटा पानासँगै लेख्न सक्छौ त्यो रात पानी परिरहेको बत्ती बल्यो अनि फेरि निभ्यो तर त्यो कफी सपको कुनामा दुईवटा परिचित आत्माहरू सधैँका लागि एक भए कि कफी त चिसो भयो होला तर उनीहरूको मनमा सुरु भएको प्रेमको न्यानोपन आज पनि उत्तिकै ताजा छ भनिन्छ होइन के भन्न खोजेको भन्नुहुन्छ नि यति बेला म एउटा गीत राख्छु त्यसपछि त्यो गीत त्यो के भन्न खोजेको थियो त्यसपछि भन्छु म यति बेला गीत राख्नु पर्यो है तपाईँकोमा धेरै बोल्छस् न धेरै बोल्नुहुन्न भर्खर लभको कुरा गर्दैछु धेरै बोल्नुहुन्न फेरि राम्रो सुनिन्न भन्छन् युवराज आचार्य अनि देवगर्ती मगरको सुमधुर आवाजले गीत तपाईँकोमा आज यति बेलाको समयमा उठ सानो उज्यालो भयो

उठा सानो उज्यालो भयो युवराज आचार्यले देवीघरती मगरको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखे। रातको समय छ, अब यति बेला त नउठ्नुहोस्। हुन त यति बेला भन्दै हुनुहुन्छ होला, सम्झिँदै हुनुहुन्छ होला, प्रिय खाना खायो होइन? खाना खान मन लागेन नि, कस्तो भोकै लागेको छ नि गर्मीले गर्दा। किन खानु पर्छ नि त, केही खाऊ न खाऊ, बनाएर खाऊ, केही त खाऊ भन्दै हुनुहुन्छ होला होइन? माया प्रेमका कुराहरू हुन्छन् हुँदैछन् होला भन्ने आशा चाहिँ है मैले होइन। कार्यक्रम यसमास दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराजमा छु। हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि लगभग रहन्छौ 11 बजेसम्म। मैले योभन्दा अगाडि एउटा कथा जस्तो सुनाएको थिएँ तपाईँको माझमा, यसले के भन्न खोजेको, के गर्न खोजेको भन्दै हुनुहुन्थ्यो भने मैले केही त्यो कथाको सार होइन के भन्न खोजेको थिएँ मैले भन्दाखेरिमा नि, भनिन्छ नि प्रेम पाउनका लागि ठूला ठूला बाचाहरू चाहिँदैन, ठूला ठूला होइन बाचाहरू नभए पनि हुन्छ। कहिलेकाहीँ एउटा न्यानो मुस्कान, एउटा अपुरो स्केच र रातको सुनसानमा धड्किएको मुटु नै काफी हुन्छ कि। तपाईँको जीवनमा पनि कोही यस्तो व्यक्ति हुनुहुन्छ होला जसको यादले यो रातलाई अझ बढी रोमान्टिक बनाइरहेको छ होला कि। तपाईँको पनि कोही हुनुहुन्छ होला जुन सम्झिँदा मात्र पनि, जसलाई सम्झिँदा मात्र पनि यो रात यो पल होइन विशेष बनिरहेको छ होला। अथवा भनिन्छ नि आफूले मन परेको व्यक्तिलाई सम्झिँदा मात्र, अथवा उसँग कुरा गर्न पायो, उसको आवाज सुन्न पायो, उसलाई देख्न पायो भने त छुट्टै भइहाल्यो, मन शान्त हुन्छ, रौनक हुन्छ, रमाइलो हुन्छ, खुसी हुन्छ। तर पनि गरेका कुराहरू होइन उसँग गरेका कुराहरू जो व्यक्ति छ उसलाई सम्झेर मेरो माया मेरो फ्युचर होइन मुटुको टुक्रा उही हो उसैसँग जिन्दगी बिताउनु पर्छ भनेर गरेका बाचा ती कुराहरू सम्झिँदा मात्र पनि तपाईँको भित्रभित्रै मनहरू हाँस्छ होला है, मन भनौँ न फुरुङ्ग हुन्छ होला, के भनौँ कसो गरौँ, कस्तो कस्तो चञ्चल चञ्चल हुन्छ होला। भनिन्छ नि मायामा जस्तै व्यक्ति पनि बच्चा जस्तो हुन्छ अरे कि भन्छ अरे मायामा परिसकेपछि है हो। मैले कतै गफ त हाने रहेको छैन नि। अनि अब म सधैँ भन्ने गर्छु अहिलेको माया र पहिलेको मायामा मेरो दाजु हुन्छ, दाज्ने गर्छु म। अहिलेको माया कस्तो खालको माया त्यो थाहा छैन होइन, आज छ भोलि छैन जस्तो त्यो अलिक विश्वास लाग्दैन मलाई किन किन खै होइन। तर म पुरानो जस्तै बामाको माया, हजुरबुवा हजुरआमाको माया, त्यो हजुरबुवा हजुरआमाले होइन सुनाउँदा पनि होइन मेरो त यस्तो थियो नाति हेर्न, हजुरबुवा त्यो बेला बोल्न पनि बोल्नुहुन्न थियो, हजुरबुवा अथवा भनौँ न हजुरआमा बोल्ने खालकी थिएनन्, लजाउँथिन् होइन, यस्तो उस्तो हुन्थ्यो, त्यो त्यो हुन्थ्यो। आजकल त्यो छैन, आजकल सब सेयर हुन्छ अनि सबै सेयर भइसकेपछि माया हुन्न जस्तो लाग्छ। सुरुमा एक दुई दिन के भेटौँ, के गरौँ, कसो गरौँ भन्ने जस्तो हुन्छ, त्यसपछि सकिँदै गयो माया बिस्तारै बिस्तारै। जस्तै पहिला गाउँको एउटा सानो घर हुन्थ्यो गाउँमा, बा सधैँ झैँ बिहानै उठेर खेतबारीको काममा निस्किनुहुन्थ्यो, गाईको होइन तिर निस्किनुहुन्थ्यो भने आमाको दिनचर्या भान्साको धुवा र चौका चुलोबाट सुरु हुन्थ्यो बिहान पहिला पहिलाको माया। उहाँहरू बीच कहिल्यै सहरिया जोडीको जस्तो आई लभ यू होइन मेरो मुटु मेरो टुक्राका शब्दहरू साटासाट भएनन् कि, हुँदैन थियो, न त कहिल्यै उहाँहरूले भ्यालेन्टाइन डे नै मनाउनु भयो। तर उहाँहरूको प्रेम यति गहिरो थियो कि, यति गहिरो हुन्थ्यो कि जसलाई शब्दको कुनै आवश्यकता नै थिएन, यस्तै पनि माया हुन्थ्यो कि होइन। बा कमाउन परदेश गएका छन्, आमा यहाँ बसिराख्नुहुन्थ्यो होइन, अहिले बा कमाउन गएका हुन्छन् आमाहरू यहाँनिर खै के भनौँ होइन, अथवा आमाहरू कमाउन गएका हुन्छन् बाहरू यहाँ खै भन्न पनि खै, अब कोही कोही छन् कोही कोहीले गर्दा बिग्रेको हुनसक्छ। एक दिन पहिला पहिलाका कुराहरू गर्दैछु म, बेलुकी पख अचानक ठूलो हावाहुरीसहित मुसलधारी पानी पर्न थाल्यो कि। बा बजारमा सामान किन्न जानुभएको थियो र घर फर्कने बेला भइसकेको थियो।
आमा पटक पटक ढोकामा आएर बाटो हेर्दै हुनुहुन्थ्यो। उहाँको अनुहारमा स्पष्ट चिन्ता देखिन्थ्यो। पानी परेको साउरी सफा कतिखेर आउने हो, कसरी आउने हो भन्ने। आमाले हतार हतार भान्सामा जानुभयो र बाका लागि अदुवा हालेको तातो चिया पकाउनुभयो। चियालाई एउटा कपमा हालेर माथिबाट अर्को कचौराले छोपेर राख्नुभयो ताकि बा आउँदा चिया चिसो नहोस्। त्यतिकैमा बा पुरानो ठाउँ ठाउँमा पाल परेको छाता ओढेर थर थर थर काँप्दै आँगनमा आइपुग्नुभयो। बाको एउटा काँध र कपडाको आधा भाग पुरै भिजेको थियो। आमाले अलिकति रिसाएको जस्तो नाटक गर्दै भन्नुभयो, हेर्नुहोस् त, जिद्दी गरेर त्यही पुरानो छाता बोकेर जानुभयो, ओत पनि दिएन छ, जिउ पुरै भिजेछ, बिरामी पर्नुभयो भने नि के गर्ने होइन। बाले आफ्नो काँधको भिजेको कपडा सुमसुमाउँदै मुस्कुराउँदै मुस्काएर भनौँ हाँस्नुभयो, मुस्कुराउनुभयो र आफ्नो झोलाबाट एउटा प्लास्टिकको ठूलो पोको निकाल्नुभयो। त्यो पोको भित्र आमालाई मनपर्ने तातो समोसा र जेरी थियो खाने कुरा के। बाले आफै भिज्दै त्यो पोकोलाई आफ्नो छातीमा टाँसेर ल्याउनु भएको थियो ताकि पानीले त्यो नभिजोस् र चिसो नहोस् भनेर। बाले भन्नुभयो, म त अलिअलि भिजेर केही हुन्न, तर तिमीलाई मनपर्ने जेरी भिज्यो भने तिम्रो मन अमिलो हुन्थ्यो नि, लेऊ तातै छ खाऊ है। माया के पहिला पहिला पहिला जेरी समस्या भन्ने पनि अब यसलाई कथाको रूपमा मैले वर्णन गर्न खोजेको। आमाको आँखा रसाए, उहाँले केही बोल्नु भएन, बस बाको हातबाट त्यो पोको लिनुभयो र उभानो कपडा ल्याएर बाको टाउको पछि दिन थाल्नुभयो। त्यसपछि आमाले त्यो छोपेर राखेको तातो चिया बाको हातमा थमाइदिनु भयो। बाले चियाको पहिलो स्वरूप लिँदै भन्नुभयो, आहा, यो चिया खाएपछि त संसारको सारा थकान मेटिन्छ। आमाले मुस्कुराउँदै जेरीको एउटा टुक्रा बाको मुखमा हालिदिनुभयो। बाहिर पानी परिरहेको थियो, चिसो हावा चलिरहेको थियो, तर त्यो सानो घरको भान्सामा तातो चियाको बाफ र दुई श्रीमान श्रीमतीको निस्वार्थ मायाले संसारकै सबैभन्दा बढी न्यानोपन छरिरहेको थियो। मतलब हो, बा आमाको प्रेममा कुनै कृत्रिमता हुँदैन, त्यहाँ एक अर्काप्रतिको ख्याल, समर्पण र सम्मान मात्र हुन्छ। आज हामी जे छौं उहाँहरूकै निस्वार्थ प्रेम र त्यागको जगमा उभिएका छौं। रात छिपिँदै जाँदा यदि तपाईँका बा आमा तपाईँसँगै हुनुहुन्छ भने त उहाँहरूको अनुहार एकपल्ट हेर्नुहोस् त, संसारकै सबैभन्दा सुन्दर प्रेमी प्रेम त्यहीँ देखिनेछ। हेर्नुहोस् है, सुतिसक्नु भयो भने बा एकताल अनुहार हेर्छु, आमा अनुहार हेर्छु भनेर हेर्नुहोस् न है। ठिक छ, म म्यासेजहरूतर्फ लाग्छु, धेरै कुराकानी गरेँ जस्तो लाग्छ। मिठा रमाइला यस्तो बेला बेलामा कुराहरू गर्नुपर्छ, बा आमाको कुराहरू गर्नुपर्छ होइन। यति बेला एलिना थापा मगर हुनुहुन्छ, वा उनाइस बाइस दाजु हजुरको कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, सुन्दैछु ल भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै सुनिता मगर हुनुहुन्छ, कार्यक्रम सिन्धुलीबाट हेर्दैछु सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यस्तै मिठा रमाइला कहानी छन् भने मलाई भोलि भन्नुहोस् ल, अथवा म्यासेजमा पठाउनुहोस्, म वाचन गर्नेछु। बा आमाका हुन सक्छन् कि, मलाई अति मनपर्छ, मलाई हजुरआमाले भनेको मनपर्छ। बाबु त्यो बेलामा कस्तो लाज लाग्थ्यो भने हजुरबालाई हेर्न त के र भन्नुहुन्थ्यो, म सुन्नु मजा आउँछ कहानीहरू, तर आफै चाहिँ खै। रितिका श्रेष्ठ हुनुहुन्छ, सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ। मनिता राई हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, इलामबाट हुनुहुन्छ। देवान अनि रबिना लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। भुवन बराल हुनुहुन्छ काठमाडौँबाट भन्नुहुन्छ, भुवनजी यतै हो र, ए हो क्यारे अरे साँच्ची म बिर्सिराखेँ, ठिक छ, धेरै माया सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सौरभ केसीले पनि हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म्यासेजहरू वाचन गर्ने प्रयासमा गरिरहेको छु। अनिसा केसी हुनुहुन्छ, दाई हेर्दैछु ल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेलो हजुर नमस्ते भन्नुहुन्छ। सुनिताजी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु हेर्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, के छ खबर भन्नुहुन्छ, ठिक छ राम्रो छ हजुरलाई कस्तो छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेजहरू म वाचन गर्ने प्रयास गरिरहेको छु यति बेला।
हजुरको भन्दा पनि सामाजिक सञ्जाल फेसबुकमा लभ शक्ति माङफाङ हुनुहुन्छ। हेलो हजुर, नमस्कार, सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। विक्रम चोलागाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मलेसियाबाट हेर्दै हुनुहुन्छ, अनि घर सिन्धुली हो भन्नुहुन्छ, सिन्धुलीगढी हो है भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। प्रकाश केसीले पनि कार्यक्रम सकेपछि पसलतिर क्यामेरा र सबै थोक देखाउनलाई त हजुरले के बाट गीतहरू बजाउनुहुन्छ भन्नुहुन्छ, पसलतिर अहिले रात पर्यो हजुर पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ काली कमला उनेम हुनुहुन्छ है, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। ताप्लेजिङ घर भइहाल्छ कुवेतबाट, विशेष गरी घर परिवारलाई मिठो सम्झना छ भन्नुहुन्छ। डियर सन्देश गुरुङ मिडिया पनि निर्मला उनेम, त्यस्तै गरेर खुसी यमुना विष्ट, सूर्जना विश्वकर्म, अतीत अञ्चन राई, घायल बिरमान सुमार, रत्नबहादुर थापा, त्यस्तै गरेर सुरज अनि साथीभाइ आफन्तमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। सटन सुटमा वाचन गरे अर्जुन याखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, शङ्खा सभा धर्मदेवी दुई तामाङबाट भन्नुहुन्छ, मिडिया प्रेमी राई अनिसा अनि रोहित छेत्री, हरपल रोशनी, अञ्जु तामाला, ठकुरी छेत्री, राजघले मगर, राजबिएकी गुरुङ, एड्रिन जिमेल, ललित जिमेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्दैछ यसो सरसल्लाह सुझाव पनि दिनुहोस् ल पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको छ ऋतिका श्रेष्ठ हुनुहुन्छ, उहाँले सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर मैले मेसेज वाचन कसको गरेको छैन, बाबुराम मगरजीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। एलिना थापा मगर हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ, कविता कुवर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सुन्दरी भक्तिरामबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे। मेसेजहरू वाचन गरेको छैन भने भन्नुहोस् ल। यति बेला म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु, हजुरको रेडियोमा प्राप्त म्यासेजहरू वाचन गर्छु म। यति बेला पठाउनु भएको छ मलाई म्यासेज, पठाउनु भएको छ हुनुहुन्छ, मेरै भन्थ्यो अर्कैलाई सुह, गीतको गाउनलाई छ, म त कार्यक्रममा छु, ठिक छ। यति बेला तीर्थना विश्वकर्म हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, नमस्कार, रोल्पाबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै दाई हजुरले टिभीका चाहिँ देखाएर गीतहरू बजाउनलाई, हजुरले दाई हजुरले टिभीको चाहिँ प्रकाश केसी भन्नुहुन्छ, बुझेन मैले हजुरले भन्न खोज्नु भएको, कानमा राम्रो भएको इयरफोनलाई कति रुपियाँ पर्छ भन्नुहुन्छ। हजुर बाहिर विदेशमा हुनुहुन्छ, त्यहाँ झन् राम्रो पाउँछ होला है, त्यतातिर सोध्नुहोस् पनि भन्न चाहे, स्वास्थ्य राम्रो पाउन सक्छ विदेशतिर त। हिरा बहादुर लगाई हुनुहुन्छ, सरको जन्म घर कता हो नि, मेरो त दोलाखा, मेरो पवर्टी हो, अब चाहिँ भुटलमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म रामे छापै परे है पनि भन्न चाहन्छु। शान्ति विषय हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रोल्पाबाट शान्ति विषय हो भन्नुहुन्छ, सम्झना सबैमा माया, शुभरात्री छ भन्नुहुन्छ, धर्म राज हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे। दसैँमा आएपछि हजुरसित घुम्ने मन छ है, ताई भन्नुहुन्छ प्रकाश केसीले, कि आउनु स्वागत छ, आउनु होला राम्रोसँग, हामी साथसाथै घुम्न जाउँला, होइन स्पोन्सर तपाईँले गर्नुपर्छ है, म अलिकति लोभी पाराको मान्छे छु, होइन म खुलास्त पारेर अहिले नै भनिदिइहाल्छु, म लोभी पाराको मान्छे छु, स्पोन्सर हाल्नुहोस्। ठिक छ, रमाइलो कुराकानी यस्तो। त्यस्तै गरेर यति बेला हुनुहुन्छ राबहादुर लगाए हुनुहुन्छ, सोनाजीको म्यासेज खोज्दैछु म, कता जानुभयो भन्नुहुन्छ, खै सायद सुत्नु भयो होला है। हिराबहादुर लगाए हुनुहुन्छ, श्रीराज सर, गुड नाइट, बुटोलबाट है, टिकटक लाइभमा खै त भन्नुहुन्छ, छैन म आज फेसबुकमा छु, धेरै पछि फेसबुकमा आएको छु, टिकटक लाइभतिर पनि आउँछु, कहिले कहीँ हो, हिजो आएको थियो आज आएन। मुना राई लिम्बु हुनुहुन्छ, शुभ पनि सबैमा, शुभरात्री भन्नुहुन्छ, कुमार फर्जाले पनि चितवनबाट सुन्दैछ सबैमा, सम्झना माया, शुभरात्री छ भन्नुहुन्छ, अनि सकेसा हुनुहुन्छ, सिन्धुलीमा बस्नुहुने सबैजनालाई मिठो सम्झना माया छ भन्नुहुन्छ, शुभरात्री भन्नुहुन्छ, दाई तिजका गीतहरू कहिलेबाट बज्छन् भन्नुहुन्छ, प्रकाशजी बज्छन् तिज आउन 15-20 दिन अगाडिबाट पनि भन्न चाहे। ठिक छ, अब चाहिँ लगभग कार्यक्रमको समय अवधि पनि सकिन सकिन लागिसक्यो, होइन मिठा रमाइला कुराकानी गरेँ, आज गीतहरू मैले थोरै राखेँ जस्तो लाग्छ, बा आमा अनि अहिलेको माया प्रेमका कुराकानीहरू गरे, समय सान्दर्भिक देशको परिस्थितिको कुराकानी नगरौँ जस्तो लाग्यो, त्यसले अलिकति फेरि समय खान्छ, समय लिन्छ, होइन सो त्यतातिर नजर
मेसेजहरू मैले वाचन गरिसकेको छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त छन्। यति बेला मैले के मेसेजहरू वाचन गर्नुपर्ने हुन्छ, मंगोलियन आयुषा हुनुहुन्छ, हेलो नमस्ते दाई, सुन्दैछ दोलखाको साथी, हाल चाहिँ रोमानियाबाट हेर्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, रोमानियातिर हुनुहुन्छ मंगोलियन आयुषा, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। पनि भन्न चाहे मैले मेसेजहरू छुटाएँ कि छैन भन्नुहोस् न, छुटाएँ भने मेरो वाचन भएन है भन्न सक्नुहुन्छ, यस्तो भन्नुहोस् त। दिपेन्द्र कार्कीले पनि सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, कवितामा गर्ने हुनुहुन्छ कार्यक्रम सिन्धुली घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेसेज छुटाए वाचन गर्नको लागि छैन होला है, मेरै भन्थ्यो अर्कैलाई सुहायो, म गीत गाउने बानी परेछ है, ठिक छ, रातको समयमा मेरो यस्तो आवाज नसुन्नुहोस्, फेरि निन्द्रा नलाग्न सक्छ, एकछिन भए पनि तपाईँ निदाउने बानी होइन, यसो म आँखा झिनिक्क हुन लागेको अवस्थामा मेरो आवाज त गीत सुन्ने बित्तिकै रेडियो फुटान के गर्न खोजेको यहाँ है, झरझर आयो भन्नु खोज्दै हुनुहुन्छ नि जस्तो पनि लाग्छ, हुन त म गाएको नि मान्छु खै कसरी हुन्छ हुन्छ गाएको हुन्छ होइन, रातको समय छ आफ्नो मनपर्ने व्यक्तिलाई शुभरात्रि भन्न बिर्सिनु भयो कि, भोलि बम हुन सक्नुहुन्छ, मतलब एकदम रिस्क पोखोले होइन आगो हुन सक्नुहुन्छ, राति मलाई गुड नाइट शुभरात्रि सन्देश पनि नराखिकन गुड नाइट लभ यु चुपा नभनिकन त्यस्तै सुत्ने हामीलाई हेप्ने माया नगर्ने तपाईँ भन्ने पनि हुन सक्छ, सो सम्झाइदिएको छु होइन, भोलि झगडा होला मेरो कारणले, कार्यक्रम एसएमएस दिएर सुन्दै थिएँ, म त भुसुक्क निदाएको छु यसले गर्दा हो भन्ने नहोस्, सम्झाइदिएको छु, सो यस्तो शुभरात्रि सन्देशहरू राख्न सक्नुहुन्छ, मन भने नि फुरुङ्ग हुन्छ, आफूले मन पराएको व्यक्तिले रातको समयमा शुभरात्रि सन्देश गुड नाइट सन्देशहरू राख्दाखेरि माया प्रेमका कुराकानी गर्दाखेरि चिन्तामा भएको मान्छे पनि यस्तै यस्तै चिन्ता हराएर जान्छ, सो त्यो कुरा याद गर्नुहोस् पनि भन्न चाहे, अब हुन सँगसँगै हुनुहुन्छ भने त ठिकै छ, माया प्रेमका कुराकानी भइराखेका हुन्छन् होला, भइराखेका छन् होला होइन, टाढा हुनुहुन्छ भने पनि अब गर्न सक्नुहुन्छ भन्न सक्नुहुन्छ, सन्देशहरू राख्न सक्नुहुन्छ, एउटा सानो सन्देशले पनि होइन, हुन त अहिले जमाना यस्तो छ काम काम काम कामले गर्दाखेरि समय दिन सकिरहेको हुँदैन, सो सम्झेर कसैलाई मेसेज गर्दै हुनुहुन्छ सम्झिँदै हुनुहुन्छ भने त्यो ठुलो कुरा हो जस्तो लाग्छ, सम्बन्ध राम्रो हुन्छ जस्तो पनि लाग्छ। पनि भन्न चाहे अब धेरै कुरा काम नगरौँ, झ्यालटोको बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनु होला, गर्मी बेसरी बढेको छ, पङ्खा खुल्ला राखेर सुत्ने बानी हुनसक्छ, त्यस्तै असर गर्छ होइन, त्यस्तै गरेर ध्यान दिनुहोला पनि भन्न चाहन्छु, डाइरेक्ट शरीरमा अथवा जिउमा पर्नुहुन्न भनेर डक्टरहरूले भनिरहेका हुन्छन् पङ्खा फ्यान होइन हावा, सो त्यसमा ध्यान दिनुहोला, लामखुट्टेको टोकाइबाट बस्नुहोला, पानी प्रशस्त मात्रामा पिउनुहोला, ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु, अनि मेन त औषधि लिन बिर्सिनु भयो कि रातको समय छ, ध्यान दिनुहोला, 10:55 गइसकेको छ, यी कुराहरू याद गर्नुहोला भन्न चाहे भन्दै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु, र महिला कुराकानी गर्ने प्रयास गरे होइन अझ विशेष बनाउने कोसिस गरे, कस्तो लाग्यो सरसल्लाह सुझाव चाहिँ दिनुहोला ल कार्यक्रम, पनि भन्न चाहे धेरै कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो होला, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, हामी हप्ताको साथै दिन आउँछौँ हजुरको रेडियो 102.1 MHz फ्रिक्वेन्सी मोड्युलेसन तामाको सेफएम 95 MHz, हाम्रो पात्रो नेपाली पात्रो अनलाइनका अन्य विभिन्न माध्यमबाट आउँछ भने टिकटक लाइभमा पनि आइरहेको हुन्छ, म श्रीराजमा सर्च गर्न सक्नुहुन्छ भने फेसबुक लाइभमा यसो आकाश जुगल आइरहेको हुन्छ आउन सक्नुहुन्छ, कार्यक्रम राम्रो लागिरहेको छ राम्रो लाग्छ भने अन्य साथीभाइ आफन्तलाई पनि भन्न सक्नुहुन्छ, लागेको छैन यो हावा गफाडी के भन्छ भन्ने जस्तो लाग्छ भने हामीलाई भन्नुहोस् मलाई भन्नुहोस् के कुरा गफाडी अहिले के हो कसो भन्ने जस्तो लाग्यो भने चाहिँ मलाई भन्नुहोस् म सुधार्छु पनि भन्न चाहे भन्दै अन्तिममा हामी मिठो एउटा गीत राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु, रातको समय छ मिठो एउटा गीत राख्न चाहन्छु तपाईँको माझमा, एकदम मिठो गीत मैले भने नि एउटा गीत छ मिठो रमाइलो गीत होइन,
यति बेलाको समयमा तपाईँको माझमा राख्दै राख्दै छुट्टिन चाहन्छु। सुनेर हेरेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहे। मालिका भनेर गीत राखेको छ, यति बेला तपाईँको माझमा गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टे। धुली छल डाँडा दुई मालिका सानु केसी रामरी भण्डारी लक्ष्मी दर्नालको सुमधुर आवाजमा गीत तपाईँको माझमा अन्तिममा छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्टे। हवस् त नमस्कार, शुभरात्र, मिठो सपनीको कामना गरे है त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043, 98630423422।

0: वर्षअघि समुदायले सामुदायिक वन गठन गर्न थालेपछि राउटे समुदायलाई काठका सामग्री बनाउन काठको समस्या हुन थाल्यो। केही स्थानमा काठ काट्ने विषयमा बाह्य समुदाय र राउटे समुदायबीच द्वन्द समेत देखिन थाल्यो। पछिल्लो समय भने रूख मात्रै काट्ने आरोप लाग्ने गरेको राउटे समुदाय बिरूवा रोप्न र हुर्काउन थालेको छ। राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामग्री बनाउने रूख अभाव हुन थालेपछि ससाना बिरूवा रोप्न थालेको बताउँछन्। जंगलमा हामीलाई चाहिने काठ पाइन छाड्यो। मुखिया प्रकाशले भने अहिले रोपेनौ भने पछिल्लो पुस्ताले दुःख पाउने भएकाले जहाँ जान्छौं त्यहाँ बिरूवा रोप्न थालेका छौं। राउटे समुदाय एक साता अघि मात्रै गुरूबाकोट नगरपालिकाबाट सिम्ता गाउँपालिका नौको चोल्पामा बसाई सरेर गएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आइतबार आफू बसेको जंगलमै राउटेले 29 गुराँस लगायतका बिरूवा रोपे। मुखिया प्रकाशले आफूहरू रूख मात्रै काट्ने नभएर बिरूवा रोप्ने र हुर्काउने काममा पनि अग्रसर भएको बताए। हामी रूख बुटा मात्र मास्दैनौ, पछिल्लो सन्तानका लागि बिरूवा पनि रोप्छौं। दीपक शाहीले भने कर्णाली प्रदेश सरकारले 9 वर्ष अघि नै कर्णालीका डिभिजन वन कार्यालयमा पत्राचार गरेर सामुदायिक वनको विधान र कार्ययोजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।
1: अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास।

0: हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संसदमा अघि बढ़ाइएनन् अध्यादेश, विधेयक नै लाने तयारी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत नभएपछि प्रतिस्थापन विधेयक अगाडि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफल गरिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गरेका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन। प्रतिनिधि सभाको 25 जेठको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर रहनेछ, संसद सचिवालयका प्रवक्ता एकराम गिरीको भनाइ छ। प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि 26 असारपछि अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा रहेका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सीट सत्तारूढ़ रासोपाको रहेकाले अध्यादेश अघि बढ़ाउँदा सरकारलाई समस्या छैन, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य रहेको छ। विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव दर्ता गरिसकेका छन्। यही कारण सरकारले अध्यादेश अघि बढ़ाउन चाहेको छैन। विधेयक भने राष्ट्रिय सभाले दिएको संशोधन सुझावलाई ग्रहण नगरी प्रतिनिधि सभाले अघि बढ़ाउन सक्छ।
2: पूर्व गृहमन्त्री गुरूङको मन्त्री बन्ने हतारो, छानबिनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरूङ यति बेला छानबिनको घेरामा छन्। एकातिर उनको सम्पत्ति र शेयर लगानीको स्रोतमाथि सरकारले गठन गरेको उच्चस्तरीय समितिले छानबिन समितिको प्रतिवेदन अझै बाहिर आएको छैन भने अर्कोतिर राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनमा खेलेको भूमिकालाई लिएर अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तो अनुसन्धानको प्रक्रिया चलिरहेकै बेला उनले सार्वजनिक रूपमै आफू पुनः गृहमन्त्री बन्ने दावी गरेका छन्। आइतबार गोर्खामा आयोजित पार्टीको जिल्ला अधिवेशनमा उनले आफू मन्त्री बनेपछि शुरूका 2 बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन कार्यकर्तालाई अनुरोध गरे। अनुसन्धानको किनारा नलाग्दै आएको उनको यो निर्धक्क अभिव्यक्तिले कतै छानबिन समितिले उनलाई चोख्याउन मात्र खोजेको त होइन भन्ने गम्भीर संशय पैदा गरेको छ। सम्पत्ति र शेयर लगानीको स्रोतमा प्रश्न उठेपछि गुरूङले 2 अघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस लगत्तै सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो।
1: प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका होइनौ शीर्षकमा हिमालय टाइम्समा खबर छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल भारत सीमाका विषयमा संसदमा दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा स्पष्टीकरण दिनुभएको छ। भारतको पहिलो औपचारिक भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँगको द्विपक्षीय छलफलपछि नयाँ दिल्लीमा परराष्ट्र मन्त्री खन्नालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको हो। आइतबार दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सीमा विवादमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्ति सच्याउनु भएको हो। प्रधानमन्त्री शाहले जेठ 17 गते आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै भारतसँगको लिपुलेख, लिम्पिया झुरा सीमा विवादबारे बेलायत सरकारसँग पनि कुरा भइरहेको र यसमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता रहेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कसैको मध्यस्थता स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको थियो। छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैँ इन्कार गर्दै आएको छ, तर प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको तेस्रो पक्षको संलग्नताको जवाफले कूटनीति

0: वृत्तमा तरंग उत्पन्न भएको छ। प्रधानमन्त्री शाहले स्पष्ट रूपमा बेलायतले ब्रिटिश इण्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रामा रहेकाले यसबारे बेलायत सरकारले पनि सरकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता हो भन्नुले नेपाली मामलामा बेलायतलाई तान्न खोजेको हो कि भन्ने प्रश्न पनि उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताउनु भएको छ। आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै खनालले बजेट ल्याउनुपर्ने समय भएकाले अब छिट्टै निर्णय हुने बताउनु भएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनालले नेपाल र भारतबीचको सीमा समस्याको समाधान द्विपक्षीय रूपमा नै खोज्नुपर्ने बताउनु भएको छ। लिपुलेक लिम्पिया धुराको भूमि नेपालको भएकाले भारत र चीनले आफू खुशी सहमति गर्न नपाउने उल्लेख गर्दै खनालले भन्नुभयो, नेपालले विगत केही वर्षदेखि हाम्रो भूमिमाथिको दावीका सम्बन्धमा कूटनीतिक नोटहरू पठाउँदै आएको छ। भारत र चीनबीच सम्झौता भएको हुनाले हामीले आधिकारिक रूपमा दुवै देशलाई कूटनीतिक नोट मार्फत हाम्रो धारणा व्यक्त गरेका छौं। त्यसैले त्यस परिप्रेक्ष्यमा हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौं कि त्यो भूमि हाम्रो हो। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्ष एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति समझदारी भएका छन्।
1: दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 38 वर्ष अघि निर्माण शुरू भएर पनि अझैसम्म बन्न नसकेको गौरवको आयोजना हो बबई सिंचाई। आर्थिक वर्ष 2045-46 शुरू भएको यो आयोजनाको प्रगति सन्तोषजनक छैन। पटक पटक म्याद थप गरेर संशोधित कार्यतालिका अनुसार 82-83 सम्पन्न गर्ने लक्ष्य थियो, तर यस अवधिमा पनि काम नसकिने देखिएपछि 85-86 समय पुर्याइएको छ। त्यो समयमा पनि सकिएला यसै भन्न सकिन्न। बबई सिंचाई आयोजनाको शुरू लागत अनुमान 2,87,31,00,000 रूपियाँ हो। अहिले लागत संशोधन गरेर 18,96,30,00,000 रूपियाँ पुर्याइएको छ। आयोजना सकिएपछि बर्दियाको पूर्वमा 21,000 र पश्चिममा 15,000 गरी 36,000 हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पुग्नेछ। अहिलेसम्म निर्माण प्रगति 81% रहेको बबई सिंचाई आयोजनाका सूचना तथा सम्पर्क अधिकारी शेखरनाथ नेउपाने बताउँछन्। आयोजना शुरू भए यता यसमा 17.5 अर्ब रूपियाँ खर्च भइसकेको छ र यसको गुरूयोजना पनि पछिल्लो पटक 2082 संशोधन भएको नेउपानेले जनाए। 2084-85 काम सक्नुपर्ने भनेर मन्त्रालयबाट रणनीति बनाइएको छ। चालू आर्थिक वर्षमा गरिएको ठेक्कालाई 2 वर्ष र थप 2.5 अर्ब रूपियाँ बराबरको ठेक्का आगामी आर्थिक वर्षमा गर्नुपर्नेछ। उनले भने 2085-86 ठेक्का गरिसकिनेछ, त्यसको 1 वर्षमा सबै काम सक्ने योजना छ।
0: राष्ट्रपति जिल्ला अधिवेशन धमाधम, 26 जिल्लामा चुनिए सभापति, केहीमा चर्को विवाद शीर्षकमा प्रभाव दैनिकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको जिल्ला अधिवेशन धमाधम चल्दैछ। चितवनमा असार 7 गतेबाट पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रपाले जिल्लाको नेतृत्व छान्न शुरू गरेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा कोशी र बागमतीमा 18 जिल्ला सभापति चयन भइसकेका छन्। यसै गरी गण्डकीका 3, लुम्बिनीका 4 र कर्णालीको 1 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशन अघि 67 जिल्लाको मात्र अधिवेशन हुनेछ। आयोगका प्रमुख भुवन केसीका अनुसार बागमतीमा 9 र कोशीका 9 जिल्लामा अधिवेशन सकिएको हो। आइतबार 28 जिल्लाको अधिवेशन तोकिए पनि विभिन्न जिल्लामा विवादका कारण प्रक्रिया शुरू हुन सकेन। बागमतीका 9 जिल्लामा नेतृत्व चयन भएका छन्। काठमाडौँ जिल्ला सभापतिमा राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश राई माझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अरियाल र मकवानपुर सभापतिमा संजीव पाठक निर्वाचित भएका छन्।
1: रासोपा महाधिवेशनमा कंग्रेस कलहमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कंग्रेस आन्तरिक कलहमा छ। गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ़दै गएको कंग्रेसभित्रको विवाद अहिले पार्टी विभाजन उन्मुख तहसम्म पुगेको छ। पुष अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कंग्रेस विभाजित छ। विभाजित मानसिकता सहित फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको कंग्रेस खुम्चिएर 38 सीटमा सीमित बन्न पुगेको छ। निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड्नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भइरहँदा कंग्रेस थप कमजोर बन्दैछ। विशेष महाधिवेशनबाट कंग्रेस नेतृत्वमा पुगेको गगन कुमार थापा पक्षमाथि विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेटेर पार्टी एकता कायम गर्न तयार नभएको आरोप छ। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेसँगै पार्टीलाई एकताबद्ध गरी अगाडि बढ़ाउने जिम्मेवारी सभापति थापाको भएको तर त्यसका लागि उनी तयार नभएको असन्तुष्ट पक्षको बुझाइ छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। वडा हुँदै जिल्ला अधिवेशन गर्ने क्रममा रहेको रासोपाले अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरेको छ। अपवाद जिल्लामा विवाद र आन्तरिक प्रतिस्पर्धा पनि हुने गरेको छ। शनिबार र आइतबार गरी 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने र बाँकी 10 जिल्लामा भने महाधिवेशनपछि मात्र अधिवेशन गर्ने रासोपाको तयारी छ।
0: डिटोपत्र कारोबारका लागि अनिवार्य रहेको हिजोई खाता डिम्याट खोल्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडले असार 1 गतेदेखि लागू हुने गरी डिम्याट खाता खोल्दा पुराना डिम्याट खाता नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था गरेको हो। यो व्यवस्था कार्यान्वयनका लागि सीडीएससीले सम्पूर्ण निक्षेप सदस्यहरूलाई पत्राचार समेत गरिसकेको छ। सीडीएससीले गत फागुन 19 गते ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै हितग्राही खाताको विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न पत्राचार गरेको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले उच्च कर्मचारी तथा सार्वजनिक पदमा बसेका पदाधिकारीको सम्पत्ति विवरण व्यक्तिगत र सम्बन्धित कार्यालय दुवै तर्फबाट मागेको छ। व्यक्तिले पठाएको सम्पत्ति विवरणलाई रुजु गर्न सम्बन्धित कार्यालयबाट पनि सम्बन्धित व्यक्तिको विवरण मागिएको आयोगका पदाधिकारीहरूले जनाएका छन्।
2: सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने अभियानमा जुटेको नेपाली कंग्रेसको असन्तुष्ट समूह अन्तत पछि हटेको छ। झण्डै दुई सातादेखि चर्किएको आन्तरिक शक्ति संघर्ष मुख्यमन्त्री परिवर्तनमा नभई मन्त्री र राज्यमन्त्रीको भागभण्डामै सीमित हुने संकेत देखिएको छ। शनिबार साँझ भएको छलफलपछि कंग्रेसभित्र नयाँ शक्ति समीकरणमा सहमति जुटेको स्रोतले जनाएको छ।
1: थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा नेपाल नफर्किए कम्बोडियाको नयाँ कानून अनुसार भारी जीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ।
2: भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। सोही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो।
1: कर्जा माग बढ्न नसके